मा खबर छापिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोले दुई साता बितिसक्दा पनि प्रभावित क्षेत्रमा खोजी उद्धार र राहतको काम चुनौतीपूर्ण बनेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण हालसम्म 1367 जनाको शव फेला परेको छ भने 5132 जना नागरिक सम्पर्कविहीन छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बाढ़ी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। खबर छापिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोले दुई साता बितिसक्दा पनि प्रभावित क्षेत्रमा खोजी उद्धार र राहतको काम चुनौतीपूर्ण बनेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण

गत भदौमा भएको जेएनजी आन्दोलनका दुई दिनले राज्यको शक्ति सुरक्षा संयन्त्रको भूमिका र राजनीतिक नेतृत्वको जवाफदेहिता बारे गम्भीर प्रश्न छाडेका छन्। 23 भदौमा शुरू भएको प्रदर्शनले राजनीतिक संकट निम्टाए। त्यसको भोलिपल्ट पनि देशका प्रमुख सरकारी तथा संवैधानिक संरचनामाथि आगजनी, तोड़फोड़ र लुटपाट भयो। प्रधानमन्त्री निवासदेखि संसद, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन एकै दिनमा ध्वस्त भए। सिंहदरबार जलाउन गएका थिए 2600 मानिस। उपशीर्षकमा यो खबर छ। आयोगका लागि भोलिपल्ट हिंसा अर्कै घटना थियो। 23 भदौको प्रदर्शन र 24 भदौको आगजनी तथा लुटपाटलाई एउटै घटनाका रूपमा बुझ्न नहुने बताइएको छ। 24 भदौका घटनामा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड़ र लुटपाट फौजदारी अपराधका रूपमा स्वीकारिएको छ भने त्यसको अनुसन्धान र अभियोजन आयोगको कार्यदेशभन्दा बाहिर पर्ने समेत बताइएको छ। त्यस्तै कहाँ चुक्यो सुरक्षा संयन्त्र उपशीर्षकमा यसैसँग खबर छ। अब त्यो काम सरकार अनुसन्धान गर्ने निकायको। राज्यका सबै सुरक्षा घेरा कसरी तोडिए? 24 भदौमा प्रधानमन्त्री निवास, बालुवाटार, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र राष्ट्रपति भवन जस्ता राज्यका सबैभन्दा संवेदनशील संरचना समेत भीड़ले कब्जामा लिएको थियो, जबकि तीमध्ये अधिकांश संरचनाको सुरक्षा कमाण्ड नेपाली सेनाको हातमा थियो। आयोगले नेपाली सेनाका चार अधिकारीमाथि विभागीय कार्यवाही सिफारिश गरेको छ। राष्ट्रपति भवनका सुरक्षा कमाण्डर सहायक रथी मनोज बैद्वारमाथि राष्ट्रपतिको कार्यालयको ढोका खोलेर उपद्रवकारीलाई प्रवेश गर्न दिएको र आवश्यक बल प्रयोग नगरेको आरोप लागेको छ। बालुवाटार, सिंहदरबार र संघीय संसद भवनका सुरक्षा कमाण्डरहरू क्रमशः प्रमुख सेनानी दिवाकर खड्का, प्रमुख सेनानी गणेश खड्का र सेनानी सन्तोष ढुंगेलमाथि समेत सुरक्षा दिन असफल भएको भन्दै विभागीय कार्यवाही सिफारिश गरिएको छ। राज्यको संरचना जलाउन को गएका थिए? लामी अनुसूची सहित प्रतिवेदन दिएका छौं। एक क्लिक गर्दा ती व्यक्तिको विवरण खुल्छ। अनुसन्धान गरी उनीहरूको संलग्नता भए नभएको पुष्टि हुन्छ। जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीको भनाई छ। त्यस्तै कहाँ कति पुगेका थिए भनेर डाटा पनि यहाँ दिएको छ। संसद भवनमा 22,496, सिंहदरबारमा 2,692, सर्वोच्च अदालतमा 1,417, शीतल निवासमा 2,644 लगायतको तथ्याङ्क जाँचबुझ आयोगले दिएको छ। 24 भदौको विध्वंस, सड़कमा थिए पौने 2,00,000 प्रदर्शनकारी, शीर्षकमा यो खबर छ।

0: स्पेशल एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर भदौ एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 गते भएको विध्वंसात्मक घटनाका कारण नेपाल कम्तीमा 25 वर्ष पछाडि धकेलिएको दावी गरेका छन् यता नेपाली कंग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूले पाउने दावी गरेका छन् बीपी कोइरालाको 113 जन्म जयन्तीका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका हुन्
3: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर भएको छ सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलको संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै थिए त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उनकै दल नेकपाका सांसदहरू असन्तुष्ट बनेका हुन्
2: मध्य प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली

0: परिवर्तन गर्ने प्रयास शुरू भएको छ। आर्थिक वर्षको अधिकांश समय विकास निर्माणका योजना अलपत्र राख्ने र असारमा आएर बजेट सक्नकै लागि धमाधम काम गर्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले प्रदेश सरकारले यस वर्ष आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नीति लिएको छ।
1: पहिरोले जोखिमपूर्ण बनाएको पृथ्वी राजमार्गको कृष्णवीर खण्डलाई गोर्खाको गण्डकी गाउँपालिकाले 19 किलोमिटर सुरक्षित विकल्प दिनुभएको छ। सो राजमार्गको फिस्लिङ मोटरबेल पुल तरेर गण्डकी गाउँपालिकाको गढाई ज्यामिरघाट ग्यापचोक सिउरेनीटार हुँदै पुनः राजमार्गको बेनीघाट निस्कने गरी विकल्प दिन लागेको हो।
0: भदौ 10 गते भोटेकोशी नदीमा गएको बाढ़ीपछि 311 जना विदेशी पर्यटकको उद्धार गरिएको छ। पर्यटन विभागका अनुसार 15 दिनसम्म 13 देशका 311 जना विदेशी पर्यटकको उद्धार गरिएको हो।
1: भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई उनीहरूको आवश्यकता र प्राथमिकताका आधारमा अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण थालेको छ।
0: नेपाल वायुसेवा निगमले हालै आएको बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय स्टेशनबाट बाढ़ी पीड़ितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महीनाका लागि पूर्ण रूपमा छूट गर्ने जनाएको हो।
1: अब शेयर बजार लगातार चार कारोबार दिन बढ़ेको शेयर बजार बुधबार भने घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक 15.43 अंक अर्थात 0.60% घटेर 2545.40 अंकमा छरेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिश होम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: अब विदेशका खबर अमेरिकाले 5 इरानी तेल ट्याङ्करमा आक्रमण गरेपछि तनाव झन चर्किएको छ अमेरिकी सेनाले इरानका 5 तेल ट्याङ्करमा आक्रमण गरेको इरानले पछिल्ला 2 दिनमा अमेरिकी युद्धपोतलाई 2 पटक निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डर सेन्टकमले जनाएको छ
7: अब खेल र खेलाड़ीका खबर देशभरका 300 भन्दा बढ़ी विद्यालयको सहभागितामा एसियन पेन्स च्याम्पियन अन्तर विद्यालय अण्डर 18 छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता 2026 आज भदौ 25 गतेदेखि सञ्चालन हुने भएको छ
6: अब विचार तथा विश्लेषण जेएनजी आन्दोलनपछिको 1 वर्ष शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ जनताका विश्वासहरू एकाएक भत्किँदै गएको सरकारले मूल्याङ्कन गर्न सकेको छैन विगत भन्दा भिन्न हुने बताउँदा बताउँदै त्यो भन्दा भिन्न हुन नसकेको स्वीकार गर्न सरकार तयार छैन जान्नेलाई छान्ने नीति लिएको भनिएको सरकारले जान्नेलाई पाखा लगाएर सत्तापक्षका नेताहरूका नातेदारहरूकै छनौटलाई प्राथमिकता दिने गरेको देखिएको छ
7: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगा
1: खबरका शीर्षकहरु भोटेकोशी बाढी प्रभावितलाई अस्थायी बासको व्यवस्थापनका लागि अध्ययन शुरू मृत्यु हुनेको संख्या 1369 पुग्यो अभिभावक गुमाएका 102 बालबालिका होल्डिङ सेन्टरमा
2: 2165 पर्ने सिलिण्डर 4000 सम्म बिक्री गर्दै व्यापारी नारायणगढ़ हेटोडा सड़क विस्तारको लागि ठेक्का आह्वान नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने
1: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई
2: बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने युको तयारी दक्षिण कोरियामा विद्यालय हिंसाको दर उच्च बन्दै उति विद्रोही नियन्त्रित क्षेत्रमा 40 भन्दा बढ़ी हवाई आक्रमण
1: र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमानसँग खेल्दै एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुने नेपालमा पब्जी साउथ एसियन च्याम्पियनशीप हुने
0: कयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको सबैभन्दा शुरूमा विपत्तिका बीच ग्यास सिलिण्डर बिक्री वितरणमा कालो बजारी बढ्दै गएको प्रसंग
2: ग्यास अभावले चूलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी व्यापारीले ग्यासमा कालोबजारी गरिरहेका छन् आफैले तोकेको प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्ने ग्यास उनीहरूले 4000सम्ममा बिक्री गर्न थालेका छन् आयल निगम र सरकार मुख दर्शक बनेको छ सिंगो देश भोटेकोशी बारीले निम्ति आएको महाविपत्तिको सामना गरिरहेका बेलामा 19 भदौमा आयल निगम समेतको मिलेमतोमा व्यवसायीहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाएर 2165.38 रूपियाँ पुर्याएका थिए कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक सड़क मार्फत ग्यास ल्याउनु परेको व्यवसायहरूले बताउँदै आएका छन् यता ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ तर 19 भदौमा निगमकै मिलोमतोमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 2165.38 रूपियाँ तोकिदिए निगम संचालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन् मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति थप सहज मात्रै होइन कालोबजारी पनि शुरू भएको छ 16 भदौमा निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन बारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा एलपी ग्यासको हकमा उद्योगदेखि 50 किलोमिटरसम्मका लागि 2060 रूपियाँ प्रति सिलिण्डर मूल्य कायम गरिएको उल्लेख थियो यसको अर्थ ग्यास उद्योगदेखि 50 किलोमिटर भन्दा टाढाका उपभोक्तालाई भने डुवानी लगायतका अनुसार मूल्य तोक्न निगमले स्वीकृति दिएको थियो त्यसअघिका कुनै पनि विज्ञप्तिमा निगमले ग्यासको भाव 50 किलोमिटर भन्दा परको दूरीमा दुवानी लगायत लागत अनुसार निर्धारण हुने बारे केही उल्लेख गरिरहेको छैन यसैबीच आयल निगमकै मिलिमत्वमा ग्यास व्यवसायहरूले 19 भदौदेखि लागू हुने गरी एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाएर 2165.38 रूपियाँ कायम गरेपछि निगम संचालक समितिको उद्योग अध्यक्ष उद्योग मन्त्रालयका सचिव रहने व्यवस्था भए पनि तर मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति सहज नभएको प्रति मन्त्रीले गम्भीर ध्यानकर्षण जनाउनु भएको छ उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योग तथा कर्मचारी तन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दावी गर्नुभयो
3: हात जोडेरै सबलाई भनेको छु कि ग्यास आपूर्ति सहज बनाइदिनु सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनु हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो उहाँले भन्नुभयो विधेयकहरू ल्याउनुहोस् विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ तपाईँ विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ कर्मचारी अरू के गर्छन् सबै उद्योगीलाई राखेर हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ
2: मन्त्री यादवले नेपालमा 2 वटा भन्दा बढ़ी ग्यास उद्योग नचाहिने भन्दै हाल सञ्चालनमा रहेका 58 वटा ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने समेत बताउनुभयो
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा भोटेको सिबारीका कारण ज्यान गुमाउनेको संख्या 1369 पुगेको छ। 5132 जना अझै बेपत्ता छन्। प्राधिकरणका अनुसार मृतकको संख्या जिल्लागत रूपमा चितवनमा सबभन्दा बढ़ी 363 जनाको शव त्यहाँ भेटिएको छ। बेपत्ता व्यक्तिको हकमा रसुवा जिल्लाबाट सबभन्दा बढ़ी अर्थात 1393 जना त्यहाँबाट बेपत्ता छन् र नुवाकोटबाट पनि ठूलो संख्यामा बेपत्ता रहेको पाइएको छ। विदेशी नागरिक समेत 907 जना बेपत्ता सूचीमा छन्। हालसम्म पहिचान भएका शवको संख्या भने 102 मात्रै छ। विभिन्न 19 अस्पतालमा हालसम्म कुल 333 जना बिरामीको उपचार भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ। 256 जना डिस्चार्ज भइसकेका छन्। 42 जना अझै उपचाररत छन् भने 31 जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ अनि उपचारको क्रममा 4 जनाको मृत्यु भएको छ। हाल कुल 34 होल्डिङ सेन्टरमा 3395 जना प्रभावितले आश्रय लिइरहेका छन्। रसुवा जिल्लाका 9 होल्डिङ सेन्टरमा 775 जना र नुवाकोट जिल्लाका 25 होल्डिङ सेन्टरमा 2620 जना बसिरहेका छन्। राष्ट्रिय बाल अधिकार परिषदद्वारा गरिएको एउटा अध्ययन अनुसार बाढ़ी प्रभावित क्षेत्रका 30 होल्डिङ सेन्टरमा 102 जना आमा बुबा गुमाएका बालबालिकाको पहिचान गरिएको छ भने 439 जना परिवारबाट बिछोड़िएका बालबालिकाहरूको पहिचान गरिएको छ। परिचय प्रमाणीकरण, परिवारको खोजी, पुनर्मिलन र केस व्यवस्थापनको काम भइरहेको पनि विपत्त व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। यसैबीच भोटेकोशी नदीमा भदौ 10 आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएर विभिन्न होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सिर्जित असहज परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाको बारेमा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको पनि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने रसुवा बाढ़ीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण, क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि पनि सर्वदलीय संसदीय विशेष समिति गठनको आवश्यकता औल्याउनु भयो।
4: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड जीसीएफमा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन अर्थात मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढ़ाउन, सीमापार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायुजन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज एफआरएलडीबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
1: हिजोको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेसको प्रमुख सचेतक वासना थापाले सरकारले उद्धार र पुनर्निर्माणको कामलाई अब अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। एमाले सांसद गणेश सिंह ठगुन्नाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनुपर्ने बताउनुभयो। राष्ट्रपा संसदीय दलका सचेतक क्रान्ति शिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यसैबीच शिक्षा मन्त्रालयले भने रसुवा भोटीकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी,
5: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने भूल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग बालबालिकाहरूसँग भइसकेपछि, त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाई, अब हामीले सिक्ने सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ। जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँची नै सकेका छौँ, त्यसकारण अब हामीले सिक्ने सिकाउने तर्फ बाला बालाहरूलाई पनि पठाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नु पर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावितका लागि बालबालिकादेखि वृद्ध वृद्धासम्मको सहयोग जुट्दै
6: बाढ़ीमा अब बिचल्ली भयो देशै रोको छ। माटीको लागि मलमपट्टीको लागि हामी खुशी साथ छिटो कार्यालयमा दिनपर्छ भन्ने उसले आएको हो।
1: नारायणगढ़ हेटौडा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानगढ़ी गाउँपालिका वडा नम्बर 3 का 6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गाधनी बनेको मोका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छनृ यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानिज इन्सेफलाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ़दै गएपछि झापा र कैलालीका तीनवटा स्थानीय तहमा जे विरूद्धको खोप अभियान सञ्चालन गर्न लागि हो। कैलालीमा असोज 1 गतेदेखि र झापामा असोज 5 गतेदेखि अभियान सञ्चालन हुनेछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उक्त क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागि हो।
1: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर नागरिक दैनिकमा रसुवामा राहत पुर्याउने कठिन शीर्षकमा खबर छ। रसुवाका अधिकांश सड़क सञ्जाल बाढ़ीले बगाएपछि प्रभावित क्षेत्रमा राहत पुर्याउने कठिन देखिएको हो। जिल्ला सदरमुकाम धुन्चेको सरकारी भण्डारमा राहत थुप्रिए पनि त्यसभन्दा माथि लैजान हवाई बाहेक अर्को विकल्प नहुँदा प्रभावित ठाउँमा खाद्यान्न संकट पर्न सक्ने स्थानीय पालिकाका जनप्रतिनिधिहरूले बताउन थालेका छन्। निजामती विधेयक लोकसेवामा शीर्षकमा अर्को खबर छ। बहुचर्चित संघीय निजामती सेवा विधेयकलाई सरकारले लोकसेवा आयोगमा पठाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको मस्यौदालाई सरकारले बुधबार आयोगमा पठाएको बताउनुभयो। जसले जन्माए 28 सन्तान शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छ। इलाम नगरपालिका 5 बारबोटेमा बसोबास गर्ने धनप्रसाद र बच्छीमायाले 14 छोरा र 14 छोरीलाई जन्म दिनुभयो। अहिले धनप्रसाद 94 वर्ष र बच्छीमाया 84 वर्षको हुनुहुन्छ। उहाँहरूले लौरो टेकेर हिडुल गरिरहनु भएकै छ। 15 वर्षको हुँदा पहिलो सन्तानको मुख हेर्नुभएकी बच्चीमायाले 2046 सालमा कान्छो सन्तानलाई जन्म दिनुभएको उल्लेख गरिएको छ। भित्री पन्नामा बेग थेक्न नसक्दा पक्की पुल पनि बगे शीर्षकमा खबर छापिएको छ भने बाढ़ी पीड़ित राहत अभियानमा त्रिचन्द्र महिला सञ्जाल शीर्षकमा अर्को खबर छापिएको छ। कान्तिपुर दैनिकमा जमीन मुनि शब डीएनए जाँचमा प्रविधि र जनशक्तिको अभाव शीर्षकमा गौरव पोखरेलले काठमाडौँबाट, रमेश कुमार पौडेलले चितवन, नवीन पौडेलले नौलप्रासी र दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैनथे। भटेकोशी बाढ़ीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नारायणगढ़ हेटौडा सड़क विस्तारलाई ठेक्का आह्वान, मोगलिन आबु खैरिनीमा छिट्टै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। नारायणगढ़ हेटौडा सड़क खण्ड विस्तारका लागि ठेक्का आह्वान गरिएको छ। हेटौडाको राप्ती पुलबाट चितवन भरतपुरको गोन्द्राङसम्म 70 किलोमिटर सड़क स्तरोन्नति गर्ने गरी ठेक्का खुलाइएको छ। प्याकेजमा मकवानपुर भित्र पर्ने 40 किलोमिटर खण्ड राखिएको छ पहिलो प्याकेज अन्तर्गत। अर्को खबर, उपत्यकामा ग्यास आउँछ कहाँ हराउँछ शीर्षकमा प्रकृति दहालले लेख्नु भएको छ। ई कमर्समा नयाँ लहर, 10 मिनटमै डेलिभरी गर्ने क्विक कमर्सदेखि सोशल कमर्स बलियो बनाउनेसम्म शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर अभियान चलाइएको बारेमा अर्जुन शाहले धनगढ़ीबाट लेख्नु भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलले संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै हुनुहुन्थ्यो। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उहाँकै दलका नेताका नेकपाका सांसदहरू समेत असन्तुष्ट बनेको उल्लेख गरिएको छ। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने शीर्षकमा अनिल गिरी लेख्नुहुन्छ। जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको मुलुकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानि तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। नेपालले गत चैतमा पेश गरेको प्रस्तावका आधारमा हानि तथा क्षति सम्बोधन सम्बन्धी कोष एफआरएलडी को संरचना अन्तर्गत स्थापित बारबोडास कार्यान्वयन विधि अन्तर्गत उक्त रकम स्वीकृत भएको खबरमा उल्लेख गरिएको छ।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कागजी कम्पनी खड़ा गरी कमिशनको खेल शीर्षकमा खबर प्रकाशित छ। हिमालयन री इन्सुरेन्समा 3,82,00,000 हिनामिना सुलभ अग्रवाल सहित 8 विरूद्ध मुद्दा दायर खबरमा उल्लेख छ। ल्याण्डफिल साइट विहीन वृथामोर 1 महिनादेखि फोहोर नउड्दा बजारै डंगुर। 21,00,00,000 बायो ग्यास प्लान्टबाट उत्पादित ग्यास खेर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न गगन तयार तर इतर समूह देउबाकै अध्यक्षतामा निर्णय र आयोजनामा 15 महाधिवेशन हुनुपर्ने अडानमै शीर्षकमा खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउबा पक्षको मागमा थप लचिलो भन्नुभएको छ। देउबा पक्षले प्रतिष्ठाको विषय बनाएको माग सम्बोधन गर्न थापा तयार हुनुभएको हो। 14 महाधिवेशन निर्वाचित र विशेष महाधिवेशनमा सहभागी नभएका 111 नेतालाई केन्द्रीय समितिमा समायोजन गराउन गत 21 पुससम्म क्रियाशील सदस्यता नवीकरण नगरेकालाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन महाधिवेशनसँग सम्बन्धित क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति, निर्वाचन समिति र अनुशासन समितिमा संस्थापक पक्षको बहुमत हुने गरी इतर पक्षलाई समावेश गराउन र निर्णय सहमतिमा गर्न सभापति थापा तयार हुनुभएको हो। गत आइतबार र सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले आन्तरिक सहमतिको जिम्मा सभापति थापालाई समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै रोकियो शालिग अनावरण शीर्षकको अर्को खबर छ। गत वर्ष 23 र 24 भदौको जेएनजी आन्दोलनमा ज्यान गुमाएका 45 सहितको शालिग तयार भए पनि अनुहार नमिलेका कारण अनावरण रोकिएको छ। त्यस्तै बागमती राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई शीर्षकमा पनि खबर प्रकाशित छ।
1: आर्थिक कारोबार दैनिकमा रेट्रोफिट नहुने पुनर्निर्माणको निर्णय गर्न अलमल शीर्षकमा संसद भवन आगजनीको 1 वर्ष शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। तत्कालीन संघीय संसद भवन जलेको 1 वर्ष पूरा भयो। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित यो भवन जेएनजी आन्दोलनमा जलेर जस्तो अवस्थामा थियो अहिले पनि त्यही अवस्थामा छ। सरकारले भवनको प्राविधिक अध्ययन गरेर रेट्रोफिट गर्ने तयारी गरेको थियो। रेट्रोफिट भनेको पुरानो वा पहिले बनिसकेको संरचना वा भवनलाई नयाँ प्रविधि, पाटपूर्जा वा सुविधा थप गरेर बलियो र उपयोगी बनाउने काम हो। तर प्राविधिक अध्ययनले रेट्रोफिट गरेर भवन सञ्चालनमा ल्याउन नसकिने देखाएको छ। त्यसपछि भवनलाई भत्काएर पुनर्निर्माण गर्नेमा सरकार अलमलमा देखिएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा चिलिमे सुरुङमा खोजी जारी शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ भने बगर बनेको बजारमा अडिँदैन मन शीर्षकमा वीरेन्द्र ओलीले नुवाकोटको देवीघाट पुगेर लेख्नु भएको खबर छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली संघ यूले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेको छ। यसको विषयमा बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधारले पनि आलोचना गरेका छन्। युएकी प्रमुखले आगामी साता युरोपेली संसदमा नाबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। डिजिटल उपकरणको बढ़दो प्रयोग, सामाजिक दूरी र कोविड 19 महामारीपछिको आक्रामक व्यवहारका कारण दक्षिण कोरियामा विद्यालय हिंसाका घटना बढ़न थालेका छन्। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कक्षा 4 देखि हाई स्कूलसम्मको अन्तिम वर्षसम्मका करिब 39,00,000 विद्यार्थीमा गरेको विद्यालय हिंसा सम्बन्धी सर्वेक्षणमा सन् 2026 हिंसाको शिकार हुने विद्यार्थीको दर 2.9% पुगेको अध्ययनले देखाएको छ। यसमा 100 विद्यार्थी मध्ये करिब 3 जनाले विद्यालय हिंसाको अनुभव गरेको समेत अध्ययनले देखाएको हो। र मध्यपूर्वमा तनाव बढ़दै गएका बेलामा यमनका हुती विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा 40 भन्दा बढ़ी हवाई आक्रमण भएका छन्। एएफपी समाचार एजेन्सीका अनुसार ती आक्रमणमा यमनका महत्वपूर्ण क्षेत्र सहित धेरै इलाकालाई निशाना बनाइएको छ।
1: साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा आज ओमानको सामना गर्दैछ। यो खेल आधिकारिक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ। मलेसियामा भइरहेको प्रतियोगिताको अर्को सेमी फाइनलमा यूएई र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा जारी प्रतियोगिता विजेताले एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ। सबै ठिक भइदिएको भए अहिले नेपाल सुपर लीग एनएसएल को चौथो संस्करण चलिरहेको हुन्थ्यो। जेठमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमै एनएसएल को मिति घोषणा गरिएको थियो। नेपाल सुपर लीग अन्यलमा परेको बारेमा सबिना कार्कीले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणको अन्तिम तीन खेल हुनेछन्। यो सँगै शीर्ष तीनको समीकरण पनि टुंगु लाग्नेछ। आजको पहिलो खेल अन्नपूर्ण र सगरमाथा बीच दिउँसो 1 बजे हुनेछ। यो खेल जितेमा अन्नपूर्ण सिधै फाइनल पुग्नेछ। दोस्रो खेलमा कर्णालीले मधेस वारियर्सको संग खेल्नेछ भने काठमाण्डू र खपतट फाल्कन्स बीचको तेस्रो खेल पनि आजै हुनेछ। हिजो भएको खेलमा काठमाण्डू रेड्सले कर्णाली शिवराजलाई पराजित गर्दै तेस्रो जीत हात पारेको छ।
2: विपदमा एकअर्कालाई सघाउने नेपाली परम्परा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब विपदमा सहकारीको भावनाको प्रसंग। रसुवाको भोटिकोसीमा आएको बारीबाट विस्थापित भएकाहरूको पीड़ामा सिन्धुपाल्चोका स्थानीय र विद्यार्थीले मलम लगाउने प्रयास गरेका छन्। आफ्नो घाँस काटेर गाउँले रकम संकलन गरेका छन् भने विद्यार्थीले खाजा खर्चबाट जोगाएको पैसा बाढ़ी प्रभावितका लागि दिएका छन्। विद्यार्थी तथा स्थानीयवासीले विपदमा परेकालाई सहयोग गर्नु आफ्नो दायित्व भएको समेत बताएका छन्।
13: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा भेला भएका स्थानीयवासी प्रशासनिक कामका लागि नभएर रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट विस्थापितहरूको पीड़ामा साथ दिन प्रमुख जिल्ला अधिकारी भेट्न पुगेका हुन्।
14: ऐना हाइजाना जोडेको 2-4 पैसा भयो, त्यहाँ हामीले विस्थापित बेलामा चाहिँ हाइजाना पाए राम्रो हुन्थ्यो भन्ने किसिमले हाम्रो एउटा कुरो छलफल पनि भयो दाजुभाइसँग। आफ्नो अल्लोको अनुसार चाहिँ हामीले अलिअलि पारिपिरीहरूलाई चाहिँ मुखमा परोस् भन्ने धारणाले चाहिँ हामीले अलिअलि सहयोग गरौँ।
13: चौतारा साँगा चौगडी नगरपालिका छ गिदाने गाउँका स्थानीयले गाउँमै रकम संकलन गरे। कसैले 500 रूपियाँ दिए, कसैले 1,000, केहीले 5,055 रूपियाँसम्म सहयोग गरे। गाउँका 41 घरधुरीबाट जम्मा भएको 85,725 रूपियाँ एकमुष्ट संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको खातामा जम्मा गरिएको हो। अर्का स्थानीय शेरबहादुर खत्री,
15: 2072 सालको भूकम्प पीड़ितमा हामीलाई एकदम रात संसारबाट आएर हामी बच्यौं र अहिले त्यस्तै गरेर विनाशकारी बाढीमा अब बिचल्ली भयो देशै रोगको छ। बाँच्नको लागि मलमपट्टिको लागि हामी खुशी साथ छिटो कार्यालयमा दिनपर्छ भन्ने उसले आएको हो।
13: 2072 सालको भूकम्पका बेला आफूहरू पनि यस्तै सहयोगको भरमा उठ्न सकेका कारण पनि भोटेकोसी बाढी प्रभावितको सहयोगका लागि यहाँका नागरिक एकजुट भएका हुन्। गिदाने गाउँबाट सहयोग गर्नेहरूमा वृद्ध भत्ता खानेदेखि पेन्सन बुझ्ने र दैनिक झ्याला मजदूरी गरेर गुजारा चलाउनेसम्म छन्। अर्का स्थानीय बलबहादुर खत्री,
16: श्रम गर्ने, खेती किसानी गर्ने, पेन्सन खाने पनि छौ। 41 जनाबाट हामीले 85,725 रूपियाँ सिडो साथ मार्फत जम्मा गर्दैछौ।
13: गिदाने गाउँले सँगै मानवीय सहयोगमा विद्यार्थी पनि जोडिएका छन्। सिन्धुपाल्चोको 5 पोखरीमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालयका विद्यार्थीले रसुवा बाढ़ी पीड़ितका लागि 54,555 रूपियाँ सहयोग गरेका छन्। मेलन्ची स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,515 रूपियाँ जम्मा गरेका छन्। चौतारा स्थित श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थीले पनि 18,000 रूपियाँ कोषमा दिएका छन्। कृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थी सरस्वती नेपाली,
17: हामीले कक्षा 10 को आयोजनामा कक्षा 5 देखि 10 सम्म चाहिँ उहाँहरूको लागि केही सहयोग संकलन गर्ने चाहना अनुसार उहाँहरूको इच्छा अनुसार केही रकमहरू जम्मा गरेका छौँ। यहाँहरूले हामीले जस्तै विभिन्न विद्यालयहरूबाट पनि सहयोग गर्नुहोला।
13: गिदाने गाउँदेखि विद्यालयसम्म देखेको यो सहयोगले विपदमा मानवीय संवेदना र सामाजिक एकताको बलियो उदाहरण प्रस्तुत गरेको छ। बलेफी, चौतारा साँगाचोगढी, बारबिसे, भोटेकोसी र जुगल लगायत स्थानीय तहले पनि बेपत्ता तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन विपद कोषबाट रकम छुट्याएका छन्। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भोटेको सिपारी प्रभावितलाई अस्थायी बासको व्यवस्थापनका लागि अध्ययन शुरू। मृत्यु हुनेको संख्या 1369 पुग्यो। अभिभावक गुमाएका 102 बाल बालिका होल्डिङ सेन्टरमा।
1: 2165 पर्ने सिलिण्डर 4000 बिक्री गर्दै व्यापारी। नारायणगढ हेटौँडा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने।
2: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार। प्राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई।
1: बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने ईयूको तयारी। दक्षिण कोरियामा विद्यालय हिंसाको दर बढ़दै।
2: र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमनसँग खेल्दै। एनबीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुँदै।
1: साझा खबर कन्तीमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको खुत्रुकै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका मन्त्री सांसद लगायतका अरू सरोकारवाला निकाय, जसले एआई को तस्वीर भिडियो हो या होइन भन्ने नजान्दा नबुझ्दा एआईले बनाएका तस्वीर र भिडियोहरू पनि आधिकारिक साँची हो जसरी सार्वजनिक गर्ने क्रम बढ़िराखेको छ। हालैका दिनहरूमा केही भौतिक संरचना भोटिकोसी बाढ़ीपछि बनेको भनेर मन्त्रीहरूले नै सार्वजनिक गरेपछि त्यो भौतिक संरचना साँच्चीकै नबनेको एआईबाट तस्विर सार्वजनिक गरिएको बारेमा विभिन्न तथ्यहरू सार्वजनिक भए। खुल्ला ठाउँ छ, एउटा बेन्चमा 2 व्यक्तिहरू छन् र एकजनाको हातमा पत्रिका छ। शीर्षक छ गृहमन्त्रीले पोस्ट गरे पुलको एआई निर्मित फोटो र नजिकै रहेका अर्को व्यक्ति केही हात उठाउँदै भन्दैछन्। माथि यस्तो लेखिएको छ, यो एआईको विकास साह्रै सजिलो हुँदो रहेछ, बुझ्नुभयो? चित्त नबुझे डिलिट गर्दै भइगयो।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुर को रेडियो 102.1 मेगा।
2: सहयोग का लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88,00,000।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4,00,000 रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
3: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
3: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
3: फलफूल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
3: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गारिक कृषि वस्तु निर्यात,
3: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
4: रंगबहार रंगबहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज फेन्स।
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना,
2: डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
6: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
6: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
6: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
6: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: कार्यसूचीको विषयहरू:
2: आर्थिक वर्ष 82-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
6: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
6: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
6: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
6: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
6: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
6: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
6: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
6: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
6: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
2: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
3: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ।
2: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0485 40 304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484 40 0067।
3: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।

0: कार्ड नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक बोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। बोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
1: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
2: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904669692 95

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: डेंगी एडिस दात को लामखुट्टे को टोकाई सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानी में हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: रंग बहार
7: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
6: वर्ज पेंसे घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। वर्ज पेंसे।

0: हजुरको रेडियो 102.1 मेगा
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
3: रंगबहार रंगबहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
3: वर्ज पेंस।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
5: व्यावसायिक पशु पक्षी मत्स्य पालन उत्पादन र प्रशोधन,
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
5: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन भण्डारण तथा निर्यात,
5: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन भण्डारण र बजारीकरण,
5: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
5: फलफूल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण,
5: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गारिक कृषि वस्तु निर्यात,
5: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59।

0: doubt you.
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692065998।
8: भूक्षय नियन्त्रण गरौ, उर्वर भूमि जोगाउ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
8: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौ।
8: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: Lazio.
1: हजुरको रेडियो 102.1 मेगा
2: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर धरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544 44
4: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
7: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
8: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
7: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
8: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485430 98, 0485430 98।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: अहिले बिहानको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगा
11: गम्भीर असर पुर्याएको छ। रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाका इन्टेक, बाँध, पावर हाउस, पहुँच मार्ग, पुल, सुरुङका सहायक संरचना तथा प्रसारण पूर्वाधार बाढ़ीको चपेटामा परेका छन्। कतिपय आयोजनामा विद्युत उत्पादन अवरूद्ध भएको छ भने क्षतिग्रस्त संरचना पुननिर्माण गर्न ठूलो रकम र लामो समय आवश्यक पर्ने अवस्था छ। विशेष गरी निजी क्षेत्रका जलविद्युत कम्पनीका लागि यो अवस्था अझै चुनौतीपूर्ण बनेको छ। निजी लगानीकर्ताहरूले ठूलो पूँजी लगानी गरेर निर्माण गरेका आयोजनाहरूमा प्राकृतिक विपदका कारण उत्पादन लामो समयसम्म रोकिएमा कम्पनीको वित्तीय अवस्था कमजोर हुन सक्छ। यसले बैंक तथा वित्तीय संस्थाबाट थप ऋण लिनुपर्ने अवस्था सृजना गर्न सक्छ। भोटेकोशी बाढ़ीको प्रभावलाई केवल जलविद्युत कम्पनीको क्षतिको रूपमा मात्र हेरेर पुग्दैन। जलविद्युत आयोजनाबाट सरकारले कर रोयल्टी तथा अन्य माध्यमबाट राजस्व प्राप्त गर्छ। आयोजना लामो समय बन्द हुँदा उत्पादन र आमदानी घट्छ, त्यसको प्रत्यक्ष प्रभाव सरकारी राजस्वमा समेत पर्न सक्छ। नेपालको विद्युत उत्पादन क्षमता विस्तार भइरहेका बेला यस्ता ठूला जलविद्युत आयोजनामा प्राकृतिक विपत्तिको क्षति हुनु ऊर्जा सुरक्षाका दृष्टिले पनि चिन्ताको विषय हो। विद्युत उत्पादन घट्दा त्यसको असर उद्योग व्यवसाय र अन्य आर्थिक गतिविधिमा समेत पर्न सक्छ। भोटेकोसीको बाढ़ीले ठूलो मानवीय क्षति र भौतिक विनाश मात्रै गरेको छैन, नेपालको जलविद्युत क्षेत्रमा भइरहेको ठूलो लगानी समेत प्राकृतिक विपदको जोखिममा परेको छ। निजी जलविद्युत कम्पनीको आमदानी, बैंकको ऋण, बीमा कम्पनीको दायित्व, सरकारी राजस्व, स्थानीय रोजगारी र समग्र आर्थिक गतिविधिसम्म यसको प्रभाव देखिने जोखिम छ। आज हामी भोटेकोसी बाढ़ीले जलविद्युत क्षेत्रमा पुर्याएको क्षति र यसले समग्र अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाँगी। स्वागत छ मोहन कुमार डाँगीज्यू यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
0: थ्याङ्क यू।
11: हामीले धेरै ठूलो चाहिँ विपत्तिको सामना गर्यौं भदौ 10 गते भोटेकोसी बाढ़ी पछि अहिले राहत पुनस्थापना काम भइरहेको छ। विशेष गरी हामी त्यहाँ जलविद्युत क्षेत्रमा भएको क्षति र यसले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा अलिकति यहाँसँग गहिरिएर कुराकानी गर्छौं। सबभन्दा पहिले त्यहाँको अवस्था के छ, त्यो बाढ़ी गइसके पछाडि जलविद्युत क्षेत्रको अवस्थालाई अलिकति निहालौं।
0: यसो छ, यसलाई मैले सबैभन्दा पहिला के भन्न चाहन्छु भने सम्पूर्ण श्रोताहरूलाई यो पपुलर नेटवर्क मार्फत यो चाहिँ यसलाई हामीले सामान्य बाढीको रूपमा बुझ्यौं भनेपछि गलत हुन्छ, यो गलत हुन्छौँ हामी। यो चाहिँ हामीले अकल्पनीय यो महापरिले यो सुनामी जस्तो आयो, त्यसले गर्दाखेरि यो बाढी मात्रै होइन भन्न चाहन्छु सर्वप्रथम। र अर्को कुरा चाहिँ अहिले हाम्रो त्यहाँ रसुवा भोटेकोसी यो महापरिलयमा चाहिँ तेह्रवटा आयोजनाहरू प्रभावित भए, जसको आज चाहिँ विद्युत उत्पादनमा रहेका 9 आयोजनाहरू विद्युत उत्पादन बन्द छ। त्यो चाहिँ 2 आयोजनाहरूमा त्यति ठूलो क्षति पुगेको छैन, तर त्यो क्षति नपुगेको भने प्रसारण लाइनमा क्षति पुगेको कारणले गर्दाखेरि ती आयोजना पनि बन्द छन्। एउटा 25 MW तपाईँको 16 आयोजना र एउटा 6 MW जलविद्युत आयोजना छन्। र अर्को चाहिँ अब यहाँ अरू 11 आयोजनामध्ये हाम्रा चाहिँ 917 मान्छे आज पनि बेपत्ता छन्। खै कति सुरुङभित्र छन्, कति सुरुङ बाहिर छन् भन्ने कुरामा छलफल भइरहेछ। अस्ति तपाईँको आर्मीको ब्रिफिङमा पनि 121 मात्रै सुरुङभित्र छन् भन्ने कुरा आयो, तर खास गरिकन हाम्रो हराइरहेका मान्छेहरू 917 हराइरहेका छन्। र अहिले चाहिँ क्षतिको विवरणमा हामी एकदमै एक्चुअल क्षति हामीले के हुन्छ भने सबै कम्पनीहरूको, प्राय कम्पनीहरूको, जस्तो नेपाल विद्युत प्राधिकरणका कम्पनीहरूको इन्सुरेन्स छ कि छैन म भन्न सक्दिनँ, तर प्राइभेट कम्पनीहरू जति परे छन् प्राइभेट कम्पनीहरूको सम्पूर्णको इन्सुरेन्स छ। इन्सुरेन्स भएपछि हामीले चाहिँ यसै अन्दाजको भरमा यति यति मेगावटलाई यति पैसा नोक्सान भयो भन्ने अवस्थामा हामी छैनौँ। खैर मैले के गर्छु भनेपछि नेपाल सरकारले ऊर्जा मन्त्रालयले चाहिँ एउटा अस्ति एउटा रिपोर्ट बनाएको थियो, त्यो रिपोर्टमा चाहिँ टेन्टेटिभमा चाहिँ 67 अरब पैसा चाहिँ त्यहाँ नोक्सान भयो भन्ने नेपाल सरकारको आकलन छ। र त्यो 67 अरबमा चाहिँ हामी निजी क्षेत्रको चाहिँ त्यति नहुनुपर्ने भन्ने छ कुरा, जस्तो हुन त त्यो पनि अन्दाजै गरेको हो, तर हामीले मैले पनि अन्दाजै गर्दाखेरि के भयो भन्दाखेरि जस्तै 650 जति आयोजना, जस्तो 11 जलविद्युत कम्पनीहरूको 650 जति आयोजनाहरू प्रभावित भएको छ। अहिले हामीले सरशक्ति के हो भन्दाखेरि हामीले सरशक्ति हेऱ्यौँ भनेपछि हाम्रो प्रति मेगावट 20 करोडको दरले हामी हिसाब गर्छौँ, गर्दाखेरि त्यो 100% काम नलाग्ने भयो भने पनि 130 अरबको त्यहाँ चाहिँ क्षति हुन्छ। टोटल 100% काम नलाग्ने भयो सबै, तर त्यस्तो अवस्था त छैन। जस्तो कसैको पावर हाउस जोगिया छ, कसैको इन्टेक जोगिया छ, कसैको के जोगिया छ, 100% स्वयं आउट भएको त कुनै पनि छैन। भनेपछि यसलाई चाहिँ अलिकति तपाईँको त्यहाँ सर्वेरै पठाएर, हाम्रो टेक्निकल मान्छे नै पठाएर, त्यो अहिले त भूगोल पनि जानलाई भूगोल सहज छैन, होइन, बाटो छैन, सब छैन, त्यो कारणले गर्दाखेरि यसको लागि हाम्रो नेटै कति लस भयो भन्ने कुरा आउन चाहिँ मलाई टाइम लाग्छ। तर मैले एउटा पाइलट प्रोजेक्टको रूपमा त्यो 11 आयोजनामध्ये एउटा आयोजना 216 MW जो कोरियन लगानीमा एफडीआई आयोजना हो, त्यो आयोजनाको चाहिँ 67 हेरेका थिएँ, झनै लगभग चाहिँ 60 अरबको कस्ट त्यो हो, त्यो प्रोजेक्टको कस्ट चाहिँ प्रोजेक्टको 60 अरब जति हो। त्यो 60 अरबमा 11-12 अरब चाहिँ इलेक्ट्रोमेकानिकल, क्या इलेक्ट्रोमेकानिकल जो पावर हाउसमा रहने इक्विपमेन्टहरू हुन्छ नि, त्यो इक्विपमेन्टहरू हुन्छ, र त्यसको 80% जति काम चाहिँ सम्पन्न भएको थियो 80% काम 20% मात्रै काम बाँकी थियो भनेपछि त्यसमा यसो सरसर्ती मैले क्यालकुलेसन गर्दाखेरि लगभग चाहिँ 20% जति लस भएको पाएँ कि सबै कटाएर जस्तो पावर हाउस लस भएको छैन टनेलमा चाहिँ तपाईँको हिलोहरू के पसेको छ त्यो त सफा गर्दाखेरि सफा भइहाल्छ टनेलै ड्यामेज त भएको छैन नि त त्यो भएर इन्टेक त्यसको ड्यामेज भएको छ त्यो सबै हिसाब गर्दाखेरि मैले सरसर्ती हेर्दाखेरि 20% जति निकालेको थिएँ 20% भनेको 60 अरबको 20% 12 अरब होइन भनेको सरसर्ती सबै चाहिँ तपाईँको 130 अरबको आयोजनाहरूमा क्षति पुग्यो त्यो 130 अरबको आयोजनाहरूमा यो पाइलट प्रोजेक्टको रूपमा मैले क्यालकुलेसन गरे अनुसार 20% सबैमा लस अरे भन्यो भने हामी चाहिँ 13 दिने 26 अरब भनेपछि 26-30 अरब जति चाहिँ क्षति यो जलविद्युत आयोजनामा पुगो भन्ने चाहिँ मेरो हेराइ छ त्यो मैले पनि अनुमानै गरेको हो नेपाल सरकारले पनि अनुमानै गरेको हो तर एक्चुअल चाहिँ आउन अलिकति टाइम लाग्छ
11: यसभित्र पनि यो सरकारी लगानी र निजी लगानीको अवस्था के थियो पूर्ण रूपमा निजी क्षेत्रबाट लगानी भएको र सरकारको साझेदारीमा रहेकोमा के अवस्था थियो
0: अनि यसो छ सरकारको साझेदारी भयो भने हामी के भन्छौँ भनेपछि जस्तो आइपिओ खोलेको आयोजनाहरू निजी क्षेत्रको आयोजना भन्छौँ जस्तो एनइएका धेरै आयोजनाहरू छन् तर सब्सिडारी एनइएको सब्सिडारी कम्पनी खोलेको छ हाम्रो जस्तै लिमिटेड कम्पनी हो त्यसले पनि जनतामा सेयर जारी गरेका छ हामीले पनि जनतामा सेयर जारी गरेका छौँ भने त्यो 11 वटा आयोजनामा हामीले त्यसरी छुट्याएर हेऱ्यौँ किनभने जनतामा सेयर जारी भएकै आयोजना भयो नि त भनेपछि त्यो चाहिँ आइपिपीकै आयोजना हो भन्ने हिसाबले सरकारी आयोजना भनेपछि जस्तो नेपाल विद्युत प्राधिकरणको 51% लगानी होला तर चाहिँ लगानी भए पनि 100% त भएन हामी चाहिँ 100% नभएकोले गर्दाखेरि त्यो 11 वटै प्रोजेक्ट चाहिँ तपाईँको आइपिपीकै प्रोजेक्ट हुन् भन्ने हिसाबले हामीले क्यालकुलेसन गरेका छ
11: क्षति पछाडि अब सबैभन्दा अब आश गर्ने ठाउँ भने त्यो बिमा क्लेम नै छ अहिले सबैको होइन अब यो त्यसको लागि के छ प्रक्रिया अहिले चाहिँ कहाँ पुग्यो जलविद्युत क्षेत्रको त्यो संकलन भएर अथवा त्यो कम्पनीहरूसम्म पनि दावी पुगेको अवस्था छ कि के छ
0: छैन छैन छैन त्यो त्यो त्यो अघि पनि मैले तपाईँलाई भने नि जस्तो दावी गर्दाखेरि पनि एउटा प्रवृत्ति पहिलेदेखि हामी बिमा बिमक संघ र हामी इपानहरू बीच विभिन्न समयमा छलफलहरू भएका छन् हाम्रा एग्रिमेन्टहरू भएका छन् सबै भएका छन् कि त्योले गर्दाखेरि हामी चाहिँ यो बिमा पोलिसी नै त्यो पोलिसीको फर्मेटै हाइड्रोपावरको लागि चाहिँ अलग बनाउनुपर्छ भन्ने एक्सर्साइज पनि हामी गरिरहेका थियौँ अब यसमा के छ भनेपछि यसमा के छ भनेपछि हामी चाहिँ हामीले चाहिँ धेरै पाउँछौँ भनेर धेरै भन्ने होइन अनि भरे चाहिँ सर्भेयरले क्यालकुलेसन गर्छ के गर्छ पाउने त धेरै होइन भनेपछि यो यो के भने यो अन्दाजले हामीले चाहिँ यति क्षति भयो होला भनेर क्लेम गर्ने कुरा त भएन अब के गर्नु पर्यो भने चाहिँ त्यहाँ त हाम्रो इन्जिनियरहरू पुग्नु पर्यो सर्वे गर्नु पर्यो त्यहाँको बिओक्यू चेक गर्नु पर्यो बिओक्यूमा पनि जस्तो कुन कुन संरचनाको चाहिँ बिमा भएको छ कुन चाहिँ संरचनाको बिमा भएको छैन कति बेहोराको बिमा भएको छ बिमाका बेग्लै पार्छन् नि त्यो अघिले गर्दाखेरि त्यो अवस्थामा पुग्न पनि अघि तपाईँले पहिलो क्वेसनमा भने जस्तो कति क्षति भयो भन्ने अवस्था त्यहाँबाट त ठ्याक्क आउँछ नि त फेरि जस्तो हाम्रो सर्भेयरले तयार गरेपछि त त्यसमा बिमाको सर्भेयर फेरि हुन्छ बिमामा हामी दावी गर्छौँ बिमामा दावी भएपछि बिमाले बिमाको सर्वे पठाउँछ उसले भेरिफाई गर्नलाई त्यो भेरिफाई गर्नुहुँदाखेरि भेरिफाई हुने खालको भेरिफाई भएपछि मात्रै एक्चुअल यति हो भने आउने हो कि भेरिफाई भएपछि हामीले दावी गरेको पनि त बिमाले सबै यसो गर्दैन त्यो भएकोले गर्दाखेरि त्यो अवस्थामा पुग्न त अझै टाइम लाग्छ अझै टाइम लाग्छ तर अब हामी चाहिँ अहिले चाहिँ अब लगभग अब चाहिँ टनेलभित्र मान्छे हुनुहोला हुनुहुँदैन होला अझै पनि रेस्क्यूको प्रयास त जारी छ अनि यो रेस्क्यूको समय सकिएपछि बल्ल हामी चाहिँ के गर्छौँ भने हाम्रा सदस्यहरू हामीले अहिले इपानले चाहिँ के गर्दैछौँ भने जो सदस्यहरू प्रभावित हुनुहुन्छ हिजो हामी चाहिँ 216 मेगावाटमा गयौँ आज हामी 20 मेगावाटमा जाँदैछौँ हामी चाहिँ एउटा सान्त्वना दिनुपर्छ ढाडस दिनुपर्छ होइन त्यो चाहिँ उहाँहरूलाई काम गर्नलाई चाहिँ निरुत्साह हुन्छ नि मान्छेलाई यत्रो लगानी गरिरहेछ फस्या छ त्यो पनि विदेशी लगानी ठुल्ठुलो विदेशी कम्पनीहरूले आइएफसीले वर्ल्ड ब्याङ्कहरूले लगानी गरेका छन् भनेपछि यस्तोमा के गर्ने होला भन्ने हुन्छ होइन त्यसमा चाहिँ हामी एज ए हामी सबैको मेम्बर हाम्रा सदस्यहरूलाई परेको दुःखमा हामी चाहिँ गएर साथ दिने सान्त्वना दिने काम गरिरहेछौँ र यो तपाईँले भनेको कुरा ठ्याक्क आउनलाई हामीले बिमा दावी गर्नलाई चाहिँ केही टाइम लाग्छ तर बिमा दावी गर्नु अगाडि अब बिमासँग हाम्रा कुराहरू हुन्छन् जस्तो क्लेम चाहिँ तपाईँको धेरै पर्यो भनेपछि त्यो थोरै थोरै चाहिँ पहिला पैसा दिइराख्ने कि के गर्ने कि त्यो निगोसिएसनका पाटाहरू चाहिँ हामी यो 11 वटै सदस्य कम्पनीहरूलाई बोलाउँछौँ उहाँहरूसँग छलफल गर्छौँ अनि उहाँहरूले त त्यो ग्राउन्डको रिपोर्ट ल्याउनुहुन्छ नि सबै अनि यो चिजमा चाहिँ हामीलाई इपानले सहजीकरण गरिदिनु भयो भनेर उहाँले ल्याएपछि त्यो उहाँहरूले ल्याएको मुद्दालाई लिएर हामी सरकारसँग लबिङमा जान्छौँ बिमा समिति सरकार जहाँ जहाँबाट जति सहयोग गर्न सकिन्छ त्यो सहयोग गरेमा हामी जुट्छौँ
11: अब यो विपत्तिको त्यहाँको अवस्था हेर्दाखेरि एकदमै ठूलो भयो होइन महाप्रलय नै भन्नुभयो यहाँकै शब्दमा अझ जलविद्युत क्षेत्रमा कतिपय भ्रम हो कि के हो होइन सबै बगाएर लयो अथवा कामै नलाग्ने अवस्था छ भन्ने पनि छ होइन यहाँको के छ आम नागरिकलाई यसमा यहाँले त्यो निरीक्षण पनि समाप्त गर्नुभयो होला होइन
0: यसो छ यसो छ यो यो यसमा चाहिँ के भनेपछि जस्तो महाप्रलय हुन्छ भनेर व्यापारमा कल्पना गरिएको हुँदैन हामीले हामीले डिजाइन गर्दा के गर्छौँ भने 100 इयर्सको फ्लड स्टडी गर्छौँ त्यो खोलामा 100 वर्षमा कुन कुन लेभलमा बाढी आएको छ त्यो लेभलमा हाइएस्ट लेभलमा जुन बाढी आएको छ त्यसलाई पनि सेफ साइड लिएर हामी डिजाइन गरेर हामीले संरचनाहरू बनाएको हुन्छ अब यो त त्यो ती मूल्याङ्कन त सबै खेल खायो नि यो त के भने तपाईँको त्यो 1200 माथिबाट चाहिँ तपाईँको लाङकाङको हिमालय हिमको पहाडै खस्ला अनि त्यो पहाडै खसेर बगौला भन्ने हामीले माथि चाहिँ तपाईँको हिमतालहरू छन् के छन् ती हामी हिमतालहरूबाट के असर गर्न सक्छ भन्नेसम्मको स्टडी गरेको होला जो नेचुरल स्टडीहरू के नेचुरल स्टडीहरू यो त इनेचुरल भयो नि यो त अचानक भवितव्य भयो भनेपछि त्यसो भएकोले गर्दाखेरि त्यो त्यो सबै कुरा हेर्दाखेरि अब जनमानसमा चाहिँ यो सबै नै सकियो अब भन्नु स्वाभाविक हो होइन तर कुरा के हो भन्दाखेरि अघि मैले 216 मेगावाटकै हिसाब ल्याएँ नि मैले त्यो हिसाब गर्दाखेरि 20% जति क्षति छ भनेपछि 20-30% ल धेरै नै लगेरे भन्दा पनि तपाईँको 30%भन्दा छैन हामीले त्यो 100 इयर्सको फ्लड क्यालकुलेसन गरेर हामीले के गर्नुहुन्छ पावर हाउस कहाँ सेफ हुन्छ भनेर राखेको हुन्छौँ जस्तो पहराको छेउमा सेफ हुन्छ कि कहाँ हुन्छ त्यो सेफ्टी त हामीले अप्नाएको हुन्छौँ नि त्यसो गर्दाखेरि के हुन्छ भनेपछि कतिपय चाहिँ खोलामै बनाएका संरचनाहरू त 100% लगाउँ त्यसमा दुईमा छैन तर खोलामा बन्ने संरचना भनेको जम्मा चाहिँ तपाईँको 5% 10% पनि हुँदैन क्या एउटा वायर हो क्या त्यो वायर पानी छेक्नको लागि वायर बनाइन्छ एउटा त्यो वायर चाहिँ त 100% सबैको लगाउँ तर अरू अरू चिजहरू चाहिँ संरचना चाहिँ पुरेको मात्रै छ भने त खोसल्दाखेरि त त्यो चिज त आयो नि त जस्तो टनेलमा तपाईँको डेब्रिज बसेको छ हिलो बसेको छ हिलो लेदो निकालेपछि टनेल त छ नि त भनेपछि त्यस्ता त्यस्ता कुराहरू छन् त्यो 100 मा 100 लगो भनेर चाहिँ यो त्यो आतंकित बनाउने जस्तो कुरा हुन्छ त्यो त्यो छैन
11: अब सरकारले पुनर्निर्माण पुनस्थापनालाई विशेष प्राथमिकता दिएको छ अहिले त अब मानवीय सहायता नै प्रमुख छ जलविद्युत त अब त्यस पछाडि आउने कुरा हो अर्थतन्त्र यसै पनि धराशायी बन्ने अवस्था त छ नै यदि यो द्रुत गतिमा काम भयो सरकारले भने त्यसलाई चाहिँ पुनस्थापना गर्न अथवा पुनर्सञ्चालन गर्नका लागि कति समय लाग्ने देखिन्छ अथवा चाहिँ के छ अहिले अवस्था
0: यसो छ सबैभन्दा जलविद्युत निर्माणमा सबैभन्दा प्रमुख पाटो भनेको एसएस रोड बाटो पुग्नु पर्यो बाटो पुग्नु पर्यो अर्को प्रसारण लाइन हुनु पर्यो त्यो दुईटा प्रसारण लाइन र तपाईँको बाटो नभइकन जलविद्युत बन्दैन आएन त्यो भने त्यो चाहिँ तपाईँको गाउँ गाउँमा अन्नकटारमा बाटोहरू पुर्याएको छ ट्रान्समिसन लाइनहरू पुर्याएको छ त्यसमा जलविद्युत कर्मीहरूको ऊर्जा उद्यमीहरूको ठुलो योगदान छ कि हामीले पुर्याएको छौँ त्यो भएर चाहिँ अहिले के भयो भन्दाखेरि एसएस रोड पनि छैन ट्रान्समिसन लाइन पनि छैन अब त्यो कुरामा चाहिँ सरकारले कति छिटो गर्छ त्यसले चाहिँ हाम्रो प्रोजेक्ट कति छिटो रिभाइभ हुन्छ भन्ने आउँछ अब अलिकति कम खर्च भएको के अरे कम चाहिँ तपाईँको प्रोग्रेस भएको कम खर्च के अरे क्षति भएको प्रोजेक्टहरू चाहिँ अलिक छिटो आउला अलिकति धेरै क्षति भयो भने त 2-3 वर्ष पनि लाग्न सक्छ
11: भोटेको क्षेत्रमा भएको क्षतिले नेपालको कुल विद्युत उत्पादन र विद्युत बिक्री आमदानीमा कस्तो असर पर्ने देखिन्छ अहिले हेर्दाखेरि त्यो असर देख्यो कि देखेन यो बीचमा होइन केही समय यसो लोड सेडिङ भएको जस्तो पनि देखियो काठमाडौँमा
0: है यसो भयो त्यो एकदम इमर्जेन्सीमा थोरैमा पर्यो त्यो किनभने अहिले हाम्रो 4300 मेगावाट उत्पादन छ होइन उत्पादन थपिरहेको छ फेरि हामी 6400 मेगावाट देशभरि हामी निर्माण गरिरहेछौँ हामी निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाहरू कुनै न कुनै आयोजना कुनै न कुनै बेला जोडिने छन् जस्तो सरकारले नै 500-700-800 मेगावाट यो वर्ष जोडिन्छ भनेर तपाईँको बजेटमै ल्याएको छ होइन त्यो सरकारले ल्याएको कुरा हो त्योभन्दा धेरै जोडिन सक्छ किनभने निजी क्षेत्रले त्यो लेभलमा आयोजनाहरू बनाइरहेको छ र स्वाभाविक रूपमा तपाईँको 410 मेगावट 431 मेगावट 431 मेगावट चाहिँ हाम्रो सिस्टमबाट आउट भयो क्या त्यो महाप्रलयले गर्दा सिस्टमबाट आउट हो 400 मेगावट झट्टै सिस्टमबाट आउट हुँदाखेरि केही अनस्टेबल देखिनु त्यसलाई स्वाभाविक मान्नुपर्छ तर तपाईँको भोलिपल्टदेखि नै रिभाइभ भएको नि अहिले जस्तो नुवाकोटमा रिभाइभ भइसक्यो रजुवाका केही क्षेत्रमा मात्रै बाँकी छ अरू पनि रिभाइभ भयो भनेपछि एनइएले त्यो कुरामा राम्रो म्यानेज गरेको छ र अहिले चाहिँ जब विद्युत उत्पादन पनि वर्ष बढ्दै जाने भएकोले गर्दाखेरि मलाई चाहिँ लोड सेडिङै हुने लेभलमा चाहिँ तपाईँको अप्ठ्यारो पर्छ भन्ने छैन लाग्दैन तर केही चाहिँ तपाईँको निर्यातमा असर पर्न सक्छ
11: जुन त्यो निजी जलविद्युत कम्पनीहरूलाई बाढीले पार्ने आर्थिक भार छ त्यसले सरकारी योजनाको तुलनामा किन फरक छ सरकारलाई पर्दाखेरि अलिकति राहत हुने अथवा सरकारी कोषबाट त्यो छिटै चाहिँ ब्याकअपमा जाने अवस्था रहन्छ तर निजी क्षेत्रलाई अलिकति बढी प्रभाव किनभने त्यहाँ व्यक्तिगत लगानी भएको अवस्था हुन्छ त्यो चुनौती चाहिँ निजी व्यवसायहरूले कति खेप्नुपर्ने अवस्था छ अहिलेको अवस्थामा
0: त्यो चाहिँ यसो छ यो अलिकति रिस्क एनालाइसिस हामीले गरेका हुन्छौँ अब खोलामा गर्ने काम हो हेर्नु रिस्क त हुन्छ नै त्यो रिस्क हामीले त्यो रिस्कलाई मिटिगेट गर्न खोजेको हो हामीले कम गर्न खोज्छौँ तर रिस्क त तपाईँको 100% मिटिगेट त हुँदैन होइन खोलामा गर्ने काम हो त्यसैले गर्दाखेरि अलिकति हाई रिस्क काम त हामीले गरेकै हौँ रोजेकै हौँ होइन त्यसमा चाहिँ के छ भनेपछि इन्सुरेन्सले कभर गर्ने भएकोले गर्दाखेरि यसको इन्सुरेन्सले कभर गर्ने भएकोले गर्दाखेरि त्यति ठुलो क्षति निजी नै रूपमा त्यति ठुलो क्षति हुँदैन, तर क्षति भनेको डाइरेक्ट मात्रै हुँदैन कि, इन्डाइरेक्ट क्षति पनि हुन्छ कि. सपोज रेभेन्यू लस भयो नि त, अहिले त तपाईँको त्यो त आयोजना त जसो एउटा 20 मेगावाटको आयोजना लाङकाङ भटेपछि जहाँ चाहिँ तपाईँको 39 जना मान्छेहरू अहिले पनि हराइरहेका छन् होइन, उहाँहरूको चाहिँ अब होपलेस अब छोडियो के त्यो चाहिँ अब रेस्क्यु नै त्यहाँ छोडियो अब पार लाग्दैन भनेर. त्यो आयोजनाको चाहिँ टेस्टिङ 15 गते थियो कि, 10 गते पालि आयो, 15 गते चाहिँ टेस्टिङ थियो कि, भनेको त्यो त कम्प्लिट भएको आयोजना नि त. त्यस्तो कम्प्लिट भएको आयोजनाहरूमा चाहिँ त्यो उत्पादन गरेपछि त रेभेन्यू सुरु गर्थ्यो, अब रेभेन्यू आउँदैन, 3 वर्ष बनाउन लाग्ला, 3 वर्षको टाइम गयो भने चाहिँ यस्ता कुराहरूमा पनि ठुलो मार पर्ने छैन. सरकारले सहजीकरण गरिदियो भने के हुन्छ भने चाहिँ ल 3 वर्षको रेभेन्यू र तपाईँको चाहिँ 3 वर्ष बनाउने टाइमको कन्स्ट्रक्सन अवधि चाहिँ हेरेर त्यो दुईटाको चाहिँ तपाईँको फाइनेन्सियल भ्यालुएसन गरेर तपाईँको आयोजनाको लाइफ छ नि, जस्तो लाइसेन्सीको लाइफ के त्यसमा एड गर्ने पनि भयो नि त. अहिले भर्खर सरकारको कोषमा पनि भार पर्दैन भनेपछि यस्ता खालका कुराहरू त्यो निजी क्षेत्र 30% पनि हामी जनतै हौ, जनताकै पैसा हो, हामीले पनि जनताकै पैसा उठाएको छौँ, 70% त ब्याङ्कको पैसा त्यो झन् जनताकै पैसा भइगयो भनेपछि त्यो कुराहरूमा सरकार अलिकति उद्धार भएर काम गर्छ भन्ने लागेको छ. अहिले चाहिँ मुखले चाहिँ उद्धारै भएको छ. अब त्यो कुराबाट त्यसै चाहिँ मैले बुझाउन सकिन्न. त्यो लाइसेन्सको पिरियड थपेर भए पनि यिनीहरूलाई चाहिँ तपाईँको रेस्क्यु त गर्नु पर्यो नि त.
11: भनाइमा निजी क्षेत्र रहे पनि त्यहाँ सार्वजनिक आयको निष्कासन भएर पब्लिकको पैसा गएको विषय, बैंक डुब्यो भने समग्र क्षेत्र अर्थतन्त्र धराशायी बन्ने कुरा, सबै चिज जोडिने भयो. अब आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार डाङ्गेजी हुनुहुन्छ. इप्पानले पनि सम्भवतः यस्ता आयोजनाहरू निर्माण गर्नुभन्दा पहिला त्यहाँको विस्तृत अध्ययन अनुसन्धान गर्ने कुराहरू मुख्य जिम्मेवारी रह्यो यहाँहरूको होइन. यसरी महाप्रलय भन्नुभयो, त्यसमा चाहिँ समस्या के थियो, अलिकति प्राविधिक विषयमा जाउँ न, त्यो कस्तो खालको अवस्था आयो, जबकि हाइड्रो प्रोजेक्ट बन्ने भनेकै किन खोलामै होइन, त्यहाँ चाहिँ हामीले किन त्यो अनुमान गर्न सक्ने अवस्था थियो कि थिएन, अथवा आजभन्दा 700-800 वर्ष पहिले पनि यस्तो खालको चाहिँ बाढी गएको अथवा भन्ने अहिले विविध कुराहरू सुनिन्छन्, भले हामीले अहिले सुन्यौं पहिले सुनेनौ, जस्तो पोखरा जस्तो सहरहरू हिमाल खसेरी बनेको भन्ने खालका नयाँ नयाँ कुरा सुनिरहेको छ, त्यो कुराहरू किन अध्ययन अनुसन्धानमा आउन सकेन होला.
0: यो चाहिँ अब पृथ्वी उत्पत्तिकै कुरा भयो क्या, पृथ्वीको उत्पत्ति हुँदाखेरि के भयो भन्ने कुरा भयो क्या. अघि पनि मैले तपाईँलाई भने 100 वर्षको फ्लडको स्टडी हामीले बखेर गरेको हुन्छ, त्यो डाटा हामीले केबाट लिएको हुन्छ भने नेपाल सरकारबाट लिएको हुन्छ, जस्तो यो चाहिँ डीएचएमले यो नेपाल सरकार ऊर्जा मन्त्रालय अन्तर्गतकै विभागले मौसम डाटा नाखेको हुन्छ. त्यो डाटा हामी त तपाईँको निजी क्षेत्र आएको भनेको त 25 वर्ष भयो भन्नु न, 25 वर्षदेखि मैले जहाँ जुन खोलामा आयोजना बनाउँदैछु त्यो खोलामा त मैले नै आफै डाटा लिएको छु होइन. तर चाहिँ तपाईँको डीएचएमको डाटा त 100 दिएसका डाटा हेरेर 100 दिएसलाई पनि नभेट्ने भनेपछि अब तपाईँले 5000 वर्ष अगाडिको कुरा गरेर त त्यो कल्पना गरिएन होइन. जस्तै त्यो कुनै पनि बिजनेसमा त्यति कल्पना गरिँदैन भन्ने लाग्छ. र अहिले त तपाईँको कस्तो भनेपछि एकजना विज्ञको मैले चाहिँ डाक्टर वसन्त अधिकारी जसले चाहिँ त्यो हिन्दू किस्त रिजनका हिमालहरूकै विषयमा पीएचडी गर्नुभएको छ होइन, उहाँको मलाई धेरैवटा मैले इन्टरभ्यू हेरेँ, उहाँको इन्टरभ्यू मलाई एकदमै लजिकल लाग्यो क्या. जस्तै अब त्यो 5000 माथिबाट हिमाल चाहिँ झन्नै चाहिँ 20 लाख घनमिटरका हिमालहरू खसेर अनि खोलाबाट बाढी आउँछ भन्ने कल्पना त यो पृथ्वी परलै हुने कुरा नै त्यस्तो खालको भयो
12: क्या,
0: त्यो कल्पना भन्ने कल्पना भएन. त्यो 100 इयर्सको त हामीले गरेको छौँ नि, 100 इयर्स भनेको पनि नट सर्ट पिरियड, त्यो त लामो पिरियड हो नि, त्यो गरेका छौँ त्यसमा त केही भएन भने त्यसमा आयो. त्यसको अर्को तपाईँको उहाँले इन्ट्रेस्टिङ कुरा के बताउनु भएको छ भने त्यो पहाड चाहिँ खोलामा खस्दाखेरि जापानमा हिरोसिमा नागासाकीमा खसेको एटम बमको भन्दा बढी शक्तिको उत्पादन भएको छ त्यहाँ. भनेपछि त्यो कस्तो भयो होला तपाईँको, अब हामी त पृथ्वी प्रलयको कल्पना गर्ने भयो नि त त्यो त. अनि अर्को इन्ट्रेस्टिङ कुरा के छ भने चाहिँ त्यसको त्यहाँबाट तल झरेको स्पिड 180 किलोमिटर पर आवर, जसमा हामीले सेफ्टी के अप्नाएको थियौँ त भन्दाखेरि पुलहरूमा हामीले चाहिँ तपाईँको अर्ली वार्निङ सिस्टम राखेका थियौँ, तपाईँको जीपीआरएस राखेका थियौँ, ती जीपीआरएसले कम्तीमा आधी घण्टा 20 मिनट अगाडि तलका मान्छेहरूलाई जानकारी दिन्थ्यो, एसएमएस आउँथ्यो. त्यो एसएमएस आउने मौका पनि त्यो स्पिडले दिएन क्या. अब 180 पर किलोमिटरको त्यत्रो ढुङ्गा चाहिँ तपाईँको त्यत्र त्यो ढुङ्गा लडेको देख्दाखेरि त्यत्रा ढुङ्गा चाहिँ त्यो स्पिडमा तपाईँको आएपछि के रहन्छ, त्यता केही पनि रहँदैन नि. अनि अर्को कुरा मैले चाहिँ त्यो हामी मिडियामा भिडियोमै आएको कुरा त्यो चाहिँ भन्सार कार्यालयको बिल्डिङ त निकै अग्लो छ नि, त्यो बिल्डिङभन्दा धेरै माथिबाट पारि आएको छ क्या. भनेपछि त्यो कल्पना चाहिँ तपाईँको त्यो कल्पना गर्न सकिँदैन थियो र अब पनि सकिँदैन जस्तो लाग्छ क्या मलाई. त्यो चाहिँ अब सुरुमै तपाईँलाई भने नि महाप्रलय हो, अब माया प्रलयमा त के तपाईँले भने जस्तो पोखरा सहरै तपाईँको चाहिँ खसेर बनेको भनेपछि त्यो त प्रकृति विवादमा भयो क्या. जस्तो अहिले अहिले तपाईँको हामी आर्थिक क्षतिको कुरा गरेका छौँ, सबै भौतिक क्षतिको कुरा गरेका छौँ, सारा गरेका छौँ नि, तर हामीले मानवीय क्षतिको कुरा गरेका छौँ. तपाईँको अहिले ऊर्जा क्षेत्रको लागि भदौ 10 गते कालो दिन भन्छु मैले, किनभने नि यति धेरै प्राविधिक जनशक्ति बग्यो, 180 जना इन्जिनियर बगेको छ हेर्नुहोस् त्यो 180 जना त्यो क्वालिफाइड इन्जिनियर. त्यहाँ त म त के भन्छु भने टनलमा काम गर्ने त लेबर पनि क्वालिफाइड हो, लेबर पनि, किनभने ऊ त टनलमा काम गर्दा गर्दै टनलको काम गर्ने युट्युब भएको हुन्छ, त्यही खालको लेबर अर्को भेट्दैन. यो त नर्मल लेबर गरेर टनलभित्र काम गर्दा त गर्दैन नि. भनेपछि त्यो 180 जना इन्जिनियरदेखि तपाईँको त्यो 100 लेबरसम्म त त्यो त त्यो त्यो त तपाईँको ऊर्जा सेक्टरको एकदमै क्वालिफाइड जनशक्ति भयो नि. त्यो जनशक्ति गयो भनेपछि यो त भदौ 10 गते त ऊर्जा सेक्टरको लागि कालो दिनको रूपमा आयो.
12: भनेपछि यो त यसको दीर्घकालीन असर भने अरू प्रोजेक्टहरू भन्दाखेरि भोलि देखिने अवस्था पनि
0: त्यही छ. होइन अहिले नै पनि हामी के छ भनेपछि अब कतिपय बेरोजगार छ, अरू सेक्टरमा बेरोजगार छ, मान्छेले रोजगारी पाएको छैन भन्ने आवाज खुब आएको छ नि. तपाईँ ऊर्जा सेक्टरमा हामीले मान्छे पाएको छैन अहिले. यो चाहिँ मैले नै 10-20 जना मान्छे चाहेर 20 पल्ट तपाईँको ऊ गरिसकेँ, तपाईँको एडभर्टाइज गरिसकेँ, मान्छे क्वालिफाइड मान्छे पाउँदैन. भर्खर सिगर मान्छेसँग पाउँछ. अनि म चाहिँ तपाईँको मेरो ग्रुप चाहिँ यो तपाईँको हाइड्रो पावरको चाहिँ ग्रुप हुन्छ क्या. एउटा यो कम्पनी भनेको एउटा पसल वा होटल वा त्यस्तो खालको होइन, यहाँ ग्रुप हुन्छ. मेरो ग्रुपमा चाहिँ यो टोटल हाइड्रो पावर सेक्टरमा सबैभन्दा क्वालिफाइड इन्जिनियरहरू लिएर हिँडेको छु कि. मसँग क्वालिफाइड ग्रुप छ. जस्तो क्लिन इनर्जी कन्सल्टेन्सी भनेको एकदमै रेप्युटेड कन्सल्टेन्सी हो, त्यो कन्सल्टेन्सी मेरो ग्रुपमा छ होइन. हेर्नु अब यस्तो ग्रुपमा चाहिँ त सिकाहरू ल्याएर सिकाए पनि हुने नि, तर के भन्छ त्यो सिकिसकेको मान्छे पनि सिकाउन चाहँदैन क्या. धेरै झन्झट लिन चाहँदैन. भनिदियो यो हराएको काम हराएको त बुझोस् न भन्ने खालको. अब त्यो खालको चाहिँ अलिकति क्वालिफाइड मान्छेहरू पाएको छैन. अब फेरि चाहिँ यो सबै जो क्वालिफाइड मान्छेहरू छन् तिनलाई चाहिँ फेरि ट्रेनिङ गराएर सिकाएर त्यो घाटा पूर्ति गर्नलाई त ठुलै एक्सर्साइज गर्नुपर्छ हामीले.
12: यो जस्तो जलविद्युत क्षेत्रमा काम गर्ने जनशक्तिहरू अथवा इन्जिनियर कामदारै भनौँ सामान्य स्तरको, त्यो काम आफैमा चुनौतीपूर्ण हो कि के हो खास? त्यहाँ सुरक्षाको मापदण्ड कस्तो थियो हाम्रो यहाँ चाहिँ भोटेको सीको सन्दर्भमा त्यो एरियामा?
0: यस्तो छ, सुरुङको काम सबैभन्दा सुरक्षित मानिन्छ हेर्नु. सुरुङको काम होइन, हुन त हामी चाहिँ बाहिर सर्फेसमा हिँड्ने सर्फेसमा काम गर्ने मान्छेलाई त्यो काली लाग्छ होइन. तर त्यहाँ काम गर्ने मान्छे जस्तो कहिले सुरुङमा चाहिँ 2-4 वर्ष काम गरेको मान्छे सुरुङमै काम गर्न रुचाउँछ क्या. केही डिस्टर्ब पनि छैन, केही पनि छैन, सेफ्टी पनि छ. अहिले पनि बाढी पसेर हो नि त. बाढी नपसेको भए अर्थ त्यो मुख बन्द भएको भए, मुखबाट मात्रै पस्न नसकेको भए त भित्र त सबै सेफ नि. तर यहाँ चाहिँ एउटा आयोजनाको अलिकति मैले हेरेको थिएँ. जस्तो अहिले तपाईँको आर्मीले भनेअनुसार थोरै मान्छे मात्रै टनलभित्र भन्ने छन् अब भन्ने तर्क मलाई अलिकति त्यसले गर्दाखेरि हो कि जस्तो लाग्यो क्या. जस्तो जति मान्छे अनि अर्को चाहिँ त्यो हाम्रो शाह मेकानिकल इन्जिनियर छा चाहिँ जो जसलाई जीवित उद्धार गरियो नि, उहाँले के भन्नुभयो भने चाहिँ त्यो सुनेको थिएँ मैले. उहाँले के भन्नुभयो भनेपछि म चाहिँ सबै साथीहरूलाई रेस्क्यु गरेँ अनि म चाहिँ भित्र फसेँ भनेको छ नि त. त्यो रेस्क्यु गर्दा गर्दै नभ्याएर म भित्र फसेँ. त्यो भाग्यले बच्न दिनुभएको. जति रेस्क्यु भएर बाहिर निक्ले सबै सोही बाहिर भए. जो बाहिर निक्ले भगेर गइ गए. जो भित्र पस्यो बरु बिचरा जसले रेस्क्यु गर्न चाह्यो नि त्यो आत्माकै है, त्यो रेस्क्यु चाह्यो उहाँ चाहिँ बरु बच्नु भयो नि त. भन्छ त्यस्तै के भएछ भने भोटेको सीमा पनि त्यो यो त्रिशुली देवी सबैभन्दा अहिलेसम्म 346 जना मान्छे हराइरहेको त्रिशुली देवी एउटै प्रोजेक्टको एउटा प्रोजेक्ट मात्रै. त्यो प्रोजेक्टमा पनि के छ भने 9.5 किलोमिटरको टनल. त्यो टनलको चाहिँ ठाउँ ठाउँमा अडिट हुन्छ क्या हाम्रो. त्यहाँबाट चाहिँ भित्र जाने ठाउँ अनि फेरि अक्सिजन पाइप लाने ठाउँ. जस्तो हामी चाहिँ डकमा हामी अक्सिजन भित्रसम्म लानु पर्यो नि त, त्यो अक्सिजन लाने ठाउँ हुन्छ. त्यो 9.5 किलोमिटरको टनल खनिसकेको अनि इनलेट पोर्टल आउटलेट पोर्टल र बिचमा अरू छवटा पोर्टल त्यहाँ जम्मा होइन. त्यो छवटा पोर्टलहरूमा चाहिँ यताबाट पानी पसेछ, बाढी पसेपछि भित्र जति इक्विपमेन्टहरू थियो नि इक्विपमेन्ट भेला गर्दै गर्दै लगाऊ भेला गर्दै लगाऊ. एक ठाउँमा यस्तो भएपछि इक्विपमेन्टहरू सबै जाम भएछ, सबै जाम भयो कि. जाम भएपछि त्यहाँबाट चाहिँ उता खाली भयो, त्यहाँबाट उता छिर्न सकेन. पानी छैन, के छिरो लो लेदो ढुङ्गा सुङ्गा के छिर्न छैन. त्यहाँ ठ्याक्कै आएर ब्लक भयो 4 किलोमिटरमा. अब शङ्का के भयो भन्दाखेरि त्यो जति 4 किलोमिटरमा मान्छे थिए तिनीहरू बाँच्न सम्भव भएन, किनभने त्यहाँ त भरिसक्यो सबै प्याक भयो होइन. प्याक भएपछि त्यहाँ बाँच्न सम्भव भएन. जति उता खुल्ला थियो त भागे नि, अब भागेका चाहिँ स्वाइप आउट भयो कि भन्ने पनि शङ्का भयो कि. फेरि भित्र पसेको त्यहाँसम्म बिते भनेपछि यो चाहिँ एकदमै काली लाग्दो महाप्रलय भयो. अब यस्तो त देशले कति खेप्न सक्छ र.
11: तपाई अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा भदौ 10 गते भोटेको सीमा आएको विनाशकारी बाढ़ीले विशेष गरी जलविद्युत क्षेत्रमा पुर्याएको क्षति र यसले अर्थतन्त्रमा पार्ने दीर्घकालीन असर र त्यसका लागि राज्यले तत्काल चाल्नुपर्ने कदम लगायतका विषयमा केन्द्रित रहेर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार डाङ्गीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
13: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
15: कृषि मन्त्र नार्कसँग
16: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा भोटेकोशी बाढ़ीपछिको क्षतिग्रस्त नेपालको ऊर्जा क्षेत्र, निर्माणाधीन जलविद्युत आयोजना र सञ्चालनमा रहेका कम्पनीहरूमा पुगेको क्षति र यसले अर्थतन्त्रमा पार्ने प्रभाव लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ इपानका अध्यक्ष मोहन कुमार डाङ्गी। मानवीय क्षति पछाडि अब आर्थिक कुराहरू पनि हामीले अलिकति उठायौं त्यो प्रभावित क्षेत्रको। अब समग्र देशको ऊर्जा क्षेत्रको कुरा गरौं, जलविद्युत क्षेत्रको 5% मात्रै अहिलेसम्म हामीले त्यो उत्पादन गरिसके अवस्था रहेछ होइन। जलविद्युत उत्पादनमा यत्रो सम्भावना भएर दोस्रो ठूलो देश भनिन्छ जलस्रोतको होइन।
3: 2055 सालमा नेपालमा विद्युत उत्पादन 254 मेगावाट थियो, 25-26 वर्षको अवधिमा 4300 मेगावाट भएको छ। 4300 मेगावटमा 3500 देखि 3600 मेगावट निजी क्षेत्रले उत्पादन गरेका छ। त्यो 55 सालको विद्युतको इतिहास फर्पिङलाई जोड्ने हो भने 90 वर्षको 9 दशकको इतिहासमा 254 मेगावट, तपाईँको अर्को 25 वर्ष थप्दाखेरि तपाईँको 4300 मेगावट पुर्याउने ऊर्जा मन्त्रालयकै अन्तर्गत अब त्यसको स्टडी नै हो सबै काम होइन। ओएसले के गरेको छ भनेपछि एउटा रिपोर्ट निकालेको छ, त्यसले के भनेपछि आरआर 72,000 मेगावट आरआरका र 48,000 मेगावट रिजर्भ ओयर र पीआरआर त्यो रहेछन्, भनेपछि 1,20,000 मेगावट भयो क्या। 1,20,000 मेगावट त त्यहाँ भयो अघि मैले 83,000 र 500 भन्नु भएन, अब 1,20,000 मेगावट भयो। त्यसमा पनि के छ भनेपछि हामी चाहिँ तपाईँले भने जस्तो अब हामी त पानीका धनी मान्छे, पानीका धनी मान्छे भएपछि हामीले चाहिँ ठिक्क मात्रै निकाल्नुपर्छ है बिजुली भन्ने डिजाइन गाइडलाइन छ क्या नेपालको। अहिले भारत र भुटानमा Q20 गर्छन् गरौँ, उनीहरूभन्दा हामी धनी हुन् त जलस्रोतमा, त्यसमा त अलिक सेफ्टीमै रहनु 5% Q40 Q25 बनाउँदाखेरि 85% एनर्जी बढ्छ भनेको छ क्या। 85 1,20,000 को 85% बढाउनु त 2,00,000 मेगावटभन्दा बेसी छ नि। सरकारले राम्रा कार्यक्रमहरू ल्याएको छ, अब वर्तमान सरकार दुई तिहाई नजिकको सरकार तपाईँ अहिले चाहिँ तपाईँको 30,000 मेगावट 10 वर्षमा बनाउने भनेर ल्याएको छ। हामी निजी क्षेत्रले पूरा गर्छौँ भनेर इपानले वक्तव्य नै जारी गरेका छ, हामीले यसरी पूरा गर्छौँ भनेर। तर गफ पहिलेका सरकारहरूले पनि धेरै गरेको, यो सरकार पनि अलिकति गफै भुल्याएको छ, अहिलेसम्म गफै छ, काम सुरु भएको छैन। 30,000 मेगावट बनाउने भन्ने पीपीए नखोल्ने, आरसीओडी नथप्ने, विद्युत पेपरको लाइसेन्स नदिने, प्रसार लाइनको लाइसेन्स नदिने होइन, बोनका समस्याहरू त्यतिकै हुने सबै होइन। भनेपछि अब उहाँहरूले चाहिँ उमै बाचा पत्रमै वान रोड पोलिसी भन्नुभएको छ, खोइ वान रोड पोलिसी केले छेक्या त भनेको हो। अब पहिलेकै जस्तो गफै गरेर बिताउने हो भने त अब फेरि केही भएन। नभएदेखि चाहिँ निजी क्षेत्र एकदम लयमा छ, तपाईँको 30,000 मेगावट बिजुली बनाऊ भने थोरै तपाईँले यो सपना योजना देखाउने कुरामा इन्ट्रेस्टिङ लाग्छ क्या मलाई। 30,000 मेगावट सरकारको लक्ष्य पुरा गर्ने भने त्यो सरकारको मात्रै लक्ष्य पुरा हुने होइन क्या, त्यो नेपाली जनताको लक्ष्य पुर्याउने हो। अहिले सपोज तपाईँको चाहिँ के हुन्छ भने त्यसमा के छ भने चाहिँ 10,000 मेगावट भारतमा पठाउने, 5,000 मेगावट बङ्गलादेश पठाउने, 15,000 मेगावट यहाँ खपत गर्ने गरेर 30,000 पुर्याउने भनेको छ नि। 15,000 मेगावट देशमा खपत हुँदाखेरि नेपालको इकोनोमी छ नि 3 टाइम्स ग्रो हुन्छ। त्यो मैले आधार के हो भन्दाखेरि अहिले हाम्रो 480 किलोवाट पर आवर पर क्यापिटल कन्जम्पसन छ हाम्रो, त्यसलाई चाहिँ 1500 पुर्याउने लक्ष्य छ भनेको 5 तिहाई 15 त भयो नि त सिधै। त्यो पर क्यापिटल कन्जम्पसन भनेको त मान्छेको लिभिङ स्ट्यान्डर्डसँग इन्कमसँग सबैसँग जोडिएको छ नि, त्यो बढ्नु भनेको चाहिँ तपाईँको इकोनोमी बढ्नु हो क्या, त्यो 3 टाइम्स बढ्छ। अनि अर्को चाहिँ तपाईँको अब गत वर्षको डाटा हेरौँ, एनइएले तपाईँको 29 अरब 31 करोड चाहिँ पैसा गत वर्ष चाहिँ भारतबाट आयो, ब्यालेन्स सिटमा आयो नि त, त्यो कति पठाउँदा आयो, भारत 1200 मेगावट पठाउँदा आयो, 40 मेगावट तपाईँको बङ्गलादेशमा, 1160 मेगावट भारतमा, हाम्रो बिजुली गएको त गत वर्ष त्यति नै हो। त्यो पठाउँदाखेरि लगभग 30,000 पैसा आयो भने 15,000 मेगावट पठाउँदाखेरि 336 अरब पैसा आउँदो रहेछ क्या। भनेपछि भनेपछि त्यो चाहिँ मेरो एजेन्डा कसको एजेन्डा हुने के, यो सबै हामी सबै नेपाली जनताको एजेन्डा हुनु पर्यो। 70 लाख मान्छेले लगानी गरेको छ, त्यो 70 लाख मान्छे थप्दै थप्दै 2 करोडै लगानी गरौँ न, 2.5 करोडै मान्छेले लगानी गरौँ न, सबले त्यहाँबाट आउने बेनिफिट लिउँ न, आखिर जनताले 2 पैसा कमाउने भनेको पनि त तपाईँको ग्रो नै हो नि त होइन इकोनोमी। भनेपछि त्यो हिसाबले गर्दाखेरि यो 30,000 मेगावटको लक्ष्य जुन सरकारले निर्धारण गरेको छ त्यो हामी चाहिँ पूरा गर्छौँ भनेर प्रतिबद्ध छौँ, र सरकारले यो वातावरण बनाइदियो भने मैले या मेरो चाहिँ हामी सम्बद्ध 400-500-700-800 कम्पनीले मात्रै पैसा कमाउने होइन क्या, देशले पैसा कमाउँछ, देश तपाईँको समृद्धिको मार्गमा जान्छ। त्यस कारणले गर्दाखेरि यो कुरामा चाहिँ चौथो अङ्ग यहाँहरूको पनि मिडियाहरूको पनि भूमिका महत्वपूर्ण छ। र अब चाहिँ 43,000 मेगावट या 83,000 मेगावट होइन 2,00,000 मेगावटभन्दा बेसी हाम्रो सम्भावना
2: अब यो सरकारले जसरी 10 वर्षमा 30,000 मेगावाट उत्पादन गर्ने बिक्री वितरण गर्ने भन्ने छ, यसमा चाहिँ पुरानो निर्माणाधीन कम्पनीहरूलाई निजी क्षेत्रले पनि बनाइरहेका कतिपय कम्पनीहरूलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ कि अथवा सरकारको विशुद्ध नयाँ गर्छौं हामी भनेर उहाँहरूले फेरि जे पनि नयाँ भन्नुहुन्छ त्यो खालको छ, यसमा के छ फरक?
3: अनि यसो यो चाहिँ अलिकति गलत देखिरहेको छ, सरकारले व्यापार गर्ने होइन, चाइना जस्तो ठाउँमा तपाईँको प्राइभेटलाई प्रमोट गरिसक्यो हो, सरकारले आफूले व्यापार गर्न छोडिसक्यो हो, अब फेरि हामी व्यापार गर्ने मानसिकताले चाहिँ सरकार आयो भने त त्यो पुरातन भावी यो पहिला अब महेन्द्र राजाको पालातिर जान्छ फेरि होइन, अब प्रगति भनेको अगाडि जान्छ पछाडि जाँदैन होइन, त्यो भएर सरकारले गर्ने कुरा त नपत्यौँ हेर्नु, किनभने त्यो बजेटमा आयो के, त्यो बजेटमा आएको मलाई पनि अनौठो अनौठो लाग्यो, 9,000 मेगावाट सरकारले बनाउने, तपाईँको 90 वर्षमा 254 मेगावाट बनाएको छ, आज तपाईँ कल्पना गर्नु त लो निजी क्षेत्रलाई तपाईँको 55 सालमा चाहिँ नेपाल सरकारले प्रवेश दिएको थिएन भने, दिएको सरकारले नै भए अघि मैले धन्यवाद भनिसकेँ, थिएन भने आज हाम्रो बिजुलीको क्यापेसिटी के हो त नेपाल सरकारको 800 होइन भने त 800 मेगावाट मात्रै बिजुली भएको भएदेखि देशको अवस्था कस्तो हुन्छ भनेर कल्पना गर्ने नगर्ने, यिनीहरूले बनाए यिनीहरूले गरे भनेर त्यो गर्नेलाई त तपाईँको राम्रो फटाइ गर्नेलाई कारवाही गर्नु पर्यो, कानुन अनुसार कारवाही गर्नु पर्यो, हामी पनि तपाईँको 100% चाहिँ हाम्रो सेक्टरमा फटाउनु, कुनै पनि सेक्टरमा फटा पनि हुन्छ राम्रो पनि हुन्छ, फटा छ भने कारवाही गर्नु पर्यो, तर फटा छ भने प्रमोसन गर्नु पर्यो, र अर्को चाहिँ तपाईँको अहिले तपाईँको सरकारको लक्ष्य अहिले हामीले सुन्दाखेरि यत्रो पैसा कहाँबाट ल्याउने होला, 60 खरब पैसा चाहिन्छ, कसरी ल्याउने होला भन्ने पनि हुन्छ नि 30,000 मेगावाटमा, त्यो पनि थोरै मैले जोडे, के छ भने चाहिँ लगभग 60 खरब जति 46.5 अरब डलर भनेर एउटा समितिले भनेको थियो, पहिलाको सरकारले पनि त 28,500 ल्याएको हो नि त, 28,500 चाहिँ तपाईँको ट्रान्समिसन लाइन कति, सबस्टेसन कति, बिजुली कति, के कति लागत लाग्छ भनेर सबै ल्याएको थियो के, त्यो स्टडी एकदमै राम्रो छ, त्यो स्टडी जसले गरेको भए पनि काम राम्रो गरेकोलाई राम्रो गर्नुपर्छ, त्यसमा 1500 थपेको छ अहिले नेपाल सरकारले होइन, त्यसो गर्दाखेरि मैले यसो सरस्वती हिसाब गरेको थिएँ, 6,400 मेगावाट अहिले निर्माणमा छ, 4,300 मेगावट बनिसक्यो, लगभग 11,000 मेगावट त यहाँ भइसक्यो, 12,000 मेगावटको पिपिए छ, 11,000 मेगावट त यहाँ आउने भइसक्यो, गर्दाखेरि अब 19,000 मेगावट चाहियो होइन, अघि पनि तपाईँलाई भने यो विद्युत जलविद्युत कम्पनी भनेको एक एकवटा ग्रुपले बनाउने हो कि, म 1-2 लाख मान्छेको लिड गर्छु कि, त्यस्तै अर्को 1-2 लाख मान्छेको लिड गर्छ नि, भनेको त्यो चाहिँ यस्तो आयोजना छ, ल 2-4 लाख 10-20 लाख पैसा लाउँ भन्दाखेरि हरै पैसा आउँछ क्या, भनेपछि त्यो भएकोले गर्दाखेरि त्यस्ता ग्रुप चाहिँ झन्डै 100 वटा जति ग्रुप नेपालमा भइसके, 100 वटा जति ग्रुप भइसके, लिस्टिङ कम्पनी नै 125 वटा जति भइसके, 100 वटा जति त्यस्ता ग्रुप भयो भने चाहिँ 100 वटा ग्रुपले ग्रुप मध्ये लो 50 वटाले बनाएन छ अरे, 50 वटा अझै 60 वटाले बनाएन छ अरे, 40 वटाले 5-5 सय मेगावट 10 वर्षमा बनायो भने के भयो, 20,000 मेगावट भएन, भने लक्ष्य टाढा छैन, अनि अर्को कुरा तपाईँको लगानीको कुरा, यो भनेको के हो भनेपछि बाटो बनाए जस्तो, पुल बनाए जस्तो, टावर बनाए जस्तो अनप्रोडक्टिभ इन्भेस्टमेन्ट होइन कि, यो प्रोडक्टिभ हो कि, प्रोडक्टिभ पनि बिजुली भनेको त र मेटेरियल हो नि, त्यो त अन्ततिर युज गरेर त्यसले त कमाउँछ नि, फेरि जेनेरेट गर्छ नि, यसै उत्पादन गर्यो पैसा जेनेरेट गर्न थाल्छ, त्यो गएर फेरि कम्पनीमा पनि जस्तो विभिन्न उद्योगहरूमा जे गरिन्छ नि, त्यो र मेटेरियल काम गर्छ, भनेपछि के हुँदो रहेछ भने चाहिँ हाम्रो चाहिँ सरस्वती मैले त्यो उता इकोनोमीमा के इफेक्ट गर्छ भन्ने कुरामा गइनँ म, तर यहीँ चाहिँ के हुन्छ भनेपछि हाम्रो विद्युत उत्पादन भएपछि सरदर प्रति मेगावट 3 करोडको दरले वर्षको कमाउन थाल्छ, अनि यो 30,000 मेगावट एकैचोटि बन्ने होइन, त्यो त आज बनिसक्यो, आज 3,000 मेगावट भयो, 3,000 एक करोडले कमाउन थाल्यो, त्यो रोलिङ गर्दा गर्दा के हुँदो रहेछ भने त्यो 43-40-42 अरब जति पैसा 42 खरब जति पैसा चाहिँ 30,000 मेगावट उत्पादन गर्छ उत्पादन गर्नलाई लाग्छ भन्ने त्यो रिपोर्टले भनेको छ, 43-44 अरब पैसा चाहिँ रोटेट भएर कमिँदो रहेछ क्या, फेरि सरकारले त त्यस्तो पोलिसी ल्याउनु होला, तपाईँको यहाँ कमिने थालो, यसमा चाहिँ म 5% चाहिँ बरु सरकारले तपाईँहरूलाई चाहिँ कर छोड दिन्छ, फेरि रिइन्भेस्ट गर्नुहोस् है, ऊर्जामै गर्नुहोस् है भन्नु पऱ्यो नि, त्यस्तो प्रोत्साहन गर्ने नीति ल्याउनु पर्यो, भनेपछि विद्युत उत्पादन गर्नलाई बाहिरबाट पैसा आएर उत्पादन गर्नुपर्छ, यो सकिँदैन कि, यो 30,000 मेगावट पुर्याउन सकिन्छ त भन्ने कुराले केही अर्थ लाग्दैन हेर्नु, पैसा यहीँबाट कमिन्छ यहीँबाट बजार जति पनि छ, निजी क्षेत्रलाई खोलिदिनु, अहिले निजी क्षेत्रलाई खोल्दाखेरि 2,500 मेगावटको एमओयु गरेर निजी क्षेत्र बसेको छ, त निजी क्षेत्रलाई व्यापार गर्न किन नदिने, भारतमा बेच्छ भारतीय पैसा ल्याउँछ त नेपालमा फाइदा भएन र भने, भनेपछि त्यो सबै कुरा नि जस्तो यो चाहिँ यो दिमागमा यिनले पैसा कमाए कि यिनले यसो गरे कि कोही गरे कि यिनले व्यापार गर्दाखेरि के हुन्छ कसो हुन्छ देशलाई के हुन्छ भनेर नसोचिकन एकदम सरल हिसाबले यो के गर्छ भने यो देशलाई चाहिँ एउटा मार्ग प्रशस्त गर्ने देशलाई चाहिँ एउटा समृद्धिको मार्गमा लानको लागि एकपल्ट छप्पर फालकै सबै गरिदिनुहोस्, हामी त यो पनि भन्छौँ अझ अझ 10 वर्षसम्म तपाईँको ऊर्जा सङ्कट गरेर लगाइदिनु न, सबै जनताले पैसा कमाऊ, 10 वर्षमा त बाटोमा जान्छ नि, त्यो एउटा ट्र्याकमा गएपछि मान्छेले काम नगएको मान्छेले काम पाउँछ के, भोलिदेखि विरोध गरेर आउनै आउँदैन नि, कम आउँछ नि, रोजगारी त्यतिकै सिर्जनुहुन्छ. अहिले हामीले 3 लाख 3.5 लाख रुपियाँ मान्छेलाई रोजगार दिएका छौँ. अहिले तपाईँ यसो हेर्नु, हाइड्रो पावर जति चलाएमा कहाँ छ त? डन्डी त्यसैले चलाएछ, सिमेन्ट त्यसैले चलाएछ, अर्को त्यसैले चलाएछ, लेबर दिन्छ, रोजगारी दिन्छ, होइन? भनेपछि यस्तो यस्तो ऊमा चाहिँ तपाईँको पहिलाकै सरकारहरू चाहिँ गफ मात्रै गरेर तपाईँको चाहिँ ऊ मात्रै योजना मात्रै फालेर देखि पनि हुँदैन, कार्यान्वयनमा जानुपर्छ भन्न चाहन्छु. अब 5 महिना 6 महिना भइसक्यो, अब त रिजल्ट आउनु पर्यो.
2: जसरी हामी पेट्रोलियम पदार्थ आयातमा यति परनिर्भर बन्ने अवस्था छ, यसलाई जोडेर हेर्ने हो भने त अझै महत्वपूर्ण छ यो क्षेत्रको विकास.
3: त्यहाँ फेरि खपतको कुरा आयो, त्यो चाहिँ अघि मैले अब निर्यातको कुरा गरेँ. खपत पनि त 15,000 पुर्याउनु छ नि त. खपत 15,000 पुर्याउन तपाईँ एलपिजी ग्यासको मात्रै तपाईँ कस्ट हेर्नु त, वर्षको हो 65-70 अरबको एलपिजी ग्यास ल्याएर गरिरहेको छौँ हामी. अहिले तपाईँको डाँडा काँडा तपाईँको एलपिजी ग्यास पुगेको छ, हेर्नु त्यही पनि पाइरहेको छैन, होइन? भनेपछि त्यसमा त बिजुली प्रयोग गर्नु पर्यो नि त. बिजुली त हाम्रो उत्पादन हो नि त. अहिले अहिले गाडीमा धेरै आएको छ. तपाईँको अस्ति नै पनि यो तपाईँको उहाँको त्यो इरानको अमेरिकाको युद्धले गर्दाखेरि पेट्रोल डिजेलमा पहिला विचार गर्नु त, यसो सम्झिनु त पहिलाको कुरा. त्यो चाहिँ तपाईँको 10 दिन तपाईँको यहाँ चाहिँ पेट्रोल डिजेल आएन भने त सिरक रसना लिएर मान्छे लाइन लाग्थ्यो नि त पेट्रोल पम्पमा, रुकै लाइन लागेर कतिखेर आउँछ पालो भनेर भर्नु पर्थ्यो नि त. यसपालि त्यो देखिएन नि. त्यो कारण के हो भन्दाखेरि धेरै मान्छे इभीमा गए. इभी भनेको स्वदेशको उत्पादन, हाम्रो बिजुली उत्पादन हो. चाहिँ ती कुराहरूमा त्यहाँ त खपत त झन्डै तपाईँको अहिले त घट्या छ. हेर्नु पहिला तपाईँको 2022 मैले डाटा हेर्दाखेरि 65 अरब एलपिजी ग्यास थियो, 310 अरब चाहिँ तपाईँको पेट्रोल र डिजेल थियो. ओके, 310 अरब होइन आयो हाम्रो. अब 65 र 310 375 होइन, अहिले 285 मात्रै छ. हेर्नु त ठ्याक्क भनेको त्यो लेभलमा त घटायो नि त. 375 भनेको केले भन्दाखेरि त्यो बिकाउँछ इलेक्ट्रिसिटीले हो क्या. अर्को कुरा के छ भनेपछि मैले सर्वसाधारणमा पनि यो देशैभरि जाने भएकोले गर्दाखेरि यो विशेष म अनुरोध गर्छु. यो 2018 एउटा रिसर्च पढाएको थिएँ, मैले स्टडी पढाएको थिएँ कि पेपर पब्लिस भएको थियो. के चित्रकार मैले ठ्याक्क ऊ गरेँ, उहाँको स्टडी ऊ भएको थियो. काठमाडौँलाई बेस गरेर उहाँले स्टडी गर्नुभएको थियो. काठमाडौँमा सामान्यतया श्रीमान श्रीमती छोराछोरी चारजनाको परिवारलाई ग्यास त्यतिखेर 1,850 रहेछ कि. अहिले कति छ सिलिन्डरको थाहा छैन मलाई, होइन? कति छ होइन? अनि 1,850 रहेछ. अनि त्यो चारजनाको परिवारलाई 1 महिना चलाउँदाखेरि 1,850 ग्यास खर्च हुँदो रहेछ. त्यही चाहिँ तपाईँको बिजुलीमा गर्ने भने 1,000 हुँदो रहेछ कि. भनेको त्यो त तपाईँको तल सर्वसाधारणसम्म दिनु पर्यो नि त. यो त्यो के अरे 800 रुपियाँ बच्दो रहेछ है. 850 रुपियाँ परिवारमा बच्ने भनेको महिनाको बच्छ नि त, होइन? एउटा अर्को ठुलो बचत छ. अर्को कुरा के छ भनेपछि यो सरकारले यसपालिको बजेटमा उल्टो बाटो ल्यायो. त्यो 5% भ्याट स्याट के आउने कुरा ल्याए नि. यसै हामी 5 रुपियाँ 52 पैसामा बिजुली दिइरहेको छौँ, त्यसमा 20% 30% जोडेर 11 रुपियाँ 12 रुपियाँ सरकारले लिइरहेको छ त. तपाईँ 5% फेरि किन जोड्नु पर्यो भने त्यो उल्टो बाटो ल्यायो. म त के भन्छु भनेपछि गरिबीको प्रमाणपत्र, गरिबीको कार्ड मान्छेले रहर लिन्छ. मलाई गरिबीको कार्ड लिएँ भन्दा लिँदैन नि, म रहरले लिँदैन मान्छेले. मान्छेले बाध्यता कार्ड लिन्छ. त्यो गरिबीको कार्ड लिएका मान्छेहरूलाई त निःशुल्क बिजुली दिनु न, के फरक पर्छ त? त्यसले कति फरक पर्छ त? 5 रुपियाँ 52 पैसामा हामीले उत्पादन गरिरहेको छ, 12 रुपियाँ बेच्नु पर्छ त, पर्दैन नि.
4: उत्पादन बढाउँ,
3: उत्पादन बढाउँ न, उत्पादन बढाउँ. अर्को कुरा के हुन्छ भने बिजुलीलाई सस्तो बनाऊ. अब 5 रुपियाँ 52 पैसा पनि पर्नु हुँदैन. जस्तो है अघि तपाईँको Q40 Q25 गरेर बनायो भने हाम्रो त स्वाटै घट्छ क्या कस्ट. हामी त यो संसारमा बिजुली उत्पादन गर्नेमा सबभन्दा सस्तोमा छौँ. अहिले दक्षिण एसियामा त हामी सस्तो हो, संसारमा सस्तोमा हुन्छौँ हामी. किनभने त्यो बर्खाको इनर्जी तपाईँको बर्खाको भेल बेच्ने हो क्या. यो भनेको क्यूको कुरा धेरै नबुझ्यौँ नि. बर्खामा 4 महिना त हाम्रो खोलामा प्रशस्त पानी हुन्छ नि. कस्तो भूगोलले साथ दिएको छ तपाईँलाई भने त्यही 4 महिना चाहिँ बङ्गलादेश र भारतमा गर्मीले उखात हुन्छ. त्यही 4 महिना चाहिँ हाम्रो खोलामा प्रशस्त पानी हुन्छ. खोलामा टन्न पानी भएको बेला 4 महिना बेसी बिजुली बेच्छौँ भनेको के त्यो क्यू स्यू सबै छोडिदिए हुन्छ. 4 महिना फुल बिजुली बेच्छौँ. त्यसले के गर्छ भनेपछि ऊर्जामा लगानीको कस्ट घटाउँछ. लगानीको कस्ट घट्नु भनेको त प्रडक्सनको घटी हुने होइन. लगानी घटेपछि तपाईँको प्रडक्सन बिजुली सस्तो हुन्छ. बिजुली सस्तो भएपछि उद्योग धन्दाहरू खोल्छन्. भनेपछि यस्ता कुराहरूमा चाहिँ अब एवेरनेस गराएर यो देशभित्र पनि त्यही तपाईँको यताबाट चाहिँ नि हामी 336 अरब चाहिँ 336 अरब चाहिँ वर्षको ल्याउने यसपालिको हिसाब गरेको है मैले. यसपालिको पैसाको त्यो पैसा त भोलि त टेन्डर खेल्दाखेरि त त्योभन्दा बेसी पनि आउनसक्छ. 336 अरब विदेशबाट पैसा ल्याउने 30,000 मेगावाट पुर्याउँदा के. अनि 15,000 मेगावाट नेपालमा खपत गर्दाखेरि चाहिँ तपाईँको नेपालको ग्रोथ चाहिँ 3 गुणाले बढ्ने भनौँ भने त देश त समृद्धिको मार्गमा गयो त. अनि अहिले 10 कुरा 20 कुरा सोच्ने भन्दा पनि एउटा कुरा सोचेर एउटा रिजल्ट निकाल्नु पऱ्यो क्या. दसवटा कुरा यहाँ पनि गर्छु उहाँ पनि गर्छु उहाँ पनि गर्छु भने त गफ त सुन्न नेपालमा के बाँकी छ त? पहिला नेताहरूले सबै सुनाएकै छन् त, स्विजरल्यान्ड पनि भयो, सिङ्गापुर पनि भयो, सबै भएकै हो त। भनेपछि जहाँबाट आउटपुट निक्लिने ठिक्क परेको छ, निजी क्षेत्र एकदम प्रिपेयर भएछ, रेडी अफसाइड गो भएर बसेछ होइन। भनेपछि यहाँ चाहिँ सरकारले धेर पुर्याउनुपर्छ, अहिले पनि कता कता गोलमाल भयो जस्तो अल्मली जस्तो लाग्छ मलाई।
2: उत्पादन हुने क्षेत्र अथवा निर्माण स्थलमा जुन हुने समस्या छ निजी क्षेत्रलाई, जसरी सड़क चाहिँ निजी क्षेत्रले कतिपय ठाउँमा आफै पुर्याएको भन्नुभयो यहाँहरूले उत्पादन गर्दाखेरि बिजुली, त्यसपछि अब प्रभावित क्षेत्रमा नागरिकहरूले गर्ने अवरोधको कुरा पनि छुट्टै समस्याको रूपमा आइरहेको छ। त्यसपछि यो आईईआईए लगायतका समस्याहरू कानूनी रूपमा नै समर्थनगत त्रुटि छ भनिन्छ होइन, यो विषय अलिकति जाउँ न, के समस्या छ निजी क्षेत्रहरूको?
3: यो नेपालमा मैले त भन्ने गरेको छु, नेपालमा दुईटा सरकार छ, नेपालमा नेपाल सरकार छ एउटा वन सरकार छ, वन सरकार नेपाल सरकारले टेर्दैन है। वन सरकार सम्बद्ध साथीहरू जो हुनुहुन्छ रिसाए पनि मलाई केही फरक पर्दैन होइन, उहाँहरू के गर्नुहुन्छ युरोप अमेरिका जानुहुन्छ, त्यो युरोप अमेरिका भनेको हामीभन्दा 150 वर्ष अगाडि छ विकास निर्माणदेखि हरेक कुरामा। त्यहाँ उहाँहरू फाइभ स्टार होटलमा बस्नुहुन्छ होइन, अनि फाइभ स्टार होटलमा बस्नुहुन्छ र त्यहाँको लागि प्रयोग गर्ने डकुमेन्ट जुन बनाएको हुन्छ नि इआईएको आईईको वातावरण सम्बन्धी जे जे डकुमेन्ट छ त्यहाँ प्रयोग गर्ने, त्यो त 150 वर्ष अगाडि थियो नि त,
4: काम गरेको
3: यस उनीहरूले त यो बेलामा उनीहरू पनि 150 वर्ष अगाडि हाम्रै अवस्थामा थियो होला नि त, तर त्यो उहाँहरू कल्पना गर्नु हुँदैन। हाम्रो देश पनि युरोप अमेरिका भइसक्यो भन्नुहुन्छ, उहाँले बनाएको डकुमेन्टमा सही छाप गरेर आउनुहुन्छ, ऊ त्यही कार्यान्वयन गर्नलाई यहाँ लाग्नुहुन्छ,
4: कपी पेस्ट
3: होइन। भनेपछि के हुन्छ भने चाहिँ यो विकास निर्माणको सबै कुरामा बाधक त वन मन्त्रालय हो। अब तपाईँलाई मैले एउटा डाटा भनौँ, वन अहिले सरकारी वन 47% है, सरकारी पर्सेन्ट, निजी वन चाहिँ देशभरिमा 5% पुगेछ है, 47 to 5 to 52%। अनि तपाईँको यो संरक्षण क्षेत्र, आरक्षण क्षेत्र, हन्टिङ एरिया के छ नि पहाडमा के, जो जलविद्युत हुने ठाउँ, बाटो बनाउने ठाउँ के, त्यस्तो ठाउँमा ती चाहिँ 10 जति रहेछन् नेपालमा, पहाडमा है, तराईको हिसाब गरेको छैन मैले, पहाडमा चाहिँ 10 जति छन्। 10 जतिको तपाईँको टोटल मैले क्षेत्रफल कति रहेछ भनेर हिसाब गरेको थिएँ, 6.7 रहेछ, गर्दाखेरि 58.7 भयो। अनि 15% चाहिँ 5000 माथिको हिमाली क्षेत्र, 5000 माथि त के गर्न सक्छ त, के नथिङ होइन, केही पनि हुँदैन। भनेपछि 15% गर्दाखेरि 68.7% हो। अब तपाईँ विकास निर्माण कहाँ गर्ने हो, तपाईँको उब्जनी कहाँ गर्ने हो, खेतीपाती कहाँ गर्ने हो, के कहाँ गर्ने हो त? भनेपछि के देशै वन बनाउने हो त अब सबै, या चाहिँ विकास निर्माणै गर्न नपाउने बनाउने हो त? अहिलेका तपाईँको नियमावली, निर्देशिका, ऐन, कानून, त्यो सबै कुरा हेर्ने भने त्यही बोल्छ क्या, थपक्की त्यही बोल्छ। त्यो लिएर उहाँहरू बस्नु भएको छ, अब कहाँ कहाँबाट के अराइ खटाइ हुन्छ त्यो गर्नुभएको छ, अराइ खटाइ पनि समाजदेखि लिएर सबै छ नि, आइएलओ 96 छ, के छ, सबै रेडी छन् क्या। यहाँबाट फुत्क्यो भने यहाँ, यहाँबाट फुत्क्यो भने यहाँ, उहाँहरूको चेक एन्ड ब्यालेन्स छ पुरै हो। अब अहिले नै तपाईँको हेर्नु न कार्बनको कुरा, ल कार्बन उत्सर्जन नेपालको कति त 95% छ, 0.05% हो हाम्रो, चीनको 32% कति पर्सेन्ट, तपाईँको भारतको त्यति, यो अमेरिका चीन र भारतको मात्रै 51% माथि
4: जङ्गल मात्रै
3: अनि अनि दुःख हामीले सहिदिनु पर्ने हो। अनि अर्को व्यवस्था तपाईँको यो अब राज्यको अहिलेको संविधानले कार्यकारी प्रमुख भनेको प्रधानमन्त्री नि त, प्रचण्ड प्रधानमन्त्री भएको बेलामा एउटा बोल्नु भएको थियो, तपाईँले क्लिप हेर्नुभयो कि भएन, एउटा स्कुलको रुखोको हाँगा, सुकेको रुखोको हाँगा खसेर एउटा बच्चा मर्यो, सुकेको रुखोको हाँगा खसेर एउटा बच्चा मर्यो, तर त्यो सुकेको रुख काट्न बन्ने दिएन, अन्त मान्छे भन्दा तपाईँको रुख मात्र भयो भने त्यो यो देशको कार्यकारी प्रमुखले बोलेको चिज। अर्को तपाईँको प्रधान सेनापतिले बोल्नु भएको छ फास्ट ट्र्याक बनाउने, एउटा रुख काट्न उहाँले 9 महिना पाउनु भएन अरे, नाम के फास्ट ट्र्याक, फास्ट ट्र्याक भन्दा त फास्ट ट्र्याक नि, त्यस्तो नियम कानुन के लाग्नु भएन नि त, एउटा रुख काट्नलाई 9 महिना पाउनु भएन, त्यो अर्को कुरा। अर्को चाहिँ पूर्व एमडी, पूर्व मन्त्री, अब एमडी भन्दा मात्रै कम होला फेरि, अब पूर्व मन्त्री कुलमान घिसिङले भन्नुभएको थियो मान्छे मार्न सजिलो रहेछ, रुख काट्न गाह्रो रहेछ, भनेको यो चाहिँ यो लेभलका मान्छेहरूले बोलेको व्यवस्था त्यो त्यो कस्तो हो र हामीले के खेपिरहेछौँ अब तपाईँ अन्दाज गर्नु, प्रधानमन्त्रीले त्यस्तो बोलाएको छ, प्रधान सेन्टले त्यस्तो बोलाएको छ, पूर्व मन्त्रीले त्यस्तो बोलाएको छ, भनेपछि अब हामीले कति खेपिया छौँ? हामी त यो देशमा उज्यालो ल्याउनको लागि 8 मन्त्रालय, 24 विभाग, 200 भन्दा बेसी टेबल र गाउँका ती समस्या अघि तपाईँले भने त कति कति त्यो सबै खेपेर चाहिँ हामी बनाइरहेको छौँ नि. भनेको अब यस्तो बेलामा तपाईँको एप्रिसिएट गर्नुपर्ने बेलामा चाहिँ तपाईँको एउटाले फटाइ गरौँ, दुइटाले फटाइ गरौँ भनेर एउटाले दुइटाले फटाइ गरौँ कारवाही गर्नु पर्यो. यीपालले त्यो संरक्षण गर्दैन, तपाईँको फटाइ गरेको भेटियो प्रमाण भेटियो भने यीपालले सहयोग गर्छ कारवाही गर्नलाई, हामी सदस्यबाट खारिज गरिदिन्छौँ होइन. तर के हो भन्दाखेरि एउटा दुइटाले फटाइ गरौँ भनेर सेक्टरलाई नै फटा भन्न मिलेन. त्योले गर्दाखेरि त्यो सबै कुरा यो तपाईँको वनको कुरा तपाईँको क्वेसन उठाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद. यो सबैभन्दा ठुलो बाधक हो.
2: विदेशी काठ फेरि हामीले प्रयोग गर्छौँ, हामीले प्रयोग गर्ने काठहरू होइन, तर नेपालमा चाहिँ जङ्गल काट्न पाउँदैन, त्यो निश्चित मान्छेहरूको हातमा जान्छ पनि भनिन्छ फेरि काठ होइन,
4: त्यो कुरा फरक
3: छ. यसमा यसो हो, यसमा मलाई धेरै आइडिया छैन, तर मैले पनि सुनेको कुरा के हो भन्दाखेरि अब ढलेको रुख पनि काट्न दिँदैन भन्ने सुनेको कुरा हो. तर अर्को कुरा रियल मलाई थाहा भएको कुरा के हो भन्दाखेरि फरेजहरू त सबै हामी मलेसियाबाट ल्याउँछौँ त होइन, मलेसियाबाट ल्याउँछौँ, विदेशी फर्निचरहरू ल्याउँछौँ. भनेपछि अब यो चाहिँ ठुलो विडम्बना भएको छ कि त्यो तपाईँको वनै पनि वनैलाई पनि तपाईँको आर्थिक रूपान्तरणमा त्यसलाई प्रयोग गर्न सक्यो भने भयङ्कर हुन्छ नि त. त्यो जो फर्निचरहरू तपाईँ इम्पोर्ट गर्न नपाउनु, यहीँ बनाउनु पर्ने भन्यो भने त्यो त नीति भनेको त सरकारले त एउटा नीति लगाइदिएपछि भइदिएको नि, त्यो त पालन गर्नै पर्यो नि. भोलि इम्पोर्ट गर्न नपाउने भने त्यो इम्पोर्ट गर्नु, अब तपाईँ हामी चाहिँ त्यो मलेसियाबाट फर्निचर ल्याएर यहाँ ओछ्याउनु भने मरे चिज हो र त्यो मरे बाँच्ने चिज त होइन नि त, त्यो बन्द गर्दै भइगयो त, यहाँको प्रयोग गरौँ भन्ने भइगयो. यस्ता सामान्य कुराहरूमा पनि दुई तिहाई सरकारको पनि ध्यान चाहिँ पुगेको छैन.
2: अहिलेको क्षति र अहिले समग्र रूपमा देशभरि बनिरहेको जलविद्युत आयोजनाहरू निजी क्षेत्र अथवा सरकारी अथवा साझेदारीमै बनिरहेका, यसका लागि सरकारले नीतिगत के परिवर्तनहरू आवश्यक छ, यो बजेटमा कति सम्बोधन भयो, अझै 30,000 मेगावाट पुर्याउने लक्ष्य छ होइन, यो सबै कुरा हेर्दाखेरि अब हामी यो विपत्तिबाट माथि उठेर मानवीय सहायताको कुरा छँदैछ, जलविद्युत क्षेत्रलाई समेत प्रोत्साहन दिने गरी सरकारले के कामहरू तत्काल ल्याउनुपर्ने कामहरू के हुन्, योजनाहरू राहतको रूपमा पनि अझ भनौँ.
3: यसमा चाहिँ मलाई यो सजिलो हुन्छ किनभने अहिले दुई तिहाईको सरकार अनि तपाईँको राज्यसभाको बाचापत्र हामीले के गर्यौँ भनेपछि इपानमा अब म 9 वर्ष 10 वर्षदेखि इपानमा सक्रिय छु. इपानमा के गर्यौँ भनेपछि पार्टीका घोषणा पत्र चुनाव अगाडि घोषणा पत्र बन्नु अगाडि हरेक पार्टीका प्रमुख मान्छेहरूलाई भेटेर घोषणा पत्रमा यी कुरा समेट दिनुहोस् भनेर हामीले माग पेश गरेका थियौँ. अनि सबैले अहिले त कामले जे गरे पनि मुखले त ऊर्जा सेक्टरले देशलाई समृद्ध बनाउन सक्छ यही हो एउटा सेक्टर चाहिँ भन्ने मेरुदण्ड हो भनेर चाहिँ भनिरहनु भएको छ सबैले. र सबैले चाहिँ अलिअलि अरू पार्टीहरूले अलिअलि राख्नुभयो. राज्यसभाले लगभग हाम्रो माग 100% समेटेको छ क्या बाचापत्रमा. अब अहिले मलाई म अध्यक्ष भएपछि सजिलो के हो भनेपछि अरू केही नगरिदिनुहोस् त्यो बाचापत्र कार्यान्वयन गरिदिनुहोस् न भन्ने पुग्ने भएको छ. बाचापत्रमा जे छ त्यो कार्यान्वयन गरिदिनुहोस् न भन्ने भएको छ. त्यसमा एउटा महत्वपूर्ण कुरा के छ भने त्यसको मात्रै कुरा गर्छौँ, हाम्रा माग त धेरै छन् त्यहाँ, त्यो उहाँहरूले सबै समेट्नु भएको छ. त्यसमा चाहिँ अहिले विशेष गरेर माननीय श्रीराम लामिछाने के अरे न्युपाने श्रीराम न्युपाने सरी लामिछाने न्युपाने उहाँ उद्धारमा एकदम खटिरहनु भएको छ. उहाँ आफै प्रबन्धक पनि हो है. उहाँ ऊर्जा विभाग प्रमुख भएको कारणले पनि त्यो सबै पर्न सफल भएको हो. उहाँलाई पनि म यो तपाईँ मार्फत थ्याङ्क यू भन्न चाहन्छु. उहाँ मार्फत पनि पर्न सफल भएको हो. भनेपछि त्यहाँ एउटा कुरा के छ भनेपछि विद्युत उत्पादन प्राधिकरण भन्ने खालको कन्सेप्ट बोलिएको छ कि त्यो चाहिँ के हो भने इपानले साह्रै धेरै पहिलेदेखि माग उठाउँदै आएको वान रोल पोलिसी जस्तो 8 वटा मन्त्रालय 24 वटा विभाग 200 भन्दा बेसी टेबलमा जान नपरोस् भन्ने माग हो हाम्रो
4: होइन
3: हरेक कुरा जस्तो त्यहाँ चाहिँ त्यो 8 वटै मन्त्रालयका प्रतिनिधि राख्ने तपाईँको विभाग त्यसले नै समितिको होइन विभागका पनि राख्ने एउटा सचिवको नेतृत्वमा एउटा चाहिँ प्राधिकरण विद्युत उत्पादन प्राधिकरण भनेर गठन गरिदिने त्यो गठन गर्दाखेरि त्यहाँ गएपछि हाम्रो सबै सक्यो के भनेपछि त्यहाँ एउटा कुरा के छ भनेपछि विद्युत उत्पादन प्राधिकरण भन्ने खालको कन्सेप्ट बोलिएको छ कि त्यो चाहिँ के हो भने इपानले साह्रै धेरै पहिलेदेखि माग उठाउँदै आएको वान रोल पोलिसी जस्तो 8 वटा मन्त्रालय 24 वटा विभाग 200 भन्दा बेसी टेबलमा

0: लागिरहेका हौ, त्यो उहाँहरूको वाचपत्रमा छ। त्यो कार्यान्वयन गर्दैदेखि हाम्रा धेरै झन्झटहरू कम हुन्छ। कम्तीमा सरकारले के ठान्नु पर्यो भन्ने नि, मलाई मैले दुई तिनवटा प्रोजेक्ट बनाइसकेँ, म जस्ता दुई चारवटा पाँचवटा दसवटा प्रोजेक्ट बनाउने साथीहरू अहिले प्रशस्त हुनुहुन्छ, जसलाई प्रोजेक्ट बनाउने आइडिया छ, उहाँहरूलाई सहरमा नहलमा ल्याउनुहोस् कि, गाउँमै पठाउनुहोस् कि, वनमै पठाउनुहोस् कि। त्यो त 30 वर्ष 35 वर्ष पछाडि त राज्यको सम्पत्ति हो नि त। तपाईँ आज कल्पना गर्नुहुन्छ आज कति कति पैसा, अघि मैले जे नम्बरहरू तपाईँलाई बताएँ, यति राम्रो हुन्छ भनेर एउटा समृद्धिको मार्गमा यसरी जान्छ भनेर बताएँ नि, त्यो सबै कुरा त भोलि चाहिँ 35 वर्ष 40 वर्ष जे होस् त्यो लाइसेन्सको पिरियड सकेपछि त त्यो सबै राज्यको होइन भनेको। त्यस अर्थमा त म त राज्यको काम गरिरहेको छु त, त्यस अर्थमा हो त म पनि राज्यको सम्पत्ति हुँ त, हो त यो पनि राज्यको सम्पत्ति हो, यिनीहरूसँग जे क्वालिटी छ त्यो क्वालिटी पनि राज्यको सम्पत्ति हो भनेर सरकारले ठानिदिनु पर्यो। त्यो वान डोर पोलिसी लागू गरिदिनु पर्यो, नीति नियमहरू निजी क्षेत्र फ्रेन्डली बनाउनु पर्यो। म त अझै थप माग्छु, 10 वर्षलाई संकटकाल घोषणा गरिदिनु पर्यो, हाइड्रो पावरमा कसरी डिजो पावर नपाउने गरिदिनु पर्यो। यो त के छ भनेपछि जनताले चाहिँ धेरै बुझिरहेछन्, अहिले जनताले धेरै बुझिरहेछन्, हतपत्त धेरै डिस्टर्ब गर्दैनन्। अहिले के छ भनेपछि मैले के भन्छु भनेपछि जल विद्युत भनेको विकास निर्माण लिएर गाउँमा जाने र समृद्धि दिएर फर्किने भन्छु मैले। त्यो के छ भने नेपाल सरकारले नै 10% त स्थानीयलाई दिनै पर्छ भनेर सिएस दिन लागेको छ नि त, होइन? अब बाटो र बिजुली नपुगिकन काम सुरु हुँदैन, काम सुरु हुनलाई बाटो र बिजुली लानु पर्यो, त्यहाँ चाहिँ तपाईँको विकास निर्माण लिएर गयो प्रोजेक्टले, होइन? अब त्यहाँ स्थानीयमा रोजगारी सिर्जना हुन्छ, स्थानीयमा तपाईँको मोबिलिटी बढ्छ, मान्छेको कामै नलाग्ने मुआवजा छ। र अर्को चाहिँ के भने 10% सेयर त स्थानीयलाई दिनै पर्छ भन्ने कानुन छ नि त। 10% सेयर स्थानीयमा दिएपछि अहिले तपाईँको कुनै पनि कम्पनीको 100 रुपियाँमा दिएको सेयर 500, 700, 1000 घटे त कसैले बेचेको छैन। भनेपछि त्यो भोलि चाहिँ 3 वर्ष 4 वर्ष 5 वर्ष जतिमा बेच्छ स्थानीयले, उसले त 1000 हाले त 10,000 पायो नि त, लाख हाले त 10,000 पायो नि त। गर्दाखेरि के हुन्छ भने सेयर दिँदाखेरि त्यो समृद्धि जाने भयो, विकास निर्माण पहिला बाटो र बिजुली लिएर जानु पर्यो, अनि रोजगारी सिर्जना हुने भयो, त्यहाँ चाहिँ मोबिलिटी हुने पर्यो, त्यहाँका तरकारीहरू बिक्ने भए, त्यहाँ त इकोनोमी त ग्रो हुन्छ नि त, जे उत्पादन गरेर बित्ने भयो। एक वर्ष तपाईँको एउटा प्रोजेक्ट बन्दाखेरि 500-600 हजार मान्छेले काम गर्छन्, होइन? त्यो 1000 मान्छे त त्यो त भोकै त बस्दैन, साग किन्छ, तरकारी किन्छ, के किन्छ, कुखुरा किन्छ, बाख्रा किन्छ, खसी किन्छ, होइन? सबै चिन्छ भने चाहिँ यसले चाहिँ के भन्छ विकास लिएर जान्छ र समृद्धि दिएर फर्किन्छ भनेछ। त्योले गर्दाखेरि अब हामी सबै विशेष गरेर यहाँ जस्तो एकदम पपुलर नेटवर्क मा मैले चाहिँ यो मौका दिनुभयो र सबैलाई म के अनुरोध गर्न चाहन्छु भने सबैले पानीलाई बत्तीमा परिणत गर्ने मान्छेको पछाडि, होइन, पानीलाई बत्तीमा परिणत गर्ने मान्छेको पछाडि, जसले एक दुईवटा प्रोजेक्ट बनाएको छ त्यसलाई आइडिया छ त्यसको पछाडि सबैजना मिल्छ, 10,000, 20,000, 5,000 जे भए पनि लगानी गरौँ, सबैजनाले आर्थिक उन्नति गरौँ भन्न चाहन्छु।
1: हस्, यहाँलाई धेरै धन्यवाद समय र कुराकानीको लागि।
0: हस्, थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार नागी। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु। नमस्कार।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको
3: हजुरको रेडियो 102.1 MHz
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हार जोड्ने तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेङ्गु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचा

0: मा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभगाई कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र।
4: अहिले बिहानको 9 बज्यो।
5: हजुरको रेडियो 100

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सेएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। बाढ़ी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न शिक्षा विभागको निर्देशन। राप्रपा संसदीय दलका नेता उद्धव थापा पदमुक्त नहुने, कानूनी आधार नपुगेको दावी। शिक्षक सेवा आयोग नेतृत्वविहीन हुँदा लाइसेन्स परीक्षा र बढ़ुवा सबै रोकिए। मरमतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई 19 लाख क्षतिपूर्ति दिने विद्युत प्राधिकरणको निर्णय। राहदानी विभागमा सेवाग्राहीको अत्याधिक भीड़, इजरायल रोजगारीका कारण चाप बढ़्यो। इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी र सोलुखुम्बुको एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउने छोरा मस्ता गर्दा तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक अपरान्ह 1 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजेर 15 मिनटमा बस्नेछ। आजको बैठकका लागि विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्चोट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै उहाँले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी सभामुखले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज संयोगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उता राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वर्ष 2080-81 र 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। यस्तै प्रधानमन्त्री शाहले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची समेत रहेको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देव आज बाढ़ी प्रभावित क्षेत्र नुवाकोट जानुहुने भएको छ। बाढ़ी पीड़ितका लागि राहत सामग्री सहित स्थलगत निरीक्षणका लागि काठमाण्डुबाट स्थलगत मार्ग हुँदै आज बिहान 9 बजे नुवाकोट प्रस्थान गर्ने कार्यक्रम तय भएको देउबाका स्वकीय सचिव भानु देउबाले जानकारी दिनुभएको छ। बिहान 11 बजे नेपाली कंग्रेस नुवाकोटको पार्टी कार्यालयमा पार्टीका नेता कार्यकर्ताहरूसँग बाढ़ीबाट भएको क्षतिबारे जानकारी लिने, त्यसपछि विदुरको ढुङ्गेमा बाढ़ीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्ने र उक्त अवलोकन पश्चात देवीघाटमा बाढ़ीले पुर्याएको क्षतिको अवलोकन गरी देउबा आज काठमाडौँ फर्कने कार्यक्रम रहेको छ। रसुवाको भोटकोशी नदीमा आएको बाढ़ीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका 670 नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार व्यवसाय भ्रमण पर्यटन लगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ 10 गते भोटिको सीमा गएको बाढ़ीका कारण उतै रोकिएका थिए। चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ पठाइएको छ। स्थल मार्ग अवरूद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई भदौ 18 गतेदेखि भोटिको सिगाउँपालिका 2 तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको सशस्त्र प्रहरीका अनुसार भदौ 18 गते 114 जना, भदौ 19 गते 155 जना, भदौ 20 गते 96 जना, भदौ 21 गते 105 जना, भदौ 22 गते 106 जना र भदौ 23 गते 94 नेपाली स्वदेश फर्किएका हुन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल सिन्हाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनिया पक्षले राहदानी नम्बर समेतको विवरण तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने गरेको छ। शिक्षक सेवा आयोग विगत 5 महिनादेखि पदाधिकारीविहीन छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 मार्फत पदाधिकारी पदमुक्त हुँदा आयोग पदाधिकारी विहीन बनेको हो, जसका कारण आयोगलाई नीतिगत तथा प्रशासनिक निर्णय गर्न सकस भएको छ। गत वैशाख 18 गते अध्यादेश आएपछि आयोग पदाधिकारी विहीन बनेको हो। पदाधिकारी नहुँदा वार्षिक कार्यतालिका सार्वजनिक हुन सकेको छैन भने नियमित नीतिगत तथा प्रशासनिक काम प्रभावित भएका छन्। गत साउन 15 गते राष्ट्रिय सभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाब दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढ़िसकेको बताउनु भएको थियो। आयोगका सूचना अधिकारी परशुराम तिवारीका अनुसार पदाधिकारीको अनुपस्थितिमा आयोगले नयाँ काम शुरू गर्न र पुराना प्रक्रियालाई अगाडि बढ़ाउन सकेको छैन। वैशाख यता आयोगबाट सम्पादन हुनुपर्ने सम्पूर्ण प्रक्रिया रोकिएका छन्। उनले आयोगमा पदाधिकारी नियुक्त भएर नआएसम्म स्थगित भएका कुनै पनि काम अगाडि बढ़ाउन सम्भव नरहेको बताएका छन्। पदाधिकारी नहुँदा शिक्षक बढ़ुवाका 25% कार्य सम्पादन मूल्यांकन का समूह आधारित प्रक्रिया प्रावि र निमावि तहका पारदर्शिक अन्तर्वार्ताहरू रोकिएका छन्। यस्तै माध्यमिक तहको बढ़ुवा अन्तर्वार्ता तथा प्रदेश शिक्षा विकास निर्देशनालयबाट भएका 75% बढ़ुवा विरूद्ध परेका उजुरीमाथि पुनरावलोकन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्य समेत ठप्प छ। गत वर्ष विज्ञापन गरिएका निम्न माध्यमिक र माध्यमिक तहका पदहरूको लिखित परीक्षा र आवेदन व्यवस्थापनका काम समेत अगाडि बढ़न सकेका छैनन्। नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनमा मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई 19.5 लाख रूपियाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ। प्राधिकरण संचालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्ति बापत 19,78,301 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको हो। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण साईका अनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने मेलम्ची नगरपालिका 10 आम बोटेमा कार्यरत खोटाङका 25 वर्षीय सन्देश मगर भन्ने, शेरबहादुर मगर 15 केभी प्रसारण लाइनको डिस्क पिन बदली गर्ने, 2082 चैत्र 11 गते करेन्ट लागेर विद्युत दुर्घटनामा परिघाइते भएका थिए, उनलाई उपचारका लागि सुषमा कोइराला मेमोरियल अस्पताल लगिएको थियो, उपचारमा 9,78,301 रूपियाँ खर्च भएको थियो, नेपाल विद्युत प्राधिकरणको विद्युत क्षतिपूर्ति विनियमावली अनुसार 10,00,000 रूपियाँ क्षतिपूर्ति र उपचारमा लागेको 9,78,301 रूपियाँ गरी कुल 19,78,301 रूपियाँ उपलब्ध गराउने निर्णय भएको। मगरले 10,00,000 रूपियाँ पेस्की लगिसकेका छन्। अब बाँकी 9,78,301 रूपियाँ विनियमावली अनुसार सम्बन्धित वितरण केन्द्र मार्फत घाइतेलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय संचालक समितिले गरेको सदस्य साईले बताउनु भएको छ। राहदानी बनाउन आउने सेवाग्राहीको संख्या बढ़ेपछि काठमाडौँ स्थित राहदानी विभागमा पछिल्लो समय अत्याधिक भीड़ हुन थालेको छ। विशेष गरी इजरायलमा रोजगारीका लागि आवेदन खुला भएपछि राहदानी बनाउनेको चाप एकाएक बढ़ेको विभागले जनाएको छ। सेवाग्राहीको भीड़ बढ़ेपछि विभागले आवेदन फारममा उल्लेख गरिएको मिति र समयमा मात्र उपस्थित हुन आग्रह गरेको छ। भीड़ व्यवस्थापनका लागि विभाग परिसरमा प्रहरी समेत परिचालन गरिएको थियो। प्रहरीले माइकिङ गरेर सेवाग्राहीलाई तोकिएको समयअनुसार उपस्थित हुन आग्रह गरे पनि साँझ 5 बजेसम्म भीड़ कम भएको थिएन। इजरायलमा रोजगारीका लागि आवेदन दिने म्याद आगामी असोज 26 गतेसम्म रहेकाले हतार नगरी राहदानीको आवेदन प्रक्रिया अघि बढ़ाउन विभागले आग्रह गरेको छ। रोजगारीको आवेदनका लागि आवश्यक राहदानी बनाउन सेवाग्राही एकैपटक विभागमा आउँदा सेवा व्यवस्थापनमा समेत चुनौती थपिएको विभागको भनाई छ। विभागका अनुसार नयाँ राहदानी प्रणाली शुरू भएदेखि आम सेवाग्राहीलाई निरन्तर राहदानी सेवा दिँदै आएको छ। सेवाग्राहीको संख्या बढ़ेपछि सहज रूपमा सेवा प्रवाह गर्न तोकिएको प्रक्रिया र समय पालना गर्न विभागले आग्रह गरेको हो। भीड़ व्यवस्थापनका लागि विभागले सार्वजनिक विदाका दिन समेत राहदानी सम्बन्धी सेवा सञ्चालन गर्दै आएको जनाएको छ। यसबीच गत साउन 14 गते राजपत्रमा प्रकाशित सूचना अनुसार अब जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था छ। त्यसका बावजुद विभिन्न जिल्लाबाट काठमाडौँ स्थित राहदानी विभागमै आएर आवेदन दिने सेवाग्राहीको संख्या उल्लेख्य रहेको विभागले जनाएको छ। शिक्षा विभागले भोटेकोसीमा गएको बाढ़ीबाट प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्र नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित पालिका र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले हिजो निकालेको पत्रमा बाढ़ीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख छ। विभागले सम्बन्धित विद्यालय तथा पालिकालाई स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीसँग समन्वय गरी विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ। आवश्यकता देखिएमा विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराइने, उनीहरू नियमित कक्षा सञ्चालनको लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापासहित 4 सांसद पदमुक्त नहुने भएका छन्। राप्रपाले बागमती प्रदेशसभाका आफ्ना 4 सांसदलाई पदमुक्त गर्न गरेको सिफारिशलाई बागमती प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको हो। प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै उनीहरू पदमुक्त नहुने निर्णय गर्नुभएको हो। यो सँगै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहित सांसदहरू राजु विष्ट, गिर बहादुर तामाङ र राजेन्द्र प्रजापतिको प्रदेशसभा सदस्य पद यथावत रहने भएको छ। प्रदेशसभा सचिवालयका प्रवक्ता तथा उपसचिव प्रकाश चापागाईका अनुसार राप्रपा केन्द्रीय कार्यालयबाट थापा, विष्ट, तामाङ र प्रजापतिलाई पदमुक्त गर्न पठाइएका पत्रहरू अध्ययन गर्दा कार्यवाहीको कानूनी आधार र प्रक्रिया नपुगेको पाइएको हो। संसदीय दलको कुनै पनि व्हीप उल्लंघन नभएको अवस्थामा राजनैतिक दल सम्बन्धी ऐन 2073 दफा 28 र 32 विपरीत अधिकार क्षेत्रविहीन निकायबाट कार्यवाहीको निर्णय भएको उहाँले बताउनु भएको छ। राप्रपाको विधान अनुसार अनुशासन समितिको सिफारिशमा मात्रै सचेत निलम्बन वा निष्कासन गर्नुपर्ने व्यवस्था रहेकाले अनुशासन समितिको प्रतिवेदन बिना नै केन्द्रीय कार्य सम्पादन समितिले सिधै कार्यवाहीको निर्णय गरेकाले उक्त निर्णय प्रथम दृष्टिमा त्रुटिपूर्ण देखिएको सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध दायर भएको रिट निवेदन खारेज गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सन पट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ। महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश पाएका जबराले अहिलेसम्म पेन्सन पट्टा लगायतका कुनै सुविधा पाउनु भएको थिएन। अन्तरिम आदेशका कारण जबरा अहिलेसम्म निलम्बित अवस्थामै हुनुहुन्थ्यो। यससँगै जबराले पूर्व प्रधान न्यायाधीशका रूपमा पाउने पेन्सन पट्टा लगायतका सुविधा प्राप्त गर्ने बाटो खुलेको हो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध,
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किनी? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692665998।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सिन्धुलीको कमलामाई नगरपालिकामा आर्थिक रूपमा पछाडि परेका तथा विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूको शैक्षिक तथा सामाजिक सशक्तिकरणका लागि नयाँ कार्यक्रम सञ्चालन हुने भएको छ। प्लान इन्टरनेशनल नेपालको साझदारीमा ह्यान्ड्स नेपालले आर्थिक वर्ष 2083-84 लागि सञ्चालन गर्ने विभिन्न परियोजनाको प्रारम्भिक छलफल तथा योजना बैठक बुधबार कमलामाई नगरपालिकामा सम्पन्न गरेको। बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउने, उनीहरूको संरक्षण र विकासमा सहयोग पुर्याउने तथा स्थानीय तहसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित परियोजनाका आगामी गतिविधिबारे बैठकमा विस्तृत छलफल गरिएको थियो। विशेष गरी आर्थिक अभाव, सामाजिक अवस्था तथा अन्य कारणले विद्यालय शिक्षाबाट वञ्चित रहेका बालबालिकालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ। सिन्धुलीको ढ्याङ्लेक गाउँपालिका दुई स्थित हायुटारबाट हिर्दिङ जाने सडक खण्डको पुलमुनि व्यवहारिसी अवस्थामा राखिएको अवैध घरेलु मदिरा तथा मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको छ। प्रहरी गस्ती टोलीले उक्त स्थानबाट करिब 50 लिटर अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने करिब 30 लिटर कच्चा पदार्थ फेला पारेको हो। बरामद सामग्रीको कानूनी प्रक्रिया पूरा गर्दै स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नियमित गस्ती तथा निगरानीका क्रममा व्यवहारिसी अवस्थामा रहेको उक्त अवैध सामग्री भेटिएको थियो। घरेलु रूपमा उत्पादन हुने गुणस्तरहीन तथा अवैध मदिराले जनस्वास्थ्यमा जोखिम पुर्याउनुका साथै सामाजिक विकृति बढ़ाउन सक्ने भएकाले नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ। स्थानीय तहका प्रतिनिधि र नागरिकको उपस्थितिमा गरिएको नष्ट कार्यले अवैध मदिरा उत्पादन तथा कारोबार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सवारी साधन चोरी सम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरी आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला अदालत सिन्धुलीमा पठाएको जनाएको छ। प्रहरीका अनुसार कमलमाई नगरपालिका साथ सिन्धुलीका 23 वर्षीय काले भन्ने दीपक योञ्जन पक्राउ परेका हुन्। उनीमाथि सम्मानित सिन्धुली जिल्ला अदालतको फैसला अनुसार दुई छुट्टै चोरी मुद्दामा कैद तथा जरिवाना तोकिएको थियो। अदालतको 2082 साल भदौ 8 गतेको फैसला अनुसार योञ्जनलाई स्कूटर चोरी सम्बन्धी मुद्दा नम्बर 078-81-031-31 1 वर्ष कैद सजाय र 10,000 रूपियाँ जरिवाना तोकिएको थियो। यसैगरी उनको नाममा रहेको अर्को मोटरसाइकल चोरी सम्बन्धी मुद्दा नम्बर 078-81-031-32 पनि अदालतले 1 वर्ष कैद र 10,000 रूपियाँ जरिवानाको फैसला गरेको थियो। दुवै मुद्दामा फैसला कार्यान्वयन हुन बाँकी रहँदा फरार रहेका योञ्जनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट परिचालित टोलीले खोजतलासी गरी नियन्त्रणमा लिएको हो। धादिङको नौबिसे नजिकै थाक्रे गाउँपालिका साथ सोपाङ खोलामा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध भएको छ। गैराती 9 बजेतिर सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको, बिहानैदेखि 4 वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सड़क सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क प्रयोग गरिरहेका छन्। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अबको 2 महिनापछि नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि चुनाव लगतै अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै अमेरिकी आर्थिक तथा सैन्य दबावका कारण तेहरान धेरै समय टिक्न नसक्ने दावी गर्नुभएको रोइटर्सले जनाएको छ। ट्रम्पले हिजो पत्रकारहरूसँग कुरा गर्दै युद्ध चुनावपछि तत्काल अन्त्य हुने बताउनु भएको हो। इरानले अमेरिकी चुनावमा आफू अनुकूल परिणाम निकाल्ने प्रयास गरिरहेको छ। इरानले युद्ध लम्ब्याएर अमेरिकी मतदातामा असन्तुष्टि बढ़ाउने र त्यसबाट रिपब्लिकन पार्टी कमजोर बनाउने प्रयास गरिरहेको ट्रम्पको आरोप छ। तर ट्रम्पले इरानसँग पुनः वार्ता हुने सम्भावना भने पूर्ण रूपमा अस्वीकार गर्नुभएको छैन। उहाँले वार्ता सम्भव भए पनि अहिले अमेरिकी प्रशासन त्यसका लागि सक्रिय रूपमा अघि नबढ़ेको बताउनु भएको छ। यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर भएका वार्ताहरू निष्कर्षमा पुग्न नसकेपछि दुई देशबीचको तनाव थप चर्किएको छ। ट्रम्पले आफूले इरानसँग केवल आणविक सम्झौता मात्र गर्न नखोजेको बताउनु भएको छ। उहाँका अनुसार भविष्यमा हुने कुनै पनि सम्झौतामा आणविक कार्यक्रम बाहेक अन्य विषय समेत समेटिनेछन्। अमेरिकी पक्षले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु आफ्नो प्रमुख उद्देश्य भएको बताउँदै आएको छ। इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दावी गर्दै आणविक हतियार बनाउने उद्देश्य अस्वीकार गर्दै आएको छ। र समाचारको अन्त्यमा खेल समाचार। सोलुखुम्बुको मापे दुपकोशी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यू ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। पर्यटन प्रवर्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड़ दिँदै आयोजना हुँदै आएको साहसिक दौड़ले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिकता पाएको हो। अन्तर्राष्ट्रिय ट्रेल धावक संघले यस दौड़लाई 3 अंक प्रदान गरेको छ। मान्यता प्राप्त दौड़ पूरा गरेपछि धावकले दूरी र उचाईको कठिनाईका आधारमा अंक पाउँछन्, जसले विश्व प्रसिद्ध अन्य ठूला अन्तर्राष्ट्रिय दौड़मा छनौट हुन सहयोग पुर्याउँछ। नेपालमा आयोजना हुने मंजुश्री, सिन्धुपाल्चोक र रनौकु जस्ता दौड़ प्रतियोगिताले यसअघि मान्यता पाइसकेका छन्। अन्तर्राष्ट्रिय आधिकारिकता पाएपछि गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राईले खेलकुदलाई पर्यटन, प्रकृति, संस्कृति र साहसिक यात्रासँग जोड्ने अभियानले सार्थकता पाएको बताउनु भएको छ। यही समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका शीर्षकहरू फेरि पटक। बाढ़ी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न शिक्षा विभागको निर्देशन। राप्रपा संसदीय दलका नेता उद्धव थापा पदमुक्त नहुने, कानूनी आधार नपुगेको दावी। शिक्षक सेवा आयोग नेतृत्वविहीन हुँदा लाइसेन्स परीक्षा र बढ़ुवा सबै रोकिए। मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई 19 लाख क्षतिपूर्ति दिने विद्युत प्राधिकरणको निर्णय। राहदानी विभागमा सेवाग्राहीको अत्याधिक भीड़, इजरायल रोजगारीका कारण साथ बढ़्यो। इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी। र सोलुखुम्बुको एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यो तिनजेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: bărbanul nu culagi rot, ciment, josta pata, taine, cabate la uniula, periu mantali ma testura în radiul cu păsăl ce caul la bătit.
1: Caca, timla etinit hațaină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं
4: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ
5: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845585365 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
7: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
8: सम्पर्क नम्बर 0845410043 9863023422
9: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
11: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
11: हुर्केकै गिरिराज चल्ला 150मा
12: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
13: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
12: विराज किसानको साथी
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
12: प्रोप्राइटर जय मानन्दर फोन 0485402039 0485405333 र 9845
14: 40239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
7: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
8: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
7: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाउ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
8: आज हामीले मुहान

बीमा अनुरागी लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर छ का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाउ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेसाप मिर्सप एण्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिर्सप एण्ड कोल्ड स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 9851-40-41-98 र 9841-25-59-57।
7: सा
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी

0: जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि चुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज बिहिबारको बसाइ छ। आजको बसाइमा तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम चलाउन सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, गीत गाउँछु भन्ने साथीले लोकगीत गाउन सक्नुहुन्छ। साथसाथै तपाईँले आफ्नै आवाजमा चाहिँ तपाईँले लेख्नुभएका तपाईँका लेख रचना, कथा, कविता, गजल के लेख्नुहुन्छ तपाईँले त्यो पनि सुनाउन सक्नुहुन्छ आजको बसाइमा। साथै तपाईँले हामीलाई 048 40 00 26 सहभागिता जनाउनु पर्ने हुन्छ भने तपाईँ यो समय उकाली उराली देखदेश गर्दै हुनुहुन्छ। साथी भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं। कार्यक्रममा मिठा रमाइला तीजका गीतहरू राखेर तपाईँलाई हामीले भरपूर मनोरञ्जन दिनेछौं। फेसबुक लाइभबाट सुन्ने साथीले कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललित हायु। तपाईँको लागि हाम्रो नम्बर खुल्ला रहेको छ। फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। घरबार भन्ने बोलको गीत विष्णु बाजुको आवाजमा रहेको गीत छ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं गरबार भन्ने बोलको गीत रहेको थियो। विष्णुमाझका आवासमा रहेको यो गीतबाट कार्यक्रम लोकशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले सहभागिता जनाउनुहोस् र आफूलाई मनपर्ने आफूलाई सहज हुने खालको प्रस्तुति आजको विषयमा तपाईँले सुनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, नमस्ते नमस्कार। हजुर देवजी बोल्दै हुनुहुन्छ?
1: हजुर, मेरो आवाज सुन्नुभयो नि क्या दिदी? हजुर
0: एकदमै सानो सुने क्या मैले, त्यही भएर नि त देवजी।
1: हजुर हजुर, अहिले चाहिँ ठुलो आयो होला,
0: अहिले त ठुलो आवाज सुन्दैछ।
1: हजुर हजुर,
0: के छ खबरलाई हिजो र आजमा के भयो फरकलाई भन्नुहोस्।
1: खासै त्यस्तो फरक त केही पनि भएको छैन नि दिदी हजुर, एकदम घाम चर्को लागिरहेको छ आज झन् भन्नुपर्छ है त।
0: पक्कै पनि आज मौसम बेसरी उक्रेको छ, मौसम सफा छ, घाम लागेको छ, रमाइलो छ, गमाइलो छ होइन?
1: हजुर हजुर।
0: अनि रमाइलो गमाइलोको साथ साथै खानपिन भयो कि बाँकी छ?
1: खाना खाने तयारी भइरहेको छ, अब खान भन्नुपर्छ है त दिदी हजुर, अब एकछिनमा खान्छु भन्नुपर्छ है त।
0: ल अब एकछिनमा खानुहुन्छ, अहिलेसम्म अब तयारी हुँदैछ, ठिक छ, कार्यक्रममा आउनुभएको छ। अब घाम लागेपछि फेरि गर्मी गर्मी पनि हुन्छ होला है?
1: हजुर एकदम गर्मी छ नि दिदी हजुर।
0: ल अब हिजो हिजो पानी एकनाश परिजाँदा मौसम चिसो चिसो जस्तो थियो, अब घाम लाग्यो त फेरि गर्मी बढ्या छ।
1: हजुर पक्कै पनि।
0: ल ठिक छ, यो घामहरू लाग्दाखेरि दसैँ तिहारको झल्क मेटाइरहेको छ, अब बिस्तारै होइन लाग्दै पनि छन् हाम्रा महान पर्वहरू, त्यो हुँदाखेरि रमाइलो गमाइलो लागेको छ। मलाई पनि घाम लाग्दा एकदमै रमाइलो गमाइलो लागिरहेको छ है देवजी।
1: हजुर एकदम गर्मी भए पनि एकदम अब चारबाट एकदम आइरहेको छ नजिकै, एकदम रमाइलो पनि भइरहेको छ भन्नुपर्छ।
0: ल रमाइलो मान्नुपर्छ, रमाइलोको साथ चाड पर्वलाई स्वागत गर्नुपर्छ, आउँछ फेरि विदाई पनि गर्नुपर्छ होइन?
1: हजुर हजुर।
0: ल कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अब समग्रमा सबै ठिकठाकै छ भन्दै हुनुहुन्छ, आज चाहिँ के सुनाउनुहुन्छ?
1: अब त्यसकै गीत थोरै गाउने प्रयास गर्छु, अब अरू त अब सुनाउने केही पनि तयारी नै छैन, केही पनि आउँदा पनि आउँदैन भन्नुपर्छ। एकदम गीत सङ्गीत लगाउने मान्छे, गीत सङ्गीत भनेपछि लोकदोरी गीतहरू भनेपछि होइन, अब त्यसका भाषा पनि एकदम बजिरहेको छ, एकदम रमाइलो भएको छ, अब त्यसकै गीत थोरै गुनगुनाउने प्रयास गर्छ है त।
0: ल हुन्छ सुरु गर्नुहोस्।
1: तिसका भाका खन्किन थाल्यो, प्रिय तिम्रो सम्झना आइहाल्यो। तिसका भाका खन्किन थाल्यो, प्रिय तिम्रो सम्झना आइहाल्यो। मेरो माया कहाँ छौ अहिले, पोहरको चिजमा रमाइलो भएको थियो, मिल्छ भने एकल फोन गर है, सम्झेको सम्झेछु मैले। झन्किन थाल्यो प्रिय तिम्रो सम्झना आइहाल्यो, मेरीको माया कहाँ छौ अहिले, पोहरको चिजमा रमाइलो भएको थियो, मिल्छ भने एकल फोन गर है, सम्झेको सम्झेछु मैले। दिदी यति नै भन्नुपर्छ है त, आज अलि गाउन अलिकति कन्फ्युज कन्फ्युज भयो भन्नुपर्छ है त।
0: ल अब यहाँले सम्झेको सम्झेकै छु भन्नुभयो है?
1: हजुर हजुर,
0: भनेपछि धेरै सम्झनु भएको छ हाम्रो देवजीले।
1: हजुर हजुर, सम्झिरहेको छ नि यहाँ सम्झना दिदी कता जानुभयो, अब उहाँलाई धेरै सम्झिरहेको छु, उहाँको कार्यक्रम सुन्न नपाएको नि आज चार पाँच दिनै भइसक्यो जस्तो लाग्यो, भन्दा पनि अब एक महिनै भइसक्यो जस्तो लाग्यो भन्नुपर्छ है।
0: आउनुहुन्छ, चिन्ता नगर्नुहोस्, अब उहाँ कार्य व्यस्ततामा हुनुहुन्छ त्यही भएर हो, उहाँको आवाज सुन्न नपाएर छटपटिँदै छटपटिँदै भन्दै हुनुहुन्छ, सुन्न पाउनुहुन्छ है। ल ठिक छ, एकदमै मिठो रमाइलो त्यसको गीत यहाँले गुनगुनाउनु भयो, विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अन्य विषयमा पनि आउनुहोस्। अहिलेको लागि भने हामी छोड्छौँ है।
1: नमस्ते,
0: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले त्यसको एकदमै मिठो गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ, तपाईँले गीत गाउन आउँछ भने तपाईँले गीत गाउन सक्नुहुन्छ। यदि म गीत गाउँदिन मेरो लेख रचनाहरू छन् है, म लेख रचना सुनाउँछु भन्ने साथीले लेख रचना पनि सुनाउन सक्नुहुन्छ। आज बिहिबारको प्रस्तुतिमा तपाईँलाई चाहिँ जुन खालको जुन सहज लाग्छ प्रस्तुति सुनाउन, सोही प्रस्तुति सुनाउन पाउनुहुनेछ। फोन चाहिँ डायल गर्नुपर्ने हुन्छ तपाईँले 0840 40 00 सबिस्क नम्बर तपाईँको लागि खुल्ला छ। हामी कार्यक्रम लोकौशलीको विषयमा छौं, हरेक दिन आउँछौं बिहान 10 बजेदेखि 11 बजेसम्म मिठा रमाइला गीत संगीतहरूको साथै। यति बेला चाहिँ म तपाईँको फेसबुक कमेन्टलाई पनि वाचन गर्छु। धेरै साथी फेसबुक लाइभमा जोडिनु भएको छ, साथसाथै कमेन्टहरू पनि पठाउनु भएको छ। कतिपय साथीले फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहुन्छ भने धेरै साथीहरूले चाहिँ फेसबुक लाइभबाट नै कमेन्ट मार्फत सहभागिता जनाइराख्नु भएको हुन्छ। त्यही भएर मैले कमेन्टलाई पनि स्थान दिन्छु। यति बेला सागर गिरिजीको पहिलो कमेन्ट प्राप्त भएको छ। नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु है झापाबाट सागर गिरीमा चाहिँ भन्दै हुनुहुन्छ। सम्झन पर्दा गीता राई, अस्मिता बान्तबा राई, शर्मिलाको लागि, त्यसै गरी सीता भण्डारीको लागि, मुना मुखिया, त्यसै गरी पुष्पाञ्जली राईको लागि, रत्नबहादुर थापा लगायत मलाई जति पनि साथीहरूले सागर गिरी भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हामीलाई यति बेला अर्को साथीको कमेन्ट प्राप्त भएको छ। मीडिया प्रेमी निर्मला उनेमजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्ते नमस्कार है, म मीडिया प्रेमी निर्मला उनेम ताप्लेजुङबाट जन्मदिनको धेरै धेरै शुभकामना कृष्ण खत्रीलाई भन्दै हुनुहुन्छ। कृष्णजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी उहाँले साथीहरूलाई सम्झनु भएको छ, इन्दिरा चाम्रिङ राई, कमला उनेम लिम्बुको लागि, जीवन सुब्बा, टेकाराम सुनवार, लक्ष्मण मगर, रामलाल सुमन, डियर लक्ष्मी राई, सन्देश गुरूङ, कुमार प्रजा, खड्ग योखाङ, भाइ अतीत अञ्जन राई, विपिन रोमदाले राईको लागि, कमला मुखिया, रत्नबहादुर थापा, मुना मुखिया, मेसिङ रिवत, इन्दिरा चामलिङ लगायत धेरै साथीलाई भन्दै हुनुहुन्छ। यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मैले अन्दाज लाउला, झटाएर हान्नुहोला, फेरि झटाएर ठिक ठाउँमा नपुग्ला, त्यही भएर यो आवाज सुन्न चाहिँ सुने, मैले नाम चाहिँ आएन भन्नुपर्छ। अब हाम्रो गीताजी हुनुहुन्छ कि त हाम्रो यताको साथी एकजना हुनुहुन्छ, मैले ठ्याक्कै नाम चाहिँ बिर्सेँ, अलि उहाँको नाम अप्ठ्यारो अप्ठ्यारो छ, शेर्पा हो कि जस्तो लाग्छ पछाडि चाहिँ, त्यस अगाडि चाहिँ नाम थाहा भएन मलाई। गीता नै हो अनि हाम्रो एकजना के शेर्पा भन्ने साथी नै हुनुहुन्छ क्या, उहाँको नि आवाज यस्तै जस्तो लाग्दै थियो। एउटै एउटै आउँछ, तपाईँ र मेरो नि एउटै छ त, सँगसँगै बोल्दाखेरि गीताजीले अनुमान लगाउन नै सक्नुहुन्छ नि मेरो आवाज र मेरो कतिको फरक छ भनेर। मिठो छ भनेर फुरुक फुरुक भन्नुहुन्छ कि हाम्रो गीताजीले, त्यस्तो होइन भन्नुहुन्छ। फेरि म खुसीले गदगद भएर यतातिर तपाईँसँग बोल्नै बिर्सेँ होला है, त्यति धेरै खुसी पनि नबनाउनुहोस्। ठिक छ, मैले चाहिँ हाम्रो गीताजीलाई कतै खुसी दिएँ भन्ने कुरा मलाई थाहा छैन, अब खुसी हुनु भएको छ या छैन गीताजीलाई अब आत्मै देखे भित्रैदेखि थाहा हुन सक्छ। मलाई चाहिँ अब सकेसम्म खुसी दिए कि दिएन भन्ने लाग्छ। अब धेरै पछि आउँदा मेरो नाम भन्नुहोस् भन्नुहुन्छ, मैले चिन्नै सक्दिनँ, बेखुसी नै हुनुहुन्छ होला जस्तो लाग्छ।
1: धेरै दिन पछि बोल्न पायो भन्ने लाग्छ,
0: आज लाग्यो आउनु भयो, खुसी लागेको छ। खाना खानु भयो कि बाँकी छ?
1: मेरो चाहिँ खाना बाँकी छ भन्नुभएछ दिदी हजुर, दिदी हजुरको भइसक्यो होला,
0: मेरो त भइसकेको छ, अब बाँकी छ भन्दै हुनुहुन्छ। अब कार्यक्रम सुन्दै खाना बनाउँदै गर्नु होला, साथसाथै खानु पनि होला, अब स्वस्थ पनि रहनु होला भन्छु म चाहिँ।
1: हुन्छ दिदी हजुर,
0: ल अब त्यसो भए हामी कार्यक्रमतर्फै लाग्यौँ। हजुर हजुर, अब कार्यक्रम चलाउन आउँछ भने कार्यक्रम चलाउन सक्नुहुन्छ, अब गीतमा गाउँछु है भन्ने लाग्छ भने गीत गाउनुहोस् न, अब कथा कविता गजल के लेख्नु भएको छ तपाईँले चुड्किलाहरू सबै सुनाउन सक्नुहुन्छ। ल हुन्छ, सुरु गर्नुहोस्।
1: नौ महिनाको खाँदाखेरि हिर्कायो जन्डो आमा, म सानो हुँदाखेरि तिमीले धेरै दुःखले हिर्कायो आमा। ठुलो भए काम गर्छु भन्थे, जे चाहे पनि किनिदिन्थ्यो, तिमीले धेरै दुःखले हिर्कायो आमा। आफ्नो जीवन बढेर पारि हाम्रो जीवन उज्यालो पार्यो, आफ्नो खुसी बेसी हाम्रो खुसी किन्यो। यति भन्छ है दिदी। हजुर,
0: त्यति मात्रै भन्नुहुन्छ?
1: हजुर, गाह्रो भयो क्या बिच, किनभने म कार्यक्रम अब फोन गरेको धेरै भएको छैन नि त, त्यस्तोले कस्तो अप्ठ्यारो छ, कस्तो कस्तो लाग्छ है।
0: त्यस्तो किन मान्नुहुन्छ?
1: यस्तो यस्तो हामी जहाँ गए पनि जे गरे पनि होइन, आफू अब सँगै अब सधैँ बोलिरहेको छ भने अब के बोल्न फरक नहुने, अब नयाँ ठाउँबाट अब धेरै पछि गयो भने मन पनि ढुक्क हुँदैन कि।
0: आज चाहिँ मन ढुक्क भएर सुनाउनु भयो कि, मन ढुक्क नभइकन हामीलाई यो कविता सुनाउनु भयो कि, के भन्नुभयो गीता चाहिँ?
1: यस्तो यस्तो मन ढुक्क यस्तो कस्तो कस्तो के भन्ने हो कि, कसरी कस्तो कस्तो नराम्रो जस्तो यस्तो एकैचोटि बोल्दा नराम्रो जस्तो लाग्दो रहेछ कि।
0: त्यस्तो नमान्नुहोस् न, हामीले त्यस्तो मान्न थाल्यो भने त फेरि अन्य साथीहरूले सुन्दाखेरि हाम्रो गीताजी यस्तो सोच्नु हुँदो रहेछ भन्नुहुन्छ, त्यही भएर त्यो नसोच्नुहोस् तपाईँले, अरूले के भन्नुहुन्छ भन्ने कुराको पछि हामी कहिले पनि लाग्दैनौ, लाग्नु पनि हुँदैन भन्छु मैले चाहिँ। आफू जे हो र आफूलाई जसरी जे सहज लाग्छ त्यो तरिकाले अगाडि बढ्ने हो है त। तर हुन त हुन्छ, अब सुरुवाती चरणहरूमा चाहिँ अब त्यस्तो हुन्छ, त्यो स्वाभाविक हो। अब विशेष गरी गीताजी त धेरै पटक कार्यक्रममा आइसक्नु भएको छ, त्यो हुँदाखेरि खास त्यस्तो हुनु नपर्ने हो भन्न खोजे मैले।
1: धेरै पटक आइसकेँ,
0: ल अर्को हप्ता आउँदा चाहिँ एकदमै सहज तरिकाले हामीलाई गीताजीले जे भए पनि सुनाउनुहुन्छ है।
1: हजुर, म सजिलैसँग ढिक्कले फेरि सुनाउँछु, आज चाहिँ अलि अवसर गरेर आज सुनाइ भन्नुहोस् है
0: दिदी। हजुर ल हुन्छ, ठिकै छ, कार्यक्रममा आउनुभयो, सहभागिता भइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, कार्यक्रम सुन्दै गर्नुहोस्, अहिलेको लागि छोड्छौँ है। हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीताको दालजी, रानीचापबाट हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्, तर यति बेला चाहिँ हामी कार्यक्रमको शुरूआतमा भन्दाखेरि पनि शुरूआती बजिसकेको छ, धेरै साथीसँग हामीले कुरा गरिसकेका छौँ र गीतहरू पनि हामीले सुन्यौं, हामीलाई गीताजीले कविता पनि सुनाउनु भयो। यति बेलाको बसाइमा चाहिँ हामी कार्यक्रममा एकदमै मिठो रमाइलो गीत राख्छौं, रमाइलो भन्दा पनि अब गीत अलिकति चाहिँ होइन एकदमै मनोरञ्जन खालको भन्दाखेरि पनि अलिक सेन्टिमेन्टल खालको पनि छ जस्तो लाग्छ। साउदी अरब जंगलमा भेडा चराउँदैछु भन्ने बोलको गीत रहेको छ, त्यसको गीत पुरूषोत्तम नेउपानेको आवाजमा रहेको छ। यो गीत कार्यक्रममा बज्छ, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाटिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी को

0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97640269 97 40 26 69 79।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 98। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: रंग बहार रंग बहार,
7: वर्ष संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार,
6: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: वर्ष पेंट।
8: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
0: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
0: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
9: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
10: चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर।

0: सानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनुहोला है।

हार्दिक श्रद्धांजलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार।

0: कार्यक्रम लोकशैलीमा राखी विधिमा बेचेरमा अहिले गीत गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसाय बिहारको व्यवसाय तपाईँले आफूलाई मनपर्ने प्रस्तुति सुनाउन सक्नुहुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ। स्वागत गर्छु। हेलो
1: हजुर, नमस्कार।
0: नमस्कार हजुर, अनुजी।
1: हजुर हजुर,
0: के छ खबर?
1: ठिक छ, तपाईँको के छ सम्हाल्नुभयो?
0: मेरो भइसकेको छ, म सन्चै आरामै पनि छु भन्नुपर्छ है त अहिलेसम्म चाहिँ।
1: हजुर हजुर, आरामै पनि हुनु परेन पनि
0: पर्यो पर्यो, आरामै भएन भने त आउन पनि सकिँदैन। हेर्नुहोस् न,
1: त्यही त,
0: त्यही भएर आराम कुशल मंगल हुन्जेल आउने बोल्ने तपाईँहरूसँग रमाइलो गर्ने यस्तै हुने होइन र अनुजी?
1: हजुर हजुर।
0: अनि के छ बिहुतिरको मौसम कस्तो छ आजको भन्नुहोस् न?
1: बिहुतिर त एकदमै घाम लागेर है गर्मी गर्मी भएको जस्तो जस्तो हो कि, अहिले एकछिनबाट पानी पर्न थाल्छ, अहिले त मजाले घाम लागिरहेको छ, दिनमा घाम लाग्छ बेलुका भएको त पानी पर्छ, यस्तै छ है।
0: ठिक छ, दिनभरि पानी नपरेर साँझको समयमा पानी पर्यो भने पनि राम्रै हो, मौसम शीतल हुन्छ सहज हुन्छ होइन र?
1: हजुर, पानी पर्न त पर्नु, यति ठुलो पानी पर्दैन कि
0: साँझ परेपछि चाहिँ जहिले नि बेसरी ठुलो पानी पर्ने हो।
1: हजुर, जहिले पनि साँझ परिसकेपछि साँझ भन्दा पनि दुई दिनबाट त पानी यति ठुलो पर्न थाल्छ कि के गर्नु र, दिउँसोको चर्के घामको दर्के पानी भन्दै त्यस्तै नै भइरहेको
0: चर्केको घामको दर्केको पानी। ठिक छ, अब कहिले घाम कहिले पानी यस्तै हुन्छ। अब मौसम पनि हेर्नु आज त्यस्तै त्यस्तै खालको छ होइन, अब बिस्तारै बिस्तारै लगभग अब बर्खायाम त सकिने बेला चाहिँ भयो, अब सकिने बेलामा परेको होला नि त पानी।
1: त्यही भएर पनि होला सायद।
0: ल, खाना खानुभयो कि बाँकी छ?
1: खाना मैले खाइसकेँ अघि 9 बजेतिर नै खाएर बसिरहेको भनौँ न।
0: ल, कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ त्यस्तो भए आज कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा थाहा छ अनुजीलाई?
1: प्रोग्राम त सुन्न चाहिँ पाएको छैन, अनि तै पनि भन्नुभएको थियो कि साथीले
0: के गर्नुपर्छ भनेर, जे होस् थाहा छ,
1: थाहा त छ, तर आज दिदारको बसाइ हो क्या रे, आज त प्रोग्राम चलाउने पो होला होइन, प्रोग्राम अरू पनि पाइयो होइन त दिदी?
0: पाइयो, गीत गाउन आउँछ भने गीत पनि गाउन सकिन्छ, मात्रै लोकगीत अब कथा कविता गजलहरू चाहिँ शायरीहरू लेख्नु भएको छ भने पनि सुनाउन सक्नुहुन्छ।
1: ए आज हुन्छ, म छोटो गाउने कोसिस गर्छु ल, खासै आउँछ।
0: ल हुन्छ, सुरु गाउनुहोस्।
1: Awesome, thanks.

0: कोसिस मात्रै गर्नुभयो, ठिक छ। जस्तो कि यता उता हिँड्दा साथीहरूसँग बस्दा चाहिँ गीत कतिको गाउने गर्नुहुन्छ त?
1: म त नै गाउँदिन कि, मलाई त गीतै पो गाउन आउँदैन कि, म खासै गीतै गाउँदैन, त्यही भयो।
0: गाउँदै गाउनुहुन्न, अनि आज त गाउनु भयो त फेरि?
1: आज चाहिँ यसो गाइदिउँ न त भनेर गाइदिएको मात्रै हो, नत्र भने खासै अब गाइँदैन नै भनौँ न।
0: ल ठिकै छ, अब त्यसको मतलब कार्यक्रमको नियम मात्रै पालना गर्नुभयो।
1: हजुर हजुर,
0: ल ठिक छ। मिठो गीत गाउनु भयो, तर पुरानो गीत रहेको थियो। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, कार्यक्रम अब सुनेको छैन भन्नुभएको छ। अन्य विषयमा पनि आउनुहोस्, अहिलेको लागि छोटो है।
1: नमस्कार।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिल लुङ्गेलेजी, बिगुदेखि हुनुहुन्थ्यो। उहाँले पनि मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ। कार्यक्रमको समय धेरै बाँकी छैन, त्यही भएर तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला चाहिँ हामीलाई धेरै साथीको फेसबुक कमेन्टहरू पनि प्राप्त छन्, साथीहरूको कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौ हामीले। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ भने हामी साथीलाई लिन्छौ भन्न चाहन्छु। हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो।
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
2: लीला मगासरीको बिटिजरबाट।
0: लीला आजको खबर के छ ल भन्नुहोस् न।
2: एकदमै ठिक छ भन्नुपर्छ दिदी हजुरको।
0: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ। खाना खानु भयो?
2: खाइसक हजुरको भयो कि बाँकी नै छ?
0: मेरो भइसकेको छ। आइत लीलाजी कार्यक्रममा आउनु भएको छ भनेपछि मजाले रेडियो सुन्दै हुनुहुन्छ?
2: सुन्दैछु, अनि फोन पनि ट्राई गरेको लाग्यो भन्नुपर्छ।
0: लाग्यो है?
2: अन्तिममा लाग्यो, फर्स्ट सुरुदेखि नै गरेको।
0: ल आज के सुनाउनुहुन्छ त त्यसो भए हामीलाई?
2: म गीत सुनाउँछु।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: দুইটা মুঠু মানলে বাঞ্চা কাইলে না ছুটুম বড় দিন বিতাওলা আর সাথি বানেরা তমানা দুখাও না তিনলে মান্না দুখাও আমি একার কাক হই না ভানেরা মাতা মানা দুখাও না তিনলে মান্না দুখাও আমি একার কাক হই না ভানেরা না সে এটি নেই
1: यति नै गाउनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अनि आउने वर्षमा पनि आउँदै गर्नुहोस् अहिलेको लागि छुटौ
0: हस्
1: त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो लीला मगर सिन्धुलीको विद्युतबाट अवश्य म फोन नलिउँ कि जस्तो लाग्दैछ धेरै साथीहरूको फेसबुक कमेन्टहरू प्राप्त छन् यति बेला त्यही भएर म तपाईँका कमेन्टहरूलाई स्थान दिन्छु धनु रावतजी लेख्नुहुन्छ नमस्कार सुन्दैछु कार्यक्रम सुर्खेतबाट आज पनि सुने भन्दै हुनुहुन्छ अब बस निगेत सबैको लागि भन्नुभएको छ त्यसै गरी देवराज मगरजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है राम्रो लाग्छ सिन्धुलीको तीन कन्याबाट सुन्दैछु भन्दै हुनुहुन्छ सुरेन्द्र बानियाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ साथी हुनुहुन्छ लिनुहोस् न भन्दै हुनुहुन्छ अन्तिम एकजना साथीलाई चाहिँ लिउँ जस्तो लाग्यो ठिकै छ आइसक्नु भएको छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हजुर नमस्ते नमस्कार
1: नमस्ते नमस्कार हजुर सिन्धुलीदेखि हो
2: हजुर म सिन्धुली सिक्कालबाट आर्यन मगर
1: आर्यनजी मैले त फोन नलिने भनेको हाम्रो जिल्लाकै पर्नुभएछ त्यही भएर पनि हाम्रो श्रीराजीले फोन लिनुहोस् न भन्दै हुनुहुँदो रहेछ
2: हजुर खाइ
1: मैले त फोन लिन भनिरहेको थिएँ नि त
2: हजुर खै मैले त अब खासै रेडियो अहिले लास्टमा खासै सुन्ने
1: सुन्नु भएन आज के गर्नुपर्छ भनेर पनि थाहा छैन त्यसो भए
2: अहिले त थाहा अहिले चाहिँ कार बारेमा चाहिँ थाहा छ तर रेडियो चाहिँ अन्तिममा चाहिँ सुन्ने छैन भन्नु खोज्यो
1: ल अन्तिमतिर सुन्नु भएन खानपिन खानुभयो कि बाँकी छ
2: हजुर खाइसक्यो भन्नुभएको अघि नै
1: ल अघि नै खाएर मजाले बस्दै हुनुहुन्छ म अब आर्यनजीसँग धेरै कुरा गरिनँ मैले समय कम छ आज हामीलाई के सुनाउनुहुन्छ
2: हुन्छ म एक लाइन थोरै गीत मात्रै सुनाइदिन्छु नि है
1: ल हुन्छ सुरु गर्नुहोस्

0: तोर गाउँ रमाइलो चिले क्या राम्रो देखिने टिकल सिन्धुली क्या राम्रो देखिने टिकल सिन्धुली यति नै अनुभव छैन
1: ल फिकलको आर्यन भन्नुभयो साथसाथै क्या राम्रो फिकल सिन्धुली ल अब यो गीत अस्ति नै पनि हाम्रो आर्यनजीले गाउनु भएको थियो मलाई पनि एकदमै मनपर्ने गीत अब फिकल सिन्धुली घुम्न चाहिँ आउनुपर्ने समय मिलिरहेको छैन हामी समय मिलेपछि आउँछौँ साथसाथै हामी आर्यनजीलाई पनि सम्पर्क गर्छौँ है त ल अहिलेको लागि छोटौ बाँकी कुरा हामी भोलि गर्छौँ आज समय कम छ है
0: नमस्कार
1: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो आर्यन मगर्जी सिन्धुलीको फिकलदेखि हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु अवश्यमा फोन लिन 10:52 भइसकेको छ धेरै साथीको फेसबुक कमेन्टहरू पनि छन् यति बेला हामीलाई सुरेन्द्र बानियाजीले पनि नमस्कार म कार्यक्रम हेर्दै अनि सुन्दैछु नेपालगंज बाँकी हाल चाहिँ भरतपुर चितवनबाट भन्नुभएको छ मेरो प्यारो बुढा भन्ने आइडी छ उहाँ पनि लेख्नुहुन्छ के छ खबर हजुरको म ओखलढुङ्गा चन्दालबाट नै मास ल अहिलेको लागि छोटौ बाँकी कुरा हामी भोलि गर्छौँ आज समय कम छ है
0: नमस्कार
1: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो आर्यन मगर्जी सिन्धुलीको फिक्कलदेखि हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु अवश्य

व्यक्त गर्छु। त्यसै गरी सृजना मुखियाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। सुजन ढुङ्गेलजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु है। सुजन ढुङ्गेल दोलखाबाट हाल सिम्बलेसियादेखि भन्नुभएको छ। नारायण केसीजीले पनि गुड मर्निङ नमस्कार, दर्शन गरे है हजुर, म पनि कार्यक्रम सुन्दैछु पाल्पा रामपुर पाँचबाट भन्दै हुनुहुन्छ। त्यसै गरी निशा ठोकरजीले पनि सुन्दैछु ल कार्यक्रम भन्नुभएको छ। त्यसै गरी भूमिका राईले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु, के छ खबर, म काठमाडौँबाट अब बच्ने गीत सबैको लागि भन्नुभएको छ। त्यसै गरी सत्यकला इसाहराजीले पनि सुन्दैछु है कार्यक्रम भन्नुभएको छ। सुरेन्द्र सुरेश घतानीजीले पनि नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी सागर गिरीजीले पनि गुड मर्निङ नमस्कार हजुर, म चाहिँ झापाबाट सागर गिरी, साथीहरू सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। त्यसै गरी संगीता लामा संगीतजीले पनि नमस्ते नमस्कार, सन्चै हुनुहुन्छ होला हजुर, म पनि कार्यक्रम सुन्दैछु है दोलखाबाट भन्दै हुनुहुन्छ। हफिज युनिसजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ, पाकिस्तानबाट भनेर लेख्नु भएको छ है, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, गुड मर्निङ पनि भन्नुभएको छ। त्यसै गरी लेख्नुहुन्छ अर्को साथी बिर्जङ लिम्बुजीले, हेलो हजुर नमस्ते शिवा, म साथीहरू सबैलाई मेरो तर्फबाट समर्पण गरे अब बच्ने गीत भन्नुभएको छ। सुजन भुजेल खोटाङे भाइले पनि गुड मर्निङ दर्शन नमस्कार दिदी हजुर, म कार्यक्रम सुन्दैछु खोटाङबाट, सुजन भुजेल हो, अब बच्ने गीत सबैको लागि भन्नुभएको छ भने देवेन किशोर अन्जानजीले पनि सधैँ आफ्नो कार्यप्रति अडिग भएर कर्म राम्रो गर्नुहोस्, बाँकी भनेको त एउटा आस्था मात्र हो, शुभ बिहानी सबैलाई सम्झेको छु। देवेन किशोर अन्जान दोहाको तार भनेर लेख्नु भएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। कुमार श्रेष्ठजीले पनि नमस्कार हाई दिदी, सुन्दैछु कार्यक्रम दोलखा मार्गो घर भई, हाल चाहिँ काठमाडौँबाट कुमार श्रेष्ठ हो, अब बस्ने गीत मेरो घर परिवार लगायत सबैको लागि भन्नुभएको छ। शर्मिला हायुजीले पनि नमस्ते हजुर, कार्यक्रम सुन्दैछु सिन्धुलीबाट भन्नुभएको छ। कमला उनेम लिम्बुजीले पनि लेख्नु भएको छ, हेलो दर्शन नमस्ते शिवारो है, म सयपत्री मीडिया ग्रुपको मेम्बर काली कमला उनेम लिम्बु ताप्लेजुङ घर भई, हाल चाहिँ गुबेतबाट भन्नुभएको छ, अब बस्ने गीत सबैको लागि ल भन्दै हुनुहुन्छ। टेकु छेत्रीजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु आरामको साथमा तनहुँबाट, अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। धनु गजमेरजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है, यता उखल ढुङ्गाबाट धनु गजमेर हो भन्दै हुनुहुन्छ। उहाँले चाहिँ आज पाँच थरको दाई अविश्वल लिम्बुलाई चाहिँ जन्मदिनको शुभकामना, सिन्धुलीको दाई त्यसै गरी शंकर लामाको लागि चाहिँ जन्मदिनको शुभकामना भन्नुभएको छ। उहाँले अविश्व लिम्बु र शंखलाल लामाको लागि चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना है भन्नुभएको छ। उहाँहरू दुवैजनालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी मनोज सुन्दासीले पनि सिन्धुलीको झाँगा झोली रातमाटा बजारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। बान्तवा जेनुजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। रितु क्याप्चागी मगरजीले पनि सुन्दैछु है कार्यक्रम भन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट हाल चाहिँ काठमाडौँबाट भन्दै हुनुहुन्छ। मीडिया प्रेमी निर्मला उनेपजीले पनि ताप्लेजुङबाट भन्दै हुनुहुन्छ। अभागिनी राईले योनिसाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। कमल श्रेष्ठजीले पनि लेख्नुहुन्छ, आज मलाई रजनी यार्थम राईको चाहिँ आवाजमा राईको म्युजिक भिडियो फूलको रंग भन्ने जस्तो गीत बजाइदिनुहोस् न भन्दै हुनुहुन्छ। हामी बजाउने प्रयत्न गर्नेछौ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी सुमित सुनवार किराताजीले पनि गुड मर्निङ हजुर, म पनि कार्यक्रम सुन्दैछु काठमाडौँको बौद्ध जोर पार्टीबाट, सुमित सुनवार किरात कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बोल्ने गीत सबैको लागि भन्दै छुट्टिए भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको लगभग समय पनि सकिसकेको छ, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी देव माझी, गीता गदाल, अनुलुङ्गेली मगर, लीला मगर, आर्यन मगरजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै तपाईँले हामीलाई तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रेस गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्दै कार्यक्रममा बजेका मीठा गीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा एउटा मिठो गीत बज्छ र प्रविधि संयोजनमा रहेर मलाई तिनजेलसम्म साथ दिनुभयो श्री राज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै अन्तिममा चाहिँ तीज आयो जाउन बाबु दिदी लिनलाई भन्ने बोलको गीत तपाईँको माझमा छोड्दै
आजको लागि भने कार्यक्रम लोककोशेलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1369 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 5132 जना अझै सम्पर्कविहीन छ। सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट अहिलेसम्म 13,646 जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित ठाउँमा राख्न 34 वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन्। विभिन्न 19 वटा अस्पतालमा 333 जना घाइतेहरूको उपचार भइरहेको छ भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। विपदपछिको आघातलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालय मार्फत प्रभावित क्षेत्रमा 150 जना भन्दा बढ़ी मनोसामाजिक परामर्शदाता खटाइएको पनि प्राधिकरणले जनाएको छ। नेपाली सेनाका अनुसार विभिन्न जलविद्युत आयोजनाको सुरुङभित्र फँसेकाहरूको उद्धार प्रयास भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ। समसामयिक राजनीतिक परिस्थिति र रसुवामा गएको बाढ़ीले पारेको असरबारे छलफल गर्न कंग्रेसले विपक्षी दलहरूलाई छलफलका लागि बोलाएको हो। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्यले 11 बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका कंग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिनुभएको छ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विपद व्यवस्थापनका विषयमा साझा धारणा बनाउने उद्देश्यले प्रमुख प्रतिपक्षी दलले विपक्षी दलहरूको बैठक बोलाएको हो। बैठकमा सरकारका पछिल्ला काम कारवाहीका साथै संसदमा विपक्षी दलहरू कसरी अघि बढ़ने भन्ने विषयमा पनि गहन छलफल हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो 3 बजे बस्ने गरी मन्त्री परिषद बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने गरी उक्त बैठक बोलाइएको हो। बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। नेपाली कंग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक डाकिएको कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवको सचिवालयका अनुसार बैठक बिहान 11 बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालसम्म 44 जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशनलाई तीव्रता दिएको। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार हालसम्म 44 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी जिल्लामध्ये अधिकांशमा पनि भदौमा शान्तभित्र अधिवेशन सम्पन्न गर्ने गरी मिति तय गरेर तयारी भइरहेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार भदौ 25 गते कालीकोट, भोजपुर, बाह्रा र दोलखामा जिल्ला अधिवेशन हुँदैछ। राप्रपाले यस अघि नै मंगसिर 26, 27 र 28 गते पार्टीको महाधिवेशन गर्ने मिति घोषणा गरिसकेको छ। राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको संख्यामा फेरि उल्लेख बढ़ेको भन्दै आवेदन फारममा उल्लेख गरिएको मिति र समयमा मात्र विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। विभागले नयाँ राहदानी प्रणाली शुरूआत भएदेखि आम सेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रभाव भइरहेको जनाउँदै सेवाग्राहीको संख्या बढ़ेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गरेको हो। विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म रहेकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढ़ाउन समेत आग्रह गरेको छ। त्यस्तै गएको साउन 14 गते राजपत्रमा प्रकाशित सूचना बमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ। अत्यावश्यक अवस्था बाहेक सेवाग्राहीलाई नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गई राहदानीका लागि आवेदन पेश गर्न विभागले अनुरोध गरेको छ। बजारमा ग्यासको चरम अभाव भइरहँदा नेपाल एलपी ग्यास उद्योग संघले माग अनुसारकै आपूर्ति भइरहेको दावी गरेको छ। संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोविड महामारीका समयमा समेत ग्यास उद्योगहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्। पृथ्वी राजमार्गको कृष्णवीरमा सड़क अवरूद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौँ आउन नसकेपछि नेपाल आयल निगमको निर्देशन अनुसार काठमाडौँ काभ्रे तथा तादीमा रहेका ग्यास उद्योगका सिलिण्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलपरासी लगायत ठाउँका उद्योगमा भरेर काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ।
विपत्तिको समयमा आम उपभोक्तालाई एलपी ग्यासको अनावश्यक सञ्चय नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न आग्रह गरेको छ। संघले आपूर्ति भइरहेको दावी गरे पनि बजारमा ग्यास अभाव उस्तै छ। नेपाल वायु सेवा निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छूट दिनु भएको छ। निगमले विज्ञप्ति निकालेर विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय गरेको स्पष्ट पारेको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय स्टेशनबाट नेपालमा बाढ़ी पीड़ितका लागि पठाइने राहत सामग्रीमा निगमसँग सम्बन्धित शुल्क एक महिनासम्म छूट हुनेछ। यसबाट विदेशमा रहेका नेपाली विभिन्न संघ संस्था तथा सहयोगी निकायबाट नेपाल पठाइने राहत सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ। संविधान दिवसको अवसर पारेर आउँदो असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ। विभिन्न 6 नयाँ रूटमा 28 रात्रिकालीन बस सञ्चालन हुन लागेको काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा हिजो काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रगिरी नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, किर्तिपुर नगरपालिका, साझा यातायात तथा सरकारवाला बीच भएको बैठकमा रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो। काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रगिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा गएको बैशाख 1 गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुँदै आएको छ। त्यसलाई विस्तार गर्दै काठमाडौँ उपत्यकाको उत्तर दक्षिण तथा पूर्व पश्चिम क्षेत्रलाई जोड्ने गरी थप रूपमा सेवा सञ्चालन गर्न लागि निर्णय अनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म 6, भक्तपुरको जगातदेखि रत्नपार्कको दै ठमेलसम्म 6, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रगिरीको नागढुङ्गासम्म 4, किर्तिपुरदेखि न्यूरोड हुँदै नेपाल वायु सेवा निगमसम्म 4 र चक्रपथमा दुईतर्फी सञ्चालन हुने गरी 8 बस परिचालन गरिनेछ। चक्रपथमा रात्रिकालीन बस सेवा सञ्चालन भएपछि यात्रु एक ठाउँमा बस परिवर्तन गरेर काठमाडौँ विभिन्न क्षेत्रमा पुग्न सक्नेछन्। यसरी यात्रा गर्दा अधिकतम 80 रूपियाँसम्म भाडा लाग्ने व्यवस्था गरिएको छ। नेपाल निर्माण व्यवसाय महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओको ईजीपी प्रणालीमा देखिएको सुरक्षा समस्याको तत्काल प्राविधिक समाधान खोजेर सुरक्षित र विश्वसनीय रूपमा पुनः सञ्चालनमा ल्याउन माग गरेको छ। सार्वजनिक खरिद ऐन 2063 दफा 69 तथा सार्वजनिक खरिद नियमावली 2064 नियम 146 बमोजिम सञ्चालनमा रहेको यो प्रणाली लामो समयसम्म अवरूद्ध हुँदा सार्वजनिक खरिद प्रक्रिया र विकास निर्माणको गति प्रभावित भएको महासंघले जनाएको छ। प्रणाली बन्द हुँदा निर्माण व्यवसायीहरू प्रत्यक्ष रूपमा मारमा परेको भन्दै महासंघले तत्काल समस्या समाधान गर्न पीपीएमओको ध्यान आकर्षण गराएको हो। र खबरको अन्त्यमा खेल खबर। मलेसियामा चलिरहेको एससीसी प्रिमियर कपको सेमी फाइनल खेलमा नेपाल ओमानसँग 147 रनमा अल आउट भएको छ। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपालले 45 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 147 रन बनाएको हो। नेपालका लागि दिपेन्द्र सिंह एरीले सर्वाधिक 51 रन बनाउनुभयो। बसिर अहमदले 47 रनको योगदान दिनुभयो। दिपेन्द्र र बसिरबीच 93 रनको साझेदारी भएको थियो। देव खनालले 13 तथा आसिफ शेखले 11 रन बनाउनुभयो। अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन्। ओमानका लागि जय ओडे डोलारेले 10 ओभरमा 26 रन खर्चिएर 3 विकेट लिए। हस्नैन शाहले 8 ओभरमा 4 बलमा 28 रन दिँदै 3 विकेट लिए। मुहम्मद इमरानले 2 विकेट लिए भने शकील अहमद र मुजिबुर अलीले 1-1 विकेट लिए। ओमानले अहिले ब्याटिङ गरिरहेको छ। बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्त्व यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: garbanon ko lagi rod, cement, jasta pata, chayne, kabata leone wala. Phir yo manchali ma testo ramro hajur ko pasal che ka wala batit.
1: Kaka, timlai etini tha chayna? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845404682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845404892 र 0485403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 9692965998।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841482910।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
13: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट, ह्युमानिटी कमिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
13: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841252957। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
13: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
13: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
13: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
13: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
13: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप दिपअपमा म कार्यक्रम प्रस्तुता श्रीराज महतो उपस्थित भइसकेको छु आज पनि तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि अनि योपालि आज विशेष बनाउनको लागि कहाँ हुनुहुन्छ के गर्दिनुहुन्छ जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला हामीलाई सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दिपअप। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौँ। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौँ, तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्छौँ। होइन आउन सक्नुहुन्छ नम्बर 0440 40 0026 रहेको छ 0440 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहे। प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ अनि फोन पनि गर्न सक्नुहुन्छ। आजको बसाइमा हामी तपाईँकै त्यो सुमधुर आवाजमा नेपाली पप गीत सुन्नेछौँ अनि लेख रचनाहरू पनि सुनाउन सक्नुहुन्छ होइन यदि इच्छा छ चाह छ भने पनि भन्न चाहे। भन्दै ढिला नगरीकन कार्यक्रमको सुरुवात गरिहाल्छौँ। तपाईँको आवाजमा दीपक बज्रचारीको आवाजमा गीत राखेर त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, फोन म्यासेज पनि गर्दै गर्नुहोला है त।

आफै मनमा गण केलाई चाहियो धन दीपक बजर सरको आवाजमा गीत मनमगन तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रुराज महज प्रान्तिक पाटोमा हुनुहुन्छ, ललिताजी उहाँको साथ रहेको छ, साथमा तपाईँ हुनुहुन्छ, बला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। यति बेला अर्को एउटा मिठो गीत तपाईँको माझमा राख्छौँ, त्यसपछि सर्ट एन्ड सुट कमर्सियल ब्रेक तर्फ जान्छ, त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
2: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।

यो सटन सिट कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम चक्रोक दिपकमा आवाज नम्बर श्रोता आजमा छ यति बेला सुस्मिता लिम्बुजी हुनुहुन्छ उहाँले कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ होइन सम्झना सबै हुनुहुन्छ बान्त अर्जुन हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पूजा योङहाङ हुनुहुन्छ कार्यक्रम सुन्दैछ माङ्सिपुङ गाउँपालिका इलाम घर भइहाल्छ झापापाट भन्नुहुन्छ एमपी विवास लिम्बु साजन योङहाङ लिम्बु सुमन गुरुङ त्यस्तै गरेर विनोद लजाल पूर्वले आकाशलाई वेदराज विष्ट कान्छ राजघलेमा गर अनि सुनिल लिम्बु भीम सोल्टी त्यस्तै मोहन आङला लिम्बु प्रेम भण्डारी अप्सरा दहाल भट्टराई जगतको यु राई मिसिङ रेवत लगायत सम्पूर्णमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्न चाहन्छु त्यस्तै गरेर यति बेला अर्को एउटा गीत तपाईँको माझमा राखिहाल्छौ तपाईँको माझमा मिठो अर्को एउटा गीत छ मिङमा शेर्पाको आवाज नै गीत त्यसपछि आउँछौ

रमाला रमाला नेपाल पब्लिकहरू तपाईँको माझ राख्दै राख्दै अगाडि बढिरहेका छौँ। कार्यक्रम टपअप दिप पनि अरू भइराखेको छ। आवाज नम्बर श्रीराजमा छ। भावना मगरले पनि कार्यक्रम सुन्दैछ। सम्झना सबैमा हुनुहुन्छ, इन्डियाबाट हो भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। धनु रावत हुनुहुन्छ, कार्यक्रम सुन्दैछु। सुर्खेतको वीरेन्द्र नगरबाट भन्नुहुन्छ, सम्झना मनकुमारी कान्छी, धन गजमेर, अनुलुङ्गेली, रूपा राई, मन बहादुर चौधरी, करुणा चामलिङ राई, सनिसा राई, सोनिया राई, शर्मिला चोङहाङ राई, सन्चिता चामलिङ राई, सोम कुमारी राई, लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। तपाईँको माझमा अर्को एउटा गीत राख्न चाहन्छु। यति बेलाको समयमा निमा रुम्बाको आवाजमा गीत यति बेलाको समयमा राख्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई।

यदि तपाईको माझमा राख्यौनीमा रुम्बाको आवाज मेरो गीत थियो। कार्यक्रम चुपक दीपक पनि भइराखेको छ। प्राविधिक पाटोमा रहेर यति बेला साथ दिइराख्नु भएको छ मलाई ललिताजीले, उहाँको साथ रहेको छ। आउन सक्नुहुन्छ नम्बर 0440 40 0026 को माध्यम भएर पनि मन छ। यति बेलाको समयमा तपाईँको माझमा अर्को एउटा गीत राख्न चाहन्छौ। नवीन के भट्टराईको आवाजमा गीत छ, त्यसपछि आउँछौ।

योगी तपाईको माझ नराख्यौं कार्यक्रम टपटिप पनि अरू राखेको छ केशव गुरुङले सुन्दैछु भन्नुहुन्छ अनिताजीले पनि सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ मेरो प्यारो बुढा आइदिइरहेको छ ओखलढुङ्गा चरनालुबाट निमा शेर्पा हो भन्नुहुन्छ अबजनी सबैमा सम्झना समर्पण गर्न चाहन्छु भन्नुहुन्छ त्यस्तो राई पिके राई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि सम्झना राख्नु पर्दाखेरि भन्दै हुनुहुन्छ उहाँले रोशनी हर्पल रोशनी अनि दुर्गा कटवाल सिम्पल सरिना अनि अनिसा बुनु होइन प्रेम राई मिडिया प्रेमी प्रेम राई त्यस्तै गरेर जुनिता चामलिङ दिलु एम फू त्यस्तै रञ्जना बहिङ राई उमेश चामलिङ मिडिया प्रेमी राजेश स्वर्णिम राई सुनिता कुलुङ रमिला राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ टेकबहादुर पुमाले पनि कार्यक्रम सुन्दैछु उदयपुर चौधन नगरपालिका आठ बेल्टा राई टोल चोकबाट भन्नुहुन्छ सम्झना सबै भन्नुहुन्छ कविता मगर्नेले पनि कार्यक्रम सिन्धुली तिन कन्याबाट सुन्दैछु सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर सुजन दाहाल हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ लास्टै गर्मी छ त भन्नुहुन्छ रेडियो सुन्दैछु है हातमा बोकेर भन्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहे त्यस्तै गरेर यति बेला सपना तामाङले पनि कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ राम्रो लाग्छ कार्यक्रम भन्नुहुन्छ रमिला तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ साथी रमिला तामाङलाई शुभयात्रा रमिलु भन्नुहुन्छ अनि प्रेमलिङ शेर्पाले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ रामेश्वर जिल्लाको सुन्दर बस्ती उमाकुण्ड दुई बान्ती भण्डार देउराली घर भइहाल्छ काठमाडौँबाट भन्नुहुन्छ प्रेमलिङमा शेर्पा हो भन्नुहुन्छ अब गीत चाहिँ पानी कुवा अनि गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ त्यस्तै गरेर सम्पूर्णलाई अब गीत सुनाउन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेलाको समयमा धनु गजमेरजीले पनि कार्यक्रम सुन्दैछ है भन्दै हुनुहुन्छ एसएमएस गरेको छु ओखलढुङ्गाबाट भन्नुहुन्छ आज पाँच थर दाई आविश लिम्बू सिन्धुलीको दाई शङ्खला कुवा अनि गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ त्यस्तै गरेर सम्पूर्णलाई अब गीत सुनाउन चाहन्छु भन्नुहुन्छ उहाँलाई

हरमिल आयुले पनि कार्यक्रम सिन्धुलीबाट सुन्दैछु भन्नुहुन्छ। सुजन भुजेल खोटाङ भाइले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। खोटाङ रावाबेसी गाउँपालिका खार्पा घर भई हाल चाहिँ दिक्तेल बजारबाट भन्नुहुन्छ कार्यक्रम मन पर्छ है भन्नुहुन्छ। सबिन तामाङ, त्यस्तै सुशीला मगर, कमला लुङ्गेली मगर, विपिन भुजेल, भुवन भुजेल, केवल भुजेल, केशल भुजेल, दामिलन समर्पण, बुनु दुर्गा भुजेल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। घर परिवार सबैमा सम्झना छ है भन्नुहुन्छ। उहाँले पनि मनदेखि धन्यवाद नचाहे भन्ने अब चाहिँ छुट्टिनुपर्छ। यतिन जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। फोन गरेर साथ दिनुभयो, फोन ट्राई गर्नुभयो विशेष रूपमा धन्यवाद। म्यासेज गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिँदै प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा द कार्टुनिज क्रूको गीत रहेको छ पानी कुवाको होइन। यो गीत राख्दै राख्दै आजको वर्षबाट छुट्टिन चाहन्छु। सरोज ओली अनि स्मिता दाहालको आवाज रहेको छ। यो गीत राख्दै राख्दै आजको वर्षबाट म कार्यक्रम प्रस्तुत श्रीराजमा छुटेँ। हवस् नमस्कार।

0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: अहिले 12 बजे
3: हजुरको रेडियो 102.1 MHz
4: मात्रै 53,469 सिलिण्डर एलपी ग्यास भरेर काठमाडौँ ल्याइएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। तर ठूलो परिमाणमा ग्यास ल्याइए पनि बजारमा भने ग्यासको अभाव कायम रहेको छ। चितवन सहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका सिलिण्डर हिजो काठमाडौँ पठाइएको हो। तर उद्योगबाट ठूलो परिमाणमा सिलिण्डर पठाइए पनि बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध हुन नसकेको उपभोक्ताको गुनासो छ। देशका विभिन्न पहाड़ी तथा हिमाली जिल्लाबाट बहने ससाना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, शंखासभा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, रूकुम पूर्व, पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला र बैतडी तथा आसपासका जिल्लामा बाढ़ीको जोखिम छ। ती जिल्लामा बहने ससाना नदी, खोला तथा खोल्सामा वर्षाका कारण जलस्तर र बहाव अचानक बढ़न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। छोटो समयमा ठूलो पानी परेको अवस्थामा साना नदी तथा खोलामा 81 बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ़न सक्ने कुरालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। धादिङको नौबिसे नजिकै थाक्रे गाउँपालिका 7 सोपाङ खोलामा पहिरो खसेपछि अवरूद्ध काठमाडौँ हेटौँडा जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ। गैराति 9 बजेदेखि सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। आज बिहानैदेखि 4 उपकरण प्रयोग गरेर सड़क सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़कमा अझै माटो भने रहेकाले सफा गर्ने काम चलिरहेको छ। पृथ्वी राजमार्गको कृष्ण भिरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीहरूले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़कहरू प्रयोग गरिरहेका छन्। नेपाल चीन उत्तरी कोरला नाका पछिल्लो समय मुख्य आयात निर्यात मार्गका रूपमा चलायमान बन्न थालेको छ। रसुवागढ़ी र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रने माल वस्तु तथा विद्युतीय गाड़ीहरूको चाप कोरला नाकातर्फ बढ़ेको छ। केही वर्ष अघिसम्म उपल्लो मुस्ताङका नागरिकको दैनिक उपभोग्य सामग्री खरिद गर्ने नाकाका रूपमा सीमित रहेको कोरला नाका अहिले चीनसँगको व्यापारका लागि महत्वपूर्ण नाकाका रूपमा विस्तार भएको छ। स्थानीय नागरिकले घरायसी प्रयोजनका लागि चीनको लिची हाट बजारबाट दैनिक उपभोग्य वस्तु खरीद गरी ल्याउने गरे पनि ठूलो परिमाणमा आयात निर्यात हुने अवस्था यसअघि थिएन। अहिले मुस्ताक भन्सार कार्यालयले वार्षिक 10-15 करोड़ रूपियाँ हारारी मात्र राशि संकलन गर्दै आएको थियो। कोर्ला नाकाको व्यापारिक गतिविधिमा भने गएको वर्षदेखि उल्लेखनीय परिवर्तन आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री कोषमा झण्डै 12.5 अर्ब संकलन, आज सुनचादीको भाव बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6678 98550-6679 98511-62594 98510-5422
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 53,500 ग्यास सिलिण्डर ल्याएको उद्योगीहरूको भनाई, बजारमा भने अभाव कायमै, पहिरोले अवरूद्ध त्रिभुवन राजपथ खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दरी प्रकोप उद्धार कोषमा अहिलेसम्म 12,43,33,10,141 रूपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,98,503 रूपियाँ मौजदात छ। यस्तै कोषका 2 वटा बैंकमा रहेका डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,33,10,141 रूपियाँ पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार भदौ 25 गते मात्रै नेपाली तर्फ 17,25,69,675 र अमेरिकी डलर तर्फ 2,74,062 डलर थप संकलन भएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 3,400 रूपियाँले बढ़ेर तोलाको 3,05,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 3,000 रूपियाँले घटेको थियो र 3,02,400 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी 105 रूपियाँले बढ़ेर तोलाको 4,855 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,750 रूपियाँ थियो। अब विदेशको खबर। हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरान बीच युद्ध शुरू भएताकै ठूला आक्रमण भएका छन्। विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको 25% पैठारी हुने हर्मुजमा दुवै देशले एकअर्काका पानी जहाजमा आक्रमण गरेपछि त्यहाँ 6 महिना यताकै ठूलो तनाव देखिएको समाचार संस्था रोइटर्सले जनाएको छ। यसलाई युद्ध शुरू भएकै 6 महिनापछिको दुवै पक्षबाट समुद्री यातायातले लक्षित गरी भएको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 100 डलर नआएको छ। गएको जुलाईपछि पहिलो पटक ब्रेन्टको मूल्य 100 डलर माथि पुगेको हो। अब केही खेल खबर। युनाइटेड अरब इमिरेट्स यूएई तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न सेमी फाइनल खेलमा हङकङलाई 3 विकेटले हराउँदै यूएई लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो। सेमी फाइनलमा हङकङले दिएको 71 रनको सामान्य लक्ष्य यूएईले 11 ओभर 1 बलमा 3 विकेटको क्षतिमा भेटायो। उसका लागि तानिस सूरीले 27, आबिद उस्मानीले 16 तथा अक्षदीप नाथले 11 रन जोडेका छन्। यस्तै एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपाल र ओमान बीचको खेल चलिरहेको छ। नेपालले 45 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 147 रन बनाएको छ। नेपालका लागि दिपेन्द्र सिंहरीले सर्वाधिक 51 रन जोडे। बासिर अहमदले 47 रनको योगदान दिए। दिपेन्द्र र बासिर बीच 93 रनको साझेदारी भएको थियो। देव खनालले 13 तथा आसिफ शेखले 11 रन बनाएका छन्। अन्य ब्याट्सम्यानले पनि दोहोरो अङ्कको रन बनाउन सकेनन्। ओमानका लागि जय ओडेडाले 10 ओभरमा 26 रन खर्चिएर 3 विकेट लिए। हसनैन शाहले 8 ओभर 4 बलमा 28 रन दिँदै 3 विकेट लिएका थिए। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याइरहेको ओमानले ताजा अवस्थामा 20 ओभरको खेल सकिँदा 5 विकेट गुमाएर 45 रन बनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। हिजो मात्रै झण्डै 53,500 ग्यास सिलिण्डर ल्याएको उद्योगीको भनाई, बजारमा भने अभाव कायमै। पहिरोले अवरूद्ध त्रिभुवन राजपथ खुल्यो, आज 23 जिल्लामा बाढ़ीको जोखिम। रसुवागढ़ी र तातोपानी बन्द भएपछि कोरला नाकामा चहल पहल बढ़्यो, मालवाहक कन्टेनर तथा विद्युतीय गाड़ीको चाप। हरमुजमा अमेरिका इरान युद्ध शुरू भएताकै ठूलो आक्रमण, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल $100 नाग्यो। र हङकङलाई हराउँदै यूएई एसएससी प्रिमियर कपको फाइनलमा नेपाल र ओमान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सर्पको टोकाए
1: हजुरको रेडियो 102.1 मेगा
2: लौ आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
3: ओ प्रकाश

0: सस्तुमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
9: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
12: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
12: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
12: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
12: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
13: हजुरको रेडियो

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
9: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
8: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
9: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
8: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
9: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
8: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
9: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
8: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
9: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
8: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
9: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
8: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
8: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नहेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख

0: सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भ जाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
7: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
7: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी कागजातहरू,
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
4: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
7: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
4: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
7: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
4: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
7: मौरी पालन व्यवसाय र मह प्रशोधन।
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
7: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
4: बागवानी।

0: नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
0: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: अहिले दिउँसोको 1 बजे
4: हजुरको रेडियो 102.1 मेगा।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
0: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
1: सगरमाथा कम्प्युटर सेन्टर, मन्थली एक, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-3778-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-0669 98-64-14-17-88
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
3: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
4: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
2: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
3: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ
5: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 047-590-466 98-692-65-99-8
5: दुध दही भनेपछि छोराछोरी हिरुक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
4: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98-41-82-96-10
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
11: सहयोगका लागि हार्दिक अपिल रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4076 26 69
5: हार्दिक श्रद्धांजलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: संचालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: संचालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
1: मिति 2083 साल भदौ 27 गते। स्थान एजीएस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0 48 45 304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0 48 40 00 67।
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्। गर्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सखरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz, साथीतामा कोशी एफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। उद्योग मन्त्री गौरी कुमार यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएको उहाँको संचार संयोजक कमल चौलागाईले जानकारी दिनुभएको छ। मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। उहाँको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएका थिए। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपदका समयमा ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शवगृह निर्माण गर्ने योजना अघि सारेको छ। मन्त्रालयले देशका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा 50 शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भिरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृहको क्षमता विस्तार तथा निर्माणका लागि प्रक्रिया अघि बढ़ाइनेछ। त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीबी कोइराला पाटन, पोखरा राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पटकमा कम्तीमा 50 शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा क्षमता विस्तार गरिनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विगतका क्रममा शव व्यवस्थापनमा देखिएका कठिनाई र पछिल्लो भुटेको सिबारीमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा यस्तो पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ। विपद व्यवस्थापन सिकाइका आधारमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको शवगृह निर्माण गर्नुपर्ने उहाँको भनाइ छ। विपद पूर्व तयारी र प्रतिकार क्षमता सुदृढ गर्दै शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा वैज्ञानिक बनाउन फोरेन्सिक र मेडिको लिगल सेवा विस्तारमा सहयोग पुर्याउने उद्देश्यले यस्तो पूर्वाधार विकास गर्न लागि हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 12,43,33,10,041 मजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 9,14,39,98,503 मौजात रहेको छ। त्यस्तै कोषका 2 ब्याङ्कमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपैयाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,00,000,00,000 रूपैयाँ भन्दा धेरै पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार आज मात्रै नेपाली तर्फ 17,25,69,675 रूपियाँ र अमेरिकी डलरतर्फ 2,74,062 थप संकलन भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भुटेको नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकास भएको थियो। भोटेकोशी बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासे पूर्वमा 228, नवलपरासे पश्चिममा 222, नुवाकोटमा 198, रसुवामा 178, गोर्खामा 77, धादिङमा 70 र तनहुमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारको क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता रहेका छन्। बाढ़ीमा परेर 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका
होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। होल्डिङ सेन्टरमा खाना बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मरो सामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 3,400 रूपियाँले बढ़ेर तोलाको 3,05,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन 3,000 रूपियाँले घटेर तोलाको 3,02,400 रूपियाँ रहेको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी 105 रूपियाँले बढ़ेर तोलाको 4,855 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,750 रूपियाँ रहेको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरान बीच युद्ध शुरू भए यताकै ठूला आक्रमणहरू भएका छन्। विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको 25% पैठारी हुने हर्मुजमा दुवै देशले एक अर्काका पानी जहाजमा आक्रमण गरेपछि त्यहाँ 6 महिना यताकै ठूलो तनाव देखिएको रोइटर्सले जनाएको छ। यसलाई युद्ध शुरू भएको 6 महिनापछि द्विपक्षीयबाट समुद्री यातायातलाई लक्ष्य गरिए भएको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल $100 नागेको छ। गएको जुलाईपछि पहिलो पटक ब्रेन्टको मूल्य $100 माथि पुगेको हो। अमेरिकी सेनाले 5 इरानी तेल ट्याङ्कर नष्ट गरेको भिडियो समेत सार्वजनिक भएको थियो। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ती कार्यवाही आईआरजीसीले अमेरिकी नौसेनाको युद्ध पोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट 2 पटक लक्ष्य गरेपछि जवाफी कार्यवाहीको रूपमा गरिएको हो। र खबरको अन्त्यमा खेल खबर। ओमानलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वार्टर क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हराएको छ। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभरिएको बलमा 60 रन बनाउँदा सबै विकेट गुमाएको छ। ओमानका जतेन्दर सिंहले 25, जितेन रामान्दीले 13 रन बनाउनु भएको छ। नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह गैरीले 3-3 तथा ललित राजवंशी र रोहित कुमार पौडेलले 2-2 विकेट लिनु भएको छ। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भएको थियो। नेपालका दिपेन्द्र सिंह गैरीले 51, बसीर अहमदले 47, देव खनालले 13, मोहम्मद आसिफले 11 रन बनाउनु भएको थियो। ओमानका जय विराम ओडेडरा र हसनैन शाहले 3-3 विकेट लिनु भएको थियो। अब नेपालले उपाधिका लागि पर्सि शनिबार युएईसँग खेल्नेछ। आजै भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले हराएको थियो। यो उपाधि जित्ने टोली एसिया कपमा छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने 2 र तेस्रो हुने टोली इमर्जिङ टीम्स एसियाका लागि छनौट हुनेछन्। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेन्स
2: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
3: हार्दिक श्रद्धांजलि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप
4: पानीको मुहानलाई संरक्षण गरौ भविष्य सुरक्षित बनाऊ
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
4: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
4: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 MHz नमस्कार हजुरको रेडियो 102.1 MHz को प्रस्तुति कार्यक्रम रोजाई तपाईको पर्खाइमा रहनुभएका बस्नुभएका तपाई तमाम आदरणीय श्रोता मनहरूमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता श्रीराज महत उपस्थित भइसकेको छु तपाईको माझमा तपाईसँग रम्न रमाइलो गर्नको लागि। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz अनि तामाको एफएम 95 MHzबाट पनि सुन्दै हुनुहुन्छ। नेपाली आधुनिक गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम रोजाई तपाईँको। हामी हप्ताको सातै दिन आउँछौ, भन्दा फरक पर्दैन। शनिबार एक दिन कार्यक्रम गाउँखाने कथाको बसाइ रहनेछ, नत्र प्राय जसो आधुनिक गीतहरूमै बज्नेछन् सबै कार्यक्रममा। भिन्न भिन्न बार भिन्न भिन्न बसाइको साथमा उपस्थित भइरहेका छौ, कुराकानी गर्छौ। आउन सक्नुहुन्छ, नम्बर 0840 40 0026 रहेको छ। आज पनि कुराकानी हुनेछ, सर्ट एन्ड सुटमा कुराकानी गर्नेछौ, साथै आफन्तलाई सम्झन दिनेछौ। 0840 40 0026 साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौ, तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन्। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि हुन चाहन्छु। त्यस्तै गरेर प्राविधिक पाटोमा यति बेला साथ दिँदै हुनुहुन्छ ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ। पालो तपाईँको आउन सक्नुहुन्छ, नम्बर 0840 40 0026 रहेको छ। धेरै भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा। यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु म, तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि आउनेछु। यति बेलाको समयमा तपाईँको माझमा एउटा मिठो गीत

0: Aha, jakie to bajka ma zmora, kiedy karczem z druga dwierzy, kiedy kacze na was, mamy z druga zmora. Prawie dwie na lolita, dzielę się jako satra, jako salno, sekundę, numer, senar, cele, cele, cele, cele, cele, cele, cele, cele, cele, cele, cele, cele, cele, cele, cele, cele, cele, cele,
1: cele,
0: cele, cele,
1: सबै ठीक छ अन्त हजुर के छ
0: ठीक छ राम्रो छ रमाइलो छ के गर्दै हुनुहुन्छ खाजाको
1: खाजा बाँकी नै छ घरतिर बसेर बसेको भन्नु त पर्ने हजुरको भए त खाना खाजा
0: अघि भर्खर खाना खाएको 12 बजेतिर अब हेर्नुपर्छ बिस्तारै
1: अब अहिले के अरे 3 बजेपछि सँगै खानुपर्छ है
0: सके खाने अब त्यता आइ हुन्छ कि भोलि तपाईँ यता आउने हो कि खाजा सजा सलिएर
1: हुन्छ पिसो नै आइरह दाइले निन्ता गर्नुभएकोमा आउनु पर्ला नि
0: आउनुहोस् न आउनुहोस् ओके आउनुहोस् सुनेन चाहे अनि अरू के छ मौसम कस्तो छ
1: मौसम त भन्नुपर्दा आज त मजाले घाम लागेको दृश्यले नै भन्नुपर्छ अरू त खासै केही पनि छैन भन्नुपर्छ
0: ठिक छ सुन्दै हुनुहुन्छ हामीलाई
1: एकदम नसुनेर कुरै हुँदैन
0: ठिक छ सुनेर साथी नला माया गर्दैन होला पनि हुन चाहन्छ एउटा गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: हुन्छ विशेष दाईहरूलाई भन्न चाहन्छु त्यहाँदेखि दिदीको लागि हजुर हजुर अलिक फ्यामिलीको लागि मेरो घरको रेसन पूर्णको लागि मेरो प्यार फेरि प्रतिशतहरूलाई भन्न चाहन्छु मेरो नाम छ पुरानो गाउँमा रेसन पूर्णको लागि अनि दिदी भिनाहरूले पनि सम्झिता चाहिँ भन्न चाहन्छु अनि बहिनी रश्मिता गिरी सरिता गिरी अनि भाइहरू भन्नेको लागि भन्न चाहन्छु अनि काठमाडौँ हुने दाई भाउजूको लागि सम्झिरहेको छु भन्न चाहन्छु अनि साथी देव नाजीलाई रिता सुनालाई आफ्नो बसलाई नविनाको लागि उर्जुलाई सीता श्रेष्ठको लागि अनि जिल्ला अधिकारीलाई अनि रन्दा तामाङ चाहिँ एउटा गाउँबाट काठमाडौँ आउनुहुन्छ उनीहरूको शुभयात्रा भन्न चाहन्छु र मलाई निर्मला पौडेल भनेर चिन्नुहुनेछ पूर्णलाई भन्दै चाहन्छु
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पहिला तपाईँको 0440 40 26 रहेको छ 0440 40 26 को माध्यमबाट आउन सक्नुहुन्छ साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु 0440 40 26 यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार हेलो
2: नमस्ते
0: नमस्कार हजुर
2: मारुना योगी सिन्धुलीबाट
0: जुन हजुर के छ खबर
2: रूपसना भनी
0: रूपसना पो
2: हजुर हजुर
0: त मेरो यो आँखाले पनि आजकल सुन्न कम थालेछ अनि के छ रूपसनाको खबर
2: हजुर एकदमै ठिक छ अनि हजुरको लगायत हजुरको रेडियो परिवारको गीतको पनि
0: ठिक छ राम्रो छ रमाइलो छ रमेसाको पनि राम्रो छ रमाइलो छ अब बालबिन्दास छ काश पनि भन्न चाहे त्यस्तै गरेर अरूभन्दा त ठिकै छ राम्रो छ खाजा खानुभयो
2: आज खाएको छैन है अब एकछिनमा खाने हजुरले खानुभयो
0: छैन अघि भर्खर खाना खाएको अब बिस्तारो हुन्छ यसो भोक लागेपछि पनि भन्न चाहे
2: हुन्छ यति आउनु होला सिन्धुलीतिर
0: ठिक छ आउला कुनै बेला कुनै समय पनि हुन चाहन्छु के गर्दै हुनुहुन्थ्यो यति बेला
2: यति बेला भर्खरै प्रोग्राम सुन्दै थियो लाइभ छ त्यही भएर फोन गरिहालेको लागिहाल्यो भन्नुपर्छ है
0: ठिक छ खुसी लाग्यो सम्झिदिनु भएकोमा एउटा गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
2: हुन्छ स्पेसली हजुरकै लागि सम्झाउनु हजुरको रेडी हो अनि प्यारी मामुको लागि पनि भन्न चाहन्छु दिदी दादा भिनाजु दाईको लागि पनि भन्न चाहन्छु भर्दा छोरीहरू हस्बेन्डको लागि भन्न चाहन्छु अनि त्यही साथीको नाम लिनु पर्दा प्यारी साथी सबिना पोखेलाई पनि मिठो सम्झना भन्छु शिला अधिकारी धनुग्रजे विनिता छेत्री निकिता मगर मनोज सुन्दा सुन्दा बहादुरलाई सही दाईलाई मिठो सम्झना भन्छु दुई सम्झनाहरूलाई मिठो सम्झना भन्न चाहन्छु र प्यारी साथी कमला विष्टलाई पनि मिठो सम्झना हुन्छ सरिना पौडेल सुनिता सुनार सृजना सुनार लगायत सम्पूर्णको लागि भन्दै छुटेर जान्छु ल
0: नमस्कार धन्यवाद तपाईँको 0440 40 26 माध्यम भएर आउन सक्नुहुन्छ 0440 40 26 माध्यम भएर आउनुहोला पनि भन्न चाहन्छु तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् भने साथमा तपाईँसँग कुराकानी पनि गर्नेछौ, आउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
3: नमस्कार दाई।
0: नमस्कार देवजी, स्वागत छ कार्यक्रममा, के छ खबर?
3: एकदम ठिक छ दाई हजुर।
0: के छ, के गर्दै हुनुहुन्छ नि?
3: बसिरहेको छु, घाम लागिरहेको छु अहिलेसम्म, अहिले चाहिँ अलिक झमझम भइरहेको छ, शीतल शीतल हुन लाग्यो, अब पनि हावा चलिरहेको छ भन्नुपर्छ है त।
0: ठिक छ, अनि रेडियो सुन्दै हुनुहुन्छ?
3: हजुर हजुर।
0: ओके ल ठिक छ, सुनेर साथ दिनुलाई खाजा भयो? ओके हुन्छ, यसो बेला आनु भोक लागे बेला यसो खानु पर्ला, आफै हुन चाहे होइन। ओके ठिक छ, हामी खुसी लाग्छ सम्झिदिनु भएकोमा, आफै हुन चाहन्छु। एउटा मिठो गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न।
3: नवीना थापा नयनको लागि, अनि त्यस गरी जापानतिर सुन्दै होला तारा योगीको लागि, अनि सिन्दरी हेजुङको बहिनी रिया योगीको लागि भन्न चाहन्छु, र लगायत जतिले पनि देवमाझीहरू सिनेमा चाहिँ सम्पूर्णको लागि, र एलिना बहिनी एलिना खत्रीको लागि भन्दै छुट्टी हुन्छ।
0: हस् धन्यवाद, हजुरलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे। यति बेला हामी गीततर्फ लाग्छ, त्यसपछि व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छौँ।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-8782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-8782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
8: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
6: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98-540-40-239।
8: कति रे 98-540 अनि
6: 98-540-40-239। फोन नम्बर चाहिँ 048-540-239।
8: 048-540-239।
9: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
8: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
9: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
6: पोषक दाना कुखुराले पनि मज्जाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
0: विराज किसानको साथी
10: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
12: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
2: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
12: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
2: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
12: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
2: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
12: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
2: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: सटन स्वीट कमर्ड सेल ब्रेकफास्ट पनि स्वागत गर्न चाहन्छु कार्यक्रम रुजाई तपाईँकोमा यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट गर्नुहुन्छ उहाँलाई म कार्यक्रममा सहभागी गराइहाल्छु हजुर नमस्कार
1: नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर नाम सिम्पल सरिना गुरुङजीको खबर के छ
1: खबर ठिकै छ दाई तपाईँको के छ
0: ठिक छ राम्रो छ रमाइलो छ के गर्दैनुहुन्छ
1: ए त्यो बसिरहेको
0: खाजा भयो
1: खाजा खाँदैछु
0: खाँदै हुनुहुन्छ नि हामीलाई चाहिँ
1: आउनुहोस् है तपाईँ पनि
0: आउनु
1: पानीको
0: ठिक छ
1: पानी सँगसँगै आउँदै हुनुहुन्छ कि के हो तपाईँ त
0: पानी पर्दैछ
1: ठ्याक्की पानी पर्न थाल्यो नि त
0: तपाईँ कस्तो संयोग मिलेको त
1: पानी सँगसँगै खाजा खान आउनु भएको तपाईँ त
0: त्यो महसुस गर्नुहोस् तपाईँले
1: त्यस्तै त्यो होला नि
0: हुन सक्छ
1: अनि तपाईँको खबर के छ नि
0: ठिक छ राम्रो छ रमाइलो छ चलिरहेको छ जिन्दगी राम्रो तरिकाले भन्न चाह्यो
1: होइन चलाउनु पर्यो नि अब
0: पर्यो अकेला ठिक छ पानी पर्न लाग्यो अनि सोएपछि अब मौसम चिसो चिसो होला रमाइलो होला होइन
1: हजुर पानी पनि पर्न थाल्यो हावा पलिरहेछ आज अलिक मौसम चिसो चिसै छ है
0: चिसो चिसो राम्रो रमाइलो छ भने सोएपछि
1: हजुर रमाइलो मान्नु पनि पर्यो नि मौसम अब जस्तो हुन्छ त्यस्तैमा खुसी त रहनु पर्यो
0: पर्यो पर्यो हुन त पर्यो हामी अब एडजस्ट गर्नु पर्यो न रमाइलो मानेर भएन क्या जिन्दगी चलाउनै पर्यो
1: चलाउनै पर्यो अब त्यही हो प्राकृतिले जस्तो दिन्छ त्यसमै हामी खुसी हुनु
0: पर्यो ठिक छ खुसी लाग्यो सम्झिदिनु भयो सुन्ताल सरिनाजी एउटा मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: हस् हुन्छ भर्चुअल सिट भएको अनि हजुरलाई बस्ने किसिम मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु अनि साथीहरू भन्नुपर्दा तल हुन्छ दाई टेकु छेत्रीलाई धेरै सम्झना भन्न चाहन्छु रामेछाप घर भइहाल काठमाडौँतिर हुन्छ हाम्रो विनोद बरुवालाई नि धेरै सम्झना शीघ्र सत्सलाभको कामना गर्न चाहन्छु अनि धेरै साथीहरू हुनुहुन्छ जति पनि साथीहरूको गाउँ सुनिराख्नु भएको छ सम्पूर्ण साथीहरूलाई धेरै सम्झना भन्ने हजुरलाई बधाई
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पालो तपाईँको 0440 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् भन्ने भन्न चाहन्छु आउनुहोला रमाइला रमाइला कुराकानी गर्नुपर्छ पनि भन्न चाहन्छु कार्यक्रम चाहिँ कस्तो लाग्छ यसो सरसल्लाह सुझाव पनि यसो बेला बेलामा दिनु होला है भन्न चाहन्छ होइन कस्तो लाग्दैछ के लाग्दैछ भनिदिनु होला आ पनि भन्न चाहन्छु यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ उहाँसँग म छोटो मिठोमा कुराकानी गरिहाल्छु भनेको हुनुहुन्न भन्दिनुहुन्छ यति बेला म मेसेजतर्फ लाग्न चाहन्छु तपाईँको माझमा केही मेसेज छन् टेकु क्षेत्र हुनुहुन्छ सम्झना सबैमा आई भन्नुहुन्छ सुमित सुनवार किराँत हुनुहुन्छ काठमाडौँबाट सुन्दैछु बौद्ध जोरपाटीबाट सुमित सुनवार किराँत हो भन्दै हुनुहुन्छ कार्यक्रम धेरै मनपर्छ भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झना छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु विनोद बरुवाल हुनुहुन्छ काठमाडौँबाट सुन्दैछ है घर साल हो सम्झना सबै भन्नुहुन्छ विष्णु परिवार हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर सिम्पल सरिनाजी नै हुनुहुन्छ उहाँ मोरङको कानी पोखरीबाट सुन्दैछु भन्नुहुन्छ कार्यक्रममा उहाँले प्रत्यक्ष रूपमा पनि फोन लगाइसक्नु भएको छ होइन हामीले कुराकानी गरिसकेका पनि छौँ साथीहरू सम्झिनु पनि भएको छ बहुत उहाँले होइन सबैलाई सम्झिराख्नु भएको छ यता पनि सम्झनु भएको रहेछ बहादुर थापा चन्द्र बस्नेत हो बुद्ध बज्राचार्य विनोद राई त्यस्तै गरेर रत्नबहादुर थापा होइन गीता लिम्बू गीता राई त्यस्तै कमला मुखिया विनोद बरुवाल वरण चञ्चल राई सुमन राई तामाङ भूमिका रामलाल त्यस्तै चामलिङ रमन मोक्तान दिलु सानु वरुण चञ्चल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे मैले छोटो मिठो वाचन गरेँ यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार हजुर हजुरको आवाज सानो सुन्यो हजुरको आवाज सानो सुन्यो कहाँबाट बोल्नुहुन्छ भनेको थिएँ मैले
2: म गोलन्जोर गाउँपालिकाको चिन्तनमा वार्ता गर्दैछु लीला विश्वकर्मा।
0: आवाज सानो सुन्नु, के भन्दै हुनुहुन्छ?
2: म गोलन्जोर गाउँपालिकाको चिन्तनबाट बोल्दैछु लीला विश्वकर्मा।
0: मिलन
2: लीला विश्वकर्मा
0: लीला आवाज सानो आइरहेको छ, त्यही भएर लीलाजी के छ खबर भन्नुहोस् त, के गर्दै हुनुहुन्छ? ठिक छ, राम्रो छ, रमाइलो छ, खाजा भयो? छैन, बाँकी छ, बिस्तारो हुन्छ होइन। रोटी सुन्दै हुनुहुन्छ? ओके, आउँला कुनै दिन, प्रायः जस्तो त्यतातिर गोलन्जोरतिर त आइराखेको हुन्छ, त्यतातिर पनि आउँला, यसो आएको बेलामा सम्झिनुहोस् न है कता पर्छ। ओके ठिक छ, अनि रेडियो सुन्दै हुनुहुन्छ? ल ठिक छ, सरसल्लाह सुझाव के दिनु मन छ? ओके ल ठिक छ, यसो केही सरसल्लाह सुझाव दिन मन भए पनि दिनुहोला आफ्नो हुन चाहन्छु। एउटा मिठो गीत राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 48 40 26 माध्यमबाट आउन सक्नुहुन्छ। मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। मिडिया प्रेमी राई अनिसा भोजपुरबाट भन्नुहुन्छ। सन्तोष काप्रेलाई जन्मदिनको शुभकामना भन्नुहुन्छ। मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे भन्नुहुन्छ। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। लगभग कार्यक्रमको समयावधि पनि सकिन सकिन लागिसकेको छ होइन। यति जेलसम्म सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहन्छु। फोन गरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहे। अनि त्यस्तै गरेर फोन ट्राई गर्नुभयो होइन, लागेन होला, मन दुखाउनुहोला, अनि बसाइमा लाग्छ पनि भन्न चाहन्छु भन्दै प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै एउटा मिठो गीत, मिठो भन्दा पनि मार्मिक गीतहरू हुन्छन् प्रायः जस्तो, आधुनिक गीतहरू मेरो शब्द भनौँ न प्रायः जस्तो मिठो मिठो मिठो भन्ने राखेको छ। एउटा गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट चाहिँ म कार्यक्रम प्रस्तुता श्रीराज महत छुटिन चाहन्छु। अन्तमा तपाईँको माझमा राख्न चाहन्छौँ हामी एउटा पुरानो गीत, चिठी तिमीलाई लेखौँ भन्छु, मनको कुरा मनमै रह्यो। यो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्यौँ। हस्त, नमस्कार।

0: संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा यही समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स
1: कुनै गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
2: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 सिसा

0: रानीका राम कुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
1: अहिले दिउँसोको 3 बज्यो।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज
3: उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगी प्रति आक्रोश पोख्नु भएको हो। उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव गएको चैत 27 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको हो। यसैबीच बाढ़ी पहिरोले मुख्य राजमार्गमा क्षति पुर्याएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुनका साथै खाना पकाउने एलपी ग्यासको चरम अभाव सृजना भएको छ। मुख्य सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेको भन्दै व्यवसायीले ग्यासको मूल्य प्रति सिलिण्डर 105 रूपियाँ भन्दा बढ़ीले बढ़ाएका छन्। तर बढ़ाएको मूल्यमा पनि ग्यास पाइँदैन। आज पनि बिहानदेखि उपभोक्ताहरू ग्यास पाउने आशामा डिपो र उद्योग अगाडि सिलिण्डर लिएर लामो लाइन बस्न बाध्य भएका छन्। ग्यास अभावसँगै हरियो तरकारी र खाद्यान्न लगायतको उपभोग्य वस्तुमा समेत अस्वाभाविक मूल्य वृद्धि भएको उपभोक्ताहरूको गुनासो छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण चाडपर्वका लागि चीनबाट आयात गरिएका अर्बौं मूल्य बराबरका माल सामान बग्दा व्यवसायीहरू गम्भीर संकटमा परेका छन्। बाढ़ीले नेपाल चीन जोड्ने रसुवा गढ़ी नाकाका साथै जनधनको ठूलो क्षति पुर्याएको छ। चीनको केरुङ पुगेर नजिकै गरेका तीज दशैं तिहार र छठका लागि ल्याइएका कपड़ा विद्युतीय सामग्री र सयौं कन्टेनर बाढ़ीले बगाएको हो। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठका अनुसार नाकामा रोकिएका 250 कन्टेनर र सामान लिन गएका 250 मालवाहक गाड़ी बाढ़ीको चपेटामा परेका छन्। काठमाडौँको न्यू रोड महाबौद्ध र रंजना कम्प्लेक्सका होलसेल व्यवसायीहरूले आफूहरूको उठीवास लाग्ने अवस्था आएको बताएका छन्। आफूले पनि 35,00,000 रूपियाँको सामान गुमाएको राष्ट्रिय व्यापार संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठको भनाई छ। यस्तै 40,00,000 देखि 80,00,000 रूपियाँसम्मको क्षति बेहोरेका व्यवसायीहरू वीरेन्द्र श्रेष्ठ, रवि खड्का, अर्जुन हुमागाई र विष्णु नेउपाने सामान नहुँदा चाडपर्वमा व्यापार नै गर्न नसकिने बताउनुहुन्छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार भन्सारमा रहेका महँगा विद्युतीय गाड़ी मालवाहक र यात्रुवाहक गरी झण्डै 1,300 गाड़ीमा क्षति पुगेको छ। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका वडा नम्बर 14 पर्साहीकी 30 वर्षकी बबिता कुमारी पासवानले गएराती सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3,200 रूपियाँ खर्च लाग्ने बतायो। तर साथमा 2,000 रूपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जह हुन नसकेपछि र अस्पतालका कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 सड़क पेटीकै नालामाथि बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्ड पुग्दा समेत अस्पतालका स्वास्थ्य कर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई खोजेर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावका कारण महिला सड़कमै सुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले संसदमा घटनाबारे ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई विरूद्ध महाअभियोग प्रस्तावका निवेदन परेको छ। संसद सचिवालयका अनुसार महाअभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै निवेदन परेको तर त्यो कानूनी रूपमा दर्ता नभएको संसद सचिवालयले जनाएको छ। सार्वजनिक पदमा रहेका उच्च अधिकारी विरूद्ध महाअभियोगको चर्चा चलेपछि संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले केही हप्ता अघि निवेदन परेको भए पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएकाले निवेदन महाअभियोग प्रस्तावको रूपमा दर्ता हुन नसक्ने बताउनु भएको छ। गिरीका अनुसार त्यो एउटा सामान्य निवेदन मात्र हो। संसद नियमावली अनुसार प्रक्रिया पूरा नभएकाले सभा वा सचिवालय कतै पनि दर्ता भएको छैन। महाअभियोग माग गरिएका न्यायाधीश रेग्मी प्रधान न्यायाधीश पछिको तेस्रो वरियताका वरिष्ठ न्यायाधीश हुनुहुन्छ भने राई भ्रष्टाचार नियन्त्रण गर्ने देशको प्रमुख संवैधानिक निकायका नेतृत्वकर्ता हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। भोटेकोशी बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 बेपत्ता छन्। बाढ़ीमा परि 333 घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 995 जना होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा खाना बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढ़ीपछिको खोज, राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले विपद प्रति कार्यमा सरकारले गरिरहेको कामको समीक्षा भएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बताउनु भएको हो। बैठकले विपद व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्म अरियालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको हो। अब यसको खबर, युरोपेली संघ ईयूको जलवायु अनुगमन सेवा कोपरनिकसले गएको अगस्तलाई विश्वभर रेकर्ड गरेको सबैभन्दा तातो महिना भएको जनाएको छ। कोपरनिकसका अनुसार अगस्तमा विश्वको औसत तापक्रम 16.96 डिग्री सेल्सियस पुगेको थियो। यो सन् 2023 जुलाईमा कायम भएको अघिल्लो मासिक कृतिमान भन्दा 0.01 डिग्री सेल्सियसले धेरै हो। अन्तर निकै कम भएकोले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको समाचार संस्था एएफपीले जनाएको छ। वैज्ञानिकहरूको अनुसार कोइला, तेल र ग्यास जस्ता जीवाश्म इन्धन जलाउँदा औद्योगिक युग अघिको तुलनामा पृथ्वीको तापक्रम झण्डै 1.4 डिग्री सेल्सियसले बढ़ेको छ। संयुक्त राष्ट्रसंघले जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले जीवाश्म इन्धन प्रतिको मानवताको निर्भरताले विश्वव्यापी जलवायु संकट बढ़ाइरहेको बताउनुभयो। अब खेल खबर, ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर एक बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भयो। अब नेपालले उपाधिका लागि पछि शनिबार युएईसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले हरायो। यो उपाधि जित्ने टोली एसिया कप छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने दुई र तेस्रो हुने टोली इमर्जिङ टिम्स एसियाका लागि छनौट हुनेछन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा, सबै उपभोग्य वस्तुको भाव बढ़ेको गुनासो। भोटेकोशी बाढ़ीमा चीनबाट ल्याउँदै गरेका अरबौं मूल्यका सामान र गाड़ी बगे। चाडपर्वको मुखैमा संकटमा परेको व्यवसायीको गुनासो। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़कपेटीमै एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा। पैसा नभएकाले अस्पतालले निकालेपछि सड़कमै बच्चा जन्माउनु परेको पीड़ितको गुनासो। भएको अगस्त महिना अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा।

0: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9054 0145775 9841690669 9864 1488
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
3: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेङ्गी मुक्त समाज निर्माण गरौं जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश
0: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
4: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
0: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड पोलिस्टर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
2: हजुर रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
4: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेसाप मिटसप एण्ड कोल स्टोर रामेसाप अस्पताल जाने रोड रामेसाप बजार रामेसाप
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
7: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97-40-26-69-97-40-26-69-99।
8: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
8: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
8: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
8: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भएको बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
8: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4,00,000 रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
8: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
8: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
8: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
8: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
8: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
8: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
8: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
8: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
2: मौरी पालन व्यवसाय र मह प्रशोधन
8: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण निर्यात
8: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
2: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
8: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
8: फलफूल प्रशोधन र बजारीकरण
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
8: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
2: प्राङ्गारिक कृषि वस्तु निर्यात
8: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
2: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
8: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली

0: PRBT 01600 33325 PRBT 6054 00017 UTL 77 32 56 05
1: शब्द संगीत र स्वर माधव केसी अरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ प्रबन्धक यमन खनाल सम्पर्क 9849904

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
1: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्नी।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भयो त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
11: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
11: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
14: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
11: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
14: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
11: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
14: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 0845410 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
2: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ
4: खाली जमिनमा रुख तथा घाँस रोपौ भिरालो जमिनमा सोपान खेती र जैविक सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
2: भूक्षयले उर्वर माटो बगाउँछ खेती

0: मार्गमा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
3: बाय डीजे राजी बड़कुरबा।

नमस्कार हजुरको रेडियो 102.1 MHz को अपराह 4 बजेको रामेसाप अनि रामेसाप आसपासका छिमेकी जिल्लाहरूको खबर संघहरू रामेसाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। रामेसाप कुमाकुण्डा गाउँपालिका गुमदेलका एक परिवारमा लगातार दुईवटा दुःखद घटना भएको छ। बढेकोसीमा आएको भीषण बाढ़ीमा छोरा बेपत्ता भएको खबर पाएपछि शोकमा रहेकी एक आमाले अन्तत आत्महत्या गरेकी छन्। कुमाकुण्डा गाउँपालिका गुमदेलका निमा शेर्पा लामो समयदेखि हाइड्रो क्षेत्रमा कार्यरत थिए। आफ्नै गाउँ नजिकै निर्माणाधीन लिखु हाइड्रो पावरमा केही वर्ष काम गरेका निमा त्यहाँको काम सकिएपछि रोजगारीका लागि रसुवा हाइड्रो पावर कम्पनीमा पुगेका थिए। यही भदौ 10 गते भोटेकोसीमा आएको भीषण बाढ़ीको क्रममा हाइड्रो पावर कम्पनीको कम्पाउण्डभित्र काम गरिरहेका निमा बेपत्ता भएका थिए। कम्पनीले परिवारलाई निमा जीवित नरहेको जानकारी गराएको थियो। छोराको अवस्था बुझ्न गाउँबाट काठमाडौँ पुगेकी उनकी आमा 58 वर्षीय डोलमा याङजी शेर्पालाई पनि कम्पनीले छोराको मृत्यु भएको जानकारी दिएपछि घर फर्काइएको थियो। माइलो छोरा निमा जीवित नरहेको खबरले विक्षिप्त बनेकी डोलमा याङजी घर फर्किएपछि आफन्तसँग छोराको परम्परा अनुसार अन्तिम संस्कार गर्ने विषयमा छलफल गरेकी थिइन्। तर भदौ 16 गते राति उनी घरबाट सम्पर्कविहीन भइन्। घरमा लगाएका गरगना समेत सुरक्षित छाडेर उनी मध्यराती टर्च लाइटको सहारामा घरबाट निस्किएको परिवारले जनाएको छ। भोलिपल्ट बिहानदेखि परिवार आफन्त र स्थानीयले उनको खोजी शुरू गरेको थियो तर तत्काल फेला पार्न नसकेनन्। खोजीको क्रममा 5 दिनपछि उनी बसोबास गर्दै आएको स्थानभन्दा निकै टाढा सुलुखुम्बुकतर्फ पर्ने एक खोलामा मृत अवस्थामा उनको शव भेटिएको हो। प्रारम्भिक विवरण अनुसार उनले खोलामा फालेर आत्महत्या गरेको बताइएको छ। डोलमायाङजी मकुण्डा गाउँपालिका गुन्देलको तेछिम निवासी भए पनि लामो समयदेखि सोलुखुम्बुको लेखुपेकी गाउँपालिका एक स्थित किन्जा क्षेत्रमा बस्दै आएकी थिइन्। खोलामा मृत अवस्थामा फेला परेकी उनको शव पोस्टमार्टमका लागि सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगिएको बताइएको छ। एउटै परिवारमा छोटो समयमै छोरा बेपत्ता र आमाको मृत्यु भएपछि परिवार तथा आफन्त शोकमा डुबेका छन्। ओखलढुङ्गाको जन्तरखानी ठाडे क्षेत्रमा उत्पादन हुँदै आएको रैथानी बुङ आलुको प्रमाणीकरणपछि जिल्ला सदरमुकाममा बिक्री शुरू गरिएको छ। सिद्धिचरण नगरपालिका 6 स्थित सद्देवी अगुवा आलु खेती कृषक समूहमा आबद्ध किसानहरूले पहिलो पटक सदरमुकाममा लाग्ने हटियामा प्याकेजिङ र लेबलिङ सहित बुङ आलुको औपचारिक बिक्री शुरू गरेका छन्। हिजो सदरमुकामको हटियामा छुट्टै स्थल राखेर बुङ आलु बिक्रीमा राखिएको छ। स्थानीय उत्पादनलाई व्यवस्थित बजारीकरण गर्दै ओखलढुङ्गाकै पहिचान र ब्रान्डको रूपमा विकास गर्ने उद्देश्यले बिक्री शुरू गरिएको कृषक समूहले जनाएको छ। ओखलढुङ्गामा सञ्चालन गरिएको वृहत आँखा जाँच शिविरमा 1176 जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्। भदौ 14 गतेदेखि 23 गतेसम्म ओखलढुङ्गाको विभिन्न स्थानीय तहहरूमा सञ्चालन गरिएको शिविरबाट 593 महिला र 583 पुरूषले सेवा लिएका छन्। शिविरको क्रममा 68 जना मोतीबिन्दुका बिरामी शल्यक्रियाका लागि छनौट भएका छन्। सामुदायिक आँखा केन्द्र ओखलढुङ्गाका प्रमुख टीका राईका अनुसार छनौट भएका बिरामी मध्ये 15 जनाको एसआईसीएस विधि र 53 जनाको फेको प्रविधिबाट शल्यक्रिया गर्नुपर्ने अवस्थामा पहिचान भएको छ। यस्तै 180 जना चश्मा प्रयोगकर्ताहरूलाई आवश्यक सेवा प्रदान गरिएको बताइएको छ। आँखा सम्बन्धी समस्या समयमै पहिचान गर्ने उद्देश्यले सुदेचरण नगरपालिकाको विभिन्न वडाहरू मानेभन्ज्याङ गाउँपालिका मुलुङ गाउँपालिकाको विभिन्न वडाहरूमा शिविर सञ्चालन गरिएको थियो। शिविरमा समुदायका नागरिकहरूसँगै विद्यालयका विद्यार्थीहरूको समेत आँखा परीक्षण गरिएको थियो। गाउँघरमै पुगेर गरिएको परीक्षणले आँखा सम्बन्धी समस्या पहिचान गर्न तथा थप उपचार आवश्यक पर्ने बिरामीहरूलाई शल्यक्रियाका लागि छनौट गर्न सहज भएको आयोजकले जनाएको छ। जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा आर्थिक वर्ष 2082-83 सिन्धुली जिल्लाभित्र सञ्चालित विकास योजना सरकारी सेवा प्रवाह तथा विभिन्न क्षेत्रगत कार्यक्रमहरूको प्रगति समीक्षा गर्न जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम चलिरहेको छ। सिन्धुलीमाडीमा आजदेखि शुरू भएको 2 दिने उक्त कार्यक्रममा त्यहाँका विकास गतिविधिहरूको अवस्था बजेट कार्यान्वयन उपलब्धि समस्या तथा आगामी सुधार पक्षमाथि विस्तृत छलफल
गरिने भएको छ। प्रतिनिधि सभा अन्तर्गत भौतिक पूर्वाधार विकास समितिका सभापति एवं सांसद आशिष गजुरेलले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको छ। जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्सांग लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा समितिका उपप्रमुख शान्ता कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य धनेन्द्र कार्की लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको छ। सिन्धुलीको समग्र विकास प्रक्रिया, स्थानीय तहको कार्य सम्पादन तथा सरकारी निकायबाट प्रभाव भइरहेको सेवाको प्रभावकारिता मूल्यांकन गर्ने उद्देश्यले आयोजना गरिएको समीक्षा कार्यक्रममा त्यहाँका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको छ। त्यसै गरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेल, जिल्ला समन्वय अधिकारी तीर्थराज पौडेल, विभिन्न विषयगत सरकारी कार्यालयका प्रमुख, विकास आयोजना प्रमुख तथा सम्बन्धित सरकारवालाहरू पनि कार्यक्रममा सहभागी छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सवारी साधन चोरी सम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेर आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला अदालत सिन्धुलीमा पठाएको छ। प्रहरीका अनुसार कमलामय नगरपालिका साथ सिन्धुलीका 23 वर्षीय काले भन्ने दीपक युञ्जन पक्राउ परेका छन्। उनीमाथि सम्मानित सिन्धुली जिल्ला अदालतको फैसला अनुसार दुईवटा छुट्टा छुट्टी चोरी मुद्दामा कैद तथा जरिवाना तोकिएको थियो। अदालतको भदौ 8 गतेको फैसला अनुसार युञ्जनलाई स्कूटर चोरी सम्बन्धी मुद्दा मा 1 वर्ष कैद सजाय र 10,000 रूपियाँ जरिवाना तोकिएको थियो। यसै गरी उनको नाममा रहेको अर्को मोटरसाइकल चोरी सम्बन्धी मुद्दामा अदालतले 1 वर्ष कैद र 10,000 रूपियाँ जरिवाना फैसला गरेको थियो। दुवै मुद्दामा फैसला कार्यान्वयन हुन बाँकी रहँदा फरार रहेका योन्जनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट परिचालित टोलीले खोजतलाश गरेर नियन्त्रणमा लिएको छ। पक्राउपछि उनलाई प्रचलित कानून अनुसार थप प्रक्रिया अगाडि बढ़ाउन सिन्धुली जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। आत्महत्या रोकथाम तथा न्यूनीकरण दिवस 2026 को अवसरमा सिन्धुलीको मरिन गाउँपालिकामा जनचेतनामूलक प्रभाव फेरि कार्यक्रम सम्पन्न भएको छ। मरिन गाउँपालिकाको आयोजना तथा टीपीओ नेपाल र इलाका प्रहरी कार्यालय कपिलाकोटको सहयोगमा आयोजित कार्यक्रममा आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना वृद्धि गर्ने उद्देश्यले प्रभाव फेरि गरिएको छ। कार्यक्रममा सहभागीहरूले आत्महत्या रोकथाम सबैको साझा जिम्मेवारी भएकोले मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गर्नुपर्नेमा जोड़ दिएका थिए। समस्यामा रहेका व्यक्तिहरूलाई दोष देखाउनुको सट्टा साथ सहयोग, सहानुभूति र आशा प्रदान गर्नुपर्ने सन्देश पनि प्रवाह गरिएको छ। कार्यक्रममा मरिन गाउँपालिकाको उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रमुख प्रहरी निरीक्षक अशोक कुमार यादव लगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा अन्य सरकारवालाहरूको सहभागिता रहेको थियो। र सिन्धुलीको कमलामय नगरपालिकामा आर्थिक रूपमा पछाडि परेका तथा विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूको शैक्षिक तथा सामाजिक सशक्तिकरणका लागि नयाँ कार्यक्रम सञ्चालन हुने भएको छ। प्लान इन्टरनेशनल नेपालको साझेदारीमा ह्यान्स नेपालले आर्थिक वर्ष 2083-84 लागि सञ्चालन गर्ने विभिन्न परियोजनाको प्रारम्भिक छलफल तथा योजना बैठक हिजो कमलामय नगरपालिकामा सम्पन्न भएको छ। बालबालिकालाई शिक्षाको मूल प्रभावमा ल्याउने, उनीहरूको संरक्षण र विकासमा सहयोग पुर्याउने तथा स्थानीय तहसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित परियोजनाको आगामी गतिविधिहरूको बारेमा बैठकमा विस्तृत छलफल गरिएको छ। विशेष गरी आर्थिक अभाव, सामाजिक अवस्था तथा अन्य कारणले विद्यालय शिक्षाबाट वञ्चित रहेका बालबालिकाहरूलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने जानकारी गराइएको छ। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरीगाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर, काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेंट से घर रंगा उन्होंस रा। लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर। बम्पर उपहार जितने मौका पाउन होस।
8: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 बंदा बड़ी आकर्षक उपहार रूपनी। घर रंगाओ, खुशी बनाओ, उपहार जितने अवसर पाओ।
7: बर्जर पेंट।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
0: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रानी छाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईसँग रहेर हामी सहयात्रा गर्छौ 5 बजेसम्म। आजको बसाइमा चाहिँ कार्यक्रममा मिठा रमाइला गीतहरू बज्छ भने तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप तामाको सीएफएम 95 MHz पनि हामीलाई एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्। छोटो मिठोमा तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित तपाईँको लेख रचना सहितका कमेन्टहरू पठाएर पनि तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ यो समय उकाली उराली लेखबेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं। यो 45 मिनटको समय तपाईसँग रम्दै रमाउँदै कार्यक्रममा पनि मिठा रमाइला गीत संगीत राख्दै राख्दै हामी कार्यक्रममा अगाडि बढ्नेछौ भने यो कार्यक्रम तपाईँले हप्ताको 6 दिन मात्रै सुन्न सक्नुहुन्छ, आइतबारदेखि शुक्रबारसम्म। आजको बसाई बिहिबारको बसाई रहेको छ। के गर्नुपर्छ भन्ने कुरा तपाईँले थाहा पाइसक्नु भएको छ। फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने चाहिँ हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत। गीतपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यो हामीले एकदमै मिठो रमाइलो गीत रहेको थियो सोचे चाहिँ जिन्दगी रहेन छ केएमसीएन चोरी रामबहादुर छेत्रीको आवाजमा रहेको यो एकदमै मिठो रमाइलो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ यस्तै मिठा रमाइला गीतहरू कार्यक्रमको समय अवधिभर बस्छ तपाईँले साथीसँगै सम्झन पाउनुहुन्छ। आज चाहिँ यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु। हेलो नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? गीताजी सन्चै हुनुहुन्छ नि?
1: एकदम सन्चै छु भन्नुभएको निजेर खाँदैछु भन्नुभएको है
0: के खाँदैछु भन्नुभयो?
1: निबुवा
0: अहिले नै निबुवा खाने बेला भइसक्यो
1: भइसक्यो
0: मलाई पनि खान मन लाग्यो तपाईँले भनेपछि
1: आउनु न अनि घरको लोकेसन बताइदिन्छु म
0: ल भन्नुहोस् तर ठिकै छ गीता आज केही छैन पछि आउँला खाउँला तपाईँले घरको लोकेसन पनि पछि नै बताउनुहोस् न है
1: हुन्छ
0: अनि अब अमिलो अमिलो चिज खाँदै बस्दै हुनुहुन्छ
1: हजुर धेरै मिठो मनपर्छ अमिलो भनेपछि होइन
0: त्यति धेरै अमिलो चाहिँ किन मन परेको होला है
1: खै अमिलो पिठो भनेपछि मलाई उल्टै मनपर्छ
0: के गर्नु अब कोहीलाई धेरै अमिलो मनपर्छ कोहीलाई धेरै पिरो खान मनपर्छ भन्नुहुन्छ के गर्नु यस्तै छ ल ठिकै छ अब हामीलाई गीताजीले पठाउनु नै हुन्छ भने हामी हाम्रो लोकेसन दिन्छौँ नि त हामी गीताजीको लोकेसन भन्दा पनि हामी त्यहाँसम्म आउन सक्ने परिस्थिति छैन त्यही हुँदाखेरि यहाँले चाहिँ बरु गाडीमा पठाउनु भयो भने हाम्रो लोकेसन दिँदा फरक नपर्ला
1: हुन्छ नि दिदी हजुर म काठमाडौँबाट आउँछु म हस्पिटल जान लाग्छ नि हस्पिटलबाट काठमाडौँबाट आएपछि अनि दिदी हजुर लोकेसन बताइदिनु नि म गाडीमा पठाइदिनु नि
0: ल हुन्छ ठिकै छ त्यसो भए अहिले काठमाडौँमै हुनुहुन्छ
1: नै म काठमाडौँ अब पछि दिन जाने हो दिदी हजुर
0: ल अहिले चाहिँ यतितिर हुनुहुन्छ मजाले घरमा बस्दै कार्यक्रम सुन्दै हुनुहुन्छ आज दिनभरि चाहिँ खास के काम गर्नुभयो कहाँ जानुभयो भन्नुहोस् न
1: म आज चाहिँ यस्तै मकै भाँच्ने अनि त्यस्तै ओछार्ने त्यस्तै भन्नुपर्छ है
0: ल मकै पाक्या छ बारीभरि यति बेला
1: मकै पाकिरहेको
0: ल ठिक छ अब पानी पनि परेको छ घाम लागेको समयमा पाकेको अन्नबारी पके घरभित्र भित्राउनै पर्छ होइन अहिले नै पानी आएपछि एकदमै अँध्यारो भएर पानी आउला जस्तो भइरहेको छ अलिअलि पानी पर्दै पनि थियो अब अहिले चाहिँ मैले देखेको छुइनँ सायद पानी परिरहेको छ होला भन्ने लाग्छ ठिक छ अब यो दिउँसोको समय घाम लाग्छ त्यो घाम लागेको समयमा काम सघाउनु होला त्यसपछि चाहिँ अब तपाईँलाई चाहिँ थकाइ पनि मेटाउनलाई नै पानी परे होला जस्तो लाग्छ कि गीताजी ल ठिक छ कार्यक्रममा आउनुभयो र मैले मिठो कुराकानी भइसकेको छ यहाँसँग भोलिका दिनमा पनि हाम्रो कुरा हुन्छ आज चाहिँ एकदमै मिठो भन्ने रमाइलो गीत बजाउँछु भन्ने हुनुहुन्छ हाम्रो श्रीराजीले यहाँले चाहिँ साथीहरूलाई सम्झनु पर्ने हुन्छ
1: हजुरको रेडियो फ्यामिलीको लागि र मेरो घर फ्यामिलीको लागि र धेरै धेरै भन्दा प्यारो हस्बेन्डी चालिसको लागि भन्दैछु तिमी नमस्ते दिदी
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो र हामी साथदेखि गीताको दालजी हुनुहुन्थ्यो उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको रहेको छ आजको बस्तीमा मात्रै मिठा रमाइला तिजका गीतहरू बज्छ अब तिज आउन पनि धेरै दिन बाँकी छैन आज भदौ 25 गते भइसकेको छ 29 गते त तिज नै छ होइन त्यो हुँदाखेरि हामीले बजारतिर यसो बाहिर निस्केर हिँड्दाखेरि चाहिँ गाउँ बस्तीतिर साथसाथै बजारतिर चाहिँ दर्खाने कार्यक्रमहरू धमाधम भइरहेको जस्तो लाग्छ हाम्रो दिदीबहिनीहरू चाहिँ रातो सारी कसैले हरियो सारी ढल्काउँदै होइन चाहिँ अब दर्खानको लागि गइरहेको अथवा फर्केर आइरहेको हामीले बाटोमा देख्छौँ भेट्छौँ त्यो हुँदाखेरि तपाईँको गाउँ बस्तीतिर पनि रमाइलो हुँदैछ होला भन्ने लाग्छ यस्तै कुरा सधैँ छ यति बेला चाहिँ अर्को साथी हुनुहुन्छ सम्पर्कमा स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते
0: नमस्ते हजुर यो आवाज कुन ठाउँदेखि हो
2: सिन्धुलीको बिटिजरबाट मगर
0: बबिता मगर भन्नुभयो
2: हजुर
0: के छ हाम्रो बबिताजीको खबरलाई भन्नुहोस्
2: हजुर एकदमै ठिक छ भन्नुपर्छ अनि दिदीहरूको नि
0: मेरो पनि एकदम ठिकै छ भन्नुपर्छ त बबिताजी केही दिन पछि आउनुभयो जस्तो छ आज हो
2: हजुर अब धेरै दिन त होइन
0: कति दिन भयो
2: एक हप्ता जति भयो होला
0: एक हप्तासम्म चाहिँ के काममा व्यस्त हो
2: हजुर अब यस्तै अब पहिला अघि रोपेको त बोडीहरूमा झाडहरू खाल्ने कोदोहरू रोपिरहेको थिएन अलिअलि त्यही कोदोहरू रोप्ने त्यस्तै काममा भन्नुपर्छ है त
0: ल त्यस्तै त्यस्तै काममा व्यस्त रहनुभयो हामीलाई पनि अहिले चाहिँ अब सम्झेर कार्यक्रममा आइदिनु भएको छ खुसी लाग्यो खाजा खानुभयो कि बाँकी छ
2: हजुर मेरो भइसकेको अनि दिदीहरूको नि
0: मेरो पनि भइसकेको छ हामी कार्यक्रमतर्फै लागौँ त ल एकदमै मिठो गीत बज्छ एउटा साथीहरूलाई सम्झनुहोस् न
2: हजुर त सम्झिनु पर्दामा चाहिँ यति मिठो हुन्छ प्रोग्राम चलाउनुहुन्छ दिदी हजुरको लागि भन्छु अनि प्राविधिकमा रहनुहुने को हुनुको लागि अनि अनि मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्छु अनि केटिएमतिर हुनुहुन्छ दादा श्याम मगरको लागि तिन कन्यातिर हुनुहुन्छ दिदी पवित्र मगर उहाँको घर फ्यामिली सम्पूर्णको लागि भन्छु अनि युएमा रहनुहुने दादा पवन मगरको लागि अनि इलामतिर हुनुहुन्छ साथी सुरज राईको लागि साथी तुलसी मगर हेम मगरको लागि रोशन श्रेष्ठ कृष्ण सुनार तारा मगर अनि शीतला बोलकोटी लगायत साथीहरू सम्पूर्णको लागि र साथी सुभाषको लागि भनेर छुट्टिन्छु नमस्ते बाबाई
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता मगरजी सिन्धुलीको बितिजहरूदेखि हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर छुटिसक्नु भएको छ कार्यक्रम उकाली उरालीको बसाइमा छौ आजको बसाइमा रमाएर मिसा त्यसका गीत संगीत बज्नेछु तपाईँले साथीसँगै सम्झन पाउनुहुन्छ धेरै साथी फेसबुक लाइभमा जोडिनु भएको छ फेसबुक लाइभबाट पनि कार्यक्रम सुनिराख्नु भएको छ साथसाथै कमेन्टहरू पनि पठाउँदै हुनुहुन्छ तपाईँका कमेन्टहरूलाई पनि हामी कार्यक्रममा एकैछिनपछि वाचन गर्ने नै छौं यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ भने स्वागत गर्छु भन्दै थिए यति बेला चाहिँ कार्यक्रममा अर्को एकदमै मिठो अनि रमाइलो गीत छ तिम्रै लागि हो अन्जु पन्त र विनोद बाजुवालीको आवाजमा रहेको गीत कार्यक्रममा राख्छौ त्यसपछि हामी आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ष पेंट।
1: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
6: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू
6: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
6: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
6: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
6: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
6: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
6: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
6: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
6: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
6: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा।
1: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
6: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
6: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली। सम्पर्क नम्बर 0 48 45 3 04। रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0 48 40 00 67।
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बस। बचालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
8: ओ प्रकाश।

0: नंबर वन दाना
1: हे पोषक दाना नंबर वन नम्मे सबे भन्ना कम
2: होनी
3: कृषि मां कांति लेर आयो नाचो अब छम छम छम छम
4: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
7: पोषक
6: पेलेट दाना
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्।
0: थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

कार्यक्रम में राख्यौं एकदमै मिठो रमाइलो गीत गीत पछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्राम पछि फेरि आइसकेका छौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, समय चाहिँ कम छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। अब चाहिँ म फोन लिदिनँ, समय कम छ। धेरै साथीको फेसबुक कमेन्टहरू छन्, यति बेला प्राप्त भएका कमेन्टहरू वाचन गर्दै म पनि बिदा हुनुपर्ने बेला भइसकेको छ। यति बेला विनोद बरवालजी लेख्नुहुन्छ, हेलो हजुर नमस्ते, म कार्यक्रम सुन्दैछु वैशालुबाट, बोल्ने गीत सबैको लागि ल भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला पुष्प अञ्जली राई हुनुहुन्छ, पुष्पाञ्जली राई, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार सही हजुर, सबैलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन ल भन्दै हुनुहुन्छ। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, हुनुहुन्छ अर्को साथी पछाउनु भएको छ कमेन्ट, भाइ सफल आयुषले उहाँ लेख्नुहुन्छ, हेलो दर्शन नमस्कार हजुर, म पूर्वेली अन्जान कार्यक्रम सुन्दैछु है, अब बस्ने गीत सबै सबैलाई भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी बाबुराम मगरजी पनि लेख्नुहुन्छ, बाबुरामजीको कमेन्टमा वाचन गर्दैछु यति बेलाको वर्षाईमा, म साथीहरूको कमेन्ट वाचन गर्दैछु, ठिकै छ, म बाबुरामजीको कमेन्ट एकैछिनमा वाचन गर्छु। यति बेला क्षेत्रीय आयुजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। बाबुराम मगरजीको कमेन्ट यति बेला प्राप्त छ, म कार्यक्रम सुन्दैछु ल, बाबुराम मगर उकलडुङ्गा पोकली घर भइहाल्छ साउदी अरबको रियादबाट कार्यक्रम सुनेको छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी दीपिका पूर्व साने मगरजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म काठमाडौँबाट दीपा पूर्व छाने है कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी सुमन गुरूङजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, निशा ठोकरजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ। त्यस्तै गरी विष्णु आचार्यजीले पनि नमस्कार हजुर, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, मिडिया प्रेमी भाइ अरिसाजीले पनि सबैलाई सम्झेको छु भन्नुभएको छ, सिम्पल सरिनाजीले पनि कार्यक्रम राम्रो लाग्छ सुन्दैछु है, यता मोरङबाट अब बस्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। कविता मगरजीले पनि नमस्ते है, नाना जोरले खाजा खानुभयो त, म पनि कार्यक्रम मजाले सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँले सिन्धुलीको विदेशहरूबाट सुनेको जानकारी गराउनु भएको छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ भावना मगरजी, उहाँ पनि लेख्नुहुन्छ, हेलो नमस्ते, म पनि कार्यक्रम सुन्दैछु इण्डियाबाट, अब बज्ने गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। हिरा बहादुर लकाईजीले पनि नमस्ते आइदिए भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहे। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला जीवन दिग्गजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते, सन्चै हुनुहुन्छ हजुर, म पनि कार्यक्रम सुन्दैछु ल, अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। लाउथे माया गाँदै गाता बु भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। अब त्यस नजिकिरहेको हुँदा हामीले त्यसकै गीतहरू पनि बजाइराखेका छौँ भन्छु हाम्रो जीवनजीलाई। त्यसै गरी कमल श्रेष्ठजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम मजाले सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँले तेह्र थुमको फिता जब बज्ने गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। मनोज सुन्दासजीले पनि हेलो दिदी नमस्ते, नमस्कार हजुरको खबर के छ, म सिन्धुलीको झाँगाझुली रातमाटा बजारबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि समर्पण गरे हाई भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै। लगभग अब चाहिँ तपाईँको दिनजेलसम्म प्राप्त भएको कमेन्टहरूलाई मैले वाचन गरेर सकाइसकेँ र आजको कार्यक्रमको समय पनि लगभग सकिसकेको छ भन्दै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई पनि देखि मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै आजको बसाइमा तपाईँको यदि कमेन्ट छुटेको छ भने पनि भोलिका बसाइमा हामी कार्यक्रममा तपाईँका कमेन्टहरू वाचन गर्नेछौ भन्दै कार्यक्रम उकाली उराली अवधिभर बजेका निशा गीतका सर्जक अनि स्रष्टालाई विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै एतिन्जेल देशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई पनि देखेको

श्रीराज नाथ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा एकदमै मिठो र माइलो गीत छोड्दै आज भेटन भन्ने गीत रहेको छ। रमिला नेउपानी अनि कुमार अधिकारीका आवाजमा रहेको गीत छोड्दै आजको लागि कार्यक्रम उकाली बालीको बसाईबाट म तपाईँकै साथी ललिता आई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार।

0: पनि घर रंगाओ, खुशी बनाओ, उपहार जीतने अवसर पाओ।
1: बर्ज अफेयर्स।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हार जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर एक: बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर दुई: साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन: बाँसका लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर चार: दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच: मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 औं दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भएको बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4,00,000 रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
3: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
1: जौ फापर सिलाम कोदो चिनो कागुलो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
3: मौरी पालन व्यवसाय र मह प्रशोधन
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
3: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण
3: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
3: प्राङ्गारिक कृषि वस्तु निर्यात
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
3: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा समय छैन, नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको दुई रुपियाँ, अब पाँच रुपियाँ हतदाम बस्यो त्यति बस्ने,
1: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै छैन।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पातोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ, एउटा कालो गोडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बस्ने, जुनको चामलसँग ल्याएर वजन गर्ने, मेरो काम त्यो छ, किसानमुखी बजेट ल्याउनु पर्दैन देशमा, किसान उर्वर नलागोले देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरबको आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष म तपाईँहरू अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पना। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz संखुवा सभा, रेडियो लालीगुराँस 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिजोर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्नी एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHz बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आजको श्रृंखलामा हामी अलिकति बढी माटोको कुराकानी गर्दैछौ। हुन त हामीले माटोलाई जीवन हो भन्दै गर्दा माटोलाई कति माया गरेका छौं, कति जग्गाहरू चाहिँ अहिले बाँझिँदै गरेको परिदृश्य छ। हामीले माटो नभइकन चाहिँ बाँच्न सक्दैनौँ अथवा माटोबाट हामीले उत्पादनको हरेक चिज गर्न सक्छौँ भन्ने कुरा थाहा हुँदै गर्दा पनि हाम्रा कतिपय ठाउँहरू चाहिँ त्यसै खेर गइरहेका छन् र हाम्रा माटो विभिन्न माध्यमहरूबाट चाहिँ भुछाई लगायतका माध्यमहरूबाट खेर गइरहेको अवस्था त छँदै नै छ। यति मात्र नभएर माटोको विषाक्त रूपहरू हामीले पाएका छौँ। माटो चाहिँ अहिले माटोमा अम्लीयपन बढेको छ। माटोलाई ठ्याक्कै भन्नै पर्दा विशेष गरी माटोमा लाग्ने विज्ञहरूले अथवा चाहिँ माटोसँग नजिक हुने व्यक्तिहरूले भन्ने गर्नुहुन्छ, अहिलेको माटोलाई क्यान्सर नै लागेको छ भन्दा पनि फरक नपर्ला, अल्सरबाट पनि अझै अगाडि बढेको छ भनेर पनि धेरैले भन्नुहुन्छ। यो भन्दै गर्दा आज हामीले 20 वर्षदेखि चाहिँ माटोको क्षेत्रमा माटो जचाउँ, माटोलाई सुधारौं, माटो चाहिँ हाम्रो जीवन हो भन्ने खालको अभियानमा लाग्नेहरू पनि केही हुनुहुन्छ। यसै मध्येमा जीवन तामाङ अग्रपंक्तिमा आउने व्यक्ति हुनुहुन्छ, यस्ता खालका व्यक्ति हुनुहुन्छ जसले अनवरत रूपमा यो क्षेत्रमा लाग्दै बरु आफू व्यक्तिगत रूपमा कमजोर हुँ तर माटो चाहिँ साँच्चीकै हाम्रो मजबूत बन्नपर्छ, माटोको उर्वरा शक्तिलाई चाहिँ कायम गर्नुपर्छ भन्ने खालको नारालाई सँगसँगै अंगीकार गर्दै हजारौं किसानहरूलाई सँगसँगै साथमा लिएर अगाडि बढ्नुभएका व्यक्तित्व समेत हुनुहुन्छ जीवन तामाङ। आज हामी उहाँसँग चाहिँ स्टुडियोमा निम्त्याएर उहाँसँग माटो सम्वाद गर्नेछौं। आजको माटोको अवस्था कस्तो छ, साँच्चीकै माटोलाई कसरी सुधार गर्न सकिन्छ र लाखौं किसानहरूलाई काम लाग्ने विषयमा चाहिँ हामी गन्थन गर्छौं, माटो सम्वाद गर्नेछौं। आजको श्रृंखलामा हामीले अगाडि भनिसकेका छौं आजका अतिथि अर्थात जीवन तामाङ माटो तथा जैविक क्षेत्रमा चाहिँ यो विधागत रूपमा चाहिँ राष्ट्रिय प्रशिक्षकको रूपमा हुनुहुन्छ, राष्ट्रिय प्रशिक्षक माटो तथा जैविक क्षेत्रमा राष्ट्रिय प्रशिक्षकको रूपमा हुनुहुन्छ भने मदरल्याण्ड एग्रिकल्चर इण्डस्ट्रीजका समेत संस्थापक अध्यक्ष हुनुहुन्छ, संस्थापक संचालक हुनुहुन्छ। आज हामी उहाँसँग यहाँले 20 वर्षदेखि माटोको क्षेत्रमा लाग्दै गर्दा अहिलेको माटोको अवस्थालाई कसरी आकलन गर्नुहुन्छ र वास्तवमा माटोलाई कसरी सुधार गर्न सकिन्छ र राज्यले माटोलाई अब कसरी चिन्नु पर्यो भन्ने लगायतका विषयमा हामी प्रश्न गर्नेछौं। उहाँले यो विषयमा फरक रोचक र यथार्थ फरक जवाब दिनुहुनेछ, हामी यो चाहिँ आशा गरेका छौं। जीवनजी नमस्कार, यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: एकदम एकदम।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ?
1: अहिले म व्यस्तताको बारेमा हजुरलाई भन्नुभन्दा पहिला सुरुमा सर्वप्रथम आज यो अवसर प्रदान गर्नुभएकोमा सर तपाईँलाई र यो जीएनएन टेलिभिजन हेरेर बस्नुहुने सम्पूर्ण कृषि प्रेमी श्रोताहरूमा न्यानो नमस्कार।
0: हाम्रो समृद्ध कृषिको टिमबाट यहाँलाई पक्कै पनि स्वागत नै छ, त्यसरी पनि हामीले यहाँलाई बोलाएका छौँ, हामी आभारी पनि छौँ। अब हामी विषयवस्तुतिर पनि लाग्न चाहन्छौँ। करिब करिब 2 दशकभन्दा लामो समय माटो माटो माटो माटो मात्रै भनेर हिँड्नु भएको छ। कतिपय अवस्थामा चाहिँ घरबाट सपोर्ट नहोला, परिवारबाट सपोर्ट नहोला, समाजबाट सपोर्ट नहोला, साथीभाइबाट सपोर्ट पनि नहोला, यद्यपि 2 दशकको यो लामो समय लड्दै हिँड्नु भएको छ, माटोलाई उठाउनको लागि लड्नु भएको छ र यहाँका मिसन धेरै छन्, धेरैसँग सहकारी गरेर समृद्ध राज्य बनाउने अभियानमा अगाडि बढ्नु भएको छ। यो विषयमा हामी प्रवेश गर्दै गर्दा साँच्चै माटोलाई कसरी परिभाषित गर्नुहुन्छ यहाँले चाहिँ?
1: यहाँको प्रश्नलाई धन्यवाद। माटोको बारेमा भन्नुभन्दा पूर्व मलाई यो मेची महाकाली सातै प्रदेशको किसानहरूले दिनुभएको मायामा मेरो आफ्नो परिचय खुलेर बताउनुहोस् भन्नुभएको कारण गर्दाखेरि यो जननी जन्म भूमिश्च स्वर्गति गरिएछि भनेको देशमा जन्मिन पाएकोमा सर्वप्रथम म हजुरहरूलाई आफ्नो मनको कुराहरू आज मेरो 20 वर्षको अनुभवहरू तपाईँहरूसँग साट्नु भन्दा पूर्व म एउटा कविताबाट आफ्नो अझ थप आफू बसेको ठाउँ सहित परिचय दिन
0: चाहन्छु। माटो नै बोल्छ,
1: माटो
0: परिचयमै माटो बोल्ने भयो,
1: एकदम माटो नै बोल्छ। त्यसको लागि म अहिले जहाँ तपाईँले मेरो उद्योगको नाम दिनुभयो त्यो ठाउँसहितको नामसहित म एउटा अझै हाम्रो श्रोताहरूलाई
0: दर्शकहरूलाई
1: अझै बुझ्ने गरी तपाईँको चाहिँ म आफ्नो परिचय दिन चाहन्छु। बागमती प्रदेश मकवानपुर जिल्ला, बागमती प्रदेश मकवानपुर जिल्ला हेटौडा 9 हो म बस्ने ठाउँ। माटो कृषि र प्रकृतिलाई मन पराउने जीवन तामाङ हो मेरो नाउँ। अघि तपाईँले सोध्नुभएको प्रश्नको उत्तरमा चाहिँ यो मेरो परिवारमा तपाईँले भने कस्तो मनको कुरा गर्नुभयो, यसरी देशको माटो बचाउने अभियानमा माटो बचाउ अभियानकोमा हिँड्ने क्रममा परिवारबाट आफ्नो कामै घर छेउको थाई जागिरै छोडेर देशको माटो बचाउने अभियानमा हिँड्दाखेरि समस्याहरू त धेरै आए, यो
0: धेरै चुनौती
1: तर दुर्भाग्यको साथ भन्नुपर्छ मैले मेरो नेपालको माटो चाहिँ असाध्य नै बिग्रिसकेको रहेछ, धेरै धेरै रोगी बिरामी भइसकेको रहेछ। त्यो बिरामी भएको कुरा चाहिँ प्रत्येक किसानलाई पनि थाहा छ र यो सरकारलाई पनि थाहा छ।
0: यहाँले अभियानमा थाल्ने बेलातिरको बिग्रेको कुरा गर्नुभयो कि आजको कुरा गर्नुभयो यहाँले?
1: मैले यो अभियानमा सुरु गर्नुभन्दा पूर्व म घर छेउकै मेरो हेटौँडा औदे क्षेत्रकै एउटा चाहिँ राम्रो स्थापित राष्ट्रिय कम्पनीको म एउटा चाहिँ राम्रै पोस्टमा काम गरेको जाहिर खाइरहेको मान्छे, त्यो जाहिर खाइरहेको मान्छेलाई आफ्नो र आफ्नो परिवार बाहेक कुनै मतलबै थिएन। तर सौभाग्यवश मेरो औद्योगिक क्षेत्र जुन मैले काम गरिरहेको छु हेटौँडा औदे क्षेत्रको, त्यसको नजिकै तपाईँको चाहिँ क्षेत्रीय माटो प्रयोगशाला जहाँ छ, जहाँ नेपाल सरकारले किसानहरूको लागि कृषिको लागि भनेर 9-9 माटो प्राविधिकहरू माटो
0: अहिले त
1: प्रदेश सरकार अन्तर्गत गाभी हो, राजधानी नै भयो बागमती प्रदेशको, त्यहाँको प्राविधिकहरूसँग भेट्ने संयोग मेरो 60 सालमा जुड्यो र 60 सालमा जुड्दाखेरि म एउटा शिक्षित युवा एउटा रोजगार उठाइरहेको मान्छेलाई मलाई एकजना वैज्ञानिकले सोध्नुभयो, वाट डु यु मिन बाई सोयल, तपाईँलाई माटोको बारेमा के थाहा छ, तपाईँलाई थाहा छ माटोको अवस्था कुन अवस्थामा छ अहिले भनेर भन्दाखेरि मैले माटोको बारेमा बोल्नै सकिनँ। नसक्दाखेरि एउटा के चाहिँ मैले चाहिँ एउटा चाहिँ अब अटोट गरेँ भने ओहो,
0: यो चाहिँ आजभन्दा ठ्याक्कै कति सालको कुरा भन्नु,
1: 21 वर्ष अगाडिको कुरा हो, 60 सालको कुरा भयो। त्यतिखेर म मस्त आफ्नो व्यवसाय जागिर गरिरहेको थिएँ, परिवार हेर्दा थिएँ, म जस्तो मान्छेलाई पनि देशको माटोको बारेमा चिन्ता थिएन। तर त्यो माटो प्रयोगशालाको चाहिँ कर्मचारी जसले चाहिँ नेपाल सरकार तलब खाएर बसेको छ उहाँहरूलाई चिन्ताको विषय के भन्दाखेरि एकजना किसानले पनि मेरो माटोलाई जाँच दिनुहोस् न, मेरो माटो जाँच्नु पर्यो भनेर सरकारी कार्यालयमा आउँदैन र कर्मचारीहरूले काम नपाएपछि अब कम्प्युटरमा अनावश्यक रूपमा चाहिँ सरकारी सुविधाहरूबाट चाहिँ थ्रु गएर बसिरहेको छ। त्यसको लागि किसान जगाउनु पर्यो, कृषि पेसामा माटो बिग्रेको रहेको माटोको अवस्थालाई सुधार गर्नलाई माटो जगाउने युवाहरू चाहियो भन्ने कुरा भएको हुँदाखेरि अनि मैले चाहिँ जब मलाई माटोको बारेमा जिज्ञासा बढ्यो, मेरो माटो रोगी छ भन्ने जानकारी भयो, त्यसपछि मैले चाहिँ ओहो ल होइन यसरी हुँदैन, माटोको बारेमा आफूले पनि सिक्ने बुझ्ने र माटोलाई चाहिँ यो बिग्रेको माटोलाई सुधार्नुपर्छ भन्ने अभियान चाहिँ मैले मिसन सोयल केयर भन्ने एउटा नारा अभियान लिएर अनि मैले चाहिँ आफ्नो घरदेखिको जागिरी हापेर
0: यो 61 सालमै सुरुवात गर्नु,
1: 61 सालमा मैले जागिरीलाई चाहिँ हापेर अनि चाहिँ माटो जचाउँ माटो बचाउँ,
0: माटो जचाउँ
1: माटो बचाउँ, रासायनिकको विकल्पमा जैविक र पाङ्गार खेती अप्नाऊ भन्दै देश दौडामा 1,000 रुपियाँ पैसा खल्तीमा लिएर अनि देशको माटोको अवस्था हेर्नलाई म माटो बचाउँ अभियानमा हिँडेको। त्योभन्दा अगाडि मैले 18 महिना माटो विज्ञहरूसँग म माटोको बारेमा उहाँहरूसँग चाहिँ अन्तर्क्रिया गर्ने उहाँसँग तालिममा हिँड्दै म 18 महिनामै माटोको चाहिँ एउटा माटो विज्ञको रूपमा चाहिँ म उहाँले मलाई
0: अथवा चाहिँ यहाँले राष्ट्रिय प्रशिक्षकको रूपमा यो अनुभव गरिसक्नु,
1: अब तपाईँले माटोको बारेमा जुनसुकै ठाउँमा गएर माटोको बारेमा मजाले तपाईँले चाहिँ किसानलाई माटोसँग आत्मसात गर्न सक्नुहुन्छ भनेर मलाई अनुमति पाएपछि अनि 61 सालदेखि म अनुमत रूपमा अहिलेसम्म लागिरहेको छु।
0: यो बीचमा पटक पटक अन्डर खानुभयो, चुनौती पनि आए र पटक पटक सफल असफल भन्ने कुरा त निरन्तरता नै हो, हामीले पटक पटक भन्छौँ। असीम सापकोटा आज कृषिको पत्रकारिता क्षेत्रमा चाहिँ सफल हो या असफल अरूले आकलन गर्नुभन्दा पनि म चाहिँ यो क्षेत्रमा सफल छु, स्थापित बन्न खोजिराखेको छु, सङ्घर्ष सधैँभरि हुन्छ, निरन्तरता नै सफलता हो भनेर म हेर्दै गर्दा चाहिँ अरू क्षेत्रमा लाग्नेले पनि सायद त्यही भन्नुभएको छ, यहाँले पनि त्यही भन्नुभएको छ सायद।
1: तपाईँलाई म सर्वप्रथम धन्यवाद के दिन्छु भने तपाईँको यो टेलिभिजनले जुन समृद्ध कृषिको जुन नारा लिएर अघि बढेको छ, त्यो कृषि चाहिँ केमा हुन्छ त भन्दाखेरि माटोमा हुन्छ क्या। र मैले के भन्ने गरेछु भने सक्सेस स्टार्ट फ्रम द ग्राउन्ड र हेल्दी सोइल इज हेल्दी लाइफ, माटोले स्वस्थ हुनु पर्यो। त माटो भनेको चाहिँ आमा हो, मैले मेरो दुईटा आमा छ भन्दै हिँडिरहेको छु, दुईटा आमा छ भन्दै बोलेर हुन्छ कि लेखेर हुन्छ कि जनतालाई किसानलाई बुझाइरहेको छु, हरेक नेपालीको हरेक मानिसको दुईटा आमा हुँदो रहेछ, एउटा तपाईँलाई 9 महिना कोखमा आएर जन्म दिने तपाईँको जन्मदाता आमा, अर्को तपाईँको आमालाई पनि पाल्ने आमा भनेको चाहिँ मातृभूमि आमा
0: माटो,
1: माटो जुन माटोबाट फलेको अन्न चाहिँ खाएर तपाईँको आमाले चाहिँ तपाईँलाई चाहिँ होइन जन्म दिएको छ पछिल्लो अन्न खाएर, त्यही माटो चाहिँ हिजो आजभन्दा 3 दशक अगाडिको माटो र आजको माटोमा जमिन आसमानको फरक भयो। त्यो फरक केले गर्दा भयो भन्दाखेरि समय परिवेशले गर्दा भयो भन्दाखेरि माटोको सुधार गर्नुपर्छ है सरकार, किसानलाई माटो सम्बन्धीको चाहिँ जनचेतना जगाउनुपर्छ भनेर चाहिँ अब झकझगाउँदै किसानलाई र चाहिँ सरकारलाई झकझगाउँदै माटो उपचार गर्नुपर्छ, माटो जचाउनुपर्छ भन्दै हिँडेको
0: यो बिचमा अलिक बढी अन्डर पनि खानुभयो, अप्ठ्यारो पनि पर्यो यहाँलाई
1: है, धेरै अन्डर पर्यो, धेरै अन्डर पर्यो। अब
0: योभन्दा पछाडि यो मदरल्यान्ड चाहिँ अलिक पछाडि सुरुवात गर्नुभएको थियो, त्यो पनि हेटौँडा औद्योगिक क्षेत्रभित्र स्थापित कम्पनीको रूपमा अगाडि बढ्नु भएको छ। विशेष कारणवश केही समय रोक्नु पनि पर्यो होला, अप्ठ्यारो पनि पर्यो, यद्यपि यो औद्योगिक क्षेत्रभित्र चाहिँ स्थापितको रूपमा यो उद्योगलाई अगाडि बढाउनु भएको छ मदरल्यान्डलाई पनि। मदरल्यान्ड अलिक पछाडि सुरुवात भएको यहाँको,
1: मलाई यसको लागि तपाईँलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। किसानले मैले जब माटो सम्बन्धीको तालिम गर्न थाले, माटोको बारेमा, माटोको पूर्ण परिभाषा, माटोको उत्पत्तिको बारेमा, माटोको तत्त्वहरूको बारेमा, माटोको चाहिँ कुनै पनि बाली नाली लगाउनुभन्दा पूर्व माटो परीक्षण गरिनुपर्छ, माटोको पिएच हेरिनुपर्छ र त्यो बिउ बिजन पनि परीक्षण गरेको हुन्छ। क्षेत्रीय माटो प्रयोगशाला सँगसँगै बिउ बिजन प्रयोगशाला पनि नेपाल सरकारले खोलेको छ किसानको लागि। किसानले कुनै पनि बाली नाली लगाउनुभन्दा त्यो माटोमा कुन चाहिँ बाली सुहाउँछ त भनेर नेपाल सरकारले परीक्षण गरिएको बिउ बिजन पनि निकास गरेको छ। तर हामी किसानले चाहिँ त्यो सरकारले दिएको मापदण्ड विपरीत बजारमा गएर बीज भण्डारमा बिउ पनि बिजन गएर चाहिँ हामी बिउ चाहिएको बिउ धानको, मकैको, गहुँको, होइन तरकारीको बिउ लिएर हामी ल्याएर रोप्छौँ। त्यसमा सरकारले अनुमति दिएको छ कि छैन त्यो प्रमा त्यो हेर्दैनौँ क्या, न माटो जाँच्छौँ न बिउ चाहिँ हेर्छौँ। तसर्थ हाम्रो कृषि मेरुदण्ड हो नेपालको, सबै थाहा छ नेपालको मेरुदण्ड भने कृषि हो, हामीले पढेको हो नि त होइन कृषि मुख्य हाम्रो प्रमुख पेसा भनेर। तर त्यो कृषि पेसा चाहिँ हिजो लहलह धान फलाउने, आज हाम्रो सुन फल्ने माटोमा अहिले एउटा बाँझो छ देखिरहेको छ। त्यो बाँझो हुनुको पछाडि चाहिँ के त भन्दाखेरि किसानले माटोको सही मूल्य पाएन। एक अर्थमा चाहिँ किन पाएन भन्दाखेरि किसानले उत्पादन गरेको रगतलाई पसिना बनाएर मिसन मेहनत सिजाएर चाहिँ उसले उत्पादन गरेको वस्तुको बजार सही बजार नपाउने, र सही बजार पनि नपाउने सँगसँगै किसानलाई के पनि भयो भन्दाखेरि त्यो जानकारी कुनै पनि सरकारी गैर सरकारी संस्थाले चाहिँ माटो सम्बन्धी तालिम गर्नुपर्छ, बिउ बिजनको चाहिँ तालिम लिनुपर्छ भनेर चाहिँ कुनै पनिले सिकाएन। जबकि विश्वमा तपाईँको
0: भनेपछि जस्तो जीवन चाहिँ मैले बिउ ब्रान्डले काम गरे तर कस्तो माटोमा यो बिउ रोप्ने अथवा यो बिउ छर्ने भन्ने चाहिँ प्रशिक्षण भएन
1: किसानलाई,
0: सबै ठाउँमा यस्तो भयो।
1: मैले 74 जिल्ला यो विश्व वर्षमा मैले सातै प्रदेशको हिमाल पहाड तराईमा गएर
0: धेरै घुम्नु भएको छ है,
1: लाखौँ लाख दशौँ लाख किसानहरूसँग सहकार्य गर्ने मौका पाएँ, भेट्ने मौका पाएँ, उहाँको जिज्ञासा बुझ्न पाएँ। साह्रै पीडित मयु भन्ने जुन किसान छ जसले साँच्चै कि कृषि पेसामा आफ्नो कर्म गरिरहेको छ, त्यो किसानलाई राज्यबाट र चाहिँ यो व्यापारीबाट पाउनुपर्ने साथ सहयोग नपाएकोले गर्दाखेरि दिनानुदिन वितृष्ण बढ्दै गएको छ। र मेरो माटो जेसुकै होस्, माटोसँग मलाई मतलब छैन, मलाई आम्दानी चाहियो भन्ने हिसाबले पनि अत्याधिक मात्रामा नेपाल गरिब हुनुको पछाडि मैले दसौँ लाख नेपालीको बिसौँ वर्षको अनुभवबाट चाहिँ के थाहा पाएँ भन्दाखेरि दुईटा राराले गर्दाखेरि नेपालको कृषि र माटो चाहिँ दिनानुदिन खस्किँदै गइरहेको छ। यी रारा भनेका तपाईँको हाम्रो यी मुगुको ताल पनि होइनन्, यी बच्चाले खाने चौचौ पनि होइन। यो रा भनेको पहिलो रा भनेको रासायनिक मल जुन अत्यधिक मात्रामा प्रयोग गरेको छ, आवश्यकभन्दा बढी प्रयोग गरेको छ। र दोस्रो भनेको चाहिँ राजनीतिक दल, एकजना राजनीतिक दलमा लागेका चाहिँ नेताले पनि चाहिँ यो मेरो ठाउँ गाउँ ठाउँको मेरो जिल्लाको मेरो देशको माटोलाई बचाउनु पर्छ, हो मेरो माटोको अवस्था बिग्रिँदै गइरहेछ, मलाई जानकारी किसानले दियो। किन दियो भन्दाखेरि हिजो 10 मुरी फल्ने ठाउँमा अहिले 5 मुरी 6 मुरी फल्दैन यसपालि भन्दा त्यो माटोको खस्किँदो भएर गएको
0: एउटा खस्किँदो यो अर्थमा भयो, अर्को चाहिँ लागत मूल्य बढिरहेछ। यहाँ लागत मूल्य बढ्ने बित्तिकै किसानलाई त नाफा हुने कुरा त छँदै नै छैन, घाटा भइरहेको छ।
1: तपाईँलाई लागतको कुरा गरिहाल्नु भयो, म प्रत्यक्षदर्शी हो,
0: यो कुरा त भेट्नु भएको छ नि यहाँ।
1: किसानले दुःख गरेर 4-5 महिनापछि उमारेको धान, दुःख गरेर उमारेको धान उसले कसरी उमार्यो म त्यहाँतिर गइनँ, किनकि रसायनिक मल नहालिकन उत्पादन हुँदैन भन्ने खालको चाहिँ किसानको मानसिकता बसिएको छ, एउटा एडिकै भइसक्यो माटो पनि किसान पनि। 1150 पर्ने त्यो 25 केजीको बोराको मललाई 2850 हालेर किन्दाखेरि पनि किसानले चाहिँ रमरमै लान्छ। आफूले खाने चामल चाहिँ बेचेर युरिया मल किन्छ, ऊ ढेडो खान्छ, तर उसले युरिया मल हाल्नै पर्छ खेतीको लागि, किनकि छिमेकीले युरिया मल हालिरहेछ। अनि त्यो जैविक खेती गर्छु भन्दा पनि उसले चाहिँ बाध्यताले पनि रसायनिक मल उसले किनेर हालिरहेको छ, र त्यो जतिसुकै जसरी गरेर उसले 4-5 महिना दुःख गरेर उसले उत्पादन गरेको छ, त्यो उत्पादन चाहिँ बिक्री गर्ने बेलामा किसानले बेच्न पाउँदैन के, यो राज्यको सबैभन्दा ठुलो कमजोर पक्ष त कहाँ गयो भन्दाखेरि कृषि पेसामा र किसान मारा सरकार भनेर कहाँनिर चाहिँ भन्न बाध्य भयो भन्दाखेरि उसले 1200-1300 रुपियाँ क्विन्टलमा किसानको धान जुन फालिरहेको हुन्छ त्यो खेतमा उसले 1200-1300 रुपियाँमा व्यापारी किन्न पुग्छ क्या त्यहाँ अनि त्यो 1500 रुपियाँ भनेको 15 रुपियाँ किलो भनेको
0: ठाउँमा लागत मूल्य पनि आएन
1: कहाँ हो उसले आफ्नो लागत मूल्य 15 रुपियाँसम्म उसले किसानले बोल्छ बोलपत्र गरेको ठाउँमा म पुगेको छु कि म धेरै ठाउँ पुगेको छु म
0: कुन कुन जिल्ला पुग्नु भएको छ
1: म मेरो स्पेसल्ली म एक नम्बर र दुई नम्बर प्रदेशमा हाम्रो जहाँ बढी धान खेती हुन्छ
0: हाम्रो सबै ठाउँ
1: पुगेको छु त्यहाँ पुग्दाखेरि तपाईँको किसानसँग बार्गेनिङ गरेको म अरू धेरै टाढा पनि कुरा गर्दिनँ मेरो यहीँ नजिकै मेरो सिमरा जितपुर भन्ने ठाउँ छ त्यो अत्यधिक धान हुन्छ त्यहाँ त्यो सिमरा जितपुरमा धान खेती गरेको किसानले धान बाली भित्राउने बेलामा उसको चाहिँ त्यो धान थाली भइरहेको छ ट्र्याक्टर लिएर चाहिँ बोराको बोरा खाली खाली बोरा लिएर व्यापारीहरू पुगेछ अनि उसले व्यापारीले आफ्नो सबै खर्च जुटाएर म 1500 क्विन्टलको धान बेच्छु भनेर भन्दाखेरि बार्गेनिङ गरेर 13 रुपियाँ ठाउँमा नि 12 रुपियाँमा 1200 क्विन्टलमा उसले धान खलाबाट उठाउँछ त्यो किसानको घरको भगारी पनि जानु पाउँदैन क्या अब मैले यहाँनिर मलाई विडम्बना र आश्चर्य कहाँ लाग्यो भने यो सरकारले किन हाँसी मेरो बसिरहेको छ त्यो किसानले बाध्यताले एकमुष्ट पैसा आउँछ उसको त अब ज्याला दिनु परेछ कामदारहरूको दिनु छ होइन आफ्नो अब ऋण गरेको पैसाहरू दिनु थियो होला त्यो 1200 रुपियाँ क्विन्टल धान चाहिँ त्यो व्यापारी लिएर गएर त्यो राइस मिलवाला मिलवाला साउलाई लगेर उसले चाहिँ 1500-1600 रुपियाँ क्विन्टल बेच्दो रहेछ हेर्नुहोस् है अनि त्यो व्यापारी त्यो धानको भुस निकालेर उसले भुस पनि अलग्गै बेच्छ र चामल जुन बनाउँछ त्यो उसले आफ्नो ग्रेडिङ ब्रान्डिङ आफ्नो नाम राख्छ उसले नाम किन भनौँ अहिले त्यो व्यापारिक नाम नभनौँ त्यो ब्रान्डको नाम नभनौँ त्यो ब्रान्ड गरेको चामल चाहिँ हामीलाई किसानले ती चामल फेरि उसले चाहिँ किनेर खाँदाखेरि चाहिँ 30 रुपियाँ किलो पऱ्यो कि उसलाई चाहिँ उसले उत्पादन गरेर बेच्दाखेरि 1200 रुपियाँमा 1200 रुपियाँ उसले क्विन्टलको तर त्यही चामल चाहिँ त्यही धान चाहिँ चामल बनेर व्यापारीबाट मेलबाट चाहिँ फेरि व्यापारीबाट आफ्नो घरमा आउँदाखेरि चाहिँ 30 रुपियाँ किलोमा धान किनेर चामल खाँदाखेरिको चाहिँ त्यो किसानको आँखाबाट आँसु झरेको र राज्यले चाहिँ हाम्रो सामान हाम्रो उत्पादन नकिनिदिएर होइन यसरी व्यापारीबाट गर्दाखेरि हामी चाहिँ मर्कामा परेका छौँ र कृषि पेसामा चाहिँ अब मनको
0: जस्तो यो खलोबाट बेच्नको लागि किसान बाध्य नै हुन्छन् जस्तो अहिले चाहिँ खाद्य तथा व्यापार कम्पनीले पनि प्र्याक्टिस गरिरहेको छ धेरै ठाउँमा अस्ति नेपालगञ्जको मैले न्युज पनि राखेको थिएँ अनि अरू ठाउँमा पनि पुगिया छ खलोमै पुग्ने खालको प्रयास पनि भएको छ कतिपय ठाउँमा यो कुर्नको लागि पनि किसानहरू अथवा त्यो समय पनि नसकेर हो कि अथवा त्यो खालको चेन नभएर हो कि मार्केट चेनसम्म यहाँसम्म अथवा सरकारी संयन्त्रसँग जोडिन नसकेर हो कि
1: त्यसको मुख्य कारण
0: पछिल्लो समय प्र्याक्टिस भएको देखिन्छ केही मात्रामा है खाद्य कम्पनीले सबै किनेको छ सबै ठाउँको खरिद गरिरहेको छ भनेर चाहिँ म भन्दिनँ तर प्र्याक्टिस गरिरहेको छ कि कतिपय ठाउँमा
1: यसको लागि तपाईँले भन्नुभएको कुरा पनि जानकारीलाई धन्यवाद दिन चाहन्छु अहिले त गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी भन्ने नारा पनि आएको छ हामीले त किसानको सहकारीलाई नै अब चाहिँ बरु व्यापारीलाई भन्दा नि बरु सहकारीले किनिदियोस् त्यो किसानको नजिक कुन सहकारी छ होइन किसानले चाहिँ त्यो उसको अन्न किनेर राज्यले हेरेन भने अब सहकारीले हेरिदियोस् अथवा समूहले एउटा किसान प्रेमी समूह
0: त्यो खालको प्र्याक्टिस पालिका स्तरबाटै गर्नुपर्छ है
1: एकदम
0: हामी जीवनजी हामी अन्तिम खण्डमा पुग्छौँ कति कुरा गर्न भ्याउँछौँ कति भ्याउँदैनौँ अहिले मदरल्यान्ड एग्रिकल्चर इन्डस्ट्रीले चाहिँ के गर्दछ
1: यसको लागि पनि म सर्वप्रथम नेपाली किसानहरूलाई म धन्यवाद दिन चाहन्छु जुन किसानहरूले मलाई चाहिँ तपाईँ त्यत्रो मकवानपुर जिल्लादेखि हेटरदेखि आएर हामीलाई माटो बारेमा के राम्रोसँग बुझाउनु भयो रसायनिक मलको विकल्पमा जैविक र पाङ्गारी खेती गर्नुपर्छ तपाईँले कोदो उखालेको चार धान उखालेको चार तपाईँले टेकेर चिप्लेको हिँडेको पत्कर पनि मल हो तपाईँले देखिरहेको वनमारा जुन तपाईँको तितेपाती जुन तपाईँको वरपर देखाएको यी सबै वनस्पतिहरू मल हो र यस्तै तपाईँले जैविक खेती गर्नुपर्छ पाङ्गारी खेती गर्नुपर्छ भनिरहँदाखेरि जुन ज्ञान दिनु आउनुभयो हामी किसानहरू त्यसरी नै जैविक माटो परीक्षण गरेर जैविक खेती गर्न तयार छौँ तर हामीलाई एक ठाउँ मात्रै देखाइदिनुहोस् जहाँ हाम्रो चाहिँ पाङ्गारिक उत्पादन चाहे आलु होस् चाहे टमाटर होस् चाहे धान होस् त्यो लगेर बेच्ने ठाउँ कहाँ छ त कसले लिन्छ त हाम्रो त्यसको लागि ठाउँ तपाईँ हेटौँडा बस्नुभएको कारणले गर्दाखेरि हेटौँडा औदी क्षेत्रमा छ तपाईँको चाहिँ किसानलाई एउटा उद्योगको लागि चाहिँ पहल गरिदिनुहोस् भनेको भएर विक्रम सम्बत 2065 सालदेखि किसानहरूको लागि कृषि प्रेमीमा आबद्ध भएका हरेक किसानलाई समेट्ने गरी चाहिँ एउटा मदरल्यान्ड एग्रिकल्चर इन्डस्ट्रीको लागि चाहिँ मैले नेपाल सरकारको हेरेर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई 65 सालदेखि मलाई जम्मा 10 रोपनी जग्गा कृषि उत्पादनको लागि कृषि र वनमा खेरा गराएको उत्पादनहरूको लागि चाहिँ मलाई खाद्य पेय र कस्मेटिक्स बनाउनलाई मलाई जग्गा दिनुहोस् न भनेर मैले पहल गर्दै जाँदाखेरि मलाई 8 वर्षपछि
0: 72 साल 73
1: मैले जग्गा पाएँ र राज्यले फेरि पनि मलाई चाहिँ किसान तर्फबाट उद्योग जग्गा पाएँ मेरो आफ्नो निजी गाडी थियो के पिकान्डो गाडी बेचेर हुन्छ निजी सम्पत्ति बेचेर उद्योग खडा गरेँ किसानको लागि एउटा मध्य भागमा पर्ने हेटौँडा औद्योगिक क्षेत्रमा 7% किसानलाई सहयोग दिन सकिन्छ जो जसले माटो परीक्षण गरेर जैविक खेती गर्छन् किसानलाई सहयोग पुग्ने गरी किसानले आलु बेचेर उसले हामी चिस दिन्छौँ उसलाई आलु बेच्दैन फाइदा चिस बेच्दैन फाइदा होइन किसानले हामीलाई टमाटर उत्पादन गरेर दिने त्यो म सबैभन्दा ठुलो कुरा तपाईँलाई भन्न चाहन्छु. यो तपाईँको जिएन टेलिभिजनबाट चाहिँ 77 जिल्लामै मैले 62 सालमै हो 2 रुपियाँ किलो टमाटर नबिकेर लालबन्दीमा टमाटर गाडा लाने भाडा पनि नभएर गाडासहित रोडमा फालेर गएको देखाएको थिएँ मैले 2 रुपियाँ टमाटर नबिकेर टमाटर त्यही टमाटरलाई अहिले मैले व्यावसायिक रूपमा यो 20 वर्षको यो माटो परीक्षण पालिमा जाँदाखेरि चाहिँ तपाईँको चाहिँ अहिले 77 जिल्लामै 2 कट्ठा जग्गामा पनि टमाटर खेती गरेर पनि वर्षको 40-50 हजार कमाइ गर्न सक्ने टनल खेतीबाट 12 महिना आमदानी गर्न सक्ने अवसर पनि मैले किसानलाई त्यही अवसर माटो परीक्षण गरेर त्यो माटोमा टमाटर फल्छ फल्दैन फल्छ फल्दैन त्यो ज्ञान दिएर 2टा बच्चा पढाउनलाई र गृहिणीहरूले पनि त्यो चाहिँ सफल भएको चाहिँ छ.
0: अब केही दिन पछाडि माटो दिवस पनि मनाउँदैछौँ हामी माटो विज्ञसँग केही दिन पछाडि कुराकानी गर्ने प्रयास पनि गरेका छौँ. डाक्टर श्रीप्रसाद विष्टसँग हामी कुराकानी गर्ने प्रयास गरेका छौँ. उहाँलाई टेलिफोन चाहिँ गरेका छैन मैले एक दिन केही दिनपछि कुराकानी गरौँ भनेको छु. यो भन्दै गर्दा अरू कुरा माटोका धेरै कुराहरू उहाँबाट गरौँला. प्राइभेट सेक्टरबाट एउटा जीवन तामाङ चाहिँ साँच्चीकै माटोलाई जीवन सम्झिने र माटो नै जीवन हो जीवनसँग माटो छ भनेर हिँड्ने यहाँको नाम पनि संयोग नै छ जीवन नै यो भन्दै गर्दा चाहिँ अब साँच्चीकै राज्यले माटोलाई कसरी चिन्नु पर्यो सठिकमा बताइ.
1: एकदम माटोले राज्यले माटो चिन्नै पर्छ विश्वमा. म तपाईँको विश्वको केही राष्ट्रको नाम दिन चाहन्छु गर्वसाथ. एक नम्बरमा चाइना होइन कोरिया इजरायल युएसए अमेरिका तपाईँको त्यहाँ चाहिँ तपाईँको वर्षमा 4-5 चोटिसम्म चाहिँ सोइल तपाईँको चाहिँ माटो सम्बन्धीको चाहिँ अन्तर्क्रिया कार्यक्रम हुन्छ सोइल इन्टरेक्सन कार्यक्रम हुन्छ. मेरो माटो कुन अवस्था छ त भनेर किसान किसान बिचमा विभिन्न समूह समूह बिचमा त्यहाँको सरकारले नै ठाउँ ठाउँमा कृषि बस होइन कि माटो बस चलाउँछ. मेरो जिल्लाको मेरो प्रदेशको मेरो ठाउँको माटो कुन अवस्थामा छ मेरो माटो किन कालो भयो मेरो किन रातो भयो त्यो माटोको अवस्थाको बारेमा माटोको उत्पादन क्षमताको अवस्था बारेमा सरकारले ग्लोबल रूपमा तपाईँको चाहिँ माटोको चाहिँ बस चलाउँछ भनेको माटो शिविर माटो प्रशिक्षण कार्यक्रम चलाउँछ. तर यो नेपालमा कतै पनि माटो सम्बन्धीको चाहिँ त्यस्तो चाहिँ बहस भएको अन्तर्क्रिया भएको राज्यबाट
0: अलिअलि चाहिँ भएको छ नपुगे होला
1: नपुगेको रुट डाइरेक्ट त पुगेको छैन होइन. जस्तो म बसेको हेटौँडामा गर्नु आफ्नो मगर जिल्ला कुरा गर्छु
0: मगरपालिकाबाट माटोको आज हाम्रो शिविर छ यो भनेर चाहिँ हामीलाई पनि फोटो आइरहेको छ नपुग चाहिँ हुनसक्छ हामी स्वीकार छौँ तर प्रयास चाहिँ भएको छ है यसमा चाहिँ अब स्वीकार्नुपर्छ किनकि यो खालको अभियान चाहिँ चाहियो कि अलिकति ठुलो अभियान चाहिँ चाहियो.
1: तपाईँकै कार्यक्रमबाट म जानकारी गराउन चाहन्छु नेपाल सरकारलाई वर्षको 6 शिविर राखेर तालिम पुग्दैन क्या. मैले प्रदेशको जुन माटो प्रयोगशाला छ हेटौँडा औदी क्षेत्रमा हाम्रो यो बागमती प्रदेशको त्यो प्रयोगशालाको चाहिँ जानकारीबाट चाहिँ जम्मा 6 शिविर एक वर्षमा 6 शिविर एउटा शिविरमा 100-200 भन्दा बढी माटो पैसा हुँदैन होइन. त्यो शिविर मात्रै गरेर चाहिँ माटोको चाहिँ बहस गरेर मात्रै पुग्दैन. म त भन्छु महिनामा एकचोटि चाहिँ त्यो पालिका अनुसारले हरेक ठाउँमा आफ्नो गाउँको माटोको लागि बस गराउनै पर्छ
0: हुनै पर्छ र माटोलाई सपोर्ट गर्नु पर्यो.
1: प्रत्येक घरमा हाम्रोसँग बिपीको सुगरको रिपोर्ट भएको गरी माटो पिएचको माटोमा हुने पनि तत्त्व भनेको चाहिँ प्राङ्गारी तत्त्व हो जसलाई हामी अर्ग्यानिक म्याटर भन्छौँ. त्यो अर्ग्यानिक म्याटर माटोमा छँदै छैन अहिले त कतै भने हुन्छ धेरै ठाउँमा छैन. अहिले माटोको अवस्था त मैले 20 वर्ष अगाडिको देखेको माटोको अवस्थामा अहिले आएर हेर्दाखेरि यति अम्लेपन छ कि माटो अम्लेपन
0: झन्बिग्रिया
1: छ कि तपाईँको 2.2 पुगिसकेको छ. माटोको हुनुपर्ने 6.5 to 7.5 बिचको 7 हुनुपर्ने पिएच र त्यो माटोको पिएच अहिले घटेर तपाईँको 2.2 भन्दा मुनि गएछ त्यो माटोको चाहिँ उत्पादन हामीले चाहिँ अब
0: क्यान्सर
1: माटोले यस लागेछ
0: सठिकमा. जीवन सर हामी अन्तिम खण्डमा सुधार्नको लागि किसान पक्षबाट किसानले के चाहिँ बुझ्नु पर्यो
1: बाली लगाउनुभन्दा अगाडि र बाली भित्राउनुभन्दा अगाडि माटोको परीक्षण गर्नै पर्छ. उसले आफ्नो जमिनको आकार कुन आकारको छ उसको लाम्चो तेस्रो जमिन एघार SWZ भन्ने तपाईँको माटो वैज्ञानिकको फर्मुला छ ती आफ्नो जमिनको आकार अनुसारमा तपाईँको माटो 9 खाल्टोको माटोबाट चाहिँ आफैले माटो परीक्षण तालिम लिएर माटो विज्ञहरूसँग माटो परीक्षण गर्छ जस्तो हामीहरू त्यही काम मैले गरिरहेको छु. त्यो माटो परीक्षण लिएको कार्यक्रममा चाहिँ माटो जचाएर मात्रै त्यो माटोलाई त्यो मेरो बाली सुहाउँछ सुहाउँदैन माटो टेस्ट गरेपछि तपाईँ बल्ल किसानले चाहिँ यो अन्न बालीको लागि तरकारीको लागि फलफुलको लागि कसको लागि यो माटो सुहाउँदछ त जानकारी हुने भएको कारणले गर्दाखेरि किसानले माटो परीक्षण नगरिकन तपाईँको चाहिँ जम्मै 72 रुपियाँ लाग्छ धेरै पनि लाग्दैन है. यसै कार्यक्रम भन्नुहोस् नेपाल सरकारले जम्मा 71-72 रुपियाँमा तपाईँको माटोको नाइट्रोजन फस्फरस पोटास तपाईँको चाहिँ अर्ग्यानिक म्याटर पिएच हेरिदिन्छ होइन. त्यो पिएच रिपोर्ट भएपछि अन्य बल्ल किसानले चाहिँ आफ्नो बाली लगाउनुहोस् भन्ने म विनोद अनुरोध गर्न चाहन्छु.
0: निकै महत्त्वको विषयमा सन्दर्भ जोडिदिउँ. यहाँको कन्ट्याक्ट नम्बर सेयर गरिदिनुहोस् न किनकि यहाँ चाहिँ धेरै किसानसँग जोडिनु भएको छ. नयाँ कसैले चाहनुभयो भने यहाँले टेलिफोनबाट पनि परामर्श दिनुहुन्छ
1: एकदम. त्यसको लागि अब मैले अब हजुरहरू सबैलाई जानकारी लागि चाहिँ देश विदेशमा बस्नुहुने सम्पूर्ण किसानलाई माटो प्रेमीहरूलाई कति खासै माटो माया गर्नुहुन्छ नेपालको चाहिँ मेरुदण्ड कृषि हो कृषि माटोमा हुन्छ माटोलाई जीवित बनाउनुपर्छ मेरो मृत्यु हुँदै गएर माटोलाई फेरि आइसियुमा भएको माटोलाई फेरि म वार्डमा ल्याउँछु अथवा स्वस्थ बनाउँछु भन्ने चाहनुहुन्छ भनेदेखि तपाईँले मेरो वाट्सएप नम्बर 9845108352
0: 9845108352 वाट्सएप नम्बर पनि टेलिफोन पनि
1: गर्नु नम्बर पनि गर्नु
0: सबैले वाट्सएप चलाउने हुनुहुन्न उद्यमीहरू किसानहरू त्यसैले पनि यो नम्बर पटक पटक सेयर गर्न चाहे मैले 9845108352
1: सम्पर्क गरेर मैले यहाँलाई भन्ने गरेछु मेरो सिद्धान्तै छ धन बाँडे घर्छ ज्ञान बाँडे बढ्छ म ज्ञानको अत्यन्त भोक हो यो देशको माटोलाई कसरी हुन्छ निरोगी बनाउनु पर्छ निरोगी जीवन जिउनु बनाउनु पर्छ भन्ने अभियानमा माटो बचाउँदै नेपाली किसानलाई समृद्धिमा लान चाहन्छु
0: हुन्छ जीवन सर निकै महत्वपूर्ण सन्दर्भ जोडिदिनु भयो यहाँसँग अरू माटोका संवाद पक्कै पनि गर्नेछौँ आज बेसिकमा मात्रै कुरा आएको छ यहाँप्रति फेरि पनि कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छु नमस्कार
1: धेरै धन्यवाद तपाईँलाई पनि र सम्पूर्ण तपाईँको यो जीएन परिवारलाई पनि यसरी बोलाएर मैले दुई शब्द राख्ने अवसर दिनुभएकोमा फेरि पनि व्यक्तिगत मेरो तर्फबाट र मदरल्यान्ड एग्रिकल्चर इन्डिया तर्फबाट धन्यवाद दिनु
0: अहिले बिदा गर्छौँ हजुर हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ आज हामीसँग जीवन तामाङ हुनुहुन्थ्यो माटो तथा जैविक अभियानका समेत राष्ट्रिय प्रशिक्षक हुनुहुन्थ्यो आज हामी उहाँसँग चाहिँ विशेष गरी माटो संवाद गर्दैथ्यौं माटोलाई कसरी परिभाषित छ उहाँको र माटोको अहिलेको अवस्था कस्तो छ र साँच्चै राज्य स्तरबाट माटोलाई कसरी चिन्नु पर्यो र किसानले चाहिँ अहिले बिग्रिसकेको माटोलाई कसरी सुधार गर्न सक्छन् लगायतका कुरामा हामी केन्द्रित हुँदैथ्यौं सँगसँगै हामीले स्थानीय उपजहरूलाई स्थानीय स्रोत साधनलाई हामी सदुपयोग गरेर पनि माटोको पुनर्ताजगी गर्न सकिन्छ अथवा माटोलाई भिउदाउन सकिन्छ बिग्रेको छ भने भन्ने खालको सन्देशमा पनि हामी प्रवाह गर्दैथ्यौं सन्देश आजको श्रृङ्खलामा जुट्नुभएका माटो तथा जैविक अभियानका राष्ट्रिय प्रशिक्षक समेत रहनुभएका जीवन तामाङलाई फेरि पनि आभार गर्दै असीम सापर यहाँको माझबाट विदा माग्दैछु विदा माग्नुभन्दा अगाडि यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू छन् अथवा अन्यहरू छन् भने अथवा कृषिमा लाग्दै हुनुहुन्छ भने हामी सम्बन्धित विज्ञ समय निकाय मार्फत पुर्याउने काममा लागि नै रहेका छौँ हामीले स्रोत केन्द्रको रूपमा अथवा एउटा चौतारीको रूपमा चाहिँ हामीले कार्यक्रमलाई बनाएका छौँ र यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासा रहे भने चाहिँ हामीले यहाँहरूलाई 9855107192 टेलिफोन अथवा एसएमएसबाट चाहिँ आएका गुनासाहरूलाई हामी सम्बोधन गर्ने प्रयासमा पनि हामी लागि नै रहेका छौँ भन्दै असीम सापर यहाँहरूको माझबाट विदा पनि अनुमति माग्छु स्वदेशमै रहूँ कृषि कर्म गरौँ नमस्कार।

0: जुल्फो रेडियो 102.1 मेगा
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59-57।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोन्म्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोन्म्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोन्म्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406-26-69
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल, रामेछाप।

0: सबै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
3: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
4: के जिस्केकिनी शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त टाढै निकाले जस्तो भयो चटक्कै
5: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
3: महिलाहरूको तल्लो पेट दुख्ने भुक्तांग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
6: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98140906669, 98064178।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ, हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुनो र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
7: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
6: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
7: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन,
6: इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
7: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत

0: 0948-348-398 0948-348-398
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
0: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल
2: होइन यी बुढा डस्न बनाएको 1 वर्ष नै भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरप पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
3: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
4: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869-22-45-44
4: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तमाकुची एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य मुख्य शीर्षकहरूबाट। पटेकोसी बाढ़ीमा विपदा भएका मध्ये अहिलेसम्म 1370 जनाको शव भेटियो। अझै 5930 जना बेपत्ता। प्रधानमन्त्री दैविक प्रकोप कोषमा 12 अर्ब 43 करोड़ भन्दा बढ़ी रकम मौजदार। सरकारी कर्मचारीलाई हनी ट्यापमा पारी रकम वसुलेको आरोपमा पक्राउ परेकी रामेछाप युवती कारागार चलान। सिन्धुलीका 9 स्थानीय तहसहित सरकारी निकायको वार्षिक समीक्षा कार्यक्रम।

0: حدك السرور هنگام می گارم World and Road Shikhar Sammelan شروع را اومن لائی ساتھی رن ما allowed گردئی نپال ایسی سی پریمیر کپ کو فائنل ما پرویش
1: اے کیتا لیشتا بھگوان کو مورتی نو چھائی کانا الگ گر آئیک دی ہے کی
2: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउने कछोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
5: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
6: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
0: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
5: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
7: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692599998
10: हजुरको रेडियो 102.1 MHz
0: अब पूरा समाचार भटेकुसी बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1377 जनाको शव फेला परेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ नवलपरासी पूर्वमा 228 नवलपरासी पश्चिममा 222 नुवाकोटमा 198 रसुवामा 178 गोर्खामा 77 धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको छ काठमाडौँमा उपचारको क्रममा 2 जनाको ज्यान गएको हो प्राधिकरणका अनुसार अझै 5930 बेपत्ता छन् बाढ़ीमा परेर 333 घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन् अहिलेसम्म 13656 जनाको उद्धार भएको छ अहिले नुवाकोटको होल्डिङ सेन्टरमा 2615 जना रसुवामा 775 र धादिङमा 295 जना रहेका छन् होल्डिङ सेन्टरमा खाना बस्नेको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हाल ₹12,43,33,10,041 मौजदात छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 9,14,39,95,503 मौजदात छ यस्तै कोषमा 2 ब्याङ्कमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,33,10,041 पुगेको कार्यालयले जनाएको छ विवरण अनुसार भदौ 25 गते मात्रै नेपालीतर्फ 17,25,69,625 र अमेरिकी डलर तर्फ 2,74,062 डलर थप संकलन रहेको छ। राजकोषबाट केही दिन अघि रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपदको समयमा ठूलो संख्यामा सब व्यवस्थापन गर्न सक्ने गरी सब गृह निर्माण गर्ने योजना अघि सारेको छ। मन्त्रालयले देशका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा 50 सब अट्ने क्षमताको सब गृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा सब गृहको क्षमता विस्तार तथा निर्माणको लागि प्रक्रिया अघि बढ़ाइनेछ। यस्तै चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठान बीपी कोइराला पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पटकमा कम्तीमा 50 सब व्यवस्थापन गर्न सक्ने क्षमताको सबगृह निर्माण तथा क्षमता विस्तार गरिनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विगतका विपदको क्रममा सब व्यवस्थापनमा देखिएको कठिनाई र पछिल्लो भटेकोशी बाढ़ीमा सब व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा यस्तो पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ। विपद व्यवस्थापन सिकाइको आधारमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको सब गृह निर्माण गर्नुपर्ने उहाँको भनाइ छ। प्रतिनिधि सभाको विपक्षी दलहरूले रसुवाको बढेकोशी बाढ़ीपछिको खोज, राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा विपद प्रतिकार्यमा सरकारले गरिरहेको कामको समीक्षा भएको कांग्रेसका प्रमुख सचेतक वासना थापाले बताउनु भएको छ। बैठकले विपद व्यवस्थापन, राहत उद्धार, खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानकर्षण गराउने निर्णय पनि गरेको छ। नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा रियालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीयहरूबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानकर्षण गराउने निर्णय भएको छ। बैठकले अहिलेसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामहरूको धन्यवाद दिँदै पूर्व तयारी र शुरूआती चरणमा पर्याप्त सल्लाह परामर्श एवं समन्वय नहुँदा केही कमी कमजोरीहरू देखिएको निष्कर्ष समेत निकालेको छ। राष्ट्रिय विपदको घड़ीमा दलीय राजनैतिक स्वार्थ र एजेण्डाहरूलाई पूर्ण रूपमा पन्छाएर सरकारसँग हातेमालो गर्ने प्रतिपक्षी दलहरूको साझा प्रतिबद्धता रहेको पनि बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठकले असोज 6 गतेदेखि 10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। महासभामा प्रधानमन्त्री शाहले भटेकोशीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउनुहुनेछ। भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन प्रधानमन्त्री महासभामा जान लाग्नु भएको छ। यसैबीच आजको मन्त्री परिषद बैठकले अनुसूचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकहरूलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुला गरेको छ। यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङगरी 5 जिल्लाहरूमा गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद तिमलसिन्हालाई नियुक्त पनि गरेको छ। यस्तै बैठकले 2 सहसचिवहरूलाई विशिष्ट श्रेणी सचिव पदमा पनि बढ़ुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन पनि गरेको छ। मन्त्री परिषदले सहसचिव विनोद बहादुर कुमारलाई सचिव पदमा बढ़ुवा गर्दै लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। अर्का सहसचिव उत्तर कुमार खत्रीलाई पनि सचिव पदमा बढ़ुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ। सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाहलाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शाहलाई उद्योग मन्त्रीका मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। संसारी चारबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शाहलाई आजै मन्त्री पदमा शपथ गराउने कार्यक्रम पनि रहेको छ। यसअघि आजै गौरी कुमार यादवले उद्योग मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। ग्यास अभावको विरोधमा विद्यार्थीहरूले रत्न राज्य लक्ष्मी क्याम्पस अगाडिको सड़कमै दाउरामा खाना पकाएर खाएका छन्। ग्यास अभावको समस्या समाधानका लागि सरकारमाथि दबाव बढ़ाउन अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आज सड़कमै गुन्द्रुक भात पकाएर खाएका छन्। विद्यार्थी नेता निरज श्रेष्ठले सरकारले ग्यास आपूर्तिका लागि पहल नगरेको कारण दुई हप्तादेखि घरमा खाना पकाउन नसकेको बताउनुभयो। उहाँले सरकारले ग्यास नभए खानाको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो। सरकारले नागरिक र व्यापारी दुवैसँग दमनकारी व्यवहार गरिरहेको उहाँको आरोप छ। व्यापारीसँग प्रभावकारी समन्वय गरेर सरकारले नागरिकलाई ग्यास वितरण गर्नुपर्नेमा उहाँको जोड़ छ। रसुवाको बटेकोशीमा आएको बाढ़ीका कारण सड़क अवरूद्ध भएको कारण अब आपूर्ति प्रणाली प्रभावित हुँदा काठमाडौँ उपत्यकामा ग्यास अभाव भएको छ। तपाईँ बेला साँझ छ बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
11: रामेछाप नगरपालिकाको अनुरोध,
12: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
11: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
13: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
14: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
13: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
14: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
13: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
14: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
13: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
14: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
13: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
10: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, तामाङ समाज युए अबुधाबीले रामेछापको खाँडादेवी गाउँपालिका 8 गागल स्थित महाकाली जनज्योति सामुदायिक विद्यालयलाई शैक्षिक प्रयोजनका लागि एक थान प्रोजेक्टर सहयोग गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष जंगलाल तामाङ र तामाङ समाज युए अबुधाबीका महासचिव जयराम वाइबाका अभिभावक विचारलाल तामाङले संयुक्त रूपमा प्रोजेक्टर विद्यार्थीहरूलाई हस्तान्तरण गरेका छन्। प्रोजेक्टरले विद्यार्थीहरूको सिकाइलाई प्रविधि मैत्री र प्रभावकारी बनाउन सहयोग पुग्ने विद्यालयले जनाएको छ। सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारी रकम वसुलेका आरोपमा पक्राउ परेकी रामेछापकी युवती कारागार चलान भएकी छन्। उच्च तहका सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारी 27 लाख रकम वसुलेका आरोपमा रामेछाप घर भएकी 32 वर्षीय कुसुम गुबाजु कारागार पुगेकी छन्। गत साउन 27 गते पक्राउ परेकी गुबाजुलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले हिजो पूर्वपक्षको लागि कारागार चलान गर्न आदेश दिएको छ। अदालतको आदेशपछि प्रहरीले उनलाई कारागार चलान गरेको छ। जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा आर्थिक वर्ष 2082-83 जिल्लाभित्र संचालित विकास योजना, सरकारी सेवा प्रवाह तथा विभिन्न क्षेत्रगत कार्यक्रमहरूको प्रगति समीक्षा गर्न जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम चलिरहेको छ। सिन्धुलीमाडीमा आजदेखि शुरू भएको 2 दिने उक्त कार्यक्रममा सिन्धुलीका विभिन्न गतिविधिहरूको अवस्था, बजेट कार्यान्वयन, उपलब्धि समस्या तथा आगामी सुधारका पक्षमाथि विस्तृत रूपमा छलफल गरिने बताइएको छ। समाचारका अन्तर्राष्ट्रिय समाचार। विश्व भू राजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढ़िरहेका बेला चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिशिएटिभ बीआरआईलाई थप गति दिने उद्देश्यसहित हङकङमा 11 औं शिखर सम्मेलन शुरू भएको छ। विश्वका 70 मुलुकका 6,000 भन्दा बढ़ी उच्च सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताहरू सहभागी सो सम्मेलनले विभाजित विश्वलाई जोड्ने आर्थिक सुपर कनेक्टरका रूपमा हङकङलाई प्रस्तुत गरेको छ। सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले वर्तमान विश्वमा देखिएको भू राजनैतिक तनावका बीच बीआरआईले प्रस्ताव गरेको सम्पर्क सञ्जाल, सहकार्य र सहमति सबैभन्दा महत्वपूर्ण उजार भएको बताउनु भएको छ। र अन्त्यमा केही खेल समाचार। ओमनलाई हराउँदै नेपाल एसएससी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमनलाई 87 रनले हराएको छ। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमनले 28 ओभर 1 बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। अब नेपालले उपाधिका लागि पर्सि शनिबार युएईसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले हराएको छ। एसएससी प्रिमियर कपको उपाधि जित्ने टोली एसिया कपमा छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने 2 र तेस्रो हुने टोली इमर्जिङ टीम्स एसियाका लागि छनौट हुनेछन्। र सगरमाथा स्कार्सर्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ नेपाल भलिबल लीगमा फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कपडा हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 सोझ सेटमा हराएको छ। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जितेको छ। अन्नपूर्णले दोस्रो सेट 25-23, तेस्रो सेट 25-14 र चौथो सेट 25-20 जितेको छ। सगरमाथाले पहिलो सेट 25-21 जितेको छ। अन्नपूर्ण लगातार चौथो जितसहित 12 अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको छ। अन्नपूर्ण आफ्नो पहिलो खेलमा पराजित भएको थियो। यो हारसँगै सगरमाथा प्रतियोगिताबाट बाहिरिएको छ। लिग चरणको अन्तिम दिन अहिले कर्णाली शिवराज र मधेस वारियर्स को खेल भइरहेको छ। मधेस प्रतियोगिताबाट बाहिरिसकेको छ। यस्तै बेलुका 7 बजे काठमाडौँ रेड्स र खप्तर बीच पनि खेल हुँदैछ। कर्णाली र काठमाडौँले समान 8 अङ्क सहित प्ले अफमा स्थान बनाइसकेका छन्। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। बटेकुसी बारीमा बेपत्ता भएका मध्ये अहिलेसम्म 1377 जनाको शव भेटियो। अझै 5,930 जना बेपत्ता। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 12 अर्ब 43 करोड़ भन्दा बढ़ी रकम मौजदात। सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारी रकम वसुलेको आरोपमा पक्राउ परेकी रामेछापकी युवती कारागार चलन। सिन्धुलीका 9 स्थानीय तहसहित सरकारी निकायहरूको वार्षिक समीक्षा कार्यक्रम आजदेखि शुरू। हङकङमा 11 औं बेल्ट एण्ड रोड शिखर सम्मेलन शुरू। र ओमनलाई 60 रनमा अल आउट गर्दै नेपाल एसएससी प्रिमियर कपको फाइनलमा प्रवेश। हजुरको रेडियो 102.1 MHz, तानाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
0: वर्ज पेंस ते घर रंग अनुहोस्रा लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेंस
2: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
3: अचानक उच्च ज्वरो आउनु
2: टाउको दुख्नु
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
2: हार जोड्नी तथा मांसपेशी दुख्नु
3: वाक वाकी लाग्नु बान्ता हुनु
2: शरीरमा बिमिरा आउनु
3: डेंगू रोगको रोकथामका उपायहरू
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
3: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप हावाहुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावाहुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: तपाईले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402039, 0485402533 र 98540402039। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
4: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू,
4: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0485401043, 98630023422।

0: मन्थली नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर नमस्कार रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ म नवराज श्रेष्ठ रामेछापको मन्थली नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रारीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा सञ्चालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ यो कार्यक्रम रेडियो इनर्जी हजुरको रेडियो रेडियो तिफदी रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ सुशासन र पारदर्शिता नागरिक सहभागिता समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थली नगरपालिका अगाडि छ शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल अन्तर्क्रिया भेला गुनासो सुनवाई सार्वजनिक सुनवाई सार्वजनिक परीक्षण सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो कार्यक्रम हाम्रो मन्थलीको आज 154 अङ्क हो आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेको विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा मन्थली नगरपालिका वडा नम्बर 9 पुरानो गाउँको प्रशासनिक भवन उद्घाटन समारोहमा केन्द्रित भई तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्ने कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला श्रोता रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगर विकासका विभिन्न कार्यक्रमहरू निरन्तर अघि बढ़ाइरहेको छ अब प्रस्तुत छ मन्थली नगरपालिकाले पछिल्लो एक हप्ताभित्र सञ्चालन गरेका विविध क्रियाकलाप तथा उपलब्धिहरू समेटिएको नगरको गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ मन्थली नगरपालिकाका कानून अधिकृत सुदर्शन कुमार राय
1: एक हप्ता भित्रको गतिविधिको अवस्था हेर्दाखेरि मन्थली नगरपालिका समयमै नगरसभा सम्पन्न गरेर चालू आर्थिक वर्षको लागि नीति कार्यक्रम र बजेट निर्माण गरिसकेको अवस्थामा विनिर्मित बजेटबाट सम्पादन हुने योजना र कार्यक्रमका चाहिँ हामी सुरु गर्ने अवस्थामा पुगेका छौँ हामी कहाँ यो चालू आर्थिक वर्षको सुरुवातदेखि नै प्रमुख प्रशासकीय अधिकृतज्यूको सेवानिवृत्त भएको र नयाँ प्रमुख प्रशासकीय अधिकृतज्यू आइ नपुग्नु भएको अवस्थामा झन्डै हामीले 1.5 महिना जस्तो चाहिँ प्रमुख प्रशासकीय अधिकृत विहीनको रूपमा नगरपालिका रहँदाखेरि केही योजना र कार्यक्रमहरू चाहिँ केही ढिला हुन गएको छ अहिले हाम्रो चाहिँ भदौ 22 गतेबाट नयाँ प्रमुख प्रशासकीय अधिकृतज्यू आएर पदभार ग्रहण गरिसक्नु भएपछि हाम्रा चाहिँ अब कार्यक्रमहरू अगाडि बढ्ने क्रममा रहेका छन् यो अवस्थामा हामीले चालू आर्थिक वर्षमा सम्पन्न हुने अथवा सम्पादन हुने कार्यको सबै शाखागत कार्ययोजनाहरू तयार गरिसकेका छौँ र यही कार्ययोजनाको अधीनमा रहेर हामी चाहिँ काम सम्पादन गर्ने अवस्थामा पुगेका छौँ हाम्रो अब खाता सञ्चालनको कामको पनि सुरुवात भएको छ र यसले गर्दाखेरि पनि हाम्रा योजना र कार्यक्रम सुरु गर्न सजिलो हुने अवस्थामा रहेको छ र अब शाखागत कार्यक्रमहरूको अवस्था हेर्दाखेरि चालू आर्थिक वर्षमा हामीले यो चाहिँ एक हप्तामा यो हामीले आवश्यक मानेका 2 कार्यविधिहरू पारित गरिसकेका छौँ र 2 कार्यविधि पास भएर हामीले त्यही कार्यविधिको आधारमा काम सुरु गर्न लागिरहेका छौँ कानून शाखाको हिसाबले हेर्दाखेरि जम्मा यो आर्थिक वर्षको भित्रमा जम्मा 2 उजुरीहरू दर्ता भएका छन् र बाँकी अरू अघिल्लो साल जिम्मेवारी सरेका 3 उजुरीहरू गरी हामीसँग 5 उजुरी छन् र यी उजुरीहरू कार्यान्वयनको चरणमा रहेका छन् राजस्व शाखाको अवस्था हेर्दाखेरि हामीले अघिल्लो आर्थिक वर्षमा प्रक्षेपण गरेको राजस्व 4,23,00,000 रुपियाँ हामीले चाहिँ आन्तरिक आमदानी हुन्छ भनेर प्रक्षेपण गरेका थियौँ त्यसमा चाहिँ हाम्रो झन्डै 107% चाहिँ राजस्व संकलन भएको छ त राजस्वमा चाहिँ वृद्धि भएको छ र चालू आर्थिक वर्षमा हामीले 4,60,00,000 चाहिँ हामी राजस्व चाहिँ हाम्रो अनुमान गरिएकोमा हालसम्म 46,50,000 चाहिँ राजस्व हाम्रो संकलन भइसकेको अवस्था रहेको छ र हामी कहाँ अहिले व्यवसाय दर्ताहरू नवीकरणको कामहरू पनि धमाधम भइरहेको छन् र यो अवस्थामा हेर्दाखेरि हाम्रो चाहिँ घरहरूको नयाँ चाहिँ व्यवसाय अथवा त्यो कन्स्ट्रक्सन कम्पनी चाहिँ सातवटा दर्ता भएको छन् भने 78 नवीकरण भएका छन्। नयाँ व्यवसाय इजाजतमा हामीले 5 चाहिँ प्रदान गरेका छौँ भने नवीकरण 225 भएका छन्। नयाँ चाहिँ दर्ता रजिस्ट्रेसनै भएको चाहिँ व्यवसाय हेर्दाखेरि 17 भएको छन् भने नवीकरण 14 भएको छन्। त्यसै गरी हामीले योजना समझौताको अवस्था हेर्दाखेरि हामी कहाँ 9 योजनाहरू समझौता भएको र 1 योजना सम्पन्न भइसकेको अवस्था रहेको छ। यसभन्दा बाहेक हामीले राजस्वकै सन्दर्भमा चाहिँ हामीले हाम्रो केही आय ठेक्काहरू हामीले चाहिँ यो व्यवस्थापन गरेका छौँ, जसमा एउटा हार्डकरको ठेक्का व्यवस्थापन भएर काम शुरू भइसकेको छ भने फोहोर मैलाको ठेक्का व्यवस्थापन हुन नसकेर हामीले पुनः सूचना निकालेका छौँ। यसभन्दा बाहेकको विज्ञापन कर र बस पार्कको चाहिँ यो बस पार शुल्क उठाउने ठेक्काको चाहिँ बन्दोबस्ती भएर आज यो ठेक्काको चाहिँ हामी खोल्ने काम गर्दैछौँ र यसको लगत्तै यो ठेक्का हुने अवस्थामा रहेको छ। नवीजन्य पदार्थको हिसाबमा हामीले मन्थली नगर क्षेत्रभित्रका 6 चाहिँ प्याकेज बनाएर यो खोला नदीका 6 प्याकेज बनाएर त्यसको चाहिँ हामीले ठेक्काको सूचना आह्वान गरेका छौँ। यसको चाहिँ अवधि बाँकी छ, यो अवधि समापन भएपछि यो ठेक्का व्यवस्थापन हुनेछ। त्यस पछाडि अब विपदको अवस्थामा हेर्दाखेरि हाम्रो भर्खरै मात्रै रसुवाको बाढी पहिरोमा परि मन्थली नगरपालिकाका 10 नागरिकहरू बेपत्ता हुनुभएकोमा 1 सम्पर्कमा आउनुभएको र 9 अझै बेपत्ता भएको भन्ने छ। यो हिसाबले हाम्रो हिजो मात्रै बसेको कार्यपालिकाको बैठकले चाहिँ यो बेपत्ता मन्थली नगरपालिकाका मृतक र बेपत्ता परिवारलाई प्रति परिवार 25,000 दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। यसभन्दा अगाडि हामीले शुरूआती चरणमै यो रसुवा बाढी पीड़ितको लागि भनेर प्रधानमन्त्री राहत कोषमा नगरपालिकाको तर्फबाट प्रारम्भिक रूपमा 3,00,000 पैसा हामीले चाहिँ पठाइसकेका छौँ भने बाँकी पैसाहरू पठाउनको लागि पनि हाम्रो छलफल भएर यसलाई थप पैसा पठाउन सक्ने अवस्थामा हामी तयारी हुँदैछ। र सँगसँगै संघीय सरकारको निर्णय बमोजिम हाम्रो चाहिँ कर्मचारी शिक्षकहरूको तल भत्ताबाट कटौती गरेर प्रधानमन्त्री राहत कोषमा चाहिँ रकम जम्मा गर्ने काम पनि हाम्रो खाता सञ्चालनको अवस्था रहेकोले अब यो खाता सञ्चालनको हुने बित्तिकै त्यो रकम पनि कटी गरेर प्रधानमन्त्री राहत कोषमा चाहिँ पठाउनको लागि तयारी भइरहेको अवस्था छ। मन्थली नगरपालिकाको हाम्रो चाहिँ यो हप्ताको गतिविधिको अवस्था हेर्दाखेरि यति नै रहेको छ भन्न सकिन्छ।
0: श्रोता, झण्डै 1 स्थानीय तह यात्रापछि मन्थली नगरपालिका 9 पुराना गाउँले आफ्नै प्रशासनिक भवन पाएको छ। नयाँ भवनबाट सेवा शुरू भएसँगै अब उडाका नागरिकले प्रशासनिक सेवा अझ सहज, व्यवस्थित र नागरिक मैत्री रूपमा पाउने अपेक्षा गरिएको छ। भौतिक संरचनाको यो उपलब्धिसँगै सेवा प्रवाहमा सुधार, सुशासन र उडाको समग्र विकासलाई गति दिने जिम्मेवारी पनि थपिएको छ। भवनबाट सेवा प्रारम्भ हुँदै गर्दा जनप्रतिनिधि, स्थानीय तथा सरकारवालाहरूले नयाँ भवनलाई केवल कार्यालयका रूपमा नागरिक र स्थानीय सरकार बीचको सम्बन्ध अझ मजबूत बनाउने साझा केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिएका छन्। कार्यक्रम हाम्रो मन्थरीमा अब सुनौ रामेछापको मन्थरी नगरपालिका वडा नम्बर 9 पुराना गाउँको प्रशासनिक भवन उद्घाटन समारोहमा केन्द्रित भई हाम्रा सहकर्मी शंकर बरुवालले तयार पार्नुभएको रेडियो सामग्री।
2: रामेछापको मन्थली नगरपालिका 9 पुराना गाउँको वडा कार्यालयले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा शुरू गरेको छ। यही भदौ 17 आयोजित एक समारोहका बीच मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले नवनिर्मित वडा कार्यालय भवनको शिलापत्र अनावरण तथा औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो। स्थानीय तह स्थापना भएको झण्डै 1 पुग्दा मन्थली 9 आफ्नै प्रशासकीय भवन प्राप्त गरेसँगै वडा कार्यालयबाट प्रदान हुने प्रशासनिक तथा विकास सम्बन्धी सेवामा नागरिकलाई थप सहज र व्यवस्थित रूपमा उपलब्ध हुने अपेक्षा लिएको छ। भवन उद्घाटन समारोहमा बोल्दै सहभागीहरूले आफ्नै वडा कार्यालय भवन निर्माण हुनु पुराना गाउँका नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका थिए। उनीहरूले नयाँ भवनलाई केवल भौतिक संरचनाको रूपमा मात्र नभई नागरिकलाई सहज सेवा उपलब्ध गराउने र स्थानीय सरकारको पहुँच थप प्रभावकारी बनाउने आधारका रूपमा लिनुपर्नेमा जोड़ दिएका थिए। वडा स्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पुराना गाउँका पूर्व वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगर, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष युनिक विभा घिसिङ, मन्थली नगरपालिका वार्ड नम्बर 5 वडा अध्यक्ष रविन कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत हितकुमारी पौडेल, मन्थली नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 8 वडा अध्यक्ष गोपाल श्रेष्ठ र जिल्ला समन्वय समितिकी सदस्य हीरा कुमारी गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए। नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष युनिक विभा घिसिङले मन्थली नगरपालिका 9 पूर्ण गाउँले आफ्नै प्रशासकीय भवन प्राप्त गरेसँगै वडा कार्यालयबाट प्रवाह हुने सेवा थप व्यवस्थित, सहज र नागरिक मैत्री हुनुपर्नेमा जोड़ दिनुभएको थियो। नयाँ भवनलाई वडाको प्रशासनिक सेवा प्रवाहसँगै स्थानीय विकास, सुशासन र नागरिकसँगको प्रत्यक्ष सम्बन्धलाई अझ मजबूत बनाउन महत्वपूर्ण पूर्वाधारको रूपमा स्थापित गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो।
3: सर्वप्रथम मन्थली नगरपालिका वडा नम्बर 9 पुराना गाउँवासीलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। यो मथली नगरपालिकाको परिवारलाई पनि विशेष आभार विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। दिगो विकास एक अध्याय भौतिक निर्माणमा मथली नगरपालिकाले खेलेको भूमिकाप्रति हामी जगजाहिर छौं। त्यही हिसाबले पनि मथली नगरपालिका परिवार विशेष जनप्रतिनिधि कर्मचारी साथीहरू सम्पूर्णलाई विशेष आभार व्यक्त गर्न चाहन्छु। प्रशासकीय भवन हामीले आज नयाँ पाएका छौं। जसरी नयाँपन भवनमा आएको छ त्यसरी नै यहाँका कार्यशैली सेवा प्रवाह त्यसमा पनि पक्कै पनि नयाँपन पाउनुहुनेछ। यही आशा अपेक्षा व्यक्त गर्न चाहन्छु। यसै गरी सुशासन पारदर्शिता जवाबदेहिता र हामी यी यावत सुशासनका विषयमा अवलम्बन गर्न यस भवनबाट पूर्ण रूपमा परिपालन हुनेछ भन्ने पूर्ण अपेक्षा पनि व्यक्त गर्न चाहन्छु। नागरिकका सूचना सुसूचित गर्ने अधिकार अझ भन्नुपर्दा नागरिकका सूचनाको हकको प्रत्याभूति दिने प्रेरणा हामी नेपाल पत्रकार महासंघका टिम अझ भन्नुपर्दा नेपाल पत्रकारका टोलीले गर्नेछ र सँगसँगै सुशासन कार्यमा हामी सधैँ तपाईँहरूसँग समन्वय सहकार्य गर्न चाहन्छौँ र कुशासनको विषयमा हामी सधैँ तपाईँको विपक्षमा अझ भन्नुपर्दा हामी खबरदारीमा सधैँ रहनेछौँ। यही हिसाबले नेपाल पत्रकार महासंघ हामी सहकारी समन्वय र खबरदारी सँगसँगै गर्न चाहन्छौँ। आज हामी मथली नगरपालिकाको यो अत्यन्तै विकासको हिसाबले मथली नगरपालिकालाई हामीले राम्रोसँग अँगालेका छौँ, निहालेका छौँ। मन्थली नगरपालिकाको 14 वडा मध्येमा अझै पनि 2 वडा बाहेक सम्पूर्ण वडामा नयाँ भवन प्रशासकीय भवन निर्माण भइसकेको हामीले जानकारी पाएका छौं। यही हिसाबले पनि मन्थली नगरपालिकाका हालका जनप्रतिनिधिहरू, योभन्दा अगाडिका पूर्व जनप्रतिनिधिहरू, कर्मचारी साथीहरू, उहाँहरूको भूमिका हामीले अत्यन्तै महत्वपूर्ण देखिरहेका छौँ। उहाँहरूले चालेका कदमहरू, उहाँहरूले गरेका यी दिगो विकासका आयामहरू हामी विशेष आभार विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। हामी मन्थलीबाट अहिले यो कार्यक्रममा आइरहँदाखेरि यो बाटो केही समस्याहरू छन्। यो समस्याको बारेमा मैले मेयर साहबसँग केही बुझेँ। मेयर साहबको भनाइअनुसार यो बाटो निर्माणको लागि केही बजेटहरू योभन्दा अगाडि र अहिले क्रमागत रूपमा भइरहेको जानकारी आएको छ। हामी यति राम्रो भवन उद्घाटन गर्न आउने बेलामा बाटोघाटो लगायत भौतिक पूर्वाधारका विषयहरूमा पनि अत्यन्तै अगाडि बढोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्न चाहन्छौ र सँगसँगै पुरानो गाउँवासीलाई फेरि पनि पत्रकार महासंघको तर्फबाट विशेष शुभेच्छा व्यक्त गर्न चाहन्छौ, विशेष बधाई ज्ञापन गर्न चाहन्छौ। यो पावन अवसर छ र त्यतै नयाँ ठाउँबाट हामीले अब शुरूआत गर्दैछौ। नयाँपन सेवा सुविधामा पनि आउने अपेक्षासहित भोलि अवसरको लागि पत्रकार महासंघलाई निम्त्याउनु भयो। आयोजक साथीहरूलाई विशेष आभार व्यक्त गर्न चाहन्छु, वडा अधीक्षकजीलाई विशेष आभार व्यक्त गर्न चाहन्छु र तपाईँ सम्पूर्णलाई विशेष आभार व्यक्त गर्दै
2: नागरिक निधि सेवा प्रभावको प्रभावकारी केन्द्रको रूपमा विकास गर्दै वडाको विकास र समृद्धिका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले आफ्नो ठाउँको विकासका लागि स्थानीय नागरिक बीचको एकता, सहकार्य र साझा प्रतिबद्धता महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। स्थानीय आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर जनप्रतिनिधि, नागरिक तथा सरकारवाला सबै एकजुट भएर अघि बढ्न सके वडाको विकासले थप गति लिने उहाँको भनाइरहेको थियो।
4: मलाई यहाँ अघि नै पहिले भने म यहाँको स्थानीय मान्छे होइन, म छिमेकी वडाको वडा अध्यक्ष भएको नाताले म यहाँ अहिले तपाईँहरूको बीचमा उभिएको छु। म खुसी छु, यसमा नै खुसी छु कि आज हामी नयाँ भवनबाट सेवा प्रवाह गर्ने प्रक्रियामा छौं र यो सेवा प्रवाह कुनै पनि मानेमा प्राणायामको जनताले यहाँबाट सेवा प्रवाह गर्ने कुरो सन्दर्भमा कुनै कमी हुने छैन, त्यसको निम्ति कमी हुनु दिने छैन। वडाधीशजू त्यसमा तयारी हुनुहुन्छ भन्ने मैले बुझेको छु। त्यसका निम्ति मन्थली नगरपालिकाको तर्फबाट र छिमेकी वडाकै हिसाबले पनि वडाको तर्फबाट गर्नुपर्ने योगदानका सन्दर्भमा हामी सदैव तयार छौँ भन्ने कुरा म यहाँको बीचमा राख्न चाहन्छु। तपाईहरु भाग्यमानी हुनुहुन्छ भन्ने म मान्दछु। यो नवनिर्मित भवन बन्ने चरणदेखि निवर्तमान अध्यक्षले भन्नुभएको थियो, बन्ने चरणदेखि आजसम्मको कुरा गर्दाखेरि कहिले पनि सन्तुष्टिको कुरा मैले सुनिनँ। आज पनि म आउँदाखेरि अलिअलि कुहिरो लागिराखे। यो कुहिरो लाग्नु धेरै राम्रो विषय होइन, किनभने सामाजिक जहाँ एकता हुँदैन, जहाँ सामाजिक रूपमा भावनात्मक रूपमा जहाँ समाज एकता हुनु नै सक्दैन त्यहाँ विकास छिटो हुँदैन। कतिपय कुराहरू व्यक्तिगत आकाङ्क्षा इच्छाहरू हुन्छ, ती व्यक्तिगत आकाङ्क्षा इच्छाहरू सबै कुरा हुन्छ भन्ने हुँदैन। समुदायमा जाँदाखेरि कतिपय कुराहरू यस्ता कुराहरूलाई हामीले त्याग्नु पनि जानुपर्छ। म तपाईँहरू सबैलाई अनुरोध गर्न चाहन्छु कि तपाईँले यति मान्छे सबै मिल्यो भने मलाई लाग्छ पुरानो गाउँ 5 वर्षमा कार्यक्रम गर्न सक्नुहुन्छ। तर हामी एक्लै अर्कालाई उसिटो काट्ने, एक्लै अर्काको आलोचना गर्ने, एक्लै अर्काको अस्तित्व अस्वीकार गर्ने कामले गर्दाखेरि आज हाम्रो समाज कहाँ पुगेको छ तपाईँ हामीले देखिरहेका छौँ। सङ्घीय सरकार एकातिर नाच्छ, प्रदेश सरकार अर्कैतिर नाचिरहेका छ, हामी भुइँ सरकार नाचिरहेका छौँ जनताकै घरमै हो। तर पनि मान्छे सन्तुष्ट छैन। किन सन्तुष्ट हुन सकेन? किनभने हामी आफै सञ्चालित छैनौँ, हामी अरूबाट परिचालित छौँ। त्यसकारण अरूबाट परिचालित हुने मान्छेहरूले खासै ठोस निर्णय लिएर ठोस काम गर्न सक्दैन। त्यसकारण मेरो विवेकले के देख्छ, मैले के बुझ्छु, के देख्छु, त्यो हो भन्न सक्नुपर्छ। हामी त्यता भन्नको लागि अलि हिचकिचाक गरिराखेका छौँ हामी। त्यसकारण म तपाईँहरू प्राणमा बाँकी सबै दाजुभाइ दिदीबहिनीलाई म नम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, तपाईँहरूले देखेको कुरा चाहिँ हो भन्ने गर्नुपर्छ। जसले गर्दाखेरि काम गर्ने मान्छेहरू हौसिले वातावरण बन्छ र उसले थप अर्को काम गर्नु प्रेरित हुन्छ। हामी काम गरेको कुरालाई पनि काम गरेको हो भन्नु नसक्ने का कारणले काम गर्ने मान्छेहरूको हेरेसमेन्ट हुन्छ, काम गर्ने मान्छेहरू निराश हुन्छन्, जसले गर्दाखेरि ठोस काम हुन सक्दै। त्यसकारण म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, सेवाको सन्दर्भमा, सुविधाको सन्दर्भमा मन्थली नगरपालिकाको 9 नम्बर वडाले दिने सेवा सुविधाको सन्दर्भमा जसरी चिसापानीमा सेवा सुविधा, चाहे बिजुलीको पैसा होस्, चाहे खानेपानीको पैसा होस्, चाहे जुनसुकै क्षेत्रको विकास निर्माणसँग सम्बन्धित, सामाजिक सुरक्षासँग सम्बन्धित विषयमा जे सुविधा छ त्यो सुविधाका निम्ति हाम्रो तर्फबाट उहाँलाई सहयोग गर्नको निम्ति हामी प्रतिबद्धता जनाउन चाहन्छौँ। किनभने के मन्थली, के चिसा पानी, के पुरानो एउटै हो। हामी भूगोलका हिसाबले, सङ्घीय सरकारको नक्सानका हिसाबले हामी अलग अलग भयौँ होला, तर हामी हिजोको दिनमा चिसा पानीमा हाम्रो पारिवारिक सम्बन्ध छ, पुरानो गाउँमा हाम्रो पारिवारिक सम्बन्ध छ। त्यसकारण हामी एउटा परिवार हो, तर हामी परिवार बीचमा पनि अनेकता छ, अनेक समाजका छ, हामी नागरिकहरू छौँ, अनेक जात जाति भाषा धर्म लिङ्गका हामी नागरिकहरू छौँ, तर पनि हामी फेरि पनि त्यही समाजभित्र बस्नु छ। त्यसकारण सामाजिक एकता सबैभन्दा ठुलो कुरा हो। सामाजिक एकतामा यहाँहरू पूर्ण रूपमा लाग्नु हुनेछ। त्यसमा हुडाध्यक्षको तर्फबाट हुडाको हिसाबले उहाँले अगुवाई गर्नुहुन्छ, नेतृत्व गर्नुहुन्छ, जसले गर्दाखेरि पुरानो गाउँको भविष्य सुन्दर बन्नेछ भन्ने कुरा म यहाँको बिचमा राख्न चाहन्छु। त्यसका निम्ति छिमेकी वडाको तर्फबाट गर्नुपर्ने योगदानका हिसाबले, सहयोगका हिसाबले के गर्नुपर्ने तपाईँहरू केही मान्छेहरू बसेर छलफल गरौँ। जे अनेक वडाहरूमा सेवा सुविधा जनताले पाएका छन्, यहाँ पनि पाउनुपर्छ, पाउनुहुन्छ भन्ने पूर्ण विश्वास मैले लिएको छु। तपाईँहरू सबैलाई बधाई छ। यो वडा कार्यालय बनेको छ, यो वडा कार्यालयबाट सेवा प्रवाह हुने कुरामा कुनै सन्देह छैन। यसका निम्ति व्यवस्थापन गर्नका निम्ति तपाईँहरू सबै एकाकार भएर वडा अध्यक्ष लगायतका स्थानीय जनप्रतिनिधिलाई साथ सहयोग दिनुहुनेछ भन्ने पूर्ण विश्वास सहित यहाँहरूलाई शुभकामना दिन चाहन्छु, बधाई दिन चाहन्छु, धन्यवाद।
2: कार्यक्रमका प्रमुख अतिथि तथा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले नवनिर्मित वडा कार्यालयको भवन सँगै नागरिकलाई प्रभावकारी, पारदर्शी र सहसेवा प्रभावमा सुनिश्चित गर्न वडा कार्यालयको भूमिका थप जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले भौतिक पूर्वाधारको निर्माणलाई मात्रै विकासको आधार नमानी नागरिकले स्थानीय सरकारको उपस्थितिको प्रत्यक्ष अनुभूति गर्ने गरी गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुभयो। नगरपालिकाले सबै वडाको आवश्यकता र प्राथमिकताका आधारमा विकास निर्माणलाई अघि बढ़ेको उल्लेख गर्दै उहाँले समग्र नगरको सन्तुलित विकासका लागि नगरपालिका निरन्तर केन्द्रित भएर लागिरहेको बताउनुभयो।
4: हामीले मात्र एउटा परिकल्पना गरेको थियौं, मन्थली नगरपालिकामा स्रोत र साधनले पर्याप्त मात्रामा नभएको कारणले हामीले सक्ने कुरा मात्र गर्नुपर्छ भनेर नगरमा हामी 4 वटा राजनीतिक दलको जनप्रतिनिधिहरू पहिलो कार्यपालिकामै छलफल गरेर शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिनुपर्छ र यसमा जोडेर स्वरोजगार पनि अगाडि बढाउनु पर्छ भनेर यी चार पाँचवटा कुराहरूलाई मात्र अगाडि बढेका छौं। निर्वाचनको बेलामा हामीले सबै राजनीतिक दलले एक खालको परिकल्पना गरेका थियौं, त्यो परिकल्पना हामीले अवधि पूरा हुँदा झन्डै झन्डै 75% हामीले सम्बोधन गर्छौं भन्नेमा हामी जनप्रतिनिधिहरू विश्वस्त छौं। तर कति भोट के भयो भन्ने कुरा तपाईँहरूले नभनिकन हामी मात्र विश्वस्त भएर हुँदैन। पहिला हामीले सबै परिवारको घर व्यवस्थापन, बस्ने ठाउँको व्यवस्थापन गर्ने परेको कुरामा लाग्नुपर्छ। त्यो बस्ने घरमा जाने बाटोहरू कमसेकम सक्यो भने पिच नसके ग्राभेल नत्र कच्ची बाटो भए पनि व्यवस्थापन गरेर आउजाउ गर्न सहज गर्नुपर्छ। हाम्रो शैक्षिक क्षेत्रलाई अगाडि बढाउन सक्यो भने सरकारको परिकल्पना अनुसार समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना जोड्नको लागि शैक्षिक क्षेत्र जबसम्म मजबुत हुँदैन, शैक्षिक क्षेत्रमा जबसम्म गुणस्तरीय शिक्षा प्राप्त गर्दैन, तबसम्म तपाईँ हामीले बोल्ने कुरा मात्र हुन्छ भनेर मुख्यतया शिक्षालाई आधार मानेर अगाडि बढेका थियौँ। समग्रमा मन्थली नगरपालिकाको शिक्षा क्षेत्रलाई सुधार गर्नुपर्छ भनेर सबै जनप्रतिनिधि, नगर परिवार र नगरवासीसँग पनि हामीले अनुरोध गरेका थियौँ र एउटा कार्यविधि तय गर्यौं। त्यो कार्यविधि अनुसारै प्रभाव व्यवस्थापन पनि कुरामा पनि हामी लाग्यौं, काहीँ सफल हो काहीँ सफल हुन सकेन। अब सफल होला भन्नेमा लागेको छु। संघीय सरकारले एउटा कार्यविधि बनाएको छ, हामी संघीय कर्मचारी भएको आधारमा संघ प्रदेश स्थानीय तहले गरेको कुरामा हामी अलिकति सबै मान्नुपर्छ भन्ने छैन भन्ने पनि कोही कोही सरहरू हुनुहुन्थ्यो। मैले यो कुरा किन गरिरहेको छु भन्दा म कहाँ छु, मैले के गर्ने, मेरो जिम्मेवारी कहाँ हो, त्यो ठाउँको नेतृत्व कसले गरेको छ, कुन सरकार छ भन्ने कुरा ख्याल गर्नुपर्छ। किनभने त्यो ठाउँको नेतृत्व गर्ने र त्यसको अगाडि गर्ने र त्यसको व्यवस्थापन गर्नलाई नै स्थानीय सरकार अगाडि बढेको होला। कमी कमजोरी सबै कुराहरू पूरा गर्न सकेन होला, तर सरकारले नीति बनाउने हो, कार्यान्वयन गर्ने तपाईँ हामीले, संघीय सरकारले संविधान निर्माण गर्नुभयो, कार्यान्वयन गर्ने को भन्दा तपाईँ हामी। त्यही गरेर संघ प्रदेश र स्थानीय तहको सरकारले नै नीतिगत कुरामा अगाडि जाने हो र कार्यान्वयन गर्ने जनता समुदाय तपाईँ हामीले गरेनौँ भने सरकारको नीति सफल हुँदैन। यो कुरामा हामी सक्षम र सबल हुनुपर्छ। राजनीति हिसाबले काम गर्दाखेरि आज एउटा नेतृत्वमा त्यही राजनीति हिसाबले नेतृत्व गरेर पुगेको छ भने भोलि अर्को मान्छेले त्यो ठाउँको नेतृत्व गर्छ। सरकारले गरेको नीतिहरू निर्णयहरू जो महत्वपूर्ण छ त्यो कार्यान्वयन गर्दै जाने हो र कार्यान्वयन गर्ने कुरामा कुन सरकारले गर्यो कुनको पालामा गर्यो भन्ने होइन, महत्वपूर्ण के छ त्यसलाई आधार मानेर जाँदाखेरि सरकारले सबै कुराहरू ग्रहण गर्नुपर्छ। त्यसरी गर्न सकियो भने मात्र अगाडि बढ्न सक्छ। स्वास्थ्य क्षेत्रकै कुरा गर्ने हो भने अहिले राजकुमार सरले पनि भन्नुभयो सकेको जति सेवा घर दैलोमासम्म गएर उहाँले दिनुभयो, नसकेको उपचार गर्न नसक्ने यहाँबाट मन्थली जानुभयो, मन्थलीबाट नसकेको कहाँ जानुभयो, काठमाडौँ जानुभयो। सबै कुराहरू परिपूर्ति हुँदैन, सबै कुराहरू सम्पन्न एकपटक गर्न पनि सकिँदैन। एउटा परिकल्पना सिर्जना गर्ने हो, त्यो परिकल्पना सिर्जना गर्न 20 वर्ष पनि लाग्न सक्छ, तर सरकारले बनाएको नीति कार्यनीति अनुसारै जाने कुरामा जानुपर्छ हामी भन्ने हो। भौतिक पूर्वाधारकै कुरा गर्ने हो भने जुन जुन विद्यालय जुन जुन नगरले यो महत्वपूर्ण बाटो भनेर गरेका भौतिक पूर्वाधार पिचका कुराहरू एउटा गेलु 11-12 कुरामा जोडिएको छ, एउटा 13-14 उता जोडिएको छ, अर्को 3 नम्बर वडामा जोडिएको छ। हामीभन्दा अघिल्लो कार्यकालमै गरेको पूरा नभएकोले त्यसलाई पूरा गर्न निरन्तर जानुपर्छ भनेर हामी लागेका थियौँ। अहिले चिसा पानी हुँदै कुरा गरौँ, पिच हुने कुराको कुरा गर्दाखेरि प्रदेश सरकारमा कैलाश ढुङ्गेलले नेतृत्व गरेर अर्थमन्त्री हुँदाखेरि परेको त्यो 24 करोडले जतिको त्योभन्दा पछि केही गर्न सकेन। गत साल हामीले चिसा पानी र पुरानो वडाकारले हुँदै पोखरी डाँडा जानुपर्छ भनेर 33 करोड विभिन्न तहबाट अनुरोध गरेर यहाँ प्राप्त भएको थियो, त्यसको केही कामहरू भएको छ र यसपालि धेरै ठाउँमा अनुरोध गर्न गइयो तर 3 पैसा पनि यहाँ राखेन। तर पनि एउटा स्थानीय तहको सरकार नगरपालिकाको परिकल्पना के छ भने कमसे कम यो बाटो पोखरी डाँडासम्म आउजाउ गर्न सहज हुनको लागि काहीँ न काहीँ खोजी गरेर अहिले गर्नुपर्छ। त्यसको लागि हामी छलफलमा मन्थली नगरपालिकाको जनप्रतिनिधिहरू 14 वडाका अध्यक्षहरू कार्यपालिकाको सबै लागेका छौँ, केही हुन्छ भन्ने हामीले आशा पनि गरेका छौँ।
2: कार्यक्रममा वडाको विकास तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको थियो। शहीद परिवार, बेपत्ता तथा द्वन्द पीड़ित परिवारलाई दोषलाई सही सम्मान गरिएको थियो। वडा तथा नगर स्तरीय बाल संजाल, किशोरी संजाल, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय, स्वास्थ्य संस्था, निर्माण व्यवसायी, यातायात व्यवसायी, सहकारी संस्था, जग्गा व्यवस्थापन तथा भवन निर्माणमा सहयोग गर्ने व्यक्ति, कर्मचारी र जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो। वडा कार्यालय भवन निर्माणका लागि जग्गा व्यवस्थापन तथा सहयोग गर्ने व्यक्तिलाई विशेष सम्मान गरिएको थियो। भवन निर्माण वडा कार्यालयको सेवा प्रभावमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई मायाको चिन्ह समेत प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय बाल समूह, किशोरी सञ्जाल, विद्यालय लगायतको सहभागितामा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।
0: रामेछापको मन्थरी नगरपालिका वडा नम्बर 9 पुराना गाउँको प्रशासनिक भवन उद्घाटन समारोहमा केन्द्रित भई हाम्रा सहकर्मी शंकर बरुवालले तयार पार्नु भएको रेडियो सामग्री सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थरीको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईलाई कस्तो लाग्यो? आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थरी नगरपालिका, नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईले हाम्रो फोन नम्बर 0 48 590 018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यति प्रशासनिक भवन उद्घाटन समारोहमा केन्द्रित भई हाम्रा सहकर्मी शंकर बरुवालले तयार पार्नु भएको रेडियो सामग्री सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थलीको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईलाई कस्तो

0: आजको अंकमा यारका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौ। आजको कार्यक्रमबाट मनवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेंट।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
1: अहिले साँझको 7 बजे।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म पलिस्ता शाक्य।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम cinkhabar.com र हाम्रो फेसबुक पेज CIN खबरमा इन्टरनेट मार्फत चाहेको बेला विश्वभरि सुन्न सकिन्छ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थाको सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा पनि छलफल गर्नेछौ।
1: कार्यक्रम पोषण संवादको आज 147 भाग हो। आजको कार्यक्रममा

0: हामी पोषण सुधारका लागि रैथाने बाली र परिकारको संरक्षण र पोषण सुधारका लागि समुदायमा चल्दै आएको राम्रा अभ्यास र त्यसका संरक्षणका लागि स्थानीय पालिकाहरूको भूमिकाको बारे छलफल गर्नेछौ।
1: बझाङ जिल्लाका गाउँघरमा कुनै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका विभिन्न अन्नहरू त्यहाँका मुख्य स्रोत जस्तै देखिन्थे।
0: यी बाली पेट भर्ने अन्न मात्रै थिएनन्। यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतीबाट हराउँदै जान थालेका छन्।
2: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा।
3: रैथाने बाली सम्बन्धी केही सरकारले, पालिकाले अथवा कृषिले कसैले चासो राखिदिएको खण्डमा पहिला त हामी जौ लगाउँथ्यौँ, उवा लगाउँथ्यौँ, कोदो लगाउँथ्यौँ, मार्से लगाउँथ्यौँ। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो। अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्राय जो मान्छेहरू अब त्यो खेती गर्नु पनि अलिक छोड्या जस्तो लाग्यो। अलिक कम खेती गर्नु लाग्यो, बजारबाट ल्याएर गहुँ चामल कुटा काटेको चामल पाइने अब त्यही लिएर खान लागे। अलि कृषितिर अलि जो बेथु हुन्छ, मार्से भन्छौँ हामी, त्यसलाई जगेडना गर्न लागि त्यसको लागि बिउको अनि कोदो पनि अलि कति किसिमको हुन्छ, त्यो कोदो पनि अलि किसिम किसिमको हुन्छ के हो, त्यो पनि पहिचान गरेर ठाउँ अनुसारको बिउ दिदियो भने फेरि खेती सुरु गर्यो भने राम्रो हुन्थ्यो भन्ने हो।
2: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी।
4: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथ्यो, त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारू हुने, पछी पनि हुने, सबैलाई पछी हुने, जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे। कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोट्या खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर त्यो सन्चो हुन्थ्यो भन्थे, सन्चो पनि हुन्थ्यो, मैले पनि खाएको थिएँ। सिउडी धान भन्ने लगाउँथे, सिउडी धानको खिर एकदम स्वादिलो हुने, अनि त्यसको सिरामल राम्रो हुने, सिउडा राम्रो हुने, खाजा राम्रो हुने। अहिले त्यो पनि हराएर गयो, सिउडी धानको उति प्रचलन छैन। यो बजारको किन्न लागे जम्मै बजारको त्यसमा स्वाद पनि केही हुँदैन, केही पौष्टिक तत्व पनि हुँदैन।
2: स्थानीय रूपमा उत्पादन हुने विभिन्न अन्न, गेडागुडी र तरकारीलाई दैनिक खानामा समावेश गर्न सके खानामा विविधता र पोषणमा सुधार ल्याउन सकिने हुन्छ। त्यसैले रैथाने बालीको संरक्षणलाई कृषि उत्पादनसँग मात्रै नभई पोषण र स्वस्थ खानपानसँग जोडेर हेर्नुपर्ने जानकारहरू बताउँछन् जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर धामी।
5: हामीले हाम्रै यो रैथाने बालीहरू किन्न नसक्नु, त्यसको प्रवर्धन गर्न नसक्नु र त्यसको उपभोक्ता निरन्तरता दिन नसक्नु पनि एउटा मुख्य कारण रहेको छ। हामीले विगत 2 वर्षदेखि स्वास्थ्यसँग उत्पादन भनेर चाहिँ हामीले स्वास्थ्यसँगै उत्पादनलाई पनि हामीले कति सक्छौँ भनेर पनि कृषि भेटनरीसँग पनि हामीले सहकार्य गरेका छौँ। त्यसमा बाली नालीहरूलाई प्रमोट गर्ने, आमा समूहमा त्यसको महत्व बुझाउने अनि त्यसलाई चाहिँ सही तरिकाले पकाएर खाने र तिनी बालीहरूको संरक्षण गर्ने कुराहरू पर्दछन्। जसमा जस्तै सिस्नो, फापो, मासो धान भयो, अनि त्यसपछि थावा चिनी धान, हाम्रो पुरानो गेरु गहुँ, अनि फापर, अनि जौ, अनि उवा, यहाँको चाहिँ बझाङको आलु, जमिन पनि हुने कार्बोहाइड्रेट खानेकुराहरू पनि प्रशस्तै छन् कि नभएको होइन, तर त्यसलाई चाहिँ हामीले कसरी खाने, अझै ती बालीहरूलाई कसरी प्रवर्धन गर्ने भन्ने कुरा हाम्रो ओझेलमा परेको। आयातित गरेका बाली नालीहरूलाई हामीले प्रमोट गर्ने र त्यसले पोषणयुक्त खानेकुराहरू पनि त्यति यो पर्याप्त मात्रामा नदिइरहेको अवस्था पनि छ।
2: पालिकाहरूले किसानलाई स्थानीय बिउ संरक्षण, उत्पादन प्रवर्धन, तालिम, प्रविधि सहयोग, बिउ वितरण तथा रैथानी उत्पादनको बजारीकरणमा सहयोग गर्न थालेका छन्। कतिपय स्थानीय तहले रैथानी बाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने, नमूना खेती सञ्चालन गर्ने तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास समेत गरिरहेका छन्। जय पृथ्वी नगरपालिका कृषि शाखा प्रमुख मानराज जोशी:
6: रैथाने बालिका सम्बन्धमा जय पृथ्वी नगरपालिकाले विशेष गरी स्थानीय कोदो, जौ, फापर, कागुलो, स्थानीय सिमी, राजमा, सिलाम, लट्टेलाई संरक्षण र प्रवर्धन गर्न विगत 3-4 वर्षदेखि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यी बालीहरूका उत्पादन स्थलहरूलाई क्लस्टर बनाई सो क्षेत्रका कृषकहरूलाई बिउ वितरण र भण्डारणका लागि सिडबिन तथा हर्मेटिक ब्यागहरू वितरण गरिएको छ। बजारीकरणका लागि उत्पादित उपज ढुवानीमा सहयोग जस्ता कार्यक्रमहरू अनुदान उपलब्ध गराउनका साथै उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रममा समेत स्थानीय रैथाने बालिका परिकारहरू समेटिने गरी दिवा खाजा खुवाउने विद्यालयहरूसँग समन्वय गरिएको छ। यसका अतिरिक्त रैथाने बालीको मूल्य वृद्धि गरी बजारीकरण गर्नका लागि बाली विकास तथा कृषि जैविक संरक्षण केन्द्र हरियर भवन ललितपुरको सहयोगमा हामीले 1 स्थानीय होटल व्यवसायीलाई रैथाने बालिका परिकारहरू बनाउने तालिममा सहभागी गराई परिकार बनाउन आवश्यक पर्ने केही सामग्रीहरू पनि अनुदानमा उपलब्ध गराएको छ र तालिम सञ्चालन पश्चात उहाँले चाहिँ माग अनुसार चाहिँ कोदोको हलुवा, कोदोको मोमो, फापरको केप जस्ता परिकारहरू बनाउने गर्नुभएको छ।
2: उत्पादन गरेपछि उचित मूल्य नपाउनु, युवा पुस्ता खेतीबाट टाढिनु, परम्परागत बिउ हराउँदै जानु र बजारमा बाहिरी खाद्यान्नको निर्भरता बढ्नु रैथाने बाली संरक्षणका प्रमुख चुनौती हुन्। उत्पादनदेखि बजारीकरणसम्मको सुनिश्चितता, स्थानीय परिकारको प्रवर्धन, विद्यालय तथा समुदायमा पोषण सम्बन्धी सचेतना र पुरानो ज्ञानको पुस्तान्तरण आवश्यक छ। केदारसिंह गाउँपालिका उपाध्यक्ष मनिषा धामी:
7: पालिकामा रैथाने बाली उत्पादन प्रवर्धन र बजारीकरण सम्बन्धी हामीले धेरै कामहरू गरेका छौँ। उपाध्यक्ष कुशली कार्यक्रम मार्फत पनि हामीले बटमास खेती अनि आलु खेती, कोदो, जौ खेती उत्पादन गर्ने र यसको बजारीकरण गर्ने कामहरू गरिराखेका छौँ र यसको साथसाथै पोषण प्रवर्धनमा हामीले जस्तै 6 नम्बर, 7 नम्बर र 8 नम्बरमा सिस्नो पाउडर बनाउने अनि पिँडालुको त्यो पातहरू सुकाएर कर्कलो बनाउने, पिँडालुको डाँठहरूको पनि सुकाएर त्यो प्रवर्धन गरेर अचारको लागि बनाउने त्यो प्याकेजिङ कामहरू पनि गरेका छौँ र रैथाने बारीहरूलाई उत्पादन प्रवर्धन गर्ने र प्रवर्धन गरिसकेपछि बजारसम्म कसरी ल्याउने भने बजारसँग पनि हामीले बिक्री गरिराखेका छौँ। अर्को कुरा, हाम्रो जौँ र वा भन्ने अलि लो भइराखेको छ, त्यसलाई हामीले उत्पादनमा जोड दिएका छौँ र कोदोमा कोदो खेती अनि भटमास खेतीमा पनि हामीले लगानी गरेका छौँ। एकल महिला समूहबाट पनि धेरै उत्पादन गरिराखेका छन्।
2: रैथाने बाली पुस्तौंदेखि किसानले जोगाउँदै आए पनि अहिले अभियानको रूपमा अघि बढ्न सकेको छैन। रैथाने बाली संरक्षणको अभियान खेतबाट मात्र नभई भान्साबाट पनि शुरू हुनुपर्ने बहस हिजो आज हुन थालेको छ। स्थानीय तहको नीति, किसानको मेहनत र समुदायको सहभागिता जोडिन सके हराउँदै गएका रैथाने बाली फेरि खेतबारीमा फर्किन सक्ने सरकारवालाको सुझाव छ। सुनिल मण्डेल, CIN, रेडियो खप्तडावाज, बझाङ।
1: पोषणका लागि बाली अर्थात कृषि उत्पादनको विविधता, गुणस्तर र उपलब्धता अत्यन्त महत्वपूर्ण हुन्छ। मानिसले खाने अधिकांश खाद्य पदार्थको आधार कृषि भएकाले खेतमा के उत्पादन हुन्छ, कसरी उत्पादन हुन्छ, कति उत्पादन हुन्छ र त्यसको गुणस्तर कस्तो हुन्छ भन्ने कुराले मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। विशेष गरी ग्रामीण तथा कृषिमा आधारित समुदायमा कृषि र पोषणलाई अलग अलग विषयका रूपमा हेर्नुभन्दा पनि पोषण मैत्री कृषि अवधारणालाई अगाडि बढ़ाउनुपर्छ र रैथाने बालीको संरक्षण गर्नुपर्दछ। त्यसको लागि किसानले मात्र होइन स्थानीय सरकारले पनि सहयोग पुर्याउनु पर्दछ। धान, मकै वा गहुँ जस्ता 1-2 प्रकारका बाली मात्र उत्पादन गर्नुभन्दा पनि फरक फरक तरिकाका बालीहरू उत्पादन गर्न सके घरमै पनि भिटामिन, खनिज पदार्थ, आइरन, क्याल्सियम, प्रोटीन, जिंक तथा अन्य सूक्ष्म पोषक तत्वहरू पर्याप्त उत्पादन गर्न सकिन्छ। त्यसैले अबको समय भनेको कृषि उत्पादन सँगसँगै पोषणको उत्पादनलाई पनि सचेत बनाउनु हो। नेपालमा स्थानीय सरकारले कृषिलाई महत्वपूर्ण जिम्माको रूपमा लिएको छ, त्यो सँगसँगै स्वास्थ्य क्षेत्रलाई पनि। त्यसैले पोषण सुधारका लागि स्वास्थ्य क्षेत्र र कृषि क्षेत्रको सहकार्य आवश्यक छ।
8: कति सताएको दिगदार बनाइसके, पसल त देख्ने नहुने। साउनी त्यो दिनुस् त, खान हुँदैन भनेको फिटिकै चेर्दैन भन्या।
9: ल के गर्नु भएको दिदी, सानो बच्चालाई यसरी पसलका खानेकुरा खुवाउनु हुँदैन। यस्ता खानेकुराले बच्चाको स्वास्थ्यमा नदेखिने तरिकाले ठूलो असर गर्छ।
8: ए स्कुलबाट घर फर्किँदा पसल देख्यो कि त किन्न लगाइहाल्छ।
9: दिदी स्कुलमा बच्चालाई लिन आउँदा घरबाटै केही न केही खानेकुरा लिएर आउनु पर्यो, बिस्तारै बानी परिहाल्छ नि। तपाई पनि ख्याल गर्नुहोस्, साना नानी बाबुलाई बाहिरको खानेकुरा सकभर नदिऊ। रेडीमेड जंक फूड र वर्षौं पुरानो प्याकेजिङ गरिएका खानेकुरा खाएर बालबालिका लगायत तपाई हाम्रो स्वास्थ्य नबिगारौं। पोषणयुक्त आहार, नियमित खानपानमा स्याहार, बालबालिकाको स्वास्थ्य अधिकार, सार्वजनिक हितका लागि वर्ल्ड भिजन इन्टरनेशनल र अकोर्याब नेपाल सीआईएन को सहकार्य।
1: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनका लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै विभिन्न जीव जन्तुका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ।
0: थारू समुदायमा पोषण सम्बन्धित परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोग सम्बन्धित अनुसन्धानकर्ता शेखर दहितसँग गरिएको कुराकानी।
10: थारू समुदाय नै प्रकृतिको सामिप्यमा रहने, प्रकृतिबाट प्राप्त हुने जति पनि खानेकुराहरूदेखि लिएर औषधि उपचारका प्रविधिहरू सबै प्रकृतिमै निर्भर रहने भएकोले थारू परिकारलाई पोषणयुक्त खानेकुरा, धेरै त्यस्ता खानेकुराहरू छ, त्यस्ता परिकारहरू छ जुन परिकार यो विभिन्न यो मौसम अनुसार अवसर अनुसार यो खाने गरिन्छ। जस्तै उदाहरणको लागि विवाह व्रतबन्ध त्यस्तो शुभ अवसरमा पकाइने र खाने परिकार छुट्टै हुन्छ, र त्यो गर्मीको सिजनमा र जाडोको सिजनमा खाने परिकारहरू छुट्टै हुन्छ। र यो वर्षभरि पुग्ने हिसाबले थारूहरूले सन्तुलित पोषण प्राप्त भइराखोस् भन्ने हिसाबले उनीहरू आफूले संकलन गरेका खाद्य वस्तुहरूलाई भण्डारण गरेर राख्ने गर्छन्। सन्तुलित पोषण र ऊर्जाको कुराहरू गर्ने हो भने जस्तै अब थारूहरूलाई एकदमै चिनाउने भनेको ढिक्री पनि हो। जस्तै ढिक्रीलाई ठुल्ठुला स्टार होटलले पनि यसलाई आफ्नो रेसिपीमा आफ्नो मेन्यूमा राखेर बिक्री वितरण गरिराखेको अवस्था छ। जस्तै अब ढिक्री अब पश्चिमतिरका थारूहरूले प्राय ढिक्री बनाउने गर्छन्, यो परम्परागत तरिकाबाट बनाइने, र पूर्वतिरका थारूहरू यही विधिबाट उनीहरू भक्का निर्माण गर्ने गर्छन्। यो एकदमै यो चामलको पिठोले बनाउने भएकोले र यसलाई बाष्पीकरण विधिबाट बनाउने भएकोले एकदमै यो सन्तुलित पोषण रहन्छ, र कार्बोहाइड्रेटको हिसाबले हेर्ने हो भने त यो कार्बोहाइड्रेटको एकदमै उत्कृष्ट स्रोतको रूपमा लिने गरिन्छ। यसलाई बालबालिकादेखि वृद्धसम्म सजिलै खान सकिने र यसलाई पाचनको हिसाबले पनि हेर्ने हो भने यो सजिलै पचाउन सकिने खाद्य वस्तुभित्र रहन्छ। अब थारूहरूलाई चिनाउने खानाहरू मध्येमा पनि जस्तै अब सी फुडहरू अहिले धेरै प्रयोगमा आइराखेको छ, बजारमा पनि हेर्न सकिन्छ। जस्तै घुङ्गी भयो, गङ्गटा भयो, थारूहरू यो परम्परागतदेखि नै खाँदै आइराखेको छ। अब घुङ्गी र गङ्गटा अहिलेको अवस्थामा सायद कम मात्रामा प्राप्त हुन्छ होला, पहिला जस्तो अब राष्ट्रकुञ्ज आरक्ष नदी नालामा पस्न त्यहाँबाट संकलन गर्न अहिले वर्जित गरेको कारणले गर्दा पनि हुनसक्छ। नभए घुङ्गी र गङ्गटा जस्ता कुराले पनि जस्तै थारू समुदायमा यो रक्त अल्पताको समस्या देखिने बढी, यो सिकल सेल एनिमिया थालिसिमिया जस्ता रोग बढी देखिने भएकोले घुङ्गी र गङ्गटाले त्यस्ता रोगीहरूलाई रगतको कमी, यो रगतको कमी कलेजोमा हुने समस्या हुन नदिनबाट बचाउनको लागि जस्तै यो सी फुडमा जस्तै आइरन र जिङ्क जस्ता एकदमै सूक्ष्म पोषक तत्वहरू यथेष्ट मात्रामा प्राप्त हुने भएकोले गुङ्गी र नुङ्गा लगायतका खाद्य वस्तु योलाई पनि लिन सक्छौं। त्यति मात्रै नभएर जस्तै अब हाम्रो शरीरलाई त प्रोटिन कैल्सियम जस्ता तत्वहरू पनि चाहिन्छ, हड्डीलाई मजबुत बनाउनु पर्यो। त्यस कारण जस्तै थारूहरूमा हरेक सिजनमा पाइराख्ने जस्तै सिद्रा माछा भयो, ससाना माछाहरू नदी नालाबाट संकलन गरेर सुकाएर राख्ने र त्यसलाई समय अनुसार खाने होइन, त्यस कारण यो सिद्रा माछामा पनि प्रोटिन भयो, क्याल्सियम भयो, ओमेगा थ्री जस्ता एकदमै मस्तिष्कको लागि, मस्तिष्क विकासको लागि सहयोग पुग्ने र बाल बालिकाहरूको हड्डी मजबुत गर्नको लागि खाद्य पदार्थहरू पनि एकदमै उपयुक्त हुन्छ। र त्यति मात्रै नभएर अब स्वास्थ्य वर्धकको हिसाबले हेर्ने हो भने जस्तै थारू खानाहरू बढी जसो उसिनेर खाने, भाफ बनाएर खाने भएकोले बजारमा पाइने त्यो जङ्क फुडहरू भन्दा कयौं गुणा तुलनात्मक हिसाबले यो स्वस्थकर रहन्छ।
11: चाडपर्वहरू छन् हाम्रो, अब दशैं भयोदेखि लिएर अब माघी होइन, भर्खर अब अष्टमी आइरहेको छ, त्यारी पर्व, यसरी पर्वलाई जोडिरहँदा चाहिँ खानामा पोषणयुक्त खानालाई कसरी जोडिएको छ? सगुन भन्छ नि, सगुन अब नभए नहुने अब माछा भयो, त्यसरी यसलाई चाहिँ कसरी पोषणसँग जोड्न सकिन्छ शेखरजी?
10: अब हाम्रो खाना अब चाड पर्वमा पनि विशेष खालको परिकारहरू बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान र यो हाम्रो प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार त्यो खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा ती कुराहरूलाई मध्यनजर गरेर जस्तै अब के भन्छ अटवारी आइराखेको छ, भर्खरै गुरही पर्व गुरिया हामी हिजो नै मनायौं होइन, त्यस्तै विभिन्न खालका चाडपर्वहरूमा जस्तै देवी देवताहरूलाई हामीले उहाँहरूलाई पुज्दाखेरि उहाँहरूलाई प्रार्थना गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौं। जस्तै उदाहरणको लागि अब हाम्रो यो रीति स्थिति अनुसार विभिन्न खालका खानेकुरा जस्तै विवाहहरूमा पनि अब बरियाहरू बनाउने होइन, जस्तै सानो बाल बालिकाहरू जन्मेको छ भने छसौराहरू पुज्ने त्यो खालको, र यो के भन्छ ससाना बाल बालिकाहरूलाई पोषणयुक्त बनाउनको लागि पञ्चतारा रोटीहरू बनाउने र त्यस्ता खालका खानेकुराहरू बाल बालिकाले सजिलै पचाउन पनि सक्ने र स्थानीय स्तरमा सहजै प्राप्त पनि हुने, त्यसै गरी जस्तै अब के भन्छ एउटा खानेकुरा हुन्छ नि त्यो के भन्छ त्यो मासको दालबाट बनाएर ससाना गोला गोला बनाएर पछिसम्म स्टोर गरेर खान मिल्ने, त्यो हामीले पनि बहुत खान्थ्यौँ, त्यसलाई के पो भन्छ मैले बिर्सिराखे अहिले। त्यस्ता कुराहरू जो केडागुरीबाट बनाउने र यो हरियो सागपातबाट बनाउने होइन र कार्बोहाइड्रेटको मात्रामा धेरै पाइने खाद्य वस्तुहरूबाट बनाएर भण्डारण गरेर राखिने, त्यसमा थुप्रै सामा खाद्य वस्तुहरू छ हाम्रो परिकारहरूमा। ती खाद्य कुराहरू कुनै बेलामा तरकारीको अफ सिजन भयो भने ती कुराहरू हामीले खाँदाखेरि हाम्रो शरीरलाई प्राप्त हुने सन्तुलित आहार रहिरहन्छ र हाम्रो इम्युन पावर हाम्रो जुन यो शारीरिक हिसाबले त्यो चाहिने शक्ति त्यो चाहिँ संकलित भइराख्ने भएकोले थारू खाना चाहिँ पौष्टिक हिसाबले एकदम सन्तुलित लाग्छ मलाई।
1: धन्यवाद अनुसन्धानकर्ता शेखर दहित साथी बिन्दु चौधरीसँग कुराकानी गर्दै थारू समुदायमा पोषण सम्बन्धी राम्रा परम्परागत अभ्यासको बारेमा जानकारी दिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। बालबालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग पुर्याउनु पर्दछ।
0: रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएका छन्। चन्द्रपुर नगरपालिकामा बाल पोषणका अवस्था, भइरहेका प्रयास र चुनौती बारे रौतहटबाट उपेन्द्र गोले तयार पारेको एक रिपोर्ट।
12: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण स्तनपान पूरक आहार सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका शाखा प्रमुख नुन अक्स अस गरी
13: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त काम गरिरहेका छ। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौँ, यो गर्नु भन्छौ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त पेकेटको खानेकुराहरू दिने घरमा पकाएको छ नि। पाँच वर्ष मुनिको मैले भने दुई वर्ष मुनिमा के छ भने छ महिनासम्म बच्चा ठिकै हुन्छ जुन चाहिँ आमाको दुधबाट हुन्छ, अनि छ महिनापछि ऊ जुन कुरा आउँछ नि थप खानेकुराको त्यसमा आमाहरूको अलिकति हेचक्रिया अब थप अब बच्चाले खानै मान्दैन, एक चम्चो खुवाउने नमाने छोडिदिने त्यस्तो खालको हुन्छ, त्यति बेलादेखि अलिक बिग्रिने हुन्छ सर पोषणको अवस्थामा। छ महिनासम्म बच्चाको ग्रोथ चाहिँ ठिकै हुन्छ, त्यो बिग्रिनु भनेको छ महिनापछि। यो कोही कोहीको चाहिँ कम तौल दिन जन्मेको बच्चा हुन्छ नि त्यसको लागि छ महिना
12: कुपोषणको जोखिममा रहेका बाल बालिकाहरूलाई समयमा नै पहिचान गरी आवश्यक स्वास्थ्य सेवासँग जोड्नु बाल पोषण सुधारको महत्वपूर्ण पक्ष हो। चन्द्रपुर सामुदायिक अस्पतालका प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तव बाल बालिकाको पोषण अवस्था बारे अभिभावकको सचेतना पनि महत्वपूर्ण हुने बताउनुहुन्छ।
14: एउटा त नियमित हाम्रो पोषणको स्टेटस हामीले यो जुन मंगलबार खोप लाग्छ नि त्यो दिन पनि हामी गर्छौ, आमा बुवाहरूले लिएर आउनुभयो यो पोषणको केही समस्या छ भनेर भने नभए यो पेरियोडिकली पनि यो पालिकाको स्वास्थ्य शाखाबाट यो अभियानको रूपमा चल्छ बीचमा, अनि त्यतिखेर वडा वडाबाट को कतिजना कुपोषित बच्चाहरू छन् अनि त्यसको सबै जाँच गरेर अनि त्यो हिसाबले उपचार गर्ने गर्छौ।
12: चन्द्रपुर नगरपालिकाले स्वास्थ्य शाखा मार्फत बाल स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी आमाको दूधको महत्व, पूरक आहार, व्यक्तिगत सरसफाई तथा नियमित स्वास्थ्य परीक्षणको विषयमा अभिभावकलाई जानकार दिने गरिएको छ। विशेषज्ञ डाक्टर सुभाष कुमार चौधरी
15: तपाईँ गर्भवती नरहेको नौ महिना बच्चा जन्मिसकेपछिको दुई वर्ष जुन हजार दिनको छ नि त्यसलाई एकदम महत्वपूर्ण मान्छ, किनभने त्यो अवधिमा जस्तै आमाको पोषण भयो स्तनपान समयमा एकदम पूरक आहार चाहिँ खायो भने बच्चा चाहिँ कुपोषण चाहिँ हुँदैन भन्छ कि होइन। र अर्को कुरो चाहिँ बच्चा जन्मिसकेपछि हाम्रो यहाँ के चल्छ भन्दाखेरि छ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ, किनभने आमाको दुधमा अब रोग छोड्ने लड्ने क्षमता पौष्टिक तत्त्वहरू प्रोटिनहरू सबै एकदम ब्यालेन्स हुन्छ, कुनै बच्चालाई आमाको दुध खान पाउँदैन अथवा हाम्रो समस्या के छ भन्दाखेरि चाहिँ भनौँ न एउटा बच्चा पाउँछ त्यसपछि तिन वर्ष ग्याप नगरिकन फेरि प्रत्येक वर्षै पाउने अथवा दुई दुई वर्ष पाउने हुँदा त्यसले पनि बच्चाहरूलाई चाहिँ कुपोषण गराउँछ। अर्को कुरो हामी सरसफाई पनि ध्यान दिँदैनौँ होइन, राम्रो हात धुने स्वच्छ पानी पिउने सरसफाईको गर्दाखेरि बच्चाहरू चाहिँ कुपोषण चाहिँ मानिन्छ होइन। अब कुपोषणको लागि लिएर महँगै खानेकुरो खानुपर्छ भने कुनै जरुरी छैन, दाल भात तरकारी फलफुल दुध होइन दुधजन्य पदार्थहरूको अन्डा माछा मासु जे हुन्छ त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
12: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ। उपेन्द्र गोले, सीआईएन, गुञ्जन एफएम, रौतहट।
1: बाल बालिकाको स्वास्थ्यका साथै शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकमा पोषण सम्बन्धी जानकारीको कमी तथा हानिकारक परम्परागत अभ्यासहरूका कारणले बालबालिकाको पोषणमा असर परिरहेको हुन सक्छ। त्यसैले पोषण सुधारका लागि हामी सबैले प्रयास गर्नुपर्दछ।
16: ल बधाई छ हामीलाई।
17: तपाईलाई पनि बधाई छ है। ल बाजे बन्नु भयो नि।
18: बधाई मात्रै थापेर भएन, आमा बच्चाको स्वास्थ्यको लागि सन्तुलित आहार, बच्चालाई कम्तीमा छ महिनासम्म आमाकै दुध खुवाउने विषयमा सोच्नु भएको छ।
16: कति नै स्वास्थ्य कर्मी नानी, यो कुरा त हामी बुढाबुढीले हाम्रा छोराछोरी हुर्काउँदै गर्दा सोचेका थियौँ, यो कुनै नौलो कुरो होइन।
17: <त्यही था। laughs>
19: शिशुलाई जन्मिएको एक घण्टा भित्र आमाको दुध खुवाऊ,
18: आमाको दूध सर्वोत्तम पोषण युक्त आहार हो। शिशुको पहिलो खोप भनेकै आमाको दूध हो र आमाको दूधले बच्चालाई रोगसँग लड्ने शक्ति दिन्छ।
9: आमाको दूध शिशुको रोगको हतियार, स्वस्थ जीवन भविष्यको आधार। सार्वजनिक हितका लागि वर्ल्ड भिजन इन्टरनेसनल र अकुराब नेपाल CIN को सहकार्य।
1: बाली समृद्धि भनेको केवल खेतमा धेरै उत्पादन हुनु होइन, स्वास्थ्य सुरक्षित र विविध र पोषणयुक्त खाद्य उत्पादन हुनु पनि बाली समृद्धिको महत्वपूर्ण पक्ष हो। स्थानीय सरकारले कृषि विकास र पोषणलाई छुट्टा छुट्टै कार्यक्रमका रूपमा हेर्ने हो भने एउटा कार्यक्रमले उत्पादन बढ़ाउन सक्छ तर अर्कोले कुपोषण घटाउन सक्छ। त्यसैले अबको स्थानीय कृषि नीति भनेको खेतदेखि भान्सासम्म पोषण भन्ने अवधारणामा आधारित हुनुपर्दछ। किसानले रैथाने बालीलाई धेरै उत्पादन नभए पनि जोगाउनु पर्दछ, त्यसले पोषणमा गहिरो अर्थ राख्न सक्छ। कुपोषणसँग लड्ने पहिलो आधार अस्पताल मात्र होइन, खेत र करेसाबारी पनि हो, घरको भान्सा पनि हो। खेतमा विविधता बढ़े भने भान्सामा पनि विविधता बढ़छ, भान्सामा विविधता बढ़े भने परिवारको आहार गुणस्तरीय हुन्छ र गुणस्तरीय आहार नै स्वस्थ नागरिक निर्माणको आधार हो। त्यसैले स्थानीय सरकारको कृषि नीति र बजेटमा उत्पादनका लागि कृषिसँगै पोषणका लागि कृषिलाई समान प्राथमिकता दिनु आजको आवश्यकता हो।
19: खानेकुरा त सधैँ डेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
20: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
21: गर्भवती हुँदा के खाने,
20: स्तनपानको मात्रा कसरी पुर्याउने,
21: शिशुलाई कहिलेदेखि थप खाना दिने,
20: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
21: यसको जवाब अनुमानमा होइन,
20: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
21: रेडियो कार्यक्रम पोषण संवाद CIN मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
20: सँगै CIN को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
22: यो सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं।
1: आज हामीले रैथाने बाली र परिकारको संरक्षण र पोषण सुधारका लागि समुदायमा चल्दै आएका राम्रा अभ्यास र त्यसको संरक्षणका लागि स्थानीय पालिकाहरूको भूमिकाको बारेमा छलफल गर्यौं।
22: आजको विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुन्छ।
1: साथै तपाईँले हामीलाई हाम्रो फेसबुक पेज र युट्युब च्यानलमा गएर पनि केही कुराहरू लेख्न सक्नुहुन्छ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौं।
22: वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा सामुदायिक सूचना नेटवर्क CIN ले तयार पारेको कार्यक्रम पोषण संवादबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म पलिस्था शाक्य
1: अनि म दीपक आचार्य विदा हुन्छौ। नमस्कार।

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। उद्योग मन्त्रीमा दीपक कुमार यादव नियुक्त। मन्त्री परिषदद्वारा मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत।
1: संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने।
0: प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात। रसुवा भोटेकोशी बाढ़ी पछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूको माग।
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो।
0: अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग। जुम्लामा 900 भन्दा बढ़ीलाई जन्म र मृत्यु संस्कारका लागि अनुदानको चामल वितरण।
3: 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ।
0: र नेपाल एसएससी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट। ओमान सेमी फाइनलमा पराजित। अन्नपूर्ण एनभीएलको फाइनलमा
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तापक्रम वृद्धिसँगै यस्ता ठूला ठूला विपद फेरि दोहोरिन सक्ने चेतावनी दिएको छ। हिमाली क्षेत्रको तापक्रम 1.8 डिग्री सेल्सियसले बढ़नुले पनि अरू संकट निम्तने देखिएकाले यसको सामना र न्यायका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने बेला भएको छ। विश्व समुदायसँग कूटनीतिक तवरले वकालत गर्नका लागि सत्तापक्ष र विपक्षी दल एकसाथ अघि बढ़नु आवश्यक छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्र संघको 81 महासभामा आगामी असोज 6-10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरिएको। नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएससी को बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो।
1: पहिलोमा संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने। भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी आईजीएससीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने। गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने। काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने। शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने।
5: बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा विभिन्न 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। सुनसरी 4 निर्वाचित रासोपाका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री बालेन शाहले उहाँलाई मन्त्रीमा सिफारिश गर्नुभएको थियो। उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहले उक्त मन्त्रालयको जिम्मा पाउनु भएको हो। यादवले हिजो संसदीय समितिमा बजारमा ग्यास अभाव हुनुको कारण ग्यास उद्योगी र सरकारी कर्मचारी दोषी रहेको आरोप लगाउनु भएको थियो। रसुवाको भट्टुकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। 5130 जना अझै बेपत्ता रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
6: अहिलेसम्मको 6 बजेको अपडेट चाहिँ हामीले लगभग अब वेबसाइटमा र हाम्रो फेसबुक पेजमा पनि हालिसकेका छौँ। नआएको भए एकछिन यहाँले डिटेल त्यहाँबाट हेर्नु होला। मैले समरीमा भन्दाखेरि चाहिँ अहिले 1377 स्टक चाहिँ फेला परेको छ। त्यसमा 5000 बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ। केही डेट जस्तो डेट बढी पहिचान नभएका डेट बढीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्र हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। आज त एउटा राम्रो अस्तिदेखि यो एक्रोप ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा, यो नुवाकोटको आज चाहिँ जडान भएर चाहिँ सुचारू भएको छ। अब त्यहाँ एटआर चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
5: विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,31,52,00,00,00 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,00 रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताको 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। विपक्षी दलहरूले भने रसुवाको भटेकोशी बाढ़ीपछिको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले तत्काल प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम प्राप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष छ। कांग्रेसकी प्रमुख सचेतक वासना थापा,
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो। र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने काम हरूको, त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुझे जस्तो गरेर एउटा बुदा बनाएको थियौँ त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
5: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले अदालतका फैसला शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले फैसला कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। समिति सभापति समीक्षा बास्कोटा,
7: न्याय ढिलो दिनु भनेको न्याय नदिनु सर हो भन्ने मान्यतालाई आत्मसात गर्दै अदालतबाट भएका फैसलाहरूको शीघ्र तथा प्रभावकारी कार्यान्वयन मार्फत पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न साधन स्रोत अधिकार र संस्थागत क्षमता सम्पन्न गराई फैसला कार्यान्वयनको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने सम्बन्धमा विद्यमान कानून संस्थागत तथा संरचनागत व्यवस्थाको वस्तुनिष्ठ र वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने।
5: नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलिका लागि बोलाइएको छ। बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिइने नेताहरूले बताएका छन्। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव हुनुहुन्छ। साथै प्रदेश र गैर भौगोलिक गरी 13 स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले शिशुलाई जन्म दिएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो अस्पतालसँग स्पष्टीकरण माग गरेको जानकारी गराउनु भएको छ। अस्पतालले भने दोषीमाथि कार्यवाही हुने जनाएको छ। जुम्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा जुम्लाका 8 स्थानीय तहका 904 जनालाई जन्म र मृत्युको समयमा दिइने 30 किलो चामल प्रदान गरेको छ। जन्मतर्फ 558 र मृत्युतर्फ 346 जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले सीआईएनलाई बताउनुभयो।
3: अहिले चाहिँ हाम्रो साउन 1 गतेदेखिबाट सुरु भयो होइन, अनि अहिलेसम्म चाहिँ अब हाम्रो चाहिँ आजसम्मको डाटा हेर्दा चाहिँ 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ र 70,000 भन्दा बढी चाहिँ मान्छेहरू आउनु भएको छ अहिलेसम्मको डाटा चाहिँ। यो खास चाहिँ अब दाबीको कर्णाली अञ्चलको 5 जिल्लाहरूमा चाहिँ सञ्चालन त 2072 सालबाट चाहिँ सञ्चालनमा हो खासमा चाहिँ। अब अहिले चाहिँ खास यो मृत्यु हुने बित्तिकै तपाईँको चाहिँ कामकाजहरू जन्म हुने बित्तिकै त्यो कामकाजहरूमा चाहिँ खाद्यान्न अभाव हुने भएको कारणले गर्दा सरकारले चाहिँ यो पुलिस सेल्याएको हो।
5: स्वास्थ्य सेवा विभागले आत्महत्या रोकथामलाई साझा जिम्मेवारीका रूपमा अगाडि बढ़ाउन सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायसँग अपील गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरिएको हो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारी,
8: यस वर्षको नारा आत्महत्या रोकथामबारे संवाद शुरू गरौं दृष्टिकोण बदलौं रहेको छ, जसको अर्थ आत्महत्या रोकथामको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गरेको छ। यदि तपाईलाई नैराश्यता यस सम्बन्धी सोच आएमा नजिकको विश्वासिलो पात्रलाई जानकारी दिनुहोस्। अहिले भुटेकुसीमा आएको बाढ़ीले गर्दा मानिसहरूमा निराशाको भावमा बढ़न सक्छ। भरपर्दो र विश्वासिलो सेवा र सूचनाका लागि नजिकको स्वास्थ्य संस्था वा परामर्शदाता पैसा नलाग्ने नम्बर 1166 फोन गरेर सेवा र सूचना लिन सक्नुहुन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाल एसीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको छ। आज भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको हो। र अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलमा फाइनलमा प्रवेश गरेको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सगरमाथा स्मिया सर्सलाई 3-1 को सेटमा हराउँदै अन्नपूर्ण उपाधि नजिक पुगेको हो। अन्नपूर्ण 12 अंकको स्पष्ट अग्रता सहित अंक तालिकामा शीर्ष स्थानमा रह्यो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।
0: बाढ़ी प्रभावित बालबालिका जहाँ भए पनि विद्यालय जाने व्यवस्था गरिँदै
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन, उहाँहरूले आफूलाई पाएको पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ।
0: स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा पठन पाठनको वातावरण बनाइँदै विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं, हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब्सकी आइएन।
14: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हो।
0: सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापन टोलीको विदाई गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामना सहित विदाई गर्नुभएको हो। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डाक्टर सतीश कुमार यादव संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 12,63,92,579 रूपियाँ मौजदात रहेको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,32,67,82,235 रूपियाँ मौजदात छ। 2 वाणिज्य बैंकमा 2,18,09,444 अमेरिकी डलर मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जानकारी दिएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलीजुली नेपाली।
16: साझा खबरमा अब मिलीजुली नेपाली। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँको विद्यालय खुल्यो कि छैन? विदुर नगरपालिका नुवाकोटले भने बाढ़ीका कारण विद्यालयमा क्षति पुगेपछि पढ़ाई हुन नसकेका बालबालिकाको पठन पाठन शुरू गर्ने तयारी गरेको छ।
9: पहुँचका हिसाबले पुरानो विद्यालयमा जान नसक्ने विद्यार्थीहरूको लागि उहाँहरू अहिले बसेको ठाउँ जहाँ नजिक छ त्यही ठाउँमा गएर पढ्न पाउने अवसरको लागि हामीले विद्यालयहरूलाई भनेका छौँ। विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाएको पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ। पढाइको चाहिँ निरन्तरताको लागि उहाँहरूको लागि अवसर सुनिश्चित हुन्छ। आफू पहिला पढिरहेको विद्यालय जहाँ छ त्यो विद्यालयको प्रवासमा सम्पर्क गर्नुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गरिदिनुहुन्छ। यदि त्यो सम्भावना भएन भने हामी नगरपालिकासँग पनि तपाईँ समन्वय गर्न सक्नुहुन्छ।
16: वहाँ हुनुहुन्थ्यो विदुर नगरपालिकाका शिक्षा अधिकृत नवराज सापकोटा। रसुवा बाढ़ीमा तपाईँको पनि थुप्रै अनुभव र भोगाई पक्कै होलान्। अब एकैछिन चाहिँ व्यत्रावतीकी सीता थापा मगरको कुरा सुनौ। नुवाकोट स्वारा डाँडामा प्रभावितहरू नै मिलेर बनाएको अस्थायी आश्रय स्थलमा बस्दै आउनु भएकी सीता थापा मगर
17: सबै आफ्नै गाउँघरका आफ्नै दाजुभाइ दिदी बहिनी अब सबै मिलेर बसेका छौँ। अरू बेला पनि त मिल्न पर्छ, तर यस्तो बेलामा त झन् एक अर्कासँग समन्वय गरेर मिलेर बस्ने नै सबभन्दा राम्रो हो। तछाड मछाड गरेर पनि के गर्ने त? अब यत्रो आफ्नो भएका 4-5 करोड सम्पत्ति त अब घुमिसक्यो भने अब के को लागि चाहिँ त्यो तछाड मछाड गर्ने होइन? अब गरेर नि के हुने हो र? यो बेलामै नमिलेर अब एकजुट भएर नै अगाडि बढ्नुपर्छ। अब भएको कुरा सेयरिङ गर्ने हो, अब सबै कुरा घुमिसक्यो, जे आफूसँग भएको छ त्यही आफ्नो अब साथीलाई बाँड्ने हो, उसँग भएको आफूले लिने हो। हामीसँग त केही छैन जम्मा, यही एउटा यही लुगा लगाएर म खासै भागेका थिएँ। चप्पल पनि अरूकै हो, यहीँ रातमा हो, चप्पल पनि नलागिकन हामी भागेका थियौँ। जम्मा एउटा 1 सेट लुगा मात्रै मेरो चाहिँ 2 बिल्डिङ थियो, एकपट्टि चाहिँ कस्मेटिक र कपडा अनि सिलाई थियो भने अर्कोपट्टि चाहिँ गार्मेन्ट थियो, सिलाइको गार्मेन्ट पसल थियो। अनि मेरो खेत 7 रोपनी थियो, 7 रोपनी खेत पनि त्यही बाढीमै बगायो। हाम्रो सामानहरू पनि धेरै त्यहाँनिर डुबेको छ, अनि त्यो पनि पाउँछौँ कि भन्ने एउटा आशले पनि हो, र अर्को कुरा चाहिँ हाम्रो बाध्यता पनि हो। यहाँबाट अन्त जाने ठाउँै छैन, अनि त्यही बाध्यताले पनि हामी बसिरहेछौँ।
16: नुवाकोटको टोखा छहरे सड़क खण्डमा राति यात्रा गर्न रोक लगाइएको छ। सड़क विभागको सूचना अनुसार नुवाकोटको टोखा छहरे सड़क खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको हो। अर्को सूचना नभएसम्म उक्त सड़क बन्द रहनेछ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सुत्केरी आमा तथा नवजात शिशु बालबालिकाको स्वास्थ्य सेवाको अनुगमन गर्न समिति गठन गरेको छ। समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, जनशक्ति, औषधि सामग्रीको उपलब्धता र स्वास्थ्य जोखिमको अनुगमन गरी आवश्यक पहल गर्ने जनाएको छ।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका,
18: व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
0: विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
20: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
19: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र बाढ़ीले पारेको प्रभावको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँग संवाद प्रस्तुत गर्दैछौं। विशेषत धादिङ लगायतका क्षेत्रमा बाढ़ीले पारेको प्रभाव, त्यस क्षेत्रका नागरिकको जीवन रक्षाका लागि चाल्नुपर्ने कदमका बारेमा साथी सन्तोषी रावल सांसद कडेलसँग कुराकानी गर्दै हुनुहुन्छ।
18: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 4-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्। त्यहाँ बगौनी भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 4-500 चाहिँ त्यहाँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरू ठाउँमा छ भने ती घर बसेका छन्। त्यस्ता
22: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन्? उहाँले
18: धारिङो पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ, अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
22: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
18: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको त्यो छु।
22: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
18: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिणी बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, दार्जिलिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, तिन महिना चार महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
22: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम
18: त्यही हो चाहिँ दार्जिलिङको समस्या आजदेखि होइन। यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। अब हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
22: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ। अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
18: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन। अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसो पनि प्रतिपक्षी
22: बोल्ने कुराहरू
18: त्यहाँ बोल्न होइन, बोल्न त तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
22: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा घसघस आउने त तपाईँलाई हो नि त जनताले, होइन? जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी,
18: जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ, पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी
22: जनताले, होइन जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी,
18: जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ यो कृष्णभीरको परेवा भीरको जुन पहिरो

0: सब अन्य छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ। त्यस कारणले त्यो त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै छवटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
1: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ, यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
0: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने, कतिपयका विद्यालय पारी छन्, विद्यार्थी उहारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू उहारी छन्, तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। उद्योग मन्त्रीमा दीपक कुमार शाह नियुक्त हुनुभयो। मन्त्री परिषदले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भयो मन्त्री परिषद बैठकबाट। प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात रहेको जानकारी दिइएको छ। रसुवाको भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने देखिएको छ। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूले माग गरेका छन्। अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिले निर्देशन दिएको छ। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै छुटकेरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग गरिएको छ। र नेपाल ईएससीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भयो, ओमान सेमी फाइनलमा पराजित भएको छ अनि अन्नपूर्ण एनभीएलको फाइनलमा प्रवेश गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ छ।
3: हजुरको रेडियो 102.1 मेगा।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
6: रंग बहार, रंग बहार।
7: वर्ष संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
6: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: वर्ष पेन्स।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो

0: छिद्र खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
2: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 79।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146 30 310 9851 40 41 98 र 9141 25 59

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: सन्दीव म तपाईलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
2: धन्यवाद।
1: अन्तत उद्योगीको पाता कस्तो भन्ने उद्योग मन्त्रीलाई तपाईहरूले हटाइसार्नुभयो, राजीनामा दिलाउनुभयो र रुँदै मन्त्रालयबाट निस्किनु पर्ने बाध्यता पुर्याउनु भयो है, कति शक्तिशाली तपाईँहरू?
2: होइन, शक्तिशाली होइन, उहाँहरूको के आन्तरिक अरू पनि होला। हिजो उहाँले संसदीय समितिमा बोल्नु भएको कुरा त ग्यास जोडियो होला, हामीलाई बोलाएको पनि होइन, त्यो संसदीय समितिमा हामी पनि थिएनौ, अरू कारणले बोलाएर अरू कारणले पनि हुनसक्छ। तर उहाँहरूले एउटा कुरा हाम्रो चाहिँ दुःखलाग्दो कुरा के हो भने देशको मन्त्री जस्तो पदमा भइसकेपछि कम्तीमा भाषा चाहिँ शब्द प्रयोग गर्नुपर्छ भन्ने लागेको होइन। अब उहाँले चाहिँ खै किन त्यसरी जन्मिनु भयो, अस्ति पनि सोमबारको दिन हामीहरूलाई चाहिँ तिमीहरूलाई थुनेपछि मात्रै चाहिँ ग्यास आउँछ भनेर भन्नु थाल्नुभयो। अब त्यसरी कन्फर्टेसनमा गएर कसरी होला र ग्यास ल्याउने? हामी आज जति पनि ग्यास आएको छ हामीले ल्याएर आएको छ, नआएको छ भने पनि हामीले नल्याएर आएको छ नि। त्यस कारणले त्यो उहाँले बुझ्नु पर्थ्यो। त्यसमा अरू कारण पनि हुनसक्छ, हाम्रै कारणले हो जस्तो।
1: तर तपाईँहरूलाई उहाँले चोट पुर्याउनु भयो, आफै रुँदै निस्किनु भयो। हेर्नुहोस् त, एउटा महिला मन्त्री मधेसको छोरी, नेपाल भन्ने देश, जो अघिल्लो दिन आफू पाता कसिदिन्छु उहाँलाई जेलमा हाले पछाडि मात्रै ग्यास निस्किन्छ भन्ने आदि इत्यादि गर्ने, भोलिपल्ट उहाँ आफै राजीनामा दिएर झोली कुम्टो बोकेर हिँड्नु पर्ने परिस्थिति भनेपछि त यो देश कसले चलाइरहेछ? प्रश्न यो छ।
2: होइन, यो देश त अब बालेन सरकारले चलाउनु भएको थियो नि।
1: बालेन सरकारले चलाएको देख्दैन? बालेन सरकारले उद्योग मन्त्री हटाउन चाहनु भएको थियो र उहाँ त 5,000-7,000 तिरेपछि निस्किने ग्यासलाई 2265 तिर्दैखेरि पाउनु पर्ने अवस्था बनाउनका लागि लाग्नु भएको थियो, यो सत्य हो।
2: होइन, यो लागेर मात्रै हुँदैन नि, मुखले भनेर हुँदैन नि, कर्म पनि हुनु पर्यो नि। त्यस्तो के फेसिलिटेट गर्नु पर्यो? उहाँले चाहिँ यो ग्यास चाहिँ सहज तरिकाले ल्याऊ, यसको मूल्य नबढाऊ भन्ने कुरा चाहिँ सरकारको तर्फबाट मन्त्री भएर उहाँले के काम गर्नु भएको थियो र? त्यस्तो त हामीले कहीँ देखेन। जस्तै हिजै पनि हाम्रो प्रधानमन्त्री कार्यालय के प्रधानमन्त्रीको सचिवालयले जुन फेसिलिटेट गरिदिनु भयो हामीलाई, यो चाहिँ बाटो घाटो ट्राफिकको त्यहाँ सहजीकरण गरिदिनु भयो, त्यो त उहाँले कहिले बोलाएर सोध्नु भएन नि। तपाईँलाई मैले के सहज गर्नुपर्छ र ग्यास कसरी सरल तरिकाले आउँछ र कसरी चाहिँ यसको मूल्य नियन्त्रण गर्न सकिन्छ भनेर एक दिन पनि सल्लाह गर्नु भएन। जुन दिन बोलाउनु भयो, हप्काएर बोलाउनु भयो, तपाईँलाई थुन्छु, जेमा पनि थुन्छु। हामीले भने ट्रक व्यवसाय मान्या छैनन्, के गर्ने होला भन्दाखेरि त्यसो भए ट्रक व्यवसायलाई थुन्नु पर्यो। त्यसपछि के तर्क गर्नु, के वितर्क गर्नु? उहाँले ट्रक व्यवसायलाई पनि थुन्नु पर्यो भन्नुभयो, हामीले बाहिर मात्र
1: नभए उपाय थियो होला नि। तपाईँहरूलाई अहिले लागेको आक्षेप सुन्नु भएको छ, यो विपत्तिमा पनि पैसा कुम्ल्याएर बसे उद्योगीले भनेर, त्यो थाहा पाउनु भएको छ?
2: होइन,
1: यो विपत्तिमा तपाईँहरू पैसा कुम्ल्याउन लाग्नुभयो, थुन्नु चाहिँ आखिर पर्थ्यो तपाईँहरूलाई, न कि तपाईँहरूले त सरकारलाई विकल्प दिनु पर्थ्यो होला। गाडी पुलिसका थिए, आर्मीका थिए, बेपिओका थिए, ती ट्रक देऊ, निशुल्कै लिएर आउँ, ढुवानीका नाममा ग्यासको मूल्य यो बेला नबढाऊ, अर्कोतिर अवगाल आइलाग्थ्यो, सामाजिक उत्तरदायित्व बापत कष्ट हामी बोक्थ्यौं, यो पनि त तपाईँहरूले भन्न सक्नुहुन्थ्यो। विगतमा त कमाएको हो, यो बेला विपत्तिलाई सहयोग गर्नु पर्दैनथ्यो दिवानचन्दजी? तपाईँहरू जस्तो मनगारी मान्छेहरूले दिवानचन्दजी,
2: होइन, तपाईँले कुरा नबुझेर हो, हामीले माननीय मन्त्री उहाँसँग गौरी कुमारी मन्त्रीज्यू र अहिलेको सचिवजीसँग सँगै बसेर म पूर्व अध्यक्ष गोकुल भण्डारी र पूर्व अध्यक्ष शिव प्रसाद घिमिरे तिनैजना गएर के भनेका हौ भने चितवनमा हामी चाहिँ दिनको 50-60,000 सिलिन्डर उपलब्ध गराउँछौ तपाईँलाई, त्यहाँबाट चाहिँ यहाँ काठमाडौँसम्म ल्याउने व्यवस्था मिलाइदिनु पर्यो, चितवनको प्राइसमा हामी दिन्छौ भनेर चाहिँ उहाँसँग कुरा गर्दाखेरि उहाँहरूले चाहिँ हामीसित आफ्नो साधन छैन, सुरक्षाको सित हामी कुरा गरौँला, भएछ भने भनौँला, नभए तपाईँले नै ल्याउने हो, आफै व्यवस्था गर्नुहोस् भन्नुभयो। हामीले यो अनुरोध गरेको ल्याउने व्यवस्था।
1: तपाईँ अहिले दुधको साक्षी बिराल जस्तो बन्न मिल्छ देवानचन्दजी, म तपाईँलाई आक्षेप लागेको होइन, तर मसँग तथ्य र सूचना यो छ, तपाईँहरू समानान्तर रूपमा प्रधानमन्त्री कार्यालयमा समानान्तर रूपमा सम्पर्कमा हुनुहुन्थ्यो, समानान्तर
2: हिजो मात्रै भेट भएको हाम्रो उहाँसँग,
1: उहाँलाई हटाउनका लागि तपाईँहरू समानान्तर रूपमा उहाँलाई हटाउनका लागि तपाईँहरू प्रधानमन्त्री कार्यालयमा हुनुहुन्थ्यो समानान्तर
2: हटाउनका लागि होइन कि उहाँको सल्लाहकारले तपाईँलाई के अप्ठ्यारो छ त्यसको लिखित रूपमा ल्याउनुहोस् भन्नुभएको थियो, हामी लिखित रूपमा बुझाउनु त्यहाँ गएको हौ, हिजो हामीले कुराकानी गरेको त्यसै सिलसिलामा हामीले भनेको पनि हो। उहाँहरूले चाहिँ हामीसित यस्तो अभिव्यक्ति गर्नुभयो, त्यो हामीलाई चित्त बुझेको छैन, हामीलाई दुःख लागेको छ, यसको बारेमा हाम्रो उद्योगीहरू चाहिँ अहिले असन्तुष्ट छन्, आन्दोलित छन्, यसलाई चाहिँ कसरी सामने पार्ने हो भनेर हामीले यो कुरा राखेकै हो।
1: उहाँलाई हटाउन चाहनुहुन्थ्यो, हट्नुभयो आखिर? हेर्नुहोस् न, नियति कस्तो छ यो देशमा भन्दा, दीपक शाहले राजीनामा दिएर गौरी यादव इन्टी हुनुभयो, मन्त्रालय साटियो, नियति दीपक शाहकै भयो, उहाँको पनि आखिर नियति एउटै भयो। शक्तिशाली सरकारको मन्त्रीहरूलाई जब तेरिन्न त्यो मन्त्रालय मार्फत हुने विभागीय मन्त्रालयबाट हुने कामहरू क्रस गरेर जब प्रधानमन्त्री कार्यालयतिर पुग्छ त्यस पछाडि के अपेक्षा गर्ने दिवान चन्द तपाईँ अध्यक्षलाई बाइपास गरेर मन्त्रालयमा तपाईँको कोषाध्यक्ष उपाध्यक्षहरू बीच डिलिङ भएर कुनै निर्णय भयो भने तपाईँको मन मान्छ मान्छ
2: हेर्नुहोस् त एउटा कुरा पहिला के बुझ्नुहोस् भने ममा इफिसियन्सी छ भनेपछि माग्नु पनि मान्छेमा जुन पद ग्रहण गरेको छ त्यसको इफिसियन्सी पनि हुनु पर्यो नि त
1: हजुर
2: इफिसियन्सी हुनु पर्यो शब्द चयन हुनु पर्यो बोल्ने कुरा हुनु पर्यो आइडिया हुनु पर्यो आइडियोलोजी हुनु पर्यो यो पावर र बुद्धि एकै ठाउँमा हुनु पर्यो नि पावर मात्र भएर पनि भएन नि पावर र बुद्धि भएको मान्छे चाहिँ त्यहाँ पुग्यो भने अनि त्यसले गाइडेन्स दिन्छ त्यसले अभिभावकीय भूमिका निर्वाह गर्छ गर्नु पनि पर्छ हाम्रो लागि त त्यहाँ उद्योग मन्त्रालय भनेको त अभिभावक हो मन्त्री भनेको त हाम्रो गार्जियन हो सचिव भनेको हाम्रो गार्जियन हो त्यसले गार्जियनको भूमिका निभाउने कि हामीले त्यसलाई छुन्छु भन्नुबाट शुरू गर्ने तपाईँको घरमा चाहिँ कुनै बच्चाहरूले तपाईँकोले के गर्यो भने तपाईँले थुनेर पिटेर गर्नुहुन्छ कि सम्झाउनुहुन्छ गल्ती भएको भए सम्झाउने हो नि आएर तपाईँ थुनेर छिट पार्छ भन्ने उहाँको मानसिकता धेरै अस्तिदेखि नै थियो किनभने उहाँलाई चाहिँ हामीले ट्रक व्यवसायहरू मान्या छैनन् काठमाडौँ ढुवाइन गर्नलाई हामीलाई यो पनि गाह्रो भइरहेछ भन्दाखेरि त्यसो भए थुन दिनुपर्छ त्यस्तो कहाँ हुन्छ र भन्नुभयो सँगै सचिवजी पनि भइसक्नु भएको उहाँको अभिव्यक्ति त्यो हो नि जेमा पनि थुनिदिने अनि त्यहाँदेखि ग्यासको पनि बाँड्नका लागि आर्मी लगाउँछु भन्नु पर्यो आर्मी कसरी सञ्चालन हुन्छ भन्ने सामान्य ज्ञान नभएको मान्छे आर्मी लगाउँछु भन्ने हो आर्मी चाहिँ कुनै पुलिस मन्त्रालयले कसैलाई चाहिँ आर्मीलाई प्रचालन गर्ने त्यो प्रचालन हुन्छ र भने हामीले त्यो नबुझ्या हो तपाईँ हामीले संस्था नबुझेको हो देश नबुझेको हो हाम्रो संविधान नबुझ्या हो र भने कुनै आर्मीलाई प्रचालन गर्न सक्छ कस्तो परिस्थितिमा गर्न सक्छ भन्ने कुरा त हामीले बुझेकै मान्छे हो नि त्यस कारणले उहाँमा त्यो दम्ब थियो सायद त्यही दम्बले लग्यो कि भन्ने मलाई मात्र लाग्यो कारण अरू पनि हुन सक्छ नि ग्यासको कारण त सामान्य हो होइन होला
1: तर कारण यस्तो छ उहाँलाई त त्यही बेला प्रधानमन्त्रीले पक्राउ गर्न चाहेको कुरा आएको थियो यो बेला तपाईँहरूले भेटेर प्रधानमन्त्री कार्यालयमा कुरा लगाइसके पछाडि आज उहाँ यो कदम चाल्न बाध्य हुनुहुन्छ न कि हिजो उहाँ तपाईँलाई थुन्न सक्ने ल्यागत राख्ने मान्छे आज रुँदै राजीनामा दिएर हिँड्नुपर्ने अवस्था आयो नि त
2: त्यो खै
1: सत्य छ हेर्नुहोस् यो तथ्य हो नि
2: त्यो उहाँको प्रधानमन्त्री कार्यालयमा त हिजो हामीले आजदेखि या भोलिदेखि अझ ग्यासको चाहिँ हामी कसरी बढाउने भन्ने बारेमा हाम्रो पूर्व अध्यक्षजीहरू भर्खरै
1: तपाईँहरू त्यो गर्नुभयो भने चाबी बुझाउँछु भन्नुभयो अध्यक्षज्यू हामी त चाबी बुझाइदिन्छौँ चाहिँ दुईटा भए पुग्छ भन्नुभएको छ हामी त चाबी बुझाइदिने हो किन लगानी
2: हामीले प्रधानमन्त्री कार्यालयमा त्यो भनेको छैन प्रधानमन्त्री कार्यालयलाई त्यो भनेको छैन तर मन्त्रीज्यूलाई चाहिँ भनेकै हो तपाईँहरूले अब हामी आफै गस्त चलाउँछौँ आफै सञ्चालन गर्छौँ भने किन अरू खोल्नुहुन्छ यी हाम्रै चाबी चाहिँ यसैबाट गर्नुहोस् भनेकै हो
1: अब ग्यास हजुर
2: अब ग्यास भन्दाखेरि हुँदै जाला नि एकै दिनमा आएको समस्या पनि होइन एकै दिनमा समाधान हुने पनि होइन यो ग्रेजुअली चाहिँ यो समाधान हुँदै जाने हो र यो समस्या चाहिँ मिनिमाइज हुँदै जाने हो यो समस्या एक दिनको होइन नि कति महिनादेखिको जबलेको समस्या एक दिनमा हुन्छ र भने
1: यो सुन्दा मान्छेलाई कस्तो इडियट क्वेसन गरेको भन्ला नि मलाई तपाईँहरूको पेटको एक्सरे गर्नुपर्ने तपाईँहरूका उद्योगभित्र पनि सुरुङ खन्या छ भने त्यहाँ खोज्नुपर्ने किनकि ग्यास त निलियो कि उडो भइसक्यो के मन्त्री जो अहिले राजीनामा दिइसक्नुभयो उहाँ के भन्दै हुनुहुन्थ्यो गाडीबाट आइरहेछ 80-82 हजार सिलिन्डर भरिएर बजारमा 18-20 हजार पुगो बाँकी लुका आयो उनीहरूले उहाँ त्यो भन्दै हुनुहुन्छ उहाँ त्यो मात्रै भनिरहनु भएको थिएन 7 हजार तिर्दा पाइन्छ 5 हजार तिर्दा पाइन्छ तोकिएको मूल्य तिर्दा पाइएन भन्नुको अर्थ त सिधा सिधी कुरो तपाईँहरूसँग जोडिएको थियो
2: होइन त्यो 7 हजार तिर्दाखेरि 5 हजार तिर्दा पाइन्छ भने तिनीहरूलाई कारवाही गरे भइहाल्यो नि कारवाही निकाय गर्ने निकाय त उहाँहरू हो नि त्यो गरे भइहाल्यो नि ग्यास कहाँ गयो भन्नका लागि हामीले ल्याएको ग्यास कता कता गएको छ कुन कुन जिल्लाहरू मार्फत दिएको छ भन्ने कुरा हामीले दिनदिनै आयल निगममा मैले तपाईँलाई पुनः भने कि हामी आयल निगममा डाटा दिन्छौँ त्यो डाटा चाहिने कसकस कहाँ गयो भनेर त्यसको टेलिफोन नम्बर ठेगाना सबै हुन्छ उहाँले त्यहाँ मोनिटरिङ गरे भइहाल्यो नि त्यो डाटाका आधारमा सबै चिज हामीले त्यहाँ टेबलमा टक्राइदिनु पर्ने भन्ने त कहाँबाट हुन्छ आफूले पनि त गर्नु पर्यो नि मैले भन्नु बुझेकै त्यही आफ्नो आफू अन्तर्गत एक्टिभेट गर्नु पर्यो
1: अनि बजारमा ग्यास पुर्याउने ठेक्का लाइसेन्स तपाईँहरू लिने अनि टक्राइदिनु पर्ने भन्ने
2: होइन न्यु पनि होइन पुर्याउने हाम्रो त्यो पुर्याएको ठिक छ कि छैन भनेर चाहिँ नि अब अनुगमन त उहाँहरूले गर्नु पर्यो नि त्यो अनुगमन पनि हामीले गरिदिनु पर्थ्यो नि भन्नुपर्छ
1: लाइसेन्स लिएर होल्ड गरेपछि तपाईँहरूले बजारमा ग्यास नपुगेको जिम्मा लिनु पर्दैन कसले
2: बजारमा सबै ग्यास हो निर्णय गर्ने बेला उल्टो उल्टो निर्णय गर्ने ढिला निर्णय गर्ने यो ग्यासको त यसको जडमा जानुहोस् न ग्यास किन सर्टेज भएको
1: पहिले तपाईँले आधा सिलिन्डर माग्नुभयो आधा सिलिन्डर दियो आधा आधा भयो त्यसपछि तपाईँले मैसँगको एउटा अन्तर्वार्तामा यो आधा गर्दा नि कस्ट उस्तै लागेको छ हामीले त अझ बढेको छ फुले गरौँ यो समस्या छैन भन्नु सरकारले फुल गर्यो फुल गरेपछि झन् 2 महिनादेखि समस्या भयो बिचको 4-5 दिन मात्रै होइन कि जस्तो भएको थियो फेरि उस्तै भएको छ हेर्नुहोस् अनि कारक तपाईँहरू हो कि सरकार हो
2: कारक त तपाईँको सबै हो सरकारले सरकारका अनुरोधमा हामीले पनि 7.1 गरेका हौ, हाम्रो पनि अनुरोध हो त्यो 15 दिनको लागि भन्यो, त्यो 15 दिनलाई चाहिँ
1: चार महिना
2: गयो भयो भने चाहिँ यसको रिजल्ट यो हुन्छ भनेर पनि हामीले माननीय मन्त्रीज्यू अनि सचिवज्यू नेपाल नयाँ निगमलाई लिखित रूपमा मौखिक रूपमा सम्झाएको बुझाएको देखाएको यो रिजल्ट यो सिचुएसन आउँछ भन्ने हामीलाई थाहा थियो, तर अहिले अस्ति चाहिँ अहिले नर्मलाइज भइसकेको थियो, किजुलिरको पहिरोले गर्दाखेरि चाहिँ फेरि अझ बल्झेको, देशको अरू ठाउँमा चाहिँ अझ पनि सर्टेज त छ तर यहाँ काठमाडौँको जस्तो हाहाकार छैन, तर यो नर्मलाइज हुन अझ समय लाग्छ, ग्यास ल्याएपछि मात्र यसको समाधान हुन्छ, अहिले हेटौडा र चितवनबाट चाहिँ ट्रकमा बोकेर ल्याउँदैमा जम्मै समाधान हुँदैन, बुलेटहरू जबसम्म काठमाडौँमै सिधै बुलेटहरू भित्रिँदैनन् तबसम्म चाहिँ समाधान हुँदैन, यो टेम्पोररी सोल्युसन हो, तर ग्यास चाहिँ दिन प्रतिदिन ग्यास आउने मात्रा बढ्दै गइरहेको छ आउँदैछ।
1: अब इन्जिनियर दीपक कुमार शाह उद्योग मन्त्री बन्नुहुने भएछ, जे होस् फेरि अब सुनसरी चार खोजियो, यो बीचमा हल्ला चर्चा गणेश पराजुलीको मिडिया ट्रायल भएको थियो, दीपक कुमार शाहजी फेरि अब उद्योग मन्त्री हुन लाग्दै हुनुहुँदो रहेछ, उहाँ सुनसरीबाट चारबाट जितेको इन्जिनियर दीपक शाह चाहिँ अब मान्नुहोस् एक्साइज जोसुकै आओस् जो आए पनि फेरि अब ग्यासको समस्या चाहिँ समाधान हुन्छ, के अपेक्षा तपाईँहरूको, विभागीय मन्त्री हो उहाँ, अब विभागीय मन्त्रीबाट तपाईँहरूको अपेक्षा के छ यो सुनाउनु
2: होइन, उहाँले चाहिँ हामीलाई कहीँ अप्ठ्यारो पर्यो भने त्यसको सहजीकरण गरिदिनुपर्छ, ग्यास ल्याउने भने हामीले नै हो र भारतमा टोटल नेपाल राज्यभरिको ग्यासको सोल्युसन भनेको ग्यास आयात गरेर मात्रै हो, ग्यास बढी आयात गरेर, आयात त भइरहेछ बढी पनि अलिअलि भइरहेछ, यतिले मात्र पुग्दैन, जति बढी एकैचोटि आयो त्यति चाँडो सल्भ हुन्छ, थोर थोरै मात्रै बढी आयो भने अलि लामो समयपछि सल्भ हुन्छ, त्यसकारणले उहाँले आफ्नो डिप्लोमेटिक च्यानलबाट परराष्ट्र मन्त्रालय थ्रुबाट या राजदूतलाई बोलाएर भनेको हुन्छ कि रिक्वेस्ट गरेर भए पनि इन्डियन ओइल कर्पोरेसनबाट बढीभन्दा बढी चाहिँ ग्यास दिलाउने व्यवस्था गर्ने र त्यो दिलाउने व्यवस्था गरिसकेपछि ल्याउने व्यवस्था चाहिँ हामीले मिलाउने हो त्यसपछि, त्यसकारण बढीभन्दा बढी ग्यास ल्याउनका लागि त्यो पहल गर्नुपर्छ, मेट्रो लेभलमा जानुपर्छ, माइक्रो लेभलमा बस्नु हुँदैन मन्त्रीज्यूहरूले
1: भनेको, ग्यास नै कम आइरहेछ तपाईँको कुरा
2: होइन, ग्यास जति खपत हुन्थ्यो पहिला त्यति आइरहेछ, 10% अझ थप आइरहेछ, त्यतिले मात्रै पुगेन, खपत त तपाईँको 50,000 मेट्रिक टन मात्रले पुग्थ्यो, अहिले 60,000 आयो, जो खाली भयो जो बीचमा चाहिँ आधा सिलिन्डर गर्दाखेरि चाहिँ जुन सिलिन्डरहरू खाली भएर अहिले भरिन आए, ती सबै सिलिन्डरहरू नभरिन्थे सबैको ग्यासको फ्याक्ट्रीमा भएका बुलेटहरू भरियो भने मात्रै अनि सामान्य अवस्था मान्नु पर्यो नि त, ग्यास जति आउँथ्यो पहिला त्यति त आइरहेछ, त्यसमा चाहिँ यो नेपाल नयाँ निगमले
1: अनि मन्त्रालयले कम गरेको, यो बीचमा के मान्छे बढे देशमा के भएको हो त, मैले बुझिनँ, बुझाउनु त, मान्छे बढे त त्यसो भए ग्यास आउनु पर्ने जति आइरहेको छ अथवा बढी आयो तपाईँ भन्दै हुन्छ,
2: मान्छेसित भएका सिलिन्डरहरू बढी खाली भए, ती जम्मै सिलिन्डरहरू एकैचोटि खपत हुने घरमा एकै सिलिन्डर हो, तर त्यसका चारवटा सिलिन्डर खाली भए बिजनेस आधा सिलिन्डरले गर्दाखेरि, ती खाली भएका चारैवटा सिलिन्डर भरिन आए बजारमा, त्यसकारण खपत हुन्छ एउटा मात्र त्यो त खपत भइरहेछ, त्यो तिनटा सिलिन्डर चाहिँ नभरिन्जेलसम्म चाहिँ यो अलिअलि यो अभाव रहिरहन्छ, यो ह्युमन नेचर हो, मानवीय स्वभाव हो, आफूलाई चाहिँ सेक्योर हुनका लागि भएका सिलिन्डरहरू भरेर स्टकमा राख्न खोजिरहेछन्, त्यही हो अहिले
1: भनेपछि घरमा छापा हार्ने हो भने प्रत्येक घरमा 2-3 एक्स्ट्रा सिलिन्डर छ अहिले,
2: भेटिन्छ होला, भेटिन्छ कसैले चाहिँ कसैका पट्टापट छैन, न त सबैको घरमा छ,
1: ओभर स्टकिङ भयो तपाईँको कुरा
2: हो, ओभर स्टकिङ नै हो,
1: यो
2: त हो त मानिरहेछौँ त, पहिल्यैदेखि भनेको यो,
1: अनि यो ओभर स्टकिङ थालेको 2 महिना भयो नि त अध्यक्ष, यो मैले बुझिरहेको छ नि कि 2 महिना नै मान्छेले ओभर स्टकिङ गरेर सकेन भन्नुहोस्
2: त, 2 महिना भने त्यति ओभर स्टकिङ आउनलाई ग्यास कति बढी आयो त, त्यति ग्यासले पुग्छ ओभर स्टकिङलाई, तपाईँको आधा
1: सिलिन्डर 40-45 मेट्रिक टन आइरहेको थियो, त्यो 60-70 पुग्दा पनि भएन,
2: कुरा सुन्नु न तपाईँ, यो 40-50 जति चाहिँ हारहारमा खपत हो नेपालमा 50,000 मेट्रिक टन प्रति महिना, जुन महिनामा 30,000 मात्र आएका छन् 2-3 महिनामा, 30 मान्छेले कम खाएको त होइन, रेस्टुरेन्ट बन्द भएको त होइन, 50,000 मेट्रिक टन बन्द हुने बेला 30,000 मेट्रिक टन मात्र आउने बेला त त्यो 20,000 त सर्टेज भयो नि, त्यो त मान्छेले आफ्नो स्टकबाट चलाए नि, त्यो स्टकबाट चलाएको हुनाले त्यो अब त्यो स्टकलाई फुलफिल गर्नु खोज्छ, त्यही गरेर आएको अहिले, आफसित भएको जो पहिले खटेको थियो आफसित भएको सिलिन्डर त भरेर राख्न खोज्दैछ नि,
1: अध्यक्ष तपाईँलाई यो भनिदिनुहोस् त, अब कति महिना लाग्छ त त्यसो भए ती स्टक भरिन, तपाईँहरूको क्यालकुलेसन यदि यो सही हो भने,
2: होइन मेरो क्यालकुलेसन चाहिँ त्यो इन्डिपेन्डेन्स अपन द इम्पोर्ट के ग्यासको इम्पोर्टमा, इम्पोर्ट चाहिँ नि कुन रेसियोमा हुन्छ, यही रेसियोमा भयो भने अझै 2 महिना लाग्छ, 2-3 महिना
1: भनेपछि ग्यास त बेचेरै नसक्नुहुने भयो है तपाईँहरूले, एउटा फ्लोको हिसाबले व्यापारको फ्लोको हिसाबले चाहिँ तपाईँहरूको कति महिनामा हुने व्यापार अहिले भइरहेको छ त, ठिकै नसक्नु भयो
2: हो, अहिले बल्ल कुरा गर्नु,
1: सुन्नुहोस्
2: हाम्रो व्यापार 1/4 पनि भएको थिएन चार महिनामा, जो 1/4 भएको थिएन ठ्याक्क त्यो रिकभर भइरहेछ
1: अहिले
2: अहिले,
1: यो बिचको रिकभर भयो,
2: यो बिचको रिकभर हुन्छ यो जम्मै हुने बेला, अझ अहिले भइसकेको छैन। तपाईँको जुन दिन ग्यास नर्मल आउँछ, जुन चाहिँ हामीले ग्यास पम्प बेचेका थियौँ नि क्वान्टिटीमा,
1: हजुर
2: हो, त्यो क्वान्टिटी चाहिँ नि फुलफिल नहुन्जेलसम्म यो समस्या रहिरहन्छ, तर समस्या मिनिमाइज हुँदै जान्छ। मैले अघि नै भन्छु कि
1: भनेपछि अब आउने मन्त्रीले तपाईँको अघि हामी त्यहाँ कुरा गरिरहेका थियौँ, भारतबाट ग्यास इम्पोर्ट हुने मात्रा परिमाण बढाऊ, परिणाम परिमाण
2: त्यही हो, जति बढी बढायो त्यति चाँडो सल्भ हुन्छ
1: यो सल्भ नै। हाम्रो क्षमता चाहिँ जति पनि ल्याएर स्टक गर्ने छ तपाईँहरूसँग 58 उद्योगमा,
2: जति पनि ल्याएर होइन, हामीसित चाहिँ नि करिब करिब 11,000 मेट्रिक टनसम्म स्टोरेज गर्ने क्षमता छ, तर बजारमा चाहिँ भएका सिलिन्डरहरू पनि स्टक हो नि,
1: बजारमा भएको सिलिन्डर भनेको तपाईँको 1,75,00,000
2: छ, 1,75,00,000 छ,
1: 1,75,00,000 हाम्रा सिलिन्डर छन्। अहिले त 1,75,00,000 तपाईँले भन्दै हुनुहुन्छ, 1,00,00,000 हाराहारी मात्रै भरिएका छन् होइन त,
2: हजुर
1: 75,00,000 सिलिन्डर भरिन बाँकी छ,
2: हजुर 75
1: देशव्यापी रूप, यो फेरि देशव्यापी आँकडा हो, त्यसको 50% त काठमाडौँ कन्जम्सन होला होइन,
2: 40% जति
1: 40% छ, ल 1,00,00,000 को 40% भने यहाँ 40,00,000 जति सिलिन्डर भरिन बाँकी छ,
2: हजुर
1: त्यो भयो भने यो हाकारको अवस्था चरम अभाव चाहिँ काठमाडौँ मात्रै हो कि देशव्यापी हो,
2: यो देशव्यापी हो तर काठमाडौँको जति छैन अरू ठाउँ।
1: म अघि देख्दै थिएँ सड़कमा दाउरा बालेर भात पकाउँदै गरेको दृश्य, तिमीहरूले अध्यक्ष देवान चन्दलाई फोन गरेर सिलिन्डर पाउने कि पूर्व अध्यक्ष गोकुललाई गरेर पाउने कि अथवा अर्को शिव घिमरेलाई गरेर पाउने कि आयल निगमको ईडीलाई गर्ने कि प्रधानमन्त्रीलाई गर्ने कि उद्योग मन्त्रीलाई कसलाई गर्ने?
2: आयल निगममा क्युआरटी छ, क्विक रेस्पोन्स टिम भनेर त्यसलाई गरेर चाहिँ उहाँले व्यस्त गर्नु,
1: उहाँले सिलिन्डर दिनुहुन्छ,
2: उहाँले चाहिँ कहाँ हो सिलिन्डरको कुन उद्योगमा कहाँ छ कति छ कुन ठाउँमा छ भनेर सम्पर्क गराएर उहाँहरूको कनेक्सन गराए।
1: यो कतिन्जेल अध्यक्षज्यू अन्तिममा भन्नुहोस् त मलाई समय कतिन्जेल?
2: यो कतिन्जेल जबसम्म ग्यास आउँदैन, जबसम्म
1: ग्यास आइरहेको छ, आएको छैन नभन्नु, ग्यास त आइरहेछ तर कतिन्जेल चल्छ?
2: यो त तपाईँले ग्यास आइरहेछ त कस्तो कुरो गर्दै हुनुहुन्छ भने भू विसर्जनको एउटा थियो, सरकारले चाहिँ उसको दिनको चाहिँ 5,00,000 रुपियाँ खर्च हुने, सरकारले चाहिँ उसलाई चाहिँ हामीले त सहयोग गरेकै छैन भनेर दिनको 5,000 गर्थ्यो अरे कि, अनि भू विसर्जन कविता लेखेको थियो त्यसमा, त्यस्तै हो आइरहेछ भन्नुहुन्छ, आइरहेछ सबैका सिलिन्डर भरेर गरेर आइरहेछ भन्ने कुरा गर्नुहोस् न, जुन दिन त्यो सबैका सिलिन्डर भरिने गरेर ग्यास आउँछ त्यो दिन हो आएको भनेको त, अहिले त त्यहाँनिर तपाईँको यसो टालटुलमा हो
1: होइन, आयल निगमले इन्डियाबाट यति परिमाणमा सिलिन्डर आएको छ ग्यास आएको छ भनेर डाटा दिन्छ नि त, त्यसलाई के भन्ने त त्यो
2: डाटा नै पुगेन, त्यसैले मात्रै पुगेन, त्यसको दुई गुणा बढाउनु पर्यो, किनभने जुन पुरानो
1: अगस्तको डाटा कति हो? अगस्तको डाटा
2: अगस्तमा तपाईँको 60,000 मेट्रिक टन आयो,
1: 45,000 मेट्रिक टन, 40-45 हाम्रो रेगुलर खपत थियो,
2: 45
1: होइन 50 25 मात्रै त खपत भयो आदि सिलिन्डर गर्दा त विगतमा
2: पहिले पो खपत भयो, त्यो जो खपत भएन अब अहिले आएर त्यो भरिनु परेन, जबसम्म तपाईँको पुरानो घाउ चाहिँ भरिँदैन तबसम्म चाहिँ नयाँ चाहिँ सुरुवात हुँदैन यसमा हेर्नुहोस्, त्यस कारणले सँगसँगै यहाँ के छ भने खपत पनि भइरहेछ, 60,000 आयो भने 60,000 50,000 त खर्च भइसक्यो, यही महिना 10,000 नै बच्यो, त्यो 10,000 चाहिँ तपाईँको 10,000 गरेर जुन दिन 40,000 पुग्छ त्यो दिन चाहिँ तपाईँको नर्मल हुन्छ, किनभने 40,000
1: यसको हिसाबले ऐकिक नियम पढ्ने हो भने चाहिँ अरू 4 महिना लाग्ने भयो,
2: अलिअलि त अब 1 महिना त सकियो नि, अब 3 महिना लाग्ला,
1: यहाँ त सुदन गुरुङलाई, सुदन गुरुङलाई नै हो या बालेनलाई नै उद्योग मन्त्री बनाए पनि हुनेवाला के रहन्छ? त्यसो भए
2: तपाईँलाई एक कुरा भन्छु, यो कुरा मैले संसदीय समितिमा जुन दिन 14.2 गरेको थिएँ नि,
1: हजुर
2: हिजो जस्तो 14.2 गरे आज जस्तो संसदीय समितिको मिटिङमा थियो,
1: हजुर
2: होइन, मैले त्यो मिटिङमा म यही मन्त्रीज्यू जानुभएको अनि सचिवज्यू
1: उहाँको अहिले राजीनामा दिएको मन्त्री
2: राज्यमा दिएको मन्त्रीजी उहाँहरू बसेको बेला के भनेको थियो भने उहाँहरूले जेसुकै भनौन् 14.2 आज भयो भोलिदेखि बजारमा पाइहाल्छ भने नठान्नुहोस्, यो सहज हुन कम्तीमा 2 महिना लाग्छ भनेको थियो त्यति बेला,
1: 2 महिना त भइसक्यो त,
2: 2 महिना भयो त यहाँ विभिन्न चाहिँ सरकार ट्रान्सिजहरू आयो नि,
1: भनेपछि अरू दुई महिना लाग्छ कम्तीमा.
2: उहाँहरूको डाटा चाहिने कि एक हप्ताभित्र छिकुन्छ भन्ने होइन.
1: तपाईँ एउटा कुराको ग्यारेन्टी भनिदिनु त, एक एकवटा सिलिन्डर भरेकोले नआतिनुहोस्, तपाईँले अर्को पाउने बेलासम्म सहज हुन्छ भनेर मान्छेलाई त्यसरी कन्भिन्स गराउन सक्नु पर्यो नि त तपाईँले. त्यो सकिन्छ,
2: हामीले पनि सक्ने हो, राज्यले पनि गरिदिनु दुईटैले गर्छ.
1: त्यो भयो भने त यो लफडा नहुने रहेछ.
2: हो, मान्छेले तपाईँलाई मैले एक्ज्याक्ट अहिले तपाईँले के राम्रो कुरा के गर्नु भने, प्रत्येक मान्छेले एक मात्र सिलिन्डर राख्ने हो भने भोलिदेखि सहज.
1: हजुरज्यू, 20 मिनट मैले नराम्रो कुरा गरेँ जस्तो नभन्नु न.
2: अहिले यो धेरै राम्रो कुरा गर्नुभयो भने 20 मिनट नराम्रो होइन. 20 मिनट अरू कुरामा डिस्कस गर्यो नि. तपाईँले एक परिवारले एउटा मात्रै सिलिन्डर राख्ने हो भने
1: हजुर
2: आजदेखि आजैदेखि तपाईँको सहज हुन्छ, भोलिदेखि सहज हुन्छ, पर्सि पनि लाग्दैन. किनभने जति क्वान्टिटी आज पनि काठमाडौँमा 40,000 सिलिन्डर दिनको खपत हो होइन,
1: हजुर
2: त्यति आइरहेछ के. तर के हो भने कसैले कहाँ तरी चारवटा पुग्यो, कसैले पाउँदै पाएन.
1: खास समस्या
2: त्यस हो, यहाँ हो समस्या. त्यस कारणले यसको सारा समस्याको जड चाहिँ हटाउनका लागि कसले के गर्यो, यसरी टाल्नु पर्यो, त्यसरी टाल्नु पर्यो भन्दाखेरि जसका जति सिलिन्डर छन् त्यो भरिने व्यवस्था मिलाइदिउँ, त्यो एक सर्टमा चाहिँ समाधान हुन्छ.
1: अथवा एउटा आह्वान गर्दा पनि हुने होला, यो व्यवस्थापकीय पाटो चाहिँ एउटा के आह्वान गर्ने भने, सिलिन्डर कलेक्सन सेन्टर बनाउने. सुन्नुहोस् मेरो आइडिया है, सिलिन्डर कलेक्सन सेन्टर बनाउने खाली, तिमीले यति दिनमा पाउँछौ भनेर सो त आफै आह्वान गरिदिने के, बरु मान्छेलाई त्यो लाइन लाग्न बाध्य नबनाउने, त्यसरी फुत्त फुत्त दिँदा पनि हुन्थ्यो होला नि टाइमिङ.
2: अहिलेलि त्यस्तो नगरेर अहिलेलि के गरिरहेछ भने, कुनै कुनै कम्पनीले
1: हजुर
2: कुपनहरू दिइरहेछ होइन.
1: हजुर,
2: जस्तै नेपाल गेन्सकै तपाईँलाई एक्जाम्पल दिन्छु.
1: हजुर,
2: दिनको म मेरो फ्याक्ट्रीबाट 300 मात्र बाँड्छु, बाँकी म अहिले डिलरहरू मात्र बाँड्छु भनेर गरिरहेछ उसले होइन. त्यस कारण दिनको 300 कुपन आजको लागि दियो, 300 चाहिँ 600 कुपन तपाईँको पालो भोलि भनेर पहिले गेस्ट आउनुभन्दा पहिले उनीहरूलाई लगाइदिएछ
1: होइन.
2: त्यस्तो
1: पनि यो आइडिया पनि अलिकति राम्रो, तुलनात्मक रूपमा भिड त कम होला.
2: यो गभर्मेन्टको छ नि साइड टेन्डिङको एसटीसी, एसटीसीले पनि त्यो गरिरहेछ. तपाईँले उहाँहरूलाई सोध्नुभयो भने तपाईँ त्यो पाउनुहुन्छ. एसटीसीले त असहज पद्धतिसम्म तपाईँले यो एक गति पाउनुहुन्छ भने प्रत्येकलाई दिन तोकिदिएछ एसटीसीले. त्यो करिब करिब त्यो प्र्याक्टिसमा छौ, तर सबै कुरा भनेको जस्तै ठ्याक्कै सबै कुरा मिल्यो भनेपछि मात्रै हो, हेर्नुहोस् होइन.
1: हजुर,
2: न त चाहिँ यो यसको पर्मानेन्ट सोल्युसन भनेको बढी ग्यासै ल्याउने हो, बढी ग्यासै आयात गर्ने हो. फेरि तपाईँ काम नगर्नुहोस् कि हाम्रो नयाँ उद्योग मन्त्री जो बन्दै हुन्छ उहाँलाई तपाईँहरू पनि सहयोग भनेर चाहिँ हाम्रो तर्फबाट चाहिँ भनिदिनुहोस्, बढीभन्दा बढी ग्यास चाहिने इम्पोर्ट मात्रै गर्ने व्यवस्था मिलाइदिने. उहाँले ल्याउने पनि होइन, ल्याउने त हामीले हो कि, हामी खोजौँला गाडी भएन
1: भने. यो तपाईँको महत्त्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद.
2: तपाईँलाई पनि धन्यवाद.
0: रेडियो पाओ, घटना विषयको सशक्त संवाद. हजुरको रेडियो 102.1 MHz.
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना.
4: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ.
3: कार्यसूचीको विषयहरू:
4: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
4: संस्था एकीकरण सम्बन्धमा,
3: ऋण अपलेखन सम्बन्धमा,
4: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
3: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
4: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
4: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
4: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
4: धितो लिलामी सम्बन्धमा,
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
5: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान.
4: मिति 2083 भदौ 27 गते. स्थान एजियस होटल मन्थली. समय बिहान 11 बजेदेखि 2 बजेसम्म. निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ.
5: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ.
4: थप जानकारीका लागि सहारा एउटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0485403004, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484040067।
5: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।
6: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
7: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
7: त्यसो भए ध्यान दिएर सुन्नी।
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
7: सुन्नु भए त
6: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
9: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0484040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगा
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892 र 048 45 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: हजुरको रेडियो।

0: ሲሉ ቦታ ፕሪያዛሪ ሰኒት ፕሮቶኮልን
1: Azur Ko Radio 102.1 MHz
2: सीबीले 0.25% ले ब्याज दर बढाएको छ। यो वर्ष दोस्रो पटक बढाइएसँगै युरोजोनमा ब्याज दर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढाएको महँगीसँग जुझ्न ब्याज दर बढाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अलमान्देव जलमार्ग भएर इन्धन आपूर्ति हुनेबारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टर नामको उक्त फेरीमा 100 जना भन्दा बढी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति शी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदेछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि रहेका छन्। र श्रीलंकाको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजपक्षको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिस्टकी श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोडा अटे यान्सारालाई सन् 2018 जेल पठाएको थियो। तर एक वर्षमै राष्ट्रपतिले क्षमादान दिएपछि उनी जेलबाट निस्किन सफल भएका थिए। राजनीतिक प्रभाव रहेका ती बौद्ध भिक्षुमाथि मुस्लिम विरूद्ध तनाव बढ़ाएको आरोप लाग्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
3: साँझपखमा तपाईलाई स्वागत छ। ठूलो विध्वंस मचाएको भदौ 10 गतेको बाढ़ीपछिको पुनः निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढ़ीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट। क्षतिको द्रुत तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदनमा बाढ़ीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
4: कन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग त्यति प्राप्त छैन। हामीले बिजनेस स्रोतबाट जुटाउनै पर्ने हुन्छ, विकास साझेदारसँग पनि अनुरोध गर्नुपर्ने हुन्छ। कतिपयको प्रतिबद्धता पनि आएको छ आउन, त अब बिस्तारै त्यो प्लस हुँदै जान्छ।
3: दुई चरणमा पुनः निर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनः निर्माण गरिनेछ, जसको निम्ति 8 अर्ब 73 करोड लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुनः निर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले औल्याएको छ। प्राधिकरणकी प्रवक्ता महत भन्छन् विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ।
4: डिटेल एसेसमेन्ट त हुनै बाँकी छ। प्राविधिकहरू वडा स्तरसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एन्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनली भन्न सक्छौँ। तर करिब करिब टेन्टेटिभ त्यति पर्छ भन्ने अब प्रारम्भिक अनुमान गरिएको छ। यो यसमा केही वास्तवमा पछि पिडिआई गर्दा त केही थप गर्छ फरक पर्ने त हुन्छ।
3: बाढ़ीबाट भौतिकसँगै ठूलो मानवीय क्षति भएको छ। प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5,000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्। तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ। सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ। जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना चिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
5: हाइड्रो टनेलमा खोज तथा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ। यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ। मुख्य गरी यो टनेलको बाहिरको जुन खुल्ला भाग छ त्यो ज्यादै नै कमी भएको भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठुलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झार्न सक्ने अवस्था छ। त्यसले गर्दाखेरि च्याप्रु बेसीबाट उक्त टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ। त्यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन बाटो तयार भइसकेको अवस्था छ। अब यदि इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी बाँकिरहेको अवस्था छ। त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटर सम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ब्लास्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ।
3: भनेको ठुलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो, त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे जहाँबाट बन्द छ 110 मिटर पछि त्यसपछि खोल्नको निम्ति त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नु भयो?
5: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ। टनेल त्यो भागलाई चाहिँ खुल्ला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ।
3: त्यो जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो, 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था बाँकी?
5: करिब 250 मिटर भित्र छिर्नुपर्ने चाहिँ अवस्था छ। त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ।
3: अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ? अरू जलविद्युत आयोजनाहरूबाट
5: विशेष गरी यो जुन 3A हामीले 2 जनाको जीवित उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ। 3B पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ। त्यसै गरी यो लाङटाङ र रसअगाडि हाइड्रो टनेलहरूमा पनि कार्य गरिएको अवस्था छ।
3: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब लाग्नु नुवाकोट। हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढ़ी पीड़ितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्। शुरूमा कमला रिमाल।
6: अब राहत त अब जति पनि आइराखेको छ पाइराखेको छ होल्डिङ सेन्टरमा, अब त्यसमा चाहिँ अलिकति पीड़ित नभएकाहरूले चाहिँ त्यो राहत नलिँदै हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ। हामीले त्यो पनि भनिराखेका छौँ है। म 9 नम्बर वडा कार्यालय नै हो, मेरो घर नजिकै पर्छ। त्यहाँतिरका मान्छेहरू कोठामा बस्ने मान्छेहरूले पनि गएर चाहिँ राहत जथाभावी चाहिँ लिएको चाहिँ त्यो चाहिँ एकदमै दुःख लागिरहेको छ। पीड़ितले चाहिँ जति पाउनुपर्ने नपाउने हो कि जस्तो लाग्छ है।
3: बाढीपछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे रामशरण खाती।
7: अलिक केही राहत भएको छ। बिजुली र इन्टरनेटको सुविधा चाहिँ छ, ट्विन घरको व्यवस्था छ, झल्लेमु पुल चाँडै नै बन्दैछ। रोडहरू अहिले पनि बनिसकेको छैन, अब अझ कहिले समय लाग्छ बन्नलाई। मान्छेहरू हिँड्ने गोरेडहरू चाहिँ छ। होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ। अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ, एकदम चरम अभाव छ। अनि लामखुट्टेको पनि त्यस्तै छ, किनभने फोहोर मैला जतासुकै भएर यो भाइरल ज्वरो रुवाखोकीहरू अलि तीव्र नै छ।
3: नुवाकोटका बासिन्दाको त्यो पीड़ापछि लागौं रसुवा, जहाँका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यससँगै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए।
8: रसपाको मेजर कुरा के हो भने हाइड्रो पावर अनि टुरिज्म र अन्तर्राष्ट्रिय नाका, यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नै थाकतलामा बसेर केही गरेर आफ्नो परिवार जनहरूसँग सँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यही नै जोड लिएर बस्नु भएको थियो हाइड्रो पावर पनि थियो. टुरिज्मको विषय धेरै जस्तो अब मानसोभर जाने बाटो त्यहाँबाट होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ भइहाले. त्यसपछि लाङकाङ जाने पनि त्यहीँबाट भइहाले. अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडे सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यही बस्ने भइहाले. त्यसले गर्दा रसुवाको कमसेकम ती जनशक्तिहरू 90% हामीले आज गुमाएको अवस्था हो, मिसिङ भइरहेको अवस्था हो. रसुवालाई यो बाढीले चाहिँ कमसेकम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ. भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले, सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर मेरो छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो, सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो, रसुवाली नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु.
9: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको त्रिशुली छेउको मार्ग. त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला, बाहिरका मान्छे कति थियो होला?
8: अहिलेसम्म भएको डेटामा मिसिङ रसुवाबाट 1856 छ होइन, स्थानीय साथीहरू होइन. सूचकको निवेदनका आधारमा कस्तो भएको छ भने तपाईँको गोसाइकुण्डा वडा नम्बर 2 मानव रहित भएको छ. त्यहाँ लोकली रेकर्ड हुने कुरा हुँदैन, को यता मुख गर्यो को यता मुख गर्यो भने दौडिरह हुन्छन्. अहिलेसम्मको 1849 त्यसमा 10 चाहिँ सनाखत भएको छ. यो त रसुवाको मात्र नेट कुरा गर्दैछु. बाहिर विभिन्न नागरिकहरू, विदेशी नागरिक बाहिर जिल्लाबाट आएर काम गर्ने सहित गर्दा मिसिङ भएको नै 4,000+ हाम्रो रिसेन्ट डेटा लास्टमा भएको हामीलाई सूचना पाएको निवेदन आएको सबै मिसिङ भएको चाहिँ 4,006 छ. र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन, कतिपय चाहिँ नुवाकोटको ढुङ्गे भन्ने ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसाइकुण्डा जान हिँडेको मान्छे, मानसोभर जान हिँडेका मान्छे, नाका जान हिँडेको मान्छे, कतिलाई वासआउट गरी लिएर गयो त्यो त इमेजिन गर्न सकिँदैन. प्राइभेट भेहिकलको भने त्यो सामुदायिक भए नै 4,000+ हाम्रो रिसेन्ट डेटा लास्टमा भएको हामीलाई सूचना पाएको निवेदन आएको सबै मिसिङ भएको चाहिँ 4,006 छ. र कतिजना त तपाईँको कस्तो पनि भयो भने

0: अनि यो घरमा को छ, यो घरमा कतिजना बसेको छ भने माइनोटली हेर्ने कुरा साथीहरू बिस्तारै पाउँदै हुनुहुन्छ. अब हाम्रो विविध जो जो जे जे धर्म लिए भए पनि अब रिचुअल कुराहरू गर्नुपर्ने कुराहरूले सबैजना आफ्नो आफ्नो कुरामा रहनु भयो.
1: सबै परिवारै बेपत्ता भयो, सम्पर्क विहीन भएको या परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने, छिमेकीको थाहा नहुने, यो धेरै अझै पनि प्रष्ट तस्विर आउन चाहिँ यो स्थानीयकै हकमा कति समय लाग्ला, किनकि जनप्रतिनिधिहरू पनि अब यो यसमा पीड़ामा पर्नु भएको छ, त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि.
0: रसम्म पाँचवटा गाउँपालिका मात्रै, दुईटा गाउँपालिकाको कार्य नै छैन. कति कर्मचारीहरू मिसिङ हुनुहुन्छ, सुरक्षाको साथीहरू पनि धेरैजना मिसिङ हुनुहुन्छ, जति बच्चा छन् देशको गर्ने र तथ्याङ्कहरूले उनीपट्टि लागिहाल्छ.
2: उनी थिए रसुवाका सांसद मोहन आचार्य, प्रदीप बस्यालसँग कुरा गर्दै. अन्त्यमा एउटा छोटो प्रसंग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्. अत्यावश्यक सामग्रीको अभावबीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो. हवस्, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं. त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: भी रात को 9 बजे।
1: हजुर को रेडियो 102.1 मेगा।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेन्स।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावाहुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
4: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

रत्नहरि भण्डारी, बीमा अनुरागी लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है। वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू
2: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
1: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
2: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
2: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0484-543-304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484-40-0067।
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 439 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
3: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन,
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
3: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
3: फलफूल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
3: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गारिक कृषि वस्तु निर्यात,
3: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: सहयोगका लागि हार्दिक अपील: रामेछाप जिल्ला, मन्थली नगरपालिका, वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269969

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको शुभ अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी गावा भिन्जु पार्किङको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामय श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनि कोसेली।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01463310 9851401498 र 9841259957।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्न सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगा
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो। तर हामीले नै गरे, नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि। त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848-45-398, 0848-45-398।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-2082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
11: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
12: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
11: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
13: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
14: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
15: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
11: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
14: सम्पर्क नम्बर 0475904662 9892965699998।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
16: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

कति पब्जी खेलेको जम्मै हिँड्नु रमाइलो गर्न तपाईँलाई र मलाई मात्रै लाग्छ नि कोरोनामा 70 वर्षको आमा त रमाइलो हुन आफू चाहिँ प्रदर्शन तपाईँ त खालि पब्जी पब्जी

0: हजुरको रेडियो 102.1 मेगा
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनुपर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
3: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
2: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
3: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
1: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
4: हो र कहाँ अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97652769636 9817475446 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853065 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले आत्महत्यालाई गम्भीर मानवाधिकारको विषयका रूपमा लिँदै यसको रोकथाम र नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी पहल गर्न सरकार तथा सरकारवाला सबैसँग आग्रह गरेको छ। विश्व आत्महत्या रोकथाम दिवस सेप्टेम्बर 10 को सन्दर्भमा आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपील गरेको हो। सरकारले काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङका 27 स्थानीय तहका 17,438 गरीब घर परिवारको सूची स्वीकृत गरेको छ। सिंहदरबारमा बिहिबार बसेको मन्त्री परिषद बैठकले ती जिल्लाका 27 स्थानीय तहका गरीब घर परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले संयुक्त राष्ट्र संघको 81 औं महासभामा सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण समेत स्वीकृत गरेको छ। असोज 6 देखि 10 गतेसम्म हुने महासभामा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। त्यस्तै भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय बैठकले गरेको छ। बैठकले अनुचित लेनदेन, मिटर ब्याज, अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। त्यसैगरी बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष डाक्टर हरिप्रसाद लम्साल, सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गरेको छ। बैठकले सहसचिव विनोद बहादुर कुँवरलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापना गर्ने निर्णय गरेको छ। त्यस्तै सहसचिव उत्तम कुमार खत्रीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापना गर्ने निर्णय गरेको छ। चाडपर्व नजिकै गर्दा बजारमा चिनी हाहाकार देखिएको छ, साथै मूल्य पनि अत्याधिक वृद्धि भएको छ। तर सरकारी व्यापार कम्पनीहरू आफूहरूसँग पर्याप्त मात्रामा चिनी रहेको दावी गरिरहेका छन्। चाडपर्वको समयमा नेपाली बजारमा चिनीको कृत्रिम अभाव र मूल्य वृद्धि हुन नदिन सरकार तथा मातहतका सार्वजनिक संस्थानहरूले संयुक्त रूपमा

आपूर्ति व्यवस्थापन तीव्र पारेको जनाएका छन्। उपभोक्तालाई सहुलियत दरमा चिनी उपलब्ध गराउन साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले मौजात परिचालन तथा नयाँ आयातको काम अगाडि बढ़ाएका छन् भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समग्र बजारको माग र आपूर्तिको सूक्ष्म विश्लेषण गरिरहेको जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको उहाँले जेएनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी पछिको पुनर्निर्माणका लागि सरकारले ₹7,31,32,52,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहित संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। खाना पकाउने ग्यासमा कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सूर्य विनायक नगरपालिका 3 स्थित ब्रह्मनगरमा सरलाई जनरल स्टोर सञ्चालन गर्ने 25 वर्षीय उमेश शाह र भक्तपुर नगरपालिका 2 इटा 6 सगर ग्यास बेच्दै आएका 41 वर्षीय राजेश कर्मचारी छन्। उनीहरू बिहिबार साँझ पक्राउ परेका हुन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल ₹12,43,33,10,041 मौजा छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा ₹9,14,39,98,503 मौजा छ। त्यस्तै कोषका 2 ब्याङ्कमा रहेको डलर खातामा ₹2,16,37,691 जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजा जोड्दा कोषको कुल उपलब्ध रकम ₹12,43,33,10,041 पुगेको कार्यालयले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपदका समयमा ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शवगृह निर्माण गर्ने योजना अघि सारेको छ। मन्त्रालयले देशका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा 50 शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृहको क्षमता विस्तार तथा निर्माणका लागि प्रक्रिया अघि बढ़ाइनेछ। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोसी बाढ़ी पछिको खोज राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। नेपाली कंग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा विपद प्रतिकारमा सरकारले गरिरहेको कामको समीक्षा भएको कंग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिनुभएको छ। सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाहलाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्योग मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको हो। क्याम्पस अभावको विरोधमा विद्यार्थीहरूले रत्न राज्य लक्ष्मी क्याम्पस अगाडिको सड़कमै दाउरामा खाना पकाएर खाएका हुन्। ग्यास अभावको समस्या समाधानका लागि सरकारमाथि दबाव बढ़ाउन अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आज सड़कमै गुन्द्रुक भात पकाएर खाएका हुन्। तामाङ समाज युएई अबुधाबीले रामेछापको खानादेवी गाउँपालिका 8 गागली स्थित महाकाली जनज्योति सामुदायिक विद्यालयलाई शैक्षिक प्रयोजनका लागि एक थान प्रोजेक्टर सहयोग गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष जंगलाल तामाङ र तामाङ समाज युएई अबुधाबीका महासचिव जयराम वाइबाका अभिभावक विचारलाल तामाङले संयुक्त रूपमा प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
सरकारी कर्मचारीलाई हनिट्यापमा भारी रकम असुलेको आरोपमा पक्राउ परेकी रानीछाप युवती कारागार चलान भएकी छन्। उच्च तहका सरकारी कर्मचारीलाई हनिट्यापमा पारी 27 लाख रकम असुलेको आरोपमा रानीछाप घर भएकी 32 वर्षीय कुसुम गुभाजु कारागार पुगेकी हुन्। गत साउन 27 गते पक्राउ परेकी गुभाजुलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले बुधबार पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा आर्थिक वर्ष 2082-83 जिल्लाभित्र सञ्चालित विकास योजना सरकारी सेवा प्रवाह तथा विभिन्न क्षेत्रगत कार्यक्रमको प्रगति समीक्षा गर्न जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम चलिरहेको छ। सिन्धुलीमाढीमा आज शुरू भएको 2 दिने उक्त कार्यक्रममा जिल्लाका विकास गतिविधिको अवस्था, बजेट कार्यान्वयन उपलब्धि, समस्या तथा आगामी सुधारका पक्षमाथि विस्तृत छलफल गरिने भएको छ। लागू औषध सेवन गरी सवारी चलाएको आरोपमा सिन्धुलीमा 3 जना चालक पक्राउ परेका छन्। राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको स्वास्थ्य परीक्षण तथा लागू औषध सेवन जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। कमलामाई नगरपालिका नवस्थित विमान बस पार्कमा बुधबार बिहान गरिएको लागू औषध परीक्षणमा 3 चालकको नतिजा पोजिटिभ आएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय विमानको संयुक्त टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुली तथा स्वास्थ्य चौकी विमानका स्वास्थ्य कर्मीको सहयोगमा बीपी राजमार्ग र मदन भण्डारी राजमार्गमा चल्ने सवारी चालकहरूको स्वास्थ्य तथा लागू औषध सेवन परीक्षण गरेको थियो। सिन्धुलीमा वृक्षारोपणको अर्थ बदलिँदै गएको छ। वनको हरियाली बढ़ाउने अभियानका रूपमा मात्र सीमित रहेको वृक्षारोपण अहिले किसानको आमदानी र स्थानीय अर्थतन्त्रसँग जोड़िन थालेको छ। आर्थिक वर्ष 2082-83 डिभिजन वन कार्यालय सिन्धुलीले निजी जग्गामा आँप, लिची, बगिचित, एभोकाडो, टिमुर, लोटसल्ला लगायत फलफूल, जड़ीबुटी तथा बहुपयोगी प्रजातिका हजारौं बिरूवा वितरण गरेको छ। कमलमाई नगरपालिकामा मात्रै आर्थिक वर्ष 2082-83 बगिचित 1160, आँप 1610 र लिची 1985 बिरूवा वितरण भएका छन्। गोलन्जर गाउँपालिकामा एभोकाडो 1675, टिमुर 880, दन्तेओखर 750 र कागती 400 बिरूवा पुगेका छन्। त्यसै गरी फिकल गाउँपालिकामा लोटसल्ला 3270, एभोकाडो 1200 र बुद्धिचित्त 1140 बिरूवा वितरण गरिएको छ। ओखलढुङ्गामा सञ्चालन गरिएको वृहत आँखा जाँच शिविरमा 1176 जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्। भदौ 14 गतेदेखि 23 गतेसम्म जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको शिविरबाट 593 महिला र 583 पुरूषले सेवा लिएका हुन्। शिविरका क्रममा 68 जना मोतीबिन्दुका बिरामी शल्यक्रियाका लागि छनौट भएका छन्। र जिल्ला अदालत काठमाडौँले सिभिल सहकारीका संचालक इच्छाराम तामाङलाई 5.5 वर्ष कैद सजाय तोकेको छ। न्यायाधीश कृत बहादुर बोहराको इजलासले ठगी सम्बन्धी कसुरमा तामाङलाई 5.5 वर्ष कैद र 50,000 जरिवाना तोकेको। उक्त मुद्दामा भदौ 11 गते तामाङसहित 16 जनालाई दोषी ठहर गरिएको थियो। राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यति जलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज सिंह समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazırlıklı Avaz, Hazırlıklı Saat Yuhu, Hazırlıklı Radio XDI Taplayık Megahertz. Namaskar, Hazırlıklı Radio XDI Taplayık Megahertz ko Ratrikalin Prastiti Karikram SMS Dohori ko Parkhayma Rahanu Bhaika, Vastu Bhaika, Tapai Tamam Tamam Adarani Srota Mandarma Ratrikalin Lok Sangeet Kavi Vadan Sveta Hardika Swagat Karna Sahansu Ma Karikram Prastita Tapai Ke Dukha Sukha Kosta Yatri Karikram Prastita Ayana Amutiko Dukduki उपस्थित भइसकेको छु आज पनि तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी. हामी हप्ताको साथी दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ. लगभग 11 बजेसम्म तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन गर्छौ पनि भन्न चाहन्छु. साथसाथै अनि लेख रचनाहरू पनि वाचन हुनेछन् भने तपाईँले नै रोजाइमा पार्नुभएका लोकदोहोरी भाकाहरू पनि तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ. सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु. रातको समय छ, 10:18 गइसकेको छ. तपाईँको माझमा उपस्थित भइसकेका छौँ होइन. सुनेर साथ दिनुहोस् है, सुनेर साथ दिनुहोला भन्न चाहे. कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु. कि कस्तो लाग्छ यसो सरसल्लाह सुझाव पनि दिनुहोला पनि भन्न चाहन्छु. भन्दै कार्यक्रमको सुरुवात गरिहाल्छु. तपाईँको माझमा एउटा गीत राखेर झुक्यायो ऐनाले बोल गीत रहेको छ. यति बेलाको समयमा तपाईँको माझमा कार्यक्रमको सुरुवातमा यो गीत राख्छु. त्यसपछि आउँछु. रेडियो सुन्दै गर्नुहोला, मेसेजहरू पनि पठाउँदै गर्नुहोला. यसमा मेलिमा राई अनि शङ्कर लामिछानेको आवाज रहेको छ.

योगित तपाईको माझमा राखेर कार्यक्रम शुरूआत गरिसकेको छु। कार्यक्रम एसएमएस दोहोरी अनि अर भइराखेको छ। आवाजमा म श्रीराज छु, साथमा तपाईँ हुनुहुन्छ यति बेला फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको एफएम 95 MHz फ्रिक्वेन्सी मोडुलेसनबाट सुन्दै हुनुहुन्छ। अनि अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको न्यूज .com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर हेर्दै हुनुहुन्छ अनि सुन्नुहुन्छ भन्ने आशा छ। भर्खरै सुन्नुभयो, सब कुरा नकली बनायो चाइनाले, मै राम्रै हो कि झुकायो ऐनाले। चाइनिज फोटोकपी भन्छन् डिटो होइन, एकैछिनमा देख्न पाएको छैन, बनाउँछन् भन्छन्, के थाहा हुन पनि सक्छ। मिलिन राई अनि शंकर लामिछानेको आवाजमा गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। अब तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छु, लेख रचनाहरू पनि वाचन हुनेछन्। लेख रचनाहरू पनि पठाउन सक्नुहुनेछ भने कुनै लोकदोहोरी भाका सुन्न मन लागेको छ भने पनि कार्यक्रमलाई होइन कार्यक्रममा पठाउन सक्नुहुन्छ। लेख रचनाहरू पनि पठाउनुहोला अनि साथै लोकदोहोरी भाकाहरू पनि रोजाइ पार्न सक्नुहुन्छ। सिन्धुलीबाट सुजान दाहाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। भुवन रावत हुनुहुन्छ, कार्यक्रम एकदमै राम्रो लाग्छ भन्नुहुन्छ। उहाँले दाङ घोराई 19 भइघाको मान्छे हाल भारतबाट कार्यक्रम सुन्दैछु यति बेला भन्दिनुहुन्छ। सम्पूर्णमा सम्झना माया छ भन्नुहुन्छ भने शर्मिला आई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। सिन्धुलीबाट सम्झना सबैमा भन्नुहुन्छ। हिराबहादुर लकाई हुनुहुन्छ, नमस्ते सर, सुन्दैछु बुटवलबाट, मौसम सामान्य छ है अहिले भन्नुहुन्छ। साथी सम्झनु पर्दाखेरि सोना कन्दुमा, त्यस्तै गरेर अप्सरा खड्का, विनिता छेत्री, रमिता श्रेष्ठ, संगीता लामा, धनु गजमेर, रूपसना योगी, दिलुयाम फुराई, मेलिया छामी, त्यस्तै गरेर विनिता थामी, मिनु मगर, भरत रावत, बद्रीराज थापा, जयराम खड्का, त्यस्तै सुधा काफले, मिन माया घिसिङ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु म्यासेजको लागि। त्यस्तै गरेर प्रकाश किसिम सुधाई, नमस्ते, सन्चय हुनुहुन्छ नि, खाना खानुभयो, एकदम राम्रो चलाउनु भएको छ कार्यक्रम, कति बेला आउँछ भनेर रूममा बसेर सुनिराखेको थिएँ, पर्खिराखेको थिएँ भन्नुहुन्छ दाई। देवी घरती मगर र पशुपति दाईको हिजो रोजे गीत भन्दिनुहुन्छ, मलाई लिङ्क पठाइदिनुहोस् प्रकाशजी, होइन मैले खोजेको भेटिनँ, तपाईँलाई लिङ्क पठाइदिनु भयो भने म राख्छु, सरी हम्बल भयो, आजको बसाइमा तपाईँले रोजेको गीत बज्नेछ, नभए भने सक्दिनँ, सरी भन्न चाहे। तपाईँ कि गायक गायिका अर्कै हुनुपर्छ, होइन होइन भने गीतको बोल स्पष्ट रूपमा लेखेर पठाइदिनुहोस् हजुर। नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ, पानी बेसरी परेको छ हजुर, रामेछापतिर चाहिँ जे सही परेको थियो अहिले छैन, अन्त विभिन्न ठाउँमा पानी परेको थियो। दाई अब दसैँको गीत कति कतिबाट बजाउनुहुन्छ भन्नुहुन्छ, जे रेडियो सुन्दै गर्नुहोला, कार्यक्रम सुन्दै गर्नुहोला, तपाईँले थाहा पाउनुहुन्छ कहिले कति कतिबाट बज्छन् भन्ने कुरा, होइन भन्न चाहे प्रकाश। त्यस्तै गरेर सुजन दाहाल हुनुहुन्छ, मुटु जलाई जलाई भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ, तिजका गीतहरू रोजाइ पार्नुहोस् ल, अब तिज आउन लागिसकेको छ, तिजपछि तिजका गीतहरू सुन्न पाइँदैन होइन, सुनेको पनि मजा हुँदैन जस्तो लाग्छ। सो तिजका गीतहरू चाहिँ प्रायः जस्तो रोजाइमा पार्नुहोला पनि भन्न चाहन्छु। एउटा पर्व हुन्छ होइन, एउटा समय हुन्छ, त्यो समयमा गीत सुन्ने भने राम्रो हुन्छ, त्यो समय बितिसकेपछि गीत सुनेर काम छैन जस्तो लाग्छ। सो अब चाहिँ त्यसका गीतहरू रोजाइमा पार्न सक्नुहुन्छ भन्न चाहे। त्यस्तै गरेर त्यति बेला हुनुहुन्छ प्रकाशजी हुनुहुन्छ, उहाँले सुन्दैछु भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कर्णप्रिय केसी सङ्गीत हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, उहाँले पनि भारतबाट कार्यक्रम सुन्दैछु, दाङ तुलसीपुर घर हो भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ। प्रकाश केसीले टिकटकमा भन्नुहुन्छ, मलाई लिङ्क पठाइदिनुहोस् हजुर, तपाईँले कहाँबाट भेटाउनु भयो प्रकाशजी गीत होइन, अथवा मैले भेटिनँ, जस्तो त्यो भइसकेपछि तपाईँले पठाउनुहोस् होइन लिङ्क, गीतको भिडियोको लिङ्क पठाइदिनु भयो भने म राख्ने कोसिस गर्छु, नभए भने सक्दिनँ हजुर भन्न चाहे। त्यस्तै बेली अछामी हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर अभागी भुवन श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, अभागी भुवन श्रेष्ठ हो भन्नुहुन्छ, शुभरात्रि भन्नुहुन्छ भने नयाँ साथीको लागि नम्बर छोड्नु भएको छ, 9763498003 रहेको छ, 97 63 49 50 803 नम्बर होइन उहाँले छोड्नु भएको छ,
गीततर्फ लाग्न चाहन्छु मेसेजहरू मैले वाचन गरे जस्तो लाग्छ कमला उनिमले हुनुहुन्छ भोलि बाबाको मुख हेर्ने औँसी आजदेखि मन भारी भएको छ भोलि अरूले आफ्ना बाबाको अनुहार हेरेर आशीर्वाद लिँदा म भने स्वर्गमा रहनुभएका मेरा बाबालाई सम्झेर तपाईँको तस्विर हेर्दै आँसु झार्नेछु बाबा तपाईँको अभाव हरेक दिन महसुस हुन्छ तर यस्ता दिनमा झन् धेरै सताउँछ एकपटक फेरि तपाईँको आवाज सुन्न पाए एकपटक बाबा भनेर अंगालो हाल्न पाए भोलिको बाबाको मुख हेर्ने औँसीमा स्वर्गमा रहनुभएका प्यारा बाबालाई हृदयदेखि सम्झना र नमन भन्नुहुन्छ तपाईँकी माया र सम्झना सधैँ मेरो तपाईँको माया र सम्झना सधैँ मेरो मुटुमा रहनेछ ह्याप्पी फादर्स डे भन्नुहुन्छ मिस यु सो मच डियर बाबा भन्नुहुन्छ कमला काली कमला उनिम लिम्बु हालकुबेतबाट हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु आशीर्वाद महत्वपूर्ण हो जस्तो लाग्छ होइन आशीर्वाद दिइराख्नु भएको होला तपाईँले गरेको प्रगति हेरिराख्नु भएको छ होला होइन कतै मेरा छोराछोरीले बाटो बिराउँछन् कि भनेर सोध्दै हुनुहुन्छ होला होइन यसो गर्दै हुन्थ्यो यसो गरोस् भन्ने चाह होला होइन र विकास सुनवार मुख्य आइरहेको छ नमस्कार सम्पूर्ण हजुरको रेडियो सञ्चालक टिमलाई घर रामेछापुमा कुनै दिन हाल सानो अमेरिकाबाट सुन्दैछ है कार्यक्रम सम्झना सबैमा भन्दा छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर हिरा बहादुर लगाए हुनुहुन्छ उहाँले पनि अर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला म गीततर्फ लाग्न चाहन्छु मुटु जलाई जलाई पुष्कल शर्माको आवाजमा गीत छ होइन अनि विष्णुमाझीको आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला मेसेजहरू पनि पठाउँदै गर्नुहोला कार्यक्रमलाई पनि सेयर गरेर साथ दिँदै गर्नुहोला है त

यो गीत तपाईँको माझमा राखे मुटु जलाई जलाई रहेको थियो। गीतको बोल कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रीराज महत छु। कहिलेकाहीँ एउटा पुरानो गीत सुन्दा अथवा कुनै पुराना तस्विरहरू पल्टाउँदा या रातिको यो शान्त हावाको स्पर्श पाउँदा पनि लाग्छ ती पुराना दिनहरू फेरि फर्किएर आयो हुन्थ्यो जस्तो। मैले प्रसङ्ग त गीत राखेको थिएँ तर प्रसङ्ग अन्त पनि लान खोजेँ होइन। यो गीतसँग त मेल छैन, हुन त मार्मिक गीत छ होइन, गीत चाहिँ म जिउन सक्दिनँ, मुटु जलाई जलाई रहेको थिएँ। तर मैले गीतलाई होइन, गीत जे जस्तो भने पनि, गीतले जे जस्तो भने पनि, जब हुन्छ नि यो रात छिपिँदै जाँदा एउटा अनौठो कुरा के हुन्छ थाहा छ? त्यो सुभरिको लाहालमा हराएका हाम्रा यादहरू रातिको एकान्त पाउने बित्तिकै चुपचाप अगाडि आएर उभिदिन्छन् कि? केही यादहरूले ओठमा हल्का मुस्कान ल्याइदिन्छन् त केही यादहरूले आँखाका कुना अलिकति रसाउन पुग्छन्। हामी जिन्दगीमा कति धेरै मान्छेहरूलाई भेट्छौँ, कति धेरै पलहरू जिउँछौँ। समयसँगै मान्छेहरू टाढा हुन्छन्, परिस्थितिहरू बदलिन्छन् र ती पुराना दिनहरू केवल याद भनेर मनको कुनै कुनामा थन्किन्छन् कि? तर अचम्मको कुरा त के भने नि, समयले जति नै दूरी बढाए पनि ती यादहरूको सुवास कहिले दमिलो हुँदैन। कहिलेकाहीँ मैले अघि पनि भने, एउटा पुरानो गीत सुन्दा, कुनै पुराना तस्विरहरू देख्दा वा पल्टाउँदा या रातिको यो शान्त हावाको स्पर्श पाउँदा लाग्छ ती पुराना दिनहरू फेरि फर्केर आयो हुन्थ्यो नि। त्यो सानामा साथीहरूसँग बिना कारण हाँसेका पलहरू, कसैको पर्खाइमा बिताएका साँझहरू वा ती अधुरा रहेका मिठा सपनाहरू होइन। तपाईँको मनमा पनि त पक्कै यस्तै कुरा याद होला, जुन समयको धुलोले पुरिन सकेको छैन होला। कुनै यस्तो मान्छे जसको यादले आज पनि तपाईँको मुटुको ढुकढुकी अलिकति बढाइदिन्छ होला होइन, त्यो मनमा कोही होला नि त त्यस्ता छैनन् र। आउनुहोस् यो रातको, आजको यो रात ती पुराना प्यारा र थोरै अधुरा यादहरूकै नाम गरौँ। र यदि तपाईँ पनि अहिले कुनै यादको छारीमा बस्नु भएको छ भने, कसैलाई सम्झिराख्नु भएको छ भने मलाई पठाउनुहोस् न, म तपाईँको त यादलाई मेरो आवाजमा दिनेछु होइन, आवाज दिनेछु पनि भन्न चाहे होइन। भनिन्छ नि त्यो तपाईँको त्यो यादहरूलाई मेरो आवाज भरेर के भन्छ अब होइन, जस ताजा बनाउने कोसिसमा गर्नेछु पनि भन्न चाहे। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। अन्जिता मल्ला ठकुरी क्षेत्र हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि खुरकोटबाट भन्नुहुन्छ, मिठो सम्झना भन्नुहुन्छ, मामु बाबा बुनु भाइ अनि डियर प्रदीप खत्री, त्यस्तै रोली राई सोना कन्दुङ्गा, त्यस्तै गरेर रामलाल सुमन अर्जुन याका समिला शेर्पा, दादा काला बिरवान सुनवार, त्यस्तै दादा दीपक मगर परिवर्तन, दादा बुद्धवीर तामाङ, दादा राजन सुनवार, छमिता इच्छाकी मगर होइन, राजन सुनवार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने, निमा एसपी लामा हुनुहुन्छ, फलडुङ्गा चरणालुबाट निमा शेर्पा हो भन्नुहुन्छ। दोलखा मेघबहादुर विक को सँग राखिदिनुहोस् भन्न खोज्नु भएको हो, मैले बुझिनँ हजुर, बुझिनँ है, लाउँथे माया घातै घाता भयो भने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ प्रकाशजीले। क्षेत्री आयुष हुनुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। राइनी राजकला हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु।

tarafdan तपाईँले पठाउनु भएका म्यासेज निर्वाचन गर्ने कोसिसमा गरिरहेको छु। यो रातको समय छ, यति बेला म म्यासेज वाचन गरिरहेको थिएँ। मलाई यति बेला हेर्दै पनि हुनुहुन्छ, दियालिम्बु हुनुहुन्छ, कार्यक्रम सुन्दै छ है, मोरङ इलामबाट हुनुहुन्छ दियालिम्बु। मोरङमा रहनुहुने मम्मी बाबालाई धेरै सम्झना माया छ भन्नुहुन्छ, धनु गजमेर हुनुहुन्छ, दाई विशारा हुनुहुन्छ, त्यस्तै गरेर हेर्दैछु सम्झना सबै भन्नुहुन्छ, आशा हुनुहुन्छ, हेर्दैछु सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। आशाजीलाई पनि त्यस्तै गरेर यति बेला सबिना पोखरेलजी हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। आशा दाई हाल चाहिँ कुवेतबाट हो है, घर से मिलियो, सम्झना सबै भन्नुहुन्छ, यता हुनुहुन्थ्यो होइन आशाजी, समयको खेल है, त्यही भए जस्तो लाग्थ्यो, त्यता पुग्नु भएछ कुवेततिर, ठिक छ, परदेशको भूमिमा नहेर पनि मलाई म्यासेज पठाइदिनु भयो, कार्यक्रममा सहभागी भइदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर हिराबहादुर लगाए हुनुहुन्छ, कार्यक्रम गर्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, म पनि आएँ है भन्नुहुन्छ। सबिनाजीले मिस्टर सालु आइडिरहेको छ, सुनिली घर भइहाल्छ काठमाडौँबाट, सुनिल मगर हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, विनिता छत्रु बिनुले पनि सुन्दैछ है भन्नुहुन्छ, आइसा परुले पनि काठमाडौँबाट सुन्दैछ है कार्यक्रम सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर अब के प्राप्त म्यासेजहरू मैले वाचन गरेँ जस्तो लाग्छ, टिकटकमा प्राप्त म्यासेजहरू चाहिँ त्यस्तै गरेर के थ्याङ्क यू। यस्तै म म्यासेज वाचन गर्न चाहन्छु, राइनी राजकला हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, मनकुमारी कान्छी कुलुङ हुनुहुन्छ, शङ्खा सभाबाट सुन्दैछ है भन्नुहुन्छ, मनकुमारी कान्छी कुलुङ हो, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यस्तो गरेर यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ मलाई होइन, यति बेला बान्तवा सोफिया राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, अञ्जीव बान्तवा राई। त्यस्तै गरेर म्यासेज वाचन गर्ने कोसिसमा गरिरहेको छु, सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू, राई सफल आयुष अनि आशिका तामाङ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, भोजपुरबाट बान्तवा सोफिया राई हो भन्नुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। निमा यस्तो लामा हुनुहुन्छ, नयाँ साथीको लागि नम्बर छोड्नु भएको छ,

म्यासेज म वाचन गरिरहेको छु यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु। यति बेला म्यासेज पठाउनु भएको छ निमा शर्पाजीले हुनुहुन्छ, नयाँ साथीको लाइन नम्बर छुन्नुभएको छ 9849081699 नम्बर रहेको छ 9849081699 9849081699 नम्बर रहेको छ, कल गर्न सक्नुहुन्छ, साथी बन्न सक्नुहुन्छ पनि मलाई चाहे। त्यस्तै गरेर राय सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि नेपाल घरतिर थियौँ आज यहीबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। ह्याप्पी बर्थडे साथी सन्तोष काफ्ले र दाई प्रवीण पोखरेल भन्नुहुन्छ, मेनी मेनी ह्याप्पी रिटर्न सधैँ भन्नुहुन्छ। मिस्यू मुटु प्रेम तामाङ, हलिकेश्वर लिम्बु, गोपाल भाइ सुरेन्द्र श्रेष्ठ, त्यस्तै गरेर राज तामाङ, राजकुमार गुरुङ, राज बुढाथोकी, त्यस्तै निरुता चामिङ राई, सरिता राई, रमला साम्पाङ राई, त्यस्तै मिडिया प्रेमी राई, अनिसा बान्तवा सुफिया राई, त्यस्तै गरेर सानुमा शेर्पा, सुस्मिता नाक्सरिङ, त्यस्तै पुष्पा अञ्जली राई, तीर्थ राई लगायत सबैमा सम्झनामा आएछ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। मैले सर्टकटमा वाचन गरेँ, साथीहरूको नाम लिलामा देखेँ, स्तुति भएर पनि हो पनि भन्न चाहन्छु। त्यस्तै अभागी भुवन श्रेष्ठले पनि कार्यक्रम सुन्दैछु, सम्झना सबैमा है, शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। राई सफलाई आयुष हुनुहुन्छ, राजेश कुलुङ, सन्देश कुलुङ राई, सन्देश मगर, सन्देश चामिङ राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला मिनु लम्तरी मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ साउदी अरेबियाबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। 10:49 भइसकेको छ, म कार्यक्रमलाई टुङ्ग्याउने कोसिस गरिरहेको छु ल, अन्तिममा एउटा मिठो गीत राखेर। त्यस्तै गरेर शिला अधिकारी हुनुहुन्छ, कार्यक्रम हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दिनता छत्रुबिन हुनुहुन्छ, उहाँले पनि कार्यक्रम हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर वीरेन्द्र साई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, दैलेख जिल्लाको चामुण्डा इन्द्रा सैनी बाट भन्नुहुन्छ, उहाँले पनि इन्द्रा सैनी नगरपालिकाबाट वीरेन्द्र साई हो, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। सुजन दाहाल हुनुहुन्छ, बाटो हेर्दै बिते कति साउन अनि भदौहरू भन्नुहुन्छ, बाटो हेर्दै बिते कति साउन अनि भदौहरू, फर्केर आएनन् ती पुराना याद र तिनीहरू, बाटो हेर्दै बिते कति साउन अनि भदौहरू, फर्केर आएनन् ती पुराना याद र तिनीहरू, सबैले बुबाको मुख हेरेर आशीर्वाद लिँदा म भने टोलाउँछु हेर्दै टोपी र पुराना कपडाहरू, म भने टोलाउँछु हेर्दै टोपी र पुराना कपडाहरू भन्नुहुन्छ, बाटो हेर्दै बिते कति साउन अनि भदौहरू, बाटो हेर्दै बिते कति साउन अनि भदौहरू, फर्केर आएनन् ती पुराना याद र तिनीहरू, सबैले बुबाको मुख हेरेर आशीर्वाद लिँदा, सबैले बुबाको मुख हेरेर आशीर्वाद लिँदा म भने टोलाउँछु हेर्दै टोपी र पुराना कपडाहरू भन्नुभएको छ, राम्रो छ लेख भन्न चाहे। वास्तविक परिस्थिति हुनुभएका अनि नहुनुभएकाहरूको लागि होइन, अब हुनुभएका बाबा आमा भएकाहरूले पनि अहिले पछिल्लो समय त कमै सुनिएको छ, नत्र भयो वृद्ध आश्रमतिर लगेर राख्ने होइन, हेला गर्ने यो यताउति भइराखेको छ, न उनीहरूले अब यस्तै होइन मन सम्झिराख्नु भएको छ होला। मैले एउटै कुरा भन्न चाहन्छु, हेरिराख्नु भएको छ होला होइन, तपाईँले गरेका प्रगतिहरूलाई निहालिराख्नु भएको छ होला जस्तो लाग्छ। त्यस्तै गरेर ठिक छ दाइ, साथीहरूलाई तिजका गीतहरू रोज्नु भन्नु न है हजुरले भन्नुहुन्छ, प्रकाशजी हजुरले पनि तिजका गीत त रोज्नु भएको छैन त, मैले लाउँथेँ माया घातै घात भयो भनेर राखिदिनुहोस् भन्नुहुन्छ होइन, मैले त्यो गीत राख्न कोसिस गरिरहेको छु, मैले भन्न त भनिरहेको छु अघिदेखि साथीहरूलाई तिजका गीतहरू राख रोज्नुहोस् है भनेर। तस्विर होइन आज त हजुरलाई अँगालोमा बाँध्ने दिन आएछ, हजुरको काखमा बसेर खुसीका मिठा फल साट्ने दिन आएछ, तस्विर होइन आज त हजुरलाई अँगालोमा बाँध्ने दिन आएछ, हजुरको काखमा बसेर खुसीका मिठा फल साट्ने दिन आएछ, हजुरकै आशीर्वादले बनेको हो यो मेरो सानो संसार, हजुरकै आशीर्वादले बनेको हो यो मेरो सानो संसार, बुबा आज हजुरको हातबाट टिका अनि प्यार थाप्ने दिन आएछ भन्नुहुन्छ सुजनजीले, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यो चाहिँ हजुरको लागि भन्नुभएको छ, श्री राजदाईको मनमा आजभोलि अर्कै उमङ्ग छाएको छ,
श्रीराज दाईको मनमा आजभोलि अर्कै उमङ्ग छाएको छ, कसैको मिठो बोलीले मुटुको कुनामा माया बसाएको छ, भित्र भित्रै परेछन् क्यारे कसैको गहिरो प्रेममा, भित्र भित्रै परेछन् क्यारे कसैको गहिरो प्रेममा, त्यही भएर होला ओठमा मिठो मुस्कान हराएको छ, त्यही भएर होला ओठमा मिठो मुस्कान हराएको छ भन्नुहुन्छ। खै मैले त अब हो र हरायो र ओठमा मिठो मुस्कान त छाएको छैन, दुई छ नि मेरोमा के लिङ्क पठाइदिनुहोस् भनेको, मलाई गायक गायिकाको नाम भन्नुहुन्छ, गीतको बोल भन्नुहुन्छ, मैले त्यो गीतको बोल हामीसँग भएको ठाउँ जति सबैमा खोजेर पनि मैले युट्युबमा पनि खोजेको छु भनिसकेपछि अब हामीसँग पनि छैन, युट्युबमा पनि मैले भेटिनँ भनिसकेपछि अब मैले राख्ने कसरी भन्ने कुरा भइराखेको छ। ओके, राख्ने कोसिस चाहिँ म गर्छु पनि हुन चाहे, चार वर्ष अगाडिको न्युकीसँग टिकटकमा योद रहेछ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, खोजेर होइन खोजिदिनु भयो पठाइदिनु भएकोमा राख्ने कोसिस गर्छु ल म अहिले चाहिँ टिकटकमा, टिकटक भेटेको थिइनँ मैले। त्यस्तै धनगजमेरजी हुनुहुन्छ, हेर्दै पनि हुनुहुन्छ उहाँले, दादा नमस्कार भन्नुहुन्छ, ओखलढुङ्गाबाट धनगजमेर हो एसएमएस गरेको छु भन्नुहुन्छ। आज पाँच थर दाई होइन, पाँच थरको दाई आविश लिम्बू, सिन्धुलीको दाई शङ्खला शङ्ख तामाङ सरी शङ्ख लामाको जन्मदिन परेको छ, दुवैजनालाई जन्मदिनको शुभकामना भन्छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि त्यस्तै गरेर यति बेला बाबुरा मगर हुनुहुन्छ, ओखलढुङ्गा पोखली घर भइहाल्छ, साउदी अरेबियाको रियादबाट सुन्दैछु भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ। रमिला राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, मोरङबाट सम्झना सबैमा है भन्नुहुन्छ, शुभरात्री भन्नुहुन्छ। प्रेम निङमा शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, रामेछाप जिल्लाको सुन्दर बस्तीमा कुण्ड दुई बान्ति भण्डार देउराली घर भइहाल्छ, काठमाडौँको हिमालयन एक रेस्टुरेन्टबाट भन्नुहुन्छ, प्रेम निङमा शेर्पा हो भन्नुहुन्छ। बजनी चाहिँ सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनिसा चाहिँ हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्न चाहे। त्यस्तै गरेर यति बेला दाई हजुरलाई खोकी लागेको छ र त्यही भएर एफएमको धुन मात्रै बजाइराख्नु भएको छ त भन्नुहुन्छ, अहिले कहीँ हुनसक्छ होइन खोकीहरू लाग्न सक्छ, धुनहरू बज्न सक्छन्, एकासी अनायासी बज्न सक्छन्, यस्तै हो भन्नुहोस् है दाई। भोलि त बुवाहरूको मुख हेर्ने दिन हो, एकचोटि भन्नुहोस् है भन्नुहुन्छ, पक्कै पनि हो हजुर, भोलि ओसिरहेको छ पनि भन्न चाहे। त्यस्तै गरेर कुमार श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, दोलाखा मार्ग घर भइहाल्छ, काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ, धनगजमेर सम्पाली शेर्पा सरिता मक्ता लक्ष्मी खड्कालाका सबैमा सम्झना छ भन्नुहुन्छ कुमार श्रेष्ठजीले पनि, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। गीत भेटाउनु भएन हो भन्नुहुन्छ, मैले रोजाइमा पार्नु भएको, मैले रोजाइमा पारेको भन्दै हुनुहुन्छ, मैले भेटिसकेँ अहिले पछि चाहिँ प्रकाशजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला प्राप्त म्यासेजहरू सबै वाचन गरिसके जस्तो लाग्छ, सुजन दाहालजी हुनुहुन्छ, यो तपाईँको लागि नछोड्नुहोस् है दाई भन्नुहुन्छ, बुबाको शिरमा सधैँ श्रद्धाको फुल चढाउनु होला श्रीराज दाई, बुबाको शिरमा सधैँ श्रद्धाको फुल चढाउनु होला श्रीराज दाई, उहाँकै पाइलामा हिँडेर जिन्दगीको बाटो बनाउनु होला श्रीराज दाई, प्रेम त छँदैछ मनको एउटा कुनामा लुकेको, भोलि बुबालाई ढोगेर खुसीका आँसु बगाउनु होला श्रीराज दाई भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद सन्दीप होइन सुजन दाहाल, विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुजनजी।

रिवर फम्बलभयो। यति बेला आमा म्यासले दुर्वाचन गर्दै थियो। लगभग 10:58 बन्न लागिसकेको छ। सृजनजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, प्रकाशजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर सुरज राइटन छानुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। भोजपुर कर्फै आज मलेसियाबाट सरतीर्थ राई, त्यस्तै गरेर योगेन मिहाङ लिम्बु, त्यस्तै रमन मोक्तान तामाङ, त्यस्तै गरेर दिलदुखिरिया अनुमल छेत्री चुमिना आले, त्यस्तै सुस्मिता नास्त्रिङ मिडिया प्रेम निमेश शर्पा सुशीला विश्वकर्मा रञ्जित राई सामी निर्मला राई सलिन सलिना कुलुङ त्यस्तै मिडिया प्रेमी राई अनिसा लगायत लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हेर्दै पनि हुनुहुन्छ, मलाई केही साथीहरू हुनुहुन्छ हेर्दै हुनुहुन्छ भने म म्यासेजहरू वाचन गरिहाल्छु। ओके, शिलाजी हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। चाहे सिमरन आरजी सृजना हुनुहुन्छ, दोला खजुरीबाट कार्यक्रम हेर्दैछ है, सुन्दैछ, सबैमा सम्झना आयो भन्नुहुन्छ। कमला मगर हुनुहुन्छ, सम्झना सबैमा आई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर अब छुट्टिङ पर्छ तिनजेलसम्म, देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मलाई अधिक धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, नम्बर 0840 40 26 रहेको छ। त्यस्तै गरेर म्यासेजहरू मार्फत पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ, पनि मलाई चाहे तपाईँले पठाउनु भएका सरसल्लाह सुझावहरूलाई मनन गर्नेछौ, पनि मलाई चाहन्छु। झ्याल रोका बन्द गर्न बिर्सनु भएको ध्यान दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भनेको रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि, रातबाट सुनेर साथ दिनुभयो, मलाई अधिक धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, नम्बर 0840 40 26 रहेको छ। त्यस्तै गरेर म्यासेजहरू मार्फत पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ, पनि मलाई चाहियो तपाईँले पठाउनु भएका सरसल्लाह

0: भएकी कोही कसैलाई केही भन्नु थियो कि बिर्सिनु भयो कि त्यसमा पनि ध्यान दिनु होला है पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा चाहिँ होइन रातको समय विशेष गरी विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछन्नु होला। विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहन्छु शिलाजीलाई ख्याल गर्नु होला भन्न चाहे। त्यस्तै गरेर अर्को कुरा भनेको चाहिँ भोलि कतै यात्रा गर्ने सोच बनाइराख्नु भएको छ, यात्रामा निस्कने सोच बनाइराख्नु भएको छ भने बाटोको बारेमा त्यस्तै गरेर मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला भन्दै तपाईँको माझबाट तपाईँको दुःख सुखको सहयात्री कार्यक्रम प्रस्तुता श्रीराज म चाहिँ छुट्न चाहन्छु। यतिन्जेलसम्म साथ दिनुभयो होइन, यतिन्जेलसम्म तपाईँले सँगै सहयात्रा गरेर साथ दिनुभयो विशेष रूपमा फेरि पनि धन्यवाद दिँदै अन्तिममा पशुपति शर्मा अनि देवी घरती मगरको सुमधुर आवाजमा लागि गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट चाहिँ म कार्यक्रम प्रस्तुता श्रीराजमा छुट्न चाहन्छु। यो गीत हिजोदेखि रोजामी पार्नु भएको थियो, मैले हिजो भेट्दा होइन खोज्दा भेटिनँ, आज राख्ने कोसिस गरेँ है। त यो गीत राख्दै राख्दै आजको बसाइबाट छुटिन्छु। गीत टिकटकमा रहेको छ, पशुपति शर्मा र देवी घरतीको आवाज रहेको छ, गीत राख्दै छुटे। हवस् त नमस्कार, शुभरात्री, मिठो सपना कामना गरे। त
1: यस्तो घाँडो बुहारी भिराउनु थियो, लोमी भेट्नु।

0: दिदी त तल राम यस्तो यस्तो अनि कता टिकटक बनाउन लागेकी छन्।
1: मैले
0: के भन्नु पर्छ
1: बारीमा राम हुँदै बारीमा राम

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
1: सूचना
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।

0: ज्ञान स्वभावका कारण मन्त्रीकै पद गुम्यो। एआई मैत्री बन्दै स्थानीय सरकार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह राष्ट्रिय दैनिकमा छापिएको छोराछोरीले दिएको खर्च बसाएर बाढ़ी पीड़ितलाई सहयोग शीर्षकको शुभ समाचार।
1: नेपालमा भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियामा रहेका नेपाली अभिभावकहरूले उदाहरणीय सहयोग गरेका छन्। छोराछोरी भेट्न अस्ट्रेलियाको साउथ ब्रिस्टेन पालारा पुगेका नेपाली अभिभावकहरूले आफूलाई छोराछोरीले खर्चका लागि दिएको रकम संकलन गरी 1,03,52.73 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका हुन्। हेथुङ पाल्लारा नेप्लिज प्यारेन्ट्स समूहका सचिव देवेन्द्र कार्कीका अनुसार समूहले मात्रै अस्ट्रेलियन डलर 500 र समूहमा आबद्ध अभिभावकहरूले थप रकम संकलन गरी उक्त सहयोग गरेका हुन्। कार्कीले भने छोराछोरीले हामीलाई खर्च गर्न दिएको रकम जम्मा गरेर राहत कोषमा जम्मा गरेका हौं। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका नेपाली अभिभावकहरू पछिल्लो समय संगठित हुँदै आएका छन्। उनीहरू नियमित भेटघाट गर्ने तथा नेपाली चाडपर्वहरू समेत सामूहिक रूपमा मनाउँदै आएका छन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। चुरे उजिन्दा संकटमा मधेस, भूमिगत पानीको सतह घट्दै उर्वर भूमि बगरमा परिणत हुँदै शीर्षकमा खबर छ। तराई र पहाड़ी क्षेत्रको बीचमा पर्ने चुरे क्षेत्रको दोहन बढ़दै गएको छ। चुरे

0: पदार्थ उत्खनन हुने भनेको चुरेबाट मात्रै हो। राजस्व लोभमा सरकारले चुरे दोहनलाई छूट दियो भने तराई मधेस जोगिन्न, उनले भनेका छन्। राजस्वको लोभमा चुरे क्षेत्र उधिन्ने नीति लिए चुरेसहित मधेस उजाडिनेछ, तसर्थ पानी सञ्चय गर्ने चुरे क्षेत्र संरक्षणमा लाग्नु बुद्धिमानी हुने विज्ञको मत छ। चुरे उधिन्दा संकटमा मधेस भूमिगत पानीको सतह घट्दै उर्वर भूमि बगरमा परिणत हुँदै शीर्षकमा आजको नागरिक राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
1: भोटेकोशी बाढ़ी पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने अनुमान शीर्षकमा गोर्खापत्र खबर लेख्छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ी पछिको पुनर्निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी स्रोत आवश्यक पर्ने सरकारले अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार दुई चरणको पुनर्निर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने देखिएको हो। यो रकम चालू आर्थिक वर्ष 2083-84 कुल बजेटको तुलनामा 34% हुन आउँछ। पुनर्निर्माणको पहिलो चरण अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा आपतकालीन पुनर्निर्माणका लागि 8 अर्ब 73 करोड़ 50 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड़ 2 लाख रूपियाँ खर्च हुने सरकारको अनुमान छ। प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित हुनेमा पूर्वाधार क्षेत्र रहेको छ। जलवायु न्यायप्रतिको सकारात्मक उपशीर्षकमा यससँगै खबर छ। जलवायु परिवर्तनको उच्च मार खेती रहेको नेपाललाई जलवायु न्याय दिलाउने आश्वासन सहित क्षति तथा नोक्सानी सम्बोधनका लागि कोष फण्ड फर रेस्पोन्स टु लस एण्ड ड्यामेजले नेपाललाई जवाफ पठाएको छ। नेपालले मागेको जलवायु न्यायप्रति कोष निकै सकारात्मक रहेको जवाफमा प्रस्ट्याइएको छ। कोषका सह अध्यक्षद्वय क्यामिला मिनर्वा, रोडिगेज तावारेज र जर्ज बोस्टिङले कोषको कार्यालय अमेरिकाको वाशिङटन डीसीबाट जवाफ लेखेका हुन्। नेपालको जलवायु न्याय मागको जवाफी पत्र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई सम्बोधन गर्दै कोषले पठाएको छ। कोषबाट आएको सकारात्मक जवाफ नेपालका लागि निकै महत्वपूर्ण रहेको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जानकारी दिनुभयो।
0: उद्धार तथा राहतमा समन्वय अभाव शीर्षकमा खबर छ। विपक्षी दलहरूले सरकारले बाढ़ी पीड़ितको खोजी उद्धार र राहत वितरणमा अन्य पक्षसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेका छन्। विपक्षी दलहरूको बिहिबार सिंहदरबार स्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बाढ़ी पीड़ितका पक्षमा भएको कामको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने विषयमा सहमति बनेको छ। विशेष गरी राहत वितरणमा अपेक्षित समन्वय नहुँदा केही कमजोरी भएको र वास्तविक पीड़ितले समयमा राहत पाउन नसकेको विषय बैठकमा उठेको कांग्रेसका संसदीय दलका प्रमुख सचेतक वासना थापाले बताइन्। सरकारले खोज राहत उद्धारको काम त गरिरहेकै छ, तर पनि सरकारले अन्य सबैसँग समन्वय र सहकार्य गरी अझै प्रभावकारी काम गर्न सक्थ्यो, उनले भनेकी छन्। राहत वितरणमा शुरूआती दिनमा केही कमजोरी भयो, वास्तविक पीड़ितले राहत पाउन नसकेको अवस्था देखियो, उनले भनिन्। अब राहत वितरणलाई प्रभावकारी बनाउँदै बाढ़ीबाट विस्थापितको पुनर्स्थापनामा सरकार केन्द्रित हुनुपर्ने विपक्षी दलहरूले जोड़ दिएका छन्। विपक्षी दलले बाढ़ीले ठूलो मानवीय र भौतिक क्षति गरेको अवस्थामा प्रभावकारी राहत वितरणसँगै प्रभावितको दीर्घकालीन र पुनर्स्थापनामा केन्द्रित हुन सरकारलाई सुझाएका छन्। बैठकमा विपद सामना गर्न विशेष संसदीय समिति गठन प्रक्रिया कसरी अघि बढ़ाउने भन्ने विषयमा पनि छलफल भएको र यसका लागि सदनको ध्यानकर्षण गराउने सहमति समेत जुटेको छ। सत्तारूढ़ दलका नेताहरूले पनि विशेष संसदीय समिति गठनको विषय उठाइरहेका बेला विपक्षी दलहरूले त्यसमा सहमति जनाउँदै प्रक्रियाबारे समेत छलफल गरेका हुन्।
1: जोड़ियो रसुवाको लाइफलाइन, गोर्खापत्र खबर लेख्छ। भोटेकोशीको हिमबाड़ीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क पुनः जोड़िएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जालमा ताजी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेलीब्रिज निर्माण गरेर रसुवाको लाइफलाइन पुनः सञ्चालनमा ल्याएको हो। ताजी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट त्रिशुली हुँदै मैलुङ स्याप्रोबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनर्स्थापित भएको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण हिमबाड़ीले रसुवातर्फ जाने सड़क र पुलमा क्षति पुर्याएपछि उत्तरी रसुवाको बाहिरी जिल्लासँगको स्थल सम्पर्क प्रभावित भएको थियो। सड़क सम्पर्क टुट्दा स्थानीयवासीको आवागमन नै ठप्प भएको थियो। तादी खोलामाथि पुल निर्माण भएपछि रसुवाको आवागमन र राहत तथा पुनर्निर्माणको कामलाई ठूलो राहत पुगेको छ। नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको नम्बर 14 वाहिनी अड्डाको इन्जिनियरिङ टोलीले सड़क विभाग तथा स्थानीय तहसँगको समन्वयमा तादी खोलामा 57.9 मिटर लामो र 5.5 मिटर चौड़ा एक्रो ब्रिज निर्माण गरेको हो। कुल 60 टन भारवहन क्षमता रहेको पुल बिहिबारदेखि सवारी साधनका लागि सञ्चालनमा आएको छ।
0: खाना पकाउने एलपी ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहिबार पदबाट राजीनामा दिएकी छन्। संसदको उद्योग समितिको बुधबार बैठकमा उनले उद्योगीलाई पाता कसेर भए पनि ग्यास आपूर्तिको सहज व्यवस्था मिलाउने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिप्रति ग्यास उद्योगी रुष्ट भएका थिए। उनले कर्मचारीको असहयोगका कारण पनि लामो समयदेखि ग्यास आपूर्तिको व्यवस्था मिलाउन नसकिएको पनि बताएकी थिइन्। मन्त्री यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्ने र लाइसेन्स खारेज गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि उद्योगी रिसाएका थिए। विवादास्पद अभिव्यक्ति दिएको 24 घण्टा नबित्दै उनले उद्योग मन्त्रीको पद नै छाड्नु पर्यो। यस्तो अभिव्यक्ति आउनु अघि पनि उनलाई मन्त्रीबाट हटाउने सरकारको तयारी भइरहेको भन्दै हल्ला चलेको थियो। उनको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत विभिन्न टीका टिप्पणी हुन थालेपछि चौतर्फी दबावमा परेका प्रधानमन्त्री वीरेन्द्र शाहले यादवको राजीनामा सहजै स्वीकार गरी उनको ठाउँमा दीपक कुमार शाहलाई नियुक्त गरेका छन्। एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष दिवान चन्दले यादवको यस्तो विवादास्पद एवं अमर्यादित अभिव्यक्ति फिर्ता लिन माग गर्दै प्रधानमन्त्री कार्यालयमा जानकारी गराएका थिए। ग्यास उद्योगीले मन्त्री यादवले अभिव्यक्ति नसच्याई कड़ा कदम चाल्ने चेतावनी समेत दिएका थिए। पछिल्लो समय बजारमा ग्यास अभाव बढ़ेपछि आपूर्ति प्रणाली कसरी सहज बनाउने भन्ने विषयमा सरकारवालाहरूबीच छलफल चलिरहँदा यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्छ, लाइसेन्स खारेज गर्नुपर्छ भनेकी थिइन्। यादवले हाल देशभर सञ्चालनमा रहेका 58 वटा ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र 2 वटा उद्योग मात्र पर्याप्त हुने धारणा समेत राखेकी थिइन्। उनको यही अभिव्यक्तिप्रति ग्यास उद्योगीले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत ध्यानाकर्षण गराएका थिए। त्यसपछि सरकार र उद्योगी बीचको विवाद थप चर्किएको थियो। काठमाडौँ उपत्यकामा पछिल्लो समय खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। अहिले उपभोक्ताहरू घण्टौं लाइनमा बस्दा समेत ग्यास नपाउने अवस्था रहेको छ। कतिपयले तोकिएको मूल्यभन्दा महँगोमा ग्यास खरिद गर्नुपरेको गुनासो समेत गरेका छन्। संकटको बेला सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा उल्टे मन्त्रीबाट यस्तो धम्कीपूर्ण भाषण प्रयोग हुनेले आफूहरूलाई अत्यन्तै निराश र हतोत्साहित बनाएको व्यवसायीहरूको आक्रोश रहेको थियो। ग्यास संकटले मन्त्री गौरीको राजीनामा शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: अस्पताललाई तिर्न 1200 रूपियाँ नपुग्दा सड़क पेटीमै सुत्केरी शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा रगत परीक्षणका लागि पैसा नपुगेपछि राजविराज 14 पर्साहिकी 30 वर्षीय बबिता कुमारी पासवानले सड़क पेटीमै शिशु जन्माएकी छन्। आफूसँग भएको 2000 रूपियाँले रगत परीक्षणको खर्च नपुगेपछि बाहिर निस्किएका बेला बुधबार बिहान अस्पताल छेउ सड़क पेटीमा बबिता सुत्केरी भएकी हुन्। सुत्केरी व्यथा लागेपछि बबिता मंगलबार राति श्रीमान हरेराम पासवान र छिमेकी महिलासँग गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पतालले उनलाई गाइनो वार्डमा लगेको थियो। त्यहाँ जाँच गरेपछि रगत परीक्षणका लागि बिलिङ गर्न हरेरामलाई पूर्जा थमाइयो। रगत परीक्षणका लागि कति खर्च लाग्छ भनेर सोद्धा 3200 रूपियाँसम्म लाग्न सक्ने जवाफ पाएपछि उनी अलमलमा परे। हामीसँग 2000 रूपैयाँ मात्रै थियो, त्यो पनि श्रीमतीसँग थियो, हरेरामले भने। रगत जाँच गर्न 3200 रूपैयाँ लाग्छ भनेपछि पति हरेराम अपुग रकम खोज्न राति 2 बजे अस्पतालबाट बाहिरिए। पत्नी बबिताले पनि पछ्याइन्। पैसा जुटाउन नसकेर बाहिर सड़क पेटीमा बसिरहेका बेला 4 बजे बबिता